0: 2080 सालमा नेपाल र भारत बीच अन्तर सीमा भुक्तानी सम्झौता भएको थियो। सोही सम्झौता अन्तर्गत यो सेवा सुरु गरिएको छ। भारतको युनिफाइड पेमेन्ट इन्टरफेयर र नेपालको नेशनल पेमेन्ट इन्टरफेसलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ भएको हो।
1: कर्जा माग बढ्न नसकेका कारण वर्षभर औसतमा 10 खर्ब भन्दा बढी ऋणयोग्य रकम रहेको अवस्थामा पनि चालु आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्र 9.16% विस्तार हुने प्रक्षेपण गरिएको छ। यो वृद्धि दर गत आर्थिक वर्षको तुलनामा 1.61% बिन्दुले बढी हो। बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि र निर्जीवन बीमा तथा जीवन बीमाको नवीकरण बीमा शुल्क प्रिमियम संकलन बढ्ने देखिएकाले गत वर्ष भन्दा यस वर्ष वित्तीय र बीमा क्षेत्रको वृद्धि दरमा सुधार हुने अनुमान रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।
0: सुदूरपश्चिममा मानव वन्यजन्तु बीचको द्वन्द रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने भएको छ। डिभिजन वन कार्यालयका प्रमुख बसन्त बाबु श्रेष्ठले मानव वन्यजन्तु द्वन्दका कारण हुन सक्ने सम्भावित क्षति रोक्न जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग बीच संयुक्त गस्ती र सूचना आदान प्रदान गर्ने सहमति भएको जनाउनुभयो।
1: देशभर विद्युतीय सवारी साधनको थप प्रवर्धनका लागि मुलुकभरि थप 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव दिएको छ। पूर्वाधार विकास मन्त्रालयले नेपालमा इभी प्रवर्धनका लागि अवसर, चुनौती र सम्भावना सम्बन्धी गरेको अध्ययन प्रतिवेदनले त्यस्तो सुझाव दिएको हो। नेपालको दिगो विकास लक्ष्य र सन् 2045 नेट शून्य कार्बन उत्सर्जन हासिल गर्ने राष्ट्रिय संकल्प पूरा गर्न यो कदम महत्वपूर्ण मानिएको मन्त्रालयले जनाएको छ।
0: कोहलपुर नगरपालिका 11 शान्तिनगरका अव्यवस्थित तथा सुकुम्बासी परिवारले दीर्घकालीन व्यवस्थापनको माग गर्दै आफूहरू बसेकै पुरानो स्थानमा फर्केर त्रिपाल टाँगेर बस्न बाध्य हुने चेतावनी दिएका छन्। नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा खाली गराउने क्रममा केही समय अघि शान्तिनगर स्थित सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरू समस्यामा परेको भन्दै उनीहरूले राज्य र स्थानीय सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। शनिबार कोहलपुर स्थित क्रिकेट मैदानमा आयोजित भेलामा 120 जना भन्दा बढी प्रभावित सुकुम्बासी सहभागी भएका थिए। भेलाले वीरबहादुर परियारको संयोजकत्वमा 8 सदस्यीय संघर्ष समिति गठन गर्दै आफ्ना माग सम्बन्धित निकाय समक्ष राख्ने निर्णय गरेको छ।
1: स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा 8,200 रुपियाँले घटेको छ। शुक्रबार 3,09,000 रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर 3,08,000 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो। आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य 4,328 अमेरिकी डलरमा सरेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत सुनमा लाग्दै आएको भन्सार दर 10% बढाएर 20% पुर्याएपछि सुनको मूल्य एकै दिन तोलामा 20,500 रुपियाँले बढेर गत आइतबार पनि 3,11,100 रुपियाँमा पुगेको थियो।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिकाको ओहायो राज्यस्थित टोलेडो सहरमा आयोजित ओल्ड वेस्ट एन्ड फेस्टिभल नजिक भएको गोलीकाण्डमा घाइते हुनेको संख्या 12 पुगेको छ। प्रारम्भिक रूपमा 8 जना घाइते भएको जानकारी आए पनि पछि

0: भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। इरानले हिजो बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यस घटनाले अझै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा इरानले इजरायल र मध्य पूर्वका विभिन्न लक्ष्य मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जल सन्धि बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ।
1: अब खेल र खेलाड़ीका खबर। नेपाल शानदार बलिङ प्रदर्शन सहित आइतबार ओमानलाई 8 हराएर एसियाली खेलकुद पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा पुगेको छ। सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा अल आउट हुँदै मात्र 94 रनको स्कोर तयार पारेको थियो। उता विश्वकप फुटबल 2026 उपाधि दावेदार अर्जेन्टिना, पोर्चुगल, ब्राजिल, इङ्ल्याण्डले आइतबार अभ्यास खेलमा जित हात पारेका छन्। एन्ड्रिरक र ब्रुनो ग्युमारेजले गोल गरेपछि ब्राजिलले विश्वकपमा सहभागी अर्को टीम इजिप्टलाई 2-1 हरायो।
0: कर्णप्रिय बजेटमा अप्रत्यक्ष करको भारी शीर्षकमा कान्तिपुर दैनिकमा मणिकर कार्कीको विचार छापिएको छ। सुन्दर शब्दावली र अर्थमन्त्रीको सुमधुर एवं लयात्मक बजेट वाचन शैली पक्कै कर्णप्रिय सुनियो, तर विशेष त कर्मचारी, व्यापारी, जनप्रतिनिधि सहित धनाढ्य एवं उच्च मध्यम वर्गलाई रिजाएको बजेटले आधारभूत तहका जनतालाई भने रिजाउन सक्ने देखिँदैन। गरिखाने आम जनताका लागि बजेट खोक्रो साबित हुने देखिन्छ। सरकारले बजेटमा वृहत आर्थिक सुधारको आवश्यकता पहिल्याएको तर नीतिगत डिपार्चरको मार्ग पहिल्याउन सकेको देखिँदैन। बजेट कार्यान्वयनबाट अर्थतन्त्रको मुख्य समस्याका रूपमा देखिएको न्यून उत्पादन र अधिक उपभोग बीचको विद्यमान अन्तर विरोध समाधान हुने आशा गर्ने ठाउँ छैन। त्यसैले संकुचित स्रोतको मारमा फसेको बजेटले नागरिकलाई थप कर र ऋणको भारी मात्र बोकाउने हो कि भन्ने आशंका उब्जेको छ।
1: शिक्षा बजेट अपर्याप्त शीर्षकमा रामजी दाहालको विचार गोर्खापत्रमा छापिएको छ। नेपालमा सार्वजनिक शिक्षा यसरी गुज्रनुका पछाडि बजेट नभएर भन्दा पनि राजनीतिक नेतृत्वमा इमान्दारिताको अभाव नै हो। आफ्ना छोराछोरीलाई महँगा निजी स्कूल र विदेश पठाउने नेताले गरीबका छोराछोरी पढ्ने सरकारी स्कूलको चिन्ता व्यवहारमा होइन, भाषणमा मात्र गर्ने गरेका छन्। घोषणापत्र, वाचापत्र वा प्रतिबद्धता पत्रमा जनाइएका विषयलाई जबसम्म कानूनी रूपमै बाध्यकारी बनाइँदैन तबसम्म दलहरूका त्यस्ता प्रतिबद्धता कागजका खोस्टो साबित हुनेछन्।
0: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। त्यसपछि पत्रकार किम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
2: जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यही एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951174, मोबाइल 98550509034।
5: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
5: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 इमर्जेन्सी सेवा,
5: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
5: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बालबुटी रोग सम्बन्धी
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र।
7: गोल्डन इमिनेंट इंटरनेशनल प्राली।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 25 गते सोमबार, सन 2026 जुन 8 तारिक अधिक जेठ कृष्ण पक्षको अष्टमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदमा अध्यादेश पेश भएको 4 हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढाइएन, विधेयक नै लैजाने तयारी।
0: भारतसँगको सीमा विवादमा नेपालको अडान यथावत, डिजिटल साझेदारीमा नयाँ फड्को, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी सुरु।
1: सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा 1 रोकिन्छन् 16% विद्यार्थी। देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000।
0: बेरुतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायल तर्फ इरानको मिसाइल आक्रमण, मध्य पूर्वमा तनाव थप चर्कियो, दुवै पक्षलाई संयम बन्न ट्रम्पको आग्रह।
1: र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग खेल्ने।
3: नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय जानुभई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
5: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
4: माडी नगरपालिका, बसन्तपुर, चितवन।
6: एग्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
7: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
7: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550 77061 र 98550 77053।
0: प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 हप्ता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढाइएको छैन। अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक अघि बढाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसद लैजाने छलफल गरिरहेको खबर आजको कान्तिपुरले लेखेको छ। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 22 जारी गरेका 8 अध्यादेश वैशाख 28 संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अघि बढाइएको छैन। प्रतिनिधि सभाले आउँदो असार 15 लागि ल्याएको संसदीय क्यालेन्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश छैन। सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरिएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 2(k) अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वत निष्क्रिय हुने व्यवस्था छ। संसदको परिषदको पहिलो बैठकमा पेश भएको 60 दिनभित्र कुनै निर्णय नभए पनि अध्यादेश स्वतः निष्क्रिय हुन्छ। त्यसैले कुनै प्रक्रियामा लगिएन भने पनि असार 26 पछि अध्यादेश स्वतः निष्क्रिय हुनेछ। संसद बैठकमा विपक्षीहरूको अवरोध चलिरहेकाले सरकार र संसद दुवै बजेट सम्बन्धी विधेयक पारित गराउने दबावमा छन्। सरकारले संसदमा बजेट सम्बन्धी विधेयकमा राम्रोसँग छलफल हुन नसकेको, राष्ट्रिय सभामा विपक्षी दलले अस्वीकृतिको प्रस्ताव दर्ता गरेको, अध्यादेश ल्याउनुको उद्देश्य पूरा भएको जस्ता कारणले स्वीकृत प्रक्रिया अघि नबढाइएको एक मन्त्रीले बताएका छन्। अध्यादेशका लागि प्रतिस्थापन विधेयक पेश गर्नुको सट्टा सिधै संसद सचिवालयमा विधेयक दर्ता गर्ने सहज बाटो बारे छलफल भइरहेको ती मन्त्रीले जानकारी दिएका छन्।
1: सत्तारूढ रासोपाको जिल्ला र पालिका अधिवेशन चलिरहँदा मधेसका अधिकांश जिल्लामा विवाद देखिएको छ। अधिवेशन सम्बन्धी कतिपय विवाद केन्द्रीय कार्यालयसम्म आइपुगेका छन्। बाराका कार्यकर्ताले हिजो केन्द्रीय कार्यालयमै प्रदर्शन गरेका थिए। रासोपाले अस्ति र हिजो जिल्ला अधिवेशन गर्ने कार्यसूची बनाएको थियो। मधेसमा भने विवादका कारण जिल्ला अधिवेशन भएको छैन। मधेस प्रदेशका अधिकांश जिल्लाका वडा वा पालिकामा विवाद देखिएको रासोपा नेताहरू बताउँछन्। रासोपा प्रवक्ता मनिष झाका अनुसार मधेस प्रदेशका 50% पालिकाले मात्रै अधिवेशन पालिकाको मात्रै अधिवेशन भएको छ। रासोपाका अनुसार हालसम्म 4,250 समिति गठन भएका छन्। यसै गरी 516 पालिकामा पनि नेतृत्व चयन भएको छ। अस्ति 38 र हिजो 27 जिल्लाको अधिवेशन गर्ने कार्यसूची थियो, तर केही जिल्लामा अधिवेशन रोकिएको छ। कान्तिपुरमा खबर छ।
0: परराष्ट्र मन्त्री शिशिर खनालको 3 दिने भारत भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ राजनीतिक तथा आर्थिक दिशातर्फ उन्मुख गराउने सङ्केत दिएको छ। एकातिर नेपालले लिपुले कालापानी र लिम्पिया धुरा जस्ता संवेदनशील सीमा विवादमा आफ्नो स्पष्ट राष्ट्रिय अडान दोहोऱ्याएको छ भने अर्कोतर्फ कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रणाली ऊर्जा व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गरेर सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्ने प्रयत्न गरिएको छ। नयाँ दिल्लीमा भ्रमणको अन्तिम दिन भारतीय सञ्चार माध्यमहरूसँगको अन्तर्क्रियामा परराष्ट्र मन्त्री खनालले नेपालसँग परामर्श नगरी भारत र चीनबीच लिपुलेखसँग सम्बन्धित कुनै पनि सहमति वा समझदारी हुन नसक्ने स्पष्ट पार्नुभयो। नेपालको भूभागसँग सम्बन्धित विषयमा नेपाललाई व्यवस्था गरेर गरिने कुनै पनि निर्णय स्वीकार्य नहुने उहाँको भनाइ थियो। उहाँले लिपुलेख कालापानी र लिम्पिया धुरा नेपालको ऐतिहासिक भूभाग हो भन्ने नेपालको स्थापित अडान पुनः दोहोऱ्याउनु भएको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। यसैबीच भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउने पाइनुहुने भएका छन्। परराष्ट्र मन्त्री खनालको भारत भ्रमणका क्रममा भएको पी2पी क्रस बोर्डर रियल टाइम ट्रान्जेक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था भएको हो। 2080 सालमा नेपाल र भारतबीच अन्तर सीमा भुक्तानी सम्झौता भएको थियो। त्यही सम्झौता अन्तर्गत यो सेवा सुरु गरिएको छ। भारतको युनिफाइड पेमेन्ट इन्टरफेस र नेपालको नेसनल पेमेन्ट इन्टरफेसलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ भएको हो। यो सम्झौताबाट भारतमा रहेका नेपाली श्रमिक विद्यार्थी तथा व्यवसायीले त्यहाँको आफ्नो खाताबाट नेपाल रहेको आफ्नो वा अरू नेपालीको खातामा रकम जम्मा गर्न पाउने व्यवस्था भएको नेपाल क्लियरिङ हाउसका अध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक हेमप्रसाद नेवानेले जानकारी दिनुभयो। यसअघि भारतबाट रकम पठाउन रेमिट्यान्स कम्पनी मार्फत पठाउने व्यवस्था थियो। गोर्खापत्रमा खबर छ।
1: सरकारले विद्यालय शिक्षामा वर्षेनी अरबौँ रुपियाँ खर्च गर्ने गरे पनि कक्षा एकमा भर्ना भएका मध्ये 16% विद्यार्थी त्यही कक्षामा रोकिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा एकमा भर्ना भएका 100 विद्यार्थी मध्ये अहिले पनि कक्षा दुईमा पुग्दा 80 मात्रै बाँकी रहने गरेका छन्। जसमध्ये औसतमा 16 कक्षा दोहोऱ्याउँछन् भने 4 पढाइ छाड्ने गरेका छन्। सरकारी नीति अनुसार अहिले पनि कक्षा 1-3 100% निरन्तर मूल्याङ्कन प्रणाली लागू भइरहेको छ। सामान्यतया यो प्रणाली अवलम्बन गर्दा विद्यार्थी कक्षामा अनुत्तीर्ण हुँदैनन्, तर पनि यति धेरै विद्यार्थी एउटै कक्षामा दोहोरिनुले विद्यालय शिक्षामा हाल गरिएको लगानी र विद्यार्थीको मूल्याङ्कन प्रणालीमाथि प्रश्न उठेको छ। तथ्याङ्क अनुसार कक्षा दोहोऱ्याउनेमा छात्र भन्दा छात्रा केही धेरै छन्, पढाइ छाड्नेमा भने छात्रा भन्दा छात्र केही बढी देखिन्छन्। विद्यालय तहमा कक्षा दोहोर्याउने दर कक्षा एक पछि कक्षा आठमा धेरै छन्। यो कक्षामा 12.6% विद्यार्थीले कक्षा दोहोर्याउँछन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अर्ण प्रसाद न्यौपाने प्रारम्भिक बाल विकास केन्द्रमा राम्रोसँग नपढी कक्षा एकमा भर्ना भएका कारण दोहोर्याउने दर उच्च रहेको बताउनुहुन्छ। अहिले 4 वर्ष पूरा भएका बाल बालिकालाई न्यूनतम 1 वर्ष प्रारम्भिक बाल विकास केन्द्रमा राख्नुपर्ने व्यवस्था छ। गोर्खा पत्रमा खबर छ।
0: कायाकैरनमा सुर्तीजन्य पदार्थमा करको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
10: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
11: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
12: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
11: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
13: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: कक्षा 11मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
16: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11मा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
15: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
16: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453100।
0: उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा अध्यादेश पेश भएको 4 हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढाइएन, विधेयक नै लैजाने तयारी, रासोपाको जिल्ला र पालिका अधिवेशन चलिरहँदा मधेसका धेरै जिल्लामा विवाद, भारत सङ्घको सीमा विवादमा नेपालको यथावत, डिजिटल साझेदारीमा नयाँ फड्को, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी सुरु, सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा 977 दरबन्दी थपेको छ, जबकि नागरिकलाई सहसेवा दिन देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा 1 लाख जनशक्ति आवश्यक छ। अहिले 2048 स्वास्थ्य नीति अनुसार 33,480 दरबन्दी छ, जुन आवश्यक जनशक्तिको 1/3 मात्र हो। सरकारले संघीय पुल अन्तर्गत हालै 977 दरबन्दी थप्ने निर्णय गरेको छ। यसअघि पुलमा 831 दरबन्दी कायम छन्। थपेका दरबन्दी मा लोकसेवा मार्फत पूर्ति गर्ने सरकारको योजना छ। पछिल्लो पटक स्वीकृत दरबन्दीमा पदपूर्ति हुँदा पनि देशभर स्वास्थ्यको कुल दरबन्दी 34,457 मात्रै पुग्छ। नयाँ दरबन्दीले ठूला अस्पतालहरूमा केही राहत दिए पनि समग्र स्वास्थ्य जनशक्ति अभावको ठूलो खाडल पूर्ण सक्दैन। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका 33,480 दरबन्दीमा सङ्घ अन्तर्गत 3,480 मात्रै छन्। पुल दरबन्दी अन्तर्गत सेवाले थपिएको 977 समेत गर्दा सङ्घ अन्तर्गत 4,457 दरबन्दी पुग्छ। पुल दरबन्दी भनेको स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा संघीय अस्पतालहरूमा खटाउन सक्ने जनशक्ति हो। यसै गरी प्रदेशमा 7,000 स्थानीय तहमा 23,000 दरबन्दी रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ। नयाँ पत्रिकामा देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000 शीर्षकको खबर छ।
0: फेरि पनि स्वास्थ्यकी प्रसंग, बजेट मार्फत सरकारले सुर्तीजन्य पदार्थमा 10% कर बढाएको भने पनि 3-4% मात्र बढेको विज्ञहरूले बताउँदै आएका छन्। विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा 75% कर लगाउनु पर्ने भनेको छ। छिमेकी देश भारतमा 55% भन्दा बढी नै कर लागिएको छ, तर नेपालले 10% भन्दा कम कर लगाउँदा यसले पार्ने प्रभाव र सरकारले गर्नुपर्ने प्रयासका बारेमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जयकुमार गुरुङसँग हामीले कुरा गरेका छौँ।
17: सुर्तीजन्य पदार्थ यस्तो पदार्थ हो जसको चाहिँ हेल्थलाई यसको फाइदा सधैँ छैन, फाइदा हुँदै नहुने कुरा, यसलाई चाहिँ ट्याक्सले नियन्त्रण नै गर्नुपर्छ। मानिसको बिहेभियर चेन्जसँग सम्बन्धी भएको हुनाले र यसलाई ट्याक्सबाट नियन्त्रण गर्ने संयन्त्र विश्वभरि जुन राम्रो छ, अभ्यास छ, अब यसलाई पनि बढाएर WHOले रिकमेन्ड गरेकै हाराहारीमा पुर्याइयो भने चाहिँ यसले नियन्त्रण गर्न सक्छ भन्ने हाम्रो पनि आर्गुमेन्ट रहेको छ। तर त्यो चाहिँ हामीले अपेक्षा गरे अनुसार भएन, पहिले पनि थिँदै थिएन, त्यो भएको हुनाले अलिकति यसपालि सम्बोधन हुन्छ कि भन्ने आशा गरेको थियौँ, त्यो पनि यसपालि रहेन।
1: बजेटमा र आर्थिक विधेयकमा जुन फरक आइरहेको छ नि, बजेटमा 10% सुर्तीजन्य पदार्थमा, आर्थिक विधेयकमा 3-4%, अलिकति अझ हामीले बुझाउन सकेनौँ कि।
17: अब एउटा त बजेट भाषण र विधेयकमा ऐनमा आउने कुराहरू फरक हुनु चाहिँ हुँदैन, त्यो चाहिँ गलतै भयो, त्यसलाई चाहिँ करेक्सन गर्नुपर्छ गभर्मेन्टले। उहाँहरूले चाहिँ यो भन्सार होइन बाहिरबाट आउने आयात हुने चुरोटको हिसाब गरे हो कि भन्ने मलाई लाग्छ, होइन त्यो पनि प्रश्न हुन बाँकी नै छ। अब त्यो बाहिरबाट आउने चुरोट अथवा चाहिँ सुर्तीजन्य पदार्थको कुरा गर्ने हो भने त्यो चाहिँ हिसाब किताब गर्नुको केही अर्थ हुँदैन, किनभने बाहिरबाट आउने चुरोटको प्रतिशत चाहिँ एकदमै कम हो। कर प्रष्ट हुनु पर्यो, यो चाहिँ 10% भनेको भए 10% हुनु पर्थ्यो ऐनमा पनि, त्यो पनि भएन र 10% आफैमा चाहिँ पर्याप्त होइन, 20-25 त मिनिमम पनि हुन पर्थ्यो होइन।
1: अबको 5 वर्षमा चाहिँ जुन खालको जनस्वास्थ्यमा अहिले नसर्ने रोगहरूको भयावह स्थिति छ, त्यो रोक्नको लागि चाहिँ कति प्रतिशत कर बढाएर कस्ता खालका कार्यान्वयनहरू चाहिँ गर्न जरुरी छ?
17: 5 वर्ष भने ठ्याक्क SDG सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा हाम्रो रिभ्यू गर्ने पनि बेला हुन्छ। त्यसमा चाहिँ अब यसको हरेक विकासको क्षेत्रहरूमा यो रणनीतिक योजनाहरू समीक्षा गर्नुपर्ने बेला पनि हो। त्यतिखेर चाहिँ अहिलेदेखि काम गर्ने हो भने हामीले केही न केही एचिभ गर्न सक्छौँ। 75% नसकिएला तर कति सकिन्छ त त्यो गर्न पर्यो। हामीले चाहिँ एउटा क्रमशः इभल्भ गराउँदै बिस्तारै बढाउँदै लाने, कम्तीमा नै भारतको बराबर बनाउनुहोस् भनेर भनेको छौँ। 58% छ यसपालि।
1: प्रयोगकर्तालाई चाहिँ तपाईँले बुँदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
17: पहिलो त प्रयोगकर्ताले सामान्य रूपमा नलिउँ, यो एकदमै घातक हुने क्यान्सर, फोक्सोमा क्यान्सर भयो भने उसको नियमित दैनिक खर्चले भ्याउँदैन। हेर्नुहोस् सामान्य परिवार थियो भने उसले उसको गरिबीमा चाहिँ ठेलेको अवस्था छ क्या, पुस्ता जेनेरेसन किलियरको रूपमा यो देखिराखेको छ। हामीले यो कुराहरूलाई मध्यनजर राखेर उपभोगलाई कम गरौँ अथवा उपभोग गर्दै नगरौँ।
0: नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा अनुसन्धानकर्ता डाक्टर जयकुमार गुरुङसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलित नेपालमा सुन्न सकिन्छ। फेरि खबरको शीर्षिका, कर्जा माग बढ्न नसकेका कारण वर्षभर औसतमा 10 खर्ब भन्दा बढी ऋण योग्य रकम, अधिक तरलता रहेको अवस्थामा पनि चालु आर्थिक वर्षमा वित्तीय र बिमा क्षेत्र 9.1% विस्तार हुने प्रक्षेपण गरिएको छ। यो वृद्धि दर गएको आर्थिक वर्षको तुलनामा 1.61% बिन्दुले बढी हो। बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि र निर्जीवन बिमा तथा जीवन बिमाको नवीकरण बिमा शुल्क प्रिमियम संकलन बढ्ने देखिएकाले गएको वर्षभन्दा यस वर्ष वित्तीय र बिमा क्षेत्रको वृद्धि दरमा सुधार हुने अनुमान रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
5: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा एघारमा शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
15: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
5: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
15: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
5: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
15: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
5: नियमित परामर्श तथा मार्गदर्शन,
15: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
5: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
15: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5872 48 सम्पर्क गर्न सक्नुहुनेछ।
5: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
18: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
5: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
13: माडी नगरपालिका बसन्तपुर चितवन।
19: माडीवासीहरूका लागि खुसीको खबर।
20: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
21: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
22: अब बाँकी खबर। म बोल्न र सुन्न सक्दिन लेखिएको हेलमेट लगाएर एक राइडर बल्खु सुन्धारा कोटेश्वर बौद्ध लगनखेलतिर स्कुटरमा प्यासेन्जर लिएर हुइकिरहेका देखिन्छन्। सिमलटाढी चितवनका 26 वर्षीय सुन्दर पौडेल पेसाले सेफ हुनुहुन्छ, तर उहाँ राइड सियर चालक समेत हुनुहुन्छ। काठमाडौँको बुढानीलकण्ठमा बस्दै आएका उहाँ बोल्न र सुन्न सक्नुहुन्न, केहीलाई टेक्स्ट म्यासेज पठाउनुहुन्छ, तर केहीसँग उहाँ साङ्केतिक भाषामै कुरा गर्नुहुन्छ। सुरुवाती दिन सुन्दरका लागि सहज भने थिएनन्। मानिसहरू के काम पाएर के गर्ला र भन्थे त धेरै त उहाँको साङ्केतिक संवादलाई व्यवस्था गर्थे। त्यस्ता व्यवहारले उहाँको मन कटक्क खाएको छ, तर सुन्दर आफै केही गर्नुपर्छ र गर्न सक्छु भन्नेमा ढुक्क हुनुहुन्थ्यो। अहिले उहाँ काठमाडौँको एक रेस्टुराँमा सेफ हुनुहुन्छ। 2 वर्षदेखि उहाँ राइड सियर चालकका रूपमा काम गरिरहनु भएको छ। यस्तो व्यस्तता बीच पनि फुर्सद निकालेर रिल्स र ब्लग समेत बनाउनुहुन्छ उहाँ। यति बेला सामाजिक सञ्जालमा उहाँको कामको प्रशंसा पनि भइरहेको छ। कान्तिपुरमा खबर छ।
0: अब विदेशको खबर। इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ। यसले मध्य पूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ। अधिकांश मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दावी गरिएको छ। इरानी आक्रमणको केही घण्टा अघि इजरायलले बेरुतको दैय क्षेत्रमा रहेको हिजबुल्ला लक्षित हवाई आक्रमण गरेको थियो। अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम सम्झौतापछि लेबनानको राजधानीमा भएको यो पहिलो ठूलो आक्रमण हो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार 2 आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा 2 ज्यान गएको छ भने महिला र बालबालिका सहित 20 घाइते भएका छन्। हिजबुल्लाले इजरायली भूमितर्फ गोलाबारी गरेपछि त्यसको जवाब स्वरूप आक्रमण भएको इजरायली पक्षले प्रतिक्रिया दिएको छ। हिजबुल्लाले भने युद्ध विरामको बारम्बार उल्लङ्घन गर्दै आएको इजरायल विरुद्ध जवाफी कारवाही स्वरूप इजरायली सैन्य अड्डा र सैनिकहरूलाई लक्षित गरेर रकेट प्रहार गरेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयम बन्न आग्रह गर्नु भएको बीबीसीले जनाएको छ। पछिल्ला घटनाले इजरायल, इरान र हिजबुल्ला बीचको द्वन्द्व थप फैलिने चिन्ता बढेको छ। विश्लेषकहरूका अनुसार बेरुतमाथिको पछिल्लो आक्रमणले अमेरिकाले मध्यस्थता गरेको युद्ध विराम कमजोर बनाएको छ।
22: अब खेल खबर। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिङ्गापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो 12:15 सुरु हुनेछ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन्, जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजयी भएको छ। 2 खेल नतिजा विहीनमा सकिएको छ। यसअघि आजै तेस्रो स्थानका लागि मलेसिया र ओमान बीच बिहान 7:15 प्रतिस्पर्धा हुँदैछ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्य सहित आज मैदानमा उत्रनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान एसियाली खेलकुदको लागि छनौट भइसकेका छन्।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती, कोशी र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भएको छ। कोशीको इलाम र सङ्खुवा सभा तथा गण्डकीको कास्की, कोर्खा, तनहुँ लगायतका ठाउँमा पानी परेको हो। अबका केही दिन पनि तराईमा गर्मी बढ्ने तथा पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा बदली भई 1-2 ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
22: मकै उत्पादनको समयमा आएको हावाहुरी र वर्षा तथा उत्पादनपछि मूल्य घट्दा झापाका किसान दोहोरो मर्कामा परेका छन्। अहिले धमाधम मकै उठाउने सिजन भए पनि किसानलाई दोहोरो चिन्ता थपिएको छ। फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्म आएको हावाहुरी र असिना सहितको वर्षाले मकैमा क्षति पुर्याउँदा र उत्पादनपछि मूल्य नपाउँदा किसान समस्यामा परेका हुन्।
0: मध्य पूर्वमा चलिरहेको युद्धका कारण सम्भावित आपूर्ति सङ्कटलाई मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था हालसम्म कायम रहँदा उपभोक्ता, उद्योगी तथा विक्रेता मारमा परेका खबर नागरिक दैनिकले लेखेको छ।
22: 7% सरकारी लगानी रहेको उदयपुर सिमेन्ट उद्योगले 14 लाखको बोरा किन्न नसक्दा 6 करोड बराबर मूल्यको सिमेन्ट र क्लिङ्कर गोदामै नष्ट हुने अवस्थामा पुगेको छ। 55,000 बोरा प्याकिङ गर्न पुग्ने सिमेन्ट र 27,000 बोरा सिमेन्ट उत्पादन गर्न पुग्ने क्लिङ्कर गोदामै थन्किएको हो। उद्योग व्यवस्थापनका अनुसार 5,000 बोरा प्रयोग गर्ने नमिल्ने भएको र बाँकी पनि केही महिनामै नष्ट हुने हालतमा छ।
0: सरकारले खानी तथा खनिज पदार्थ सम्बन्धी पुरानो कानुन खारेज गर्दै नयाँ विधेयक प्रस्ताव गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव माग गरेको छ।
22: सैनिक सेवा नियमावली 2069 संशोधन गर्दै नियमावली संशोधन मार्फत भर्नादेखि निवृत्ति भरणसम्मका प्रावधान हेरफेर गरिएको छ। जेठ 5 बसेको मन्त्री परिषदले स्वीकृत गरेको नियमावली गएको बिहिबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ।
0: र विश्वको अग्रणी आतिथ्य कम्पनी म्यारियट इन्टरनेसनल इन्क र नेपालको सबैभन्दा ठुलो बहुराष्ट्रिय व्यापारिक समूह चौधरी ग्रुपको हस्पिटालिटी शाखा सिजी हस्पिटालिटी ग्लोबल बीच काठमाडौँमा 2 अल्ट्रा लग्जरी होटल द रिटुज कार्ल्टन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालन गर्ने सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको।
22: बढ्न नसके पनि अर्न सक्नुपर्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
22: संसदमा अध्यादेश पेश भएको 4 हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढाइएन, विधेयक नै लैजाने तयारी।
0: भारतसँगको सीमा विवादमा नेपालको अडान यथावत, डिजिटल साझेदारीमा नयाँ फड्को, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी सुरु।
22: सरकारले विद्यालय शिक्षामा 40 खर्च गरे पनि कक्षा 1 रोकिन्छन् 16% विद्यार्थी। देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000।
0: बेरुतमा इजरायली आक्रमण गरेपछि उत्तरी इजरायल तर्फ इरानको मिसाइल आक्रमण, मध्य पूर्वमा तनाव थप चर्कियो, दुवै पक्षलाई संयम बन्न ट्रम्पको आग्रह।
22: र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन आज हामीले गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौँ। हप्तै पछि फेसबुकमा केही न केही लेख्ने बानी भएका प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे प्रधानमन्त्री कार्यालय पुगेका छन् अनि कार्यालयमा रहेका कर्मचारी जस्ता मान्छे ती मान्छेलाई भन्दैछन्, रमिता हेर्न आरे, यहाँ आउने हो त, फेसबुक हेर्नु नि। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
2: नमस्कार। आजको नेपाली बसबाट खेम्बोमा उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली बसलाई डिजिटल प्लेटफर्म हाम्रो पालो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर छरिएर रहेका नेपालीहरूले सुन्दै हुनुहुन्छ यतिखेर। र नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि तपाईँहरू सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौँ। सामाजिक आर्थिक राजनीतिक कुटनीतिक सांस्कृतिक पाटोका विषयमा जागर गर्ने गर्दछौँ, छलफल गर्ने गर्दछौँ र नेपाली बहस धेरैभन्दा धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। विभिन्न माध्यमबाट हामीलाई सुनिराख्नु भएको छ र नेपाली बहसको महत्त्वपूर्ण पाटो भनेको देशमा उठेका धेरै खाले प्रश्नहरूलाई हामी त्यसको जवाफ चाहिँ लिने गर्दछौँ र खबरदारी पनि गर्ने गर्दछौँ। आदरणीय श्रोता, यतिखेर पूर्व गृह मन्त्री सुदन गुरुङको छानबिन सकिएको छ र छानबिनमाथि प्रश्नहरू पनि उठेका छन्। मानवाधिकार आयोगको सिफारिस पनि छ उनीमाथि। तत्कालीन बेला भादर 23 र 24 जेन्जी विद्रोहमा जुन किसिमले उनको त्यहाँ संलग्नता रह्यो उनलाई पनि सूक्ष्म रूपले अनुसन्धान गर्न भनेको छ सिफारिसले। सत्ताको मौनता र चोख्याउने आशंका पनि यतिखेर गरिएको छ र पूर्व गृहमन्त्री सुदन गुरुङलाई फेरि गृहमन्त्री बन्ने हतारो पनि छ। 182 जना राष्ट्रिय स्वतन्त्र पार्टीमा सांसदहरू छन् तर गृहमन्त्री बन्ने दाउमा सुदन गुरुङ छन्, वरिपरि उनी नै घुमिरहेका छन् अहिलेसम्म। र सरकारले सुदन गुरुङलाई नै गृहमन्त्री बनाउने गरी जुन किसिमले बालिन शाहले उक्त मन्त्रालय प्रधानमन्त्रीले आफ्नो माथतमा राख्नु भएको छ त्यो कारणले गर्दाखेरि आज उनलाई मन्त्री बन्न हतारो छ। तर 182 जनामा राष्ट्रिय स्वतन्त्र पार्टीमा अन्य काबिल नेताहरू पनि छन् कि छैनन्, गृहमन्त्री यतिखेर नहुँदाखेरि प्रहरीको वृत्ति विकासदेखि लिएर सरुवादेखि लिएर सरुवा भएकाहरूलाई जिम्मेवारीदेखि लिएर हरेक कुरामा समस्या भएको छ। तर अहिलेसम्म पनि गृहमन्त्री यो देशले पाउन सकेको छैन। अन्य काबिल नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमा किन ल्याउन सकेन आजको निकै महत्त्वपूर्ण प्रश्न पनि छ। यतिखेर अहिलेको अवस्थामा हेर्ने हो भने सुदन गुरुङ नै यो देशमा गृहमन्त्री चाहिने हो, अन्य काबिल नेताहरू छैनन् गृहमन्त्री बन्न, आज धेरैले प्रश्न उठाइरहेका छन्। आदरणीय श्रोता, परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण यतिखेर सकियो। भारत भ्रमणबाट उनी स्वदेश फिर्ता भएका छन्। भारत भ्रमणमा रहँदा उनले भारत नेपाल सरकारलाई लिएर वा नयाँ सरकारलाई लिएर उत्साहित रहेको दावी गरेका छन्। पार्टी सभापति रवि लामिछानेको स्वदेश फर्केकै दिन शुक्रबार नयाँ दिल्ली पुगेका परराष्ट्र मन्त्री खनाल आइतबार स्वदेश फर्के। उनले 3 दिने भ्रमण पूरा गरेर काठमाडौँ उत्रिएर विमानस्थलमा संचारकर्मीसँग उनले भनेका छन् नयाँ सरकारप्रति भारत एक किसिमको उत्साह र उत्साहित रहेको छ। स्थिर सरकार मार्फत नेपाल र भारत बीचका विभिन्न सहयोगका परियोजना लगायतका विषयमा ढुक्क भएर काम गर्न सकिने अवस्था पनि रहेको उनले बताएका छन्। तर नेपाल भारतको सम्बन्ध, छिमेकी बीचको सम्बन्ध सधैँ सुमधुर बन्नु पर्दछ, सधैँ मित्रवत व्यवहार दुई देश बीच गरिनु पर्दछ। नेपाल भारतको सम्बन्धलाई, नेपाल भारत एक आपसका छिमेकी हुन्, छिमेकीहरूलाई कहिले पनि हामी परिवर्तन गर्न सक्दैनौँ। श्रोता, आज दुई देश बीचको सम्बन्धमा दरार आउने काम, दुई देश बीचको सम्बन्ध बिग्रिने काम र दुई देश बीचको सम्बन्धमा चिसोपन आउने काम कहीँ कतै कसैले पनि गर्नु हुँदैन। सीमाको विषय उठ्दाखेरि प्रधानमन्त्रीज्यूको जुन भाषा प्रयोग भएको थियो त्यो भाषाको बारेमा चौतर्फी आज आलोचना भइरहेको छ। नेपालले कहीँ कतै पनि अतिक्रमण गरेको छैन भारतको भूमि। हाम्रो देशमा सार्वजनिक लेखा समितिका सभापति नेपाली कङ्ग्रेसका सांसद भरत खड्का हुनुहुन्छ। भरतजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ, धन्यवाद।
2: अब सार्वजनिक लेखा समितिको सभापति भइसके पछाडि यहाँको व्यस्तता बढ्या छ होइन अहिले?
3: निश्चित रूपमा अब जिम्मेवारी पाएपछि त व्यस्तता बढ्छ नि केमजी।
2: तर बैठकहरू चाहिँ नियमित रूपमा बस्न सकेका छैनन् होइन, उपलब्धिमूलक हुन सकेका छैन अहिले?
3: होइन, 4 बैठक बसिसकेका छ। अब यो कर्म जारी छ। अब अस्तिको बैठक संसदमा संसद प्रभावित भइसकेपछि केही साथीहरू जिल्ला पनि फर्कनु पर्ने अनि राष्ट्रपाका साथीहरूको चाहिँ नै 25-26 गते जिल्लामा पनि निर्वाचन भएको कारणले रिक्तालाई हेरेर पनि मैले त्यो स्थगित राखेका हुँ। अब मलाई लाग्छ अब सबै साथीहरू फर्किसकेपछि लेखा समिति जस्तो एउटा जिम्मेवार समितिले गर्नुपर्ने जुन काम कारबाहीहरू छन् धेरै कुराहरू छन् त्यो अलिकति धेरै जिम्मेवारी छ। यो सामूहिक रूपमा सबैको जवाबदेहिताको आधारमा अब नेपालको यो आर्थिक अराजकता जो छ यसलाई कसरी आर्थिक अनुशासनभित्र कायम गर्ने धेरै ठुलो बेरुजु छ। म तपाईँलाई सार्वजनिक गर्न चाहन्छु, तपाईँ अब मिडियाको पनि मान्छे हुनुहुन्छ, सब
2: जताततै भ्रष्टाचार छ, अनियमितता छ, बेरुजु छ, महालेखा परीक्षकले पनि भनिहाल्छ बेरुजु व्याप्त रूपमा बढिरहेको छ। तपाईँको काँधमा यी धेरै जिम्मेवारीहरू छन् क्या, तपाईँले सुझाव दिन सक्नुपर्छ, यी कुराहरूलाई नजिकबाट नियमन गर्न सक्नुपर्छ होइन, अब सक्नुहुन्छ?
3: मलाई निश्चित म सक्छु, म किन भन्दाखेरि कुनै पनि जिम्मेवारीबाट भाग्ने मान्छे होइन। म त्यो जुन ठाउँमा बस्छु म आफ्नो पर्फर्मेन्स देखाएर त्यसबाट राम्रो रिजल्ट निकालेर हिँड्ने मान्छे हो। मेरो अहिलेसम्मका जिम्मेवारीमा मैले त्यो कुराहरू गरेर आएको मान्छे हो। मलाई त्यो दृढ मलाई विश्वाससम्म गरेर नै छाड्छु। हिजोको जस्तो अवस्थामा अब लेखा समिति अगाडि बढ्दैन, किन भन्दाखेरि मैले अहिलेको परिवेशलाई, अहिलेको चेतनालाई, अहिलेको हाम्रो दायित्वलाई अब के हो भन्दाखेरि कसैलाई पनि छुट छैन। अब यो या त्यो विषय लिएर कसैलाई आफ्नो जिम्मेवारीबाट आफ्नो कर्तव्यबाट एक इन्च पनि कसैलाई छुट हुन सक्दैन, किनभने जो मान्छेले आफ्नो पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक चाहिने काम गर्न सक्दैन त्यसले नबस्दा हुन्छ। जो राजनीतिकर्मी होस् कि चाहे कर्मचारी होस् आफूले पाएको जिम्मेवारीमा इमानदारीपूर्वक राष्ट्र र जनताका लागि काम गर्ने हो, त्यो जिम्मेवारीलाई इमानदारीपूर्वक पालना गर्ने हो। अब हिजोको जस्तो यो किसिमले जान सक्दैन। अब कसैलाई पनि अब यो गल्ती गर्ने छुट अबको अवस्थाले दिँदैन। अब यदि हामीले अहिले पनि गल्ती गऱ्यौँ भने मुलुकको अवस्था के हुन्छ, जनताको भावना के हुन्छ, यो कुराहरू बडा संवेदनशील
2: होइन। अब संसदमा तपाईँले देखिसक्नु भएको छ, संसदका दृश्यहरू, तपाईँहरू प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेस होइन, संसदमा अब रवि लामिछाने राज्यसभाका सभापतिको भारत पूर्व प्रधानमन्त्री बालेन्द्र शाहले बोल्नुभयो, नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको रहेछ, मैले प्रधानमन्त्री भएर थाहा पाएँ। अब यही मुद्दालाई लिएर प्रतिपक्षीहरूले संसदलाई अवरोध गरिरहेका छन्। संसद नियमित रूपमा चल्न सक्ने सम्भावना कम छ, प्रधानमन्त्रीले माफी माग्ने सम्भावना पनि कमै छ। प्रधानमन्त्री जस्तो माफी पनि के माग्ने फेरि होइन, सच्याउन पनि गाह्रो छ। अब यस्तै चल्छ संसदहरू, संसदका गतिविधिहरू यस्तै हुन्छन्।
3: तपाईँले सान्दर्भिक क्वेसन सोध्नुभयो, धन्यवाद। ब्रिटिसबाट जब भारत स्वतन्त्र भइसकेपछि 1947 र पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू भइसकेपछि अहिलेसम्मको भारतको कुनै पनि सरकार प्रमुखले नेपालले भारतको भूमि मिचेको छ भनेर कहीँ इतिहासमा कहीँ बोलेको कुरा हामीले सुनेका पनि छैनौँ, त्यो क्षणा पनि छैन। तर 81 हाम्रो सम्माननीय प्रधानमन्त्री बालेनजीले आएर सार्वभौमता सम्पन्न चाहिने एउटा सदनमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्दाखेरि यो माफी लागेको छैन खेमजी, यो त्यसलाई ब्लन्डर भन्छ। मान्छे मारिसकेपछि 50 माफी मागे पनि त्यो अर्थ लाग्दैन, त्योभन्दा पनि यो गम्भीर प्रकृतिको चाहिने राष्ट्रघाती कुरा हो। त्यसैले उहाँलाई माफी मागेर करेक्सन गरेर छुट पाउने अवस्था छैन, किनभने यो त यसलाई भन्छ ब्लन्डर गर्नुभयो उहाँले।
2: के गर्ने अब, उहाँको जिब्रो चिप्ली नै हाल्यो होइन, अब के गर्ने, जिब्रो कार्य मिलेन, अब त्यसलाई त सच्याउनु त पर्ला नि त नि।
3: होइन होइन, देशको कार्यकारिणी पदमा पुगेको मान्छेले मैले कुन भाषा बोल्नुपर्छ, के बोल्नु हुँदैन भन्नेसम्म पनि सामान्य ज्ञान भएन भने अनि मुलुकले त्यस्तो व्यक्तिबाट के पाउन सक्छ? अबको जेनेरेसनलाई हामी कुन किसिमको चाहिने संस्कार र प्रवृत्ति सिकाउँदैछौँ? त्यसैले उहाँले माफी मागे पनि संसदको रेकर्डबाट हटाए पनि विश्वबाट त्यो एक किसिमको नजिर बनिसकेको छ, सुन्नुहोस्। त्यसैले अहिले भारतलाई यसले धेरै बल पुर्याएको छ। हाम्रो करिकन लिपु लेक, लिम्पिया, धोया, कालापानी र सुस्ताका केही भागहरू अहिले पनि अतिक्रमणमा छन्, किन भन्दा बाइ फोर्स सुरक्ष सेनाले सशस्त्र बलले जहाँ अतिक्रमण गरेकोलाई मात्रै मिचेको भन्न सकिन्छ। अब यो नेपालको क्रस बोर्डरका कुरादेखि लिएर भोगचरणका कुरा त त्यो नागरिकका दुई सिमानाकाले त्यो भइराखेको कुरा त्यो चाहिने विवाद विवादित ती जमिन होइनन्। क्रस बोर्डरका ती त्यो दस गजाको क्षेत्रमा पनि दुईटा जोडिएका चाहिने नेपाल भारतका जिल्ला अधिकारीको टिम छ, उनीहरूले अध्यावधि गर्ने त्यसलाई व्यवस्थापन गर्ने साल बसाली मिटिङ बस्छ, त्यो कुनै किसिमको त्यो मिचाइ होइन। तर निचाइ भनेको जहाँ सेना र सुरक्षाकर्मी राखेर कसैको भूभागलाई अतिक्रमण गर्नु त्यो मिचाइ हो, त्यो कालापानी र सुस्तामा भएको छ, लिम्पिया दुरा भएको छ, त्यो नेपालको भूमि हो र उहाँले वास्तवमा सदनमा जो ब्लन्डर हो माफी योग्य छैन, त्यो उहाँले
2: प्रधानमन्त्रीको तहबाट यो कुरा सचिएन भने अब होइन यो कुरालाई चाहिँ अब फिर्ता लिएन भने वा चाहिँ अब यसरी नै अनि संसद अगाडि बढ्छ, तपाईँहरूको माग के हो खास सदनमा?
3: मलाई के लाग्छ भन्दाखेरि उहाँहरूको त्यत्रो ठुलो दुई तिहाई नजिक पुगेको एउटा पार्टीको प्रधानमन्त्रीले आफ्नो इथिक्सको कुरा हो, यो त अब उहाँले सच्याउने कुरा भन्दा पनि इथिक्सको कुरा हो, नैतिकताको कुरा हो, उहाँले त्यो अपराध जन्ने कुरा राष्ट्रघाती कुरै बोलेको हुनाले उहाँले आफ्नो नैतिकताको आधारमा उहाँले चाहिने जनताका माझमा विश्वका सामुन्यमा त्यो नैतिकता प्रदर्शन गर्नुपर्ने कुरा छ।
2: उहाँ नैतिकता प्रदर्शन गर्ने भने के गर्ने त्यसो भए?
3: उहाँले त पदै छोड्नुपर्छ त नैतिक, किन भन्दाखेरि नैतिक प्रश्न आइसक्यो नि त्यो ठाउँमा बसिसकेर, नेपालले पनि भूमि मुसिया छ भारतको, भारतले दाबी नगरेका कुराहरू उहाँले बोल्नु भएको छ, उहाँका बुद्धिजीवीहरू त्यो रणनीतिक हो भनेर भन्नुभएको छ, कस्तो कुरा गरे, मान्छे मारिसकेपछि पनि रणनीतिक हुन्छ? त्यसैले एउटा कुरो के हो भने इथिक्सको कुरा भनेको उहाँले त्यो त्यो ठाउँमा बस्दै उहाँ अब अयोग्य भइसक्नु भएको छ, अब वन मिसाइले बस्नुहुन्छ भने भोलि जनताले त्यसको पनि मूल्याङ्कन गर्ला नि, जनता त बुझेको छ नि, नेपाली जनता कसैको दास होइन नि, बुझेको छ, चेतना अगाडि बढेको छ, राष्ट्रियताको सवालमा नेपाली जनता एक ठाउँमा छन्, राष्ट्रिय खण्डताको लागि नेपाली जनता सचेत छन्, त्यो कुरालाई चाहिँ बिर्सिन सक्छन्। त्यसैले गर्दाखेरि उहाँलाई उहाँले इथिक्सको कुरा हो, यो नैतिक मोरलको कुरा हो। अब
2: होइन अब प्रधानमन्त्रीले राजीनामा दिने सम्भावना एकदम कम छ होइन अहिलेको अवस्थामा, अब राजीनामा त उहाँले देखाउनु के अरे दिनु हुँदैन नै होइन, यसबाट पनि उहाँलाई पछुतो छैन। अब परराष्ट्र मन्त्री स्तरीय एउटा विज्ञप्ति पनि बाहिर आयो, तर अस्ति राष्ट्रिय स्वतन्त्र पार्टीकै सभापतिले पनि अब सीमा लगायतका अन्य मुद्दाहरूलाई चाहिँ तत्कालीन अवस्थामा थाती राखेर अब हामीले कनेक्टिभिटीका कुरामा, व्यापारका कुरामा, अब दुई देश बीचका सम्बन्धका विषयमा चाहिँ अलिकति बढी जोड दिनुपर्छ भन्नुभएको छ क्या सभापतिजीले।
3: उहाँले त यो सिमाना कालापानी लिम्पिया दोरादेखि लिएर यो इपिजीको एउटा रिपोर्ट छ, दुईटा देशको चाहिने एउटा बौद्धिक वर्गको समिति जो इपिजी रिपोर्ट दिएको कुरामा पनि उहाँले इन्डियामा जानुभयो यो कुरा पनि उठाउनु भएन, कालापानी लिम्पिया दोराको कुरा उठाउनु भएन, त्यो के अरे सुस्ताको कुरा, सीमा हाम्रो भूभाग अतिक्रमण भएको छ त्यो कुरालाई थाती राखेर सम्बन्ध सुधार हुन्छ?
2: व्यापार र बिजनेसका विषयहरूमा कुरा
3: कुराहरूमा कसैको द्विमत छैन, हिजो पनि कनेक्टिभिटी चलिराखेको छ, यसलाई विस्तार गर्ने कुरामा कसैको द्विमत छैन, हामी सबैको सहयोग हुन्छ, हिजो पनि चलेको छ, व्यापार पनि चलेको छ, अब व्यापारलाई कसरी न्यूनी माने व्यापार घाटा कसरी न्यूनीकरण गर्ने भन्ने कुराहरू पनि चलिराखेका छ। अब जहाँसम्म मलाई लाग्छ दुई देश बीचको एउटा सिमानामा अतिक्रमण भएको कुरालाई थाती राखेर सम्बन्ध अगाडि बढ्छ, यो चिचो पनि मनमा राखेर दुइटै पक्षले, अनि यो अतिक्रमणलाई यथावत राखेर हामी चाहिँ क्रिएटिभिटीदेखि लिएर अरू डिप्लोमेन्टका पार्टमा मात्र अगाडि जाउँ भन्दाखेरि यो समस्या स्थायी समस्याको समाधान हुन्छ र
2: अब सीमाकै कुरा उठाउँदै गर्दाखेरि सीमाको
3: जुन जिन्नेसन छ यसलाई कुनै हालतमा पनि अर्को जेनेरेसनको थाप्लोमा हालेर जानु
2: हुँदैन खड्गाजी, तपाईँलाई थाहा छ पटक पटक हिजो पनि तपाईँहरूले उठाउनु भयो, नेकपा एमाले त अब यो सीमाको मुद्दालाई एउटा राष्ट्रवादी जुन छवि पनि निर्माण गर्यो, तर त्यस त्यो चाहिँ सत्ता चढ्ने एउटा भयाङ्कर रूपमा मात्र प्रयोग भयो भनेर आलोचना पनि हुन्छ। अहिले अब हामी व्यापार र बिजनेसका कुरा गरौँ, देश विकासको कुरा गरौँ र सीमाका मुद्दाहरूलाई डिप्लोमेटिक तरिकाले वान टु वान वार्ता गरौँला, त्यसको एउटा संयन्त्र अनुसार वार्ता गरौँला होइन, प्रबुद्ध समूह इपिजीको प्रतिवेदन पनि छ त्यसलाई बुझाउने कुराहरूमादेखि लिएर अन्य कुराहरूमा चाहिँ हामी बिस्तारै जाउँला। तर अब हामीले चाहिँ यो विश्व परिवेश जुन एउटा व्यापारमा जोडिँदैछ होइन, आर्थिक विकासका लागि अगाडि बढ्न खोज्दैछ, यी कुराहरूमा चाहिँ भारतसँग अन्टवान वार्ता गर्नुपर्छ भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति गलत हुनुभयो।
3: समर्थन छ त्यो कुरालाई अगाडि बढाउने कुरामा दुई मत छैन, त्यहाँ कुनै किसिमको चाहिँ मतभेद छैन, अरूको सोच पनि छैन, हाम्रो त्यहाँ कुनै असहमति छैन। मुलुकको विकास विस्तारदेखि लिएर कनेक्टिभिटीका कुराहरू, नयाँ प्रविधिका कुराहरूदेखि लिएर यो कुराहरूमा त के छ, सबैको साझा धारणै छ त, त्यसलाई बनाउने हो। हिजोदेखि त्यो चलिराखेको छ, अझ यसलाई व्यापक रूप दिने, यसलाई विस्तार गर्ने, यसलाई वैज्ञानिकरण गर्ने कुराहरूमा जाउँ। यसमा कुनै किसिमको अवरोध हुँदैन, कुनै किसिमको अर्को सोच पनि हुँदैन। यसमा सरकारलाई हामी चाहिँ सहयोग गर्छौँ, सहकार्य गर्छौँ। मुलुक दुईटा मुलुकसँग विश्व सामु हामीले गुड रिलेसन राख्ने हो, विशेष गरेर छिमेकी मुलुकहरूसँग त झन् राम्रो असल चाहिने सम्बन्ध राखेर हामीले एउटा कन्फिडेन्स बिल्डअप गरेर नै यो मुलुकको हित हुन्छ। नत्र यी दुईटा मुलुकलाई हामीले कन्फिडेन्स बिल्डअप गर्न सकेनौँ, यिनीहरूलाई यिनीसँग राम्रो मित्रता राख्न सकेनौँ भने त हाम्रो त हामी त चेपुवामा परेका छौँ। दुईटालाई कन्फिडेन्समा राखेर सह अस्तित्वको आधारमा हामी यी विकासका विस्तारका कुराहरू अगाडि बढाउँ। यसमा नेपाली काङ्ग्रेस अहिलेको सरकारलाई सकारात्मक रूपमा यससँग सहकार्य गर्ने, यसलाई बल पुर्याउने कुरामा कुनै कन्चुचाइ गर्दैन, हामी त्यसमा पूर्ण सहयोग गर्छौँ। तर सिमाना अहिलेदेखि होइन, उहाँहरूको पालामा यो सिमानाको कुरा आएको भनेर उहाँहरूलाई हामी यो आरोप लगाउँदैन। यो विगतदेखि आएको 2018 सालदेखि नै यो कुरा, कालापानी लिम्पिया ढोकाको कुरा त्यही बेलादेखि आएको छ। त्यसो भए नाताले अब यसलाई पनि तपाईँले भने जस्तो अत्यन्त सूक्ष्म कूटनीतिक तरिकाले खालि यसलाई पेपरमा सामाजिक सञ्जालमा ल्याएर अति राष्ट्रवादी अतिरञ्जन गर्ने होइन, अति राष्ट्रवादको पक्षमा हामी छैनौँ। हामी राष्ट्रवादी हौ, तर अति रञ्जित गर्ने कुरा, अति राष्ट्रवादको उग्र राष्ट्रवादको पक्षमा हामी छैनौँ। त्यसैले यसलाई सूक्ष्म कूटनीतिक तरिकाले इन्डियालाई कन्फिडेन्समा लिएर यसको छिटो भन्दा छिटो समाधान गर्नुपर्ने तर्फ पनि सरकार लाग्नुपर्छ। त्यसमा नेपाली काङ्ग्रेसले भरपूर सहयोग सरकारलाई गर्छ, त्यसैले यो कुरामा पनि हामी क्लियर छौँ। तर यो कुरा थाती राख्नु हुँदैन, यो कुरा थाती राखेर तपाईँले भने जस्तो विकासलाई विस्तार गर्ने, कनेक्टिभिटीका कुरा गर्ने, व्यापार घाटामा सम्बन्धी कुरा गर्ने, यो कुरा अगाडि बढ्न सक्ने सम्भावना होइन। यो किनभने दुईटा मुलुकमा बिचमा जुन एउटा कन्फ्लिक्ट छ, कुनै एउटा कन्फ्युजन छ, जो त्यो कुरालाई क्लियर रूपमा हटाइदियो भने एउटा सौहार्दपूर्ण, ससम्मान, एउटा मित्रवत तरिकाले हामी चाहिँ अगाडि बढ्न सक्छौँ। त्यो इन्डियाको पनि हितमा हुन्छ, नेपालको पनि हितमा हुन्छ। किन भन्दा इन्डिया अहिले इमर्जिङ पावरको रूपमा अगाडि बढेको छ। इन्डियाले छिमेकी आफ्ना मुलुकहरूसँग, छिमेकी मित्र मुलुकहरूसँग कन्फन्टेसन गरेर ऊ अगाडि बढ्न सक्दैन, किनभने छिमेकीहरूलाई कन्फिडेन्समा राख्यो भने इन्डियालाई पनि त्यो तागत मिल्छ, छिमेकी चाहिन्छ, छिमेकी बदल्न सकिँदैन केएमजी। त्यसैले नेपाल जस्तो, भुटान जस्तो, श्रीलङ्का जस्तोदेखि लिएर पाकिस्तान जस्तो, अफगानिस्तानदेखि लिएर सार्क कन्ट्री जो छ, त्यसलाई भारत जस्तो एउटा अहिलेको इमर्जिङ एउटा पावरको रूपमा अगाडि बढेको मुलुकले त यी मुलुकसँग त गुड रिलेसन राखेर छिमेकीहरूसँग उनको छिमेकीलाई त्यो विश्वास दिलाउन सक्यो भने त इन्डियाकै तागत त बढ्छ नि। त्यसैले यो कुरा इन्डियाको पनि हितमा हुन्छ। त्यसैले सूक्ष्म कूटनीतिक तरिकाले हामी यो सिमाना सम्बन्धी, अतिक्रमण सम्बन्धीलाई पनि क्लियर गरेर जानुपर्छ। म तपाईँलाई एक मिनटमा त्यो इपिजीले दिएको रिपोर्ट उहाँले मानेका छैन। इपिजीले दिएको जो रिपोर्ट छ त्यो 98% लगभग त्यो समस्या समाधान भएको छ, 2.5% बाँकी छ। त्यो कालापानी, लिम्पिया धुरा र सुस्ताका केही भागहरू मात्र यो त्यो जटिलतामा छन्, त्यसलाई पनि समाधान गर्ने केही उपायहरू उल्लेख छन्। तर 98% त्यो कुरालाई पनि निरूपण त्यो इपिजीको रिपोर्टले गरेको छ, मैले अध्ययन गरे अनुसार त्यो गरेको छ। तर इन्डियाले त्यसलाई स्वीकार गरेको छैन, त्यो प्रतिवेदन बुझाएको छ, नेपाल सरकारलाई पनि बुझाएको छ, इन्डिया सरकारलाई पनि बुझाएको छ। इन्डिया सरकारले यसलाई कुनै हालतमा पनि अहिलेसम्म हेरेको छैन, इग्नोर गरेको छ। सहमतिमा गरेको हो नि त यो कमिटी पनि, र सहमतिमा गरेर पनि एउटा जेन्टिलम्यान हिसाबमा गरेको हो यो। सहमति गरेर नमान्नु पनि गलत हुन्छ। त्यो इन्डिया जस्तो मुलुकले यो कुरा इपिजीको रिपोर्टलाई हेरेर पनि अगाडि बढ्नुपर्छ भन्ने पनि मेरो सुझाव।
2: सभापतिज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
3: ल, तपाईँले पनि पटक पटक यसरी बेरा पनि भावनाहरूलाई व्यक्त गर्ने अवसर दिनुहुन्छ, यसको लागि तपाईँ लगायत तपाईँको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद, जय नेपाल।
2: नमस्कार। आउनुहुन्छ सार्वजनिक लेखा समितिका सभापति, नेपाली कङ्ग्रेसका सांसद भरत बहादुर खड्का, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
23: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
18: माडी नगरपालिका, बसन्तपुर, चितवन।
2: हाम्रो बेसमा वरिष्ठ अधिवक्ता विश्लेषक दिनेश त्रिपाठी हुनुहुन्छ। त्रिपाठी सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
24: धन्यवाद। नमस्कार।
2: होइन, नेपालले पनि भारतका धेरै ठाउँमा सीमा मिचिया रहेछ नि त, कुन कुन ठाउँमा मिचिएको छ तपाईँको अनुमानमा?
24: अब यो प्रधानमन्त्रीजीको जुन भनाइ आयो त्यो पनि संसदमा उहाँले बोल्नुभयो, त्यो गम्भीर रूपमा आपत्तिजनक छ। पहिलो कुरा के हो भने, नेपाल एउटा शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने मुलुक हो। यसले कसैको जमिन मिच्ने कुरामा विश्वास गर्दैन। हामी आफ्नो स्वतन्त्रतामा विश्वास गर्छौँ, सार्वभौम सत्तामा पनि विश्वास गर्छौँ, र कसैको यज्ञलाई अतिक्रमण गर्ने, मिच्ने, इन्क्रोच गर्ने त्यस्तो कुरामा चाहिँ हामी विश्वास गर्दैनौँ। हामी संयुक्त राष्ट्र सङ्घको बडापत्रलाई मान्छौँ, पञ्चशीललाई मान्छौँ, सहस्तित्वलाई मान्छौँ। त्यस कारण प्रधानमन्त्रीजीको जुन यो भनाइ आयो त्यो चाहिँ गम्भीर रूपमा आपत्तिजनक छ, र प्रधानमन्त्रीको जुन व्यक्ति छ त्यसले नेपालको धेरै ठुलो ड्यामेज गरेको छ। किनभने प्रधानमन्त्रीले यो बोल्नु,
2: नेपालले चाहिँ कुनै पनि ठाउँमा चाहिँ भारतसँग सीमा विवाद छैन, सीमा चाहिँ मिचिया छैन, कतै न कतै चाहिँ दुई देश बिचको चाहिँ कन्ट्राडिक्सन छैन सीमाको विषयमा, लिपुले कालापन लिम्पियाद्वारा बाहेक पनि
24: होइन। यो कुरा के हुन्छ भने, प्रधानमन्त्रीजीलाई यो पनि हेक्का के छैन भने, कहिले काहीँ यो बोर्डर म्यानेजमेन्टको इस्यु एउटा हुन्छ, तर मिच्ने कुरामा चाहिँ नेपालले कहीँ कसैको जमिन चाहिँ मिचेको छैन। यो कुरा चाहिँ म स्पष्ट रूपमा भन्न चाहन्छु, बिच्ने कुरामा हामी विश्वास पनि गर्दैनौँ। नेपालले आफ्नो सीमा विस्तार गर्ने त्यो कुनै रणनीति पनि छैन, तर आफ्नो सीमाभित्रको एक इन्च जमिन पनि हामी छोड्न पनि चाहँदैनौँ। यो कुरा, यो चाहिँ नेपालको राष्ट्रिय अडान चाहिँ त्यो स्पष्ट छ। त्यस कारण यो प्रधानमन्त्रीको जुन भनाइ आयो त्यो त्यसले चाहिँ नेपालकोलाई धेरै यो अप्ठ्यारो पारेको छ। किनभने अब अहिले नेपालसँगले भारतसँग लिपियाद्वारा काला पानी लगायतका इस्युहरूमा एउटा चाहिँ नेगोसिएट गर्नुपर्ने स्थिति छ। किनभने त्यो नेपालको भूमि हो, त्यो जुन भारतको कब्जामा छ। अब त्यसलाई के गरिदियो भने, प्रधानमन्त्रीको यो भनाइले नेपाललाई त्यो नेगोसिएटिङ यो जुन क्यापेसिटी हो त्यो नै एकदमै धेरै कमजोर बनायो। त्यसले चाहिँ नेपालको आनलाई नै कमजोर बनायो। अब भारतले अनावश्यक बखेडा गर्ने मौका के पायो, ल तिम्रो प्रधानमन्त्रीले नै हाम्रो जमिन मिचेको भन्ने कुरा संसदमा चाहिँ बोल्नुभएको छ भनेपछि, अब पहिला चाहिँ के छ भने, यो यो चाहिँ लिम्बिया धुरा लिपुलोकको विषय आउँदाखेरि पहिलो चाहिँ तिमीहरूले आफ्नो हामीले हाम्रो जुन जग्गा मिचेका छ त्यो फिर्ता गर्नु पर्यो भन्ने कुरा आयो, फिर्ता गर भनेर भारतले माग गर्न सक्ने भयो भन्दाखेरि नेपालले त आफ्नो अडानलाई एकदमै कमजोर बनायो।

0: किनभने तिमीहरूको गृहमन्त्री तिमीहरूको परराष्ट्र मन्त्रीले यो कुरा चाहिँ बोलिसकेकोले अब यसमा तिम्रो प्रेम समाप्त हो. त्यस कारण प्रधानमन्त्रीको जुन यो स्टेटमेन्ट छ यो चाहिँ तत्काल चाहिँ संसदको रेकर्डबाट त्यो चाहिँ डिलिट गर्नुपर्छ, हटाउनुपर्छ. प्रधानमन्त्रीले यसमा माफी माग्नुपर्छ. होइन भने चाहिँ के छ भने यो यो चाहिँ औपचारिक रूपमा यो चाहिँ कायम रहन्छ र भोलि चाहिँ भारतले यही कार्ड चाहिँ नेपालको विरुद्धमा युज गर्छ. त्यस कारण चाहिँ के हो भने यो यो कुराले चाहिँ नेपालको राष्ट्रिय हित विपरीतको कुरा हो.
1: तर उहाँले चाहिँ अलिकति लङ टर्म हिसाबले होइन कूटनीतिक हिसाबले हिजो चाहिँ ग्रेटर नेपालको नोक्सा चाहिँ होइन महानगरमा हुँदाखेरि चाहिँ आफ्नो पछाडि राख्नु भएको त्यो हिसाबले चाहिँ जानुभयो भन्ने कुरा छ नि त उहाँको हिसाबले.
0: यो चाटुकारहरूले जुन सा भैया उचाएका छन् यो यो चाहिँ प्रधानमन्त्रीले कूटनीतिक रूपमा बोल्नुभयो यो चाहिँ स्टुपिड कूटनीति हो. यो चाहिँ नेपाललाई ड्यामेज हुने कूटनीति हो, नेपाललाई फाइदा हुने कूटनीति होइन. कूटनीतिको अर्थ के हुन्छ भने आफ्नो राष्ट्र हितलाई बढावा दिनु हो, आफ्नो आफ्नो आफ्नो नेसनल इन्ट्रेस्टलाई कसरी फर्दरिङ्स गर्ने भन्ने कुरा हो. तर प्रधानमन्त्रीको यो स्टेटमेन्टले आफ्नो नेसनल इन्ट्रेस्टलाई होइन यसले त्यसले भारतको नेसनल इन्ट्रेस्टलाई चाहिँ बढावा दिएको छ, भारतलाई फाइदा पुगेको छ, नेपाललाई फाइदा पुगेको छैन. त्यस कारण अरू देशलाई फाइदा पुर्याउनु त्यो चाहिँ कूटनीति होइन. यस्तो चाहिँ के छ भने यो चाटुकारहरूको भाषा हो. चाटुकारहरूले अब हेर्नुहोस् मलाई त यो यो त यो यिनीहरूको बुद्धिमत्तामाथि बौद्धिकतामाथि म चाहिँ छक्क परेको
1: छु.
0: उनका चाटुकारहरूले हो नेपालले मिचेकै छ भनेर त्यो साबित गर्नुमा लागेका छन्. भनेपछि योभन्दा मूर्खतापूर्ण र नेसनको इन्ट्रेस्टको लागि ड्यामेजिङ हुनेहरूको कुरा पनि के हुन सक्छ? त्यस्तो पनि हुन्छ. नेपाल एउटा चाहिँ सोभरेन मुलुक हो र आफ्नो अडान स्पष्ट रूपमा राख्नुपर्नेमा हामीले चाहिँ के छ भने छिमेकीको ल्यान्ड चाहिँ हामीले नै इन्क्रोच गरेको छौँ भन्दाखेरि यसले चाहिँ नेपालको चाहिँ नेसनल इन्ट्रेस्ट कहाँ पुग्यो? यसले त नेपाललाई चाहिँ के छ भने ठाडै यसले चाहिँ के छ भने घाटा पुगेको छ. र यसलाई रेसनलाइज गर्ने जुन कुरा हो, यसलाई पनि सही देखाउने जुन कुरा हो, यो त व्यक्ति पूजाको नाममा नेसनल इन्ट्रेस्टलाई बलि दिने. आज चाहिँ के छ भने एउटा व्यक्ति ठुलो हुन सक्दैन. हाम्रो राष्ट्रिय स्वार्थ ठुलो हो, हाम्रो सोभरिन्टी ठुलो हो, हाम्रो मुलुकको चाहिँ
1: यो कुरालाई त भारतले स्वागत गरेको छ नि त. भारतीय व्यक्ति एसटी मुनिले धन्यवाद दिनुभएको छ नि त.
0: हामी एसटी मुनिले स्वागत गर्ने भइहाल्यो नि, किनभने भारतको पक्षमा बोलेपछि भारतको ले स्वागत गर्ने भयो नि. नेपाली जनताले स्वागत गर्ने स्थिति बन्नु पर्यो नि. त्यस कारण तपाईँले जब विदेशीहरूको हितमा बोल्नुहुन्छ भने हेर्नुहोस् भारतको इन्ट्रेस्ट हेर्ने काम भारतीयहरूको हो, तर नेपालको इन्ट्रेस्ट हेर्ने काम त हामी नेपालीहरूको हो नि, नेपालको प्रधानमन्त्रीको हो नि, नेपालको बौद्धिक समुदायको हो नि. अब हाम्रा कस्ता बुद्धिजीवी छन् कि प्रधानमन्त्रीले त्यो बोल्नुभयो झन् त्यसैलाई चाहिँ के छ भने स्याल हुँ गर्दैछन्, हो प्रधानमन्त्रीले राम्रो बोल्नुभयो, यस्तो बोल्नुभयो, यो कुटुम्ब योभन्दा स्टुपिडिटी र यो सामूहिक आत्महत्याको बाटो हो. एउटा व्यक्ति पूजाको नाममा
1: सभापति रवि लामिछानेले त अब यो सीमाको विषयलाई अहिले तत्काललाई थाहा राखेर यसलाई चाहिँ कूटनीतिक डिप्लोमेटिक हिसाबले अगाडि बढाएर हामी व्यापारिक हिसाबले र कनेक्टिभिटीका हिसाबले अगाडि बढ्नुपर्छ भन्नुभएको छ नि त. होइन यो राम्रो हो, राम्रो पक्ष हो.
0: एउटा कुरा के हो भने हाम्रो जुन ल्यान्ड चाहिँ भारतले कब्जा गरेको छ त्यसमा चाहिँ के छ भने लिपिया धुराको आउटस्ट्यान्डिङ जुन इस्यु छ, लिपिया धुराको इस्यु छ, लिपु लोकको इस्यु छ, त्यसलाई चाहिँ नेपालले आफ्नो नक्सामा पनि पास गरेको छ. तर चाहिँ के छ भने त्यो नक्सामा पास गर्नु मात्रै बहादुरी होइन नि, त्यो ल्यान्डलाई फिर्ता गर्नको लागि नेपालले कुन चाहिँ पहल गर्यो, कुन चाहिँ के छ भने डिप्लोमेटिक च्यानल प्रयोग गर्यो, कुन चाहिँ नेगोसिएटिङ प्रोसेसलाई अगाडि बढायो, कहाँ चाहिँ के छ भने यो अडानलाई राख्यो, त्यसपछि हामी चाहिँ के छ भने के गर्न थाल्छौँ. त्यो चाहिँ अब अहिले चाहिँ भारतमा गएपछि हाम्रो मुख बन्द हुन्छ. हामी चाहिँ यसरी भारतले स्वागत गरे, यसरी माला लगायो, त्यो कुरा इम्पोर्टेन्ट होइन. हामीले आफ्नो नेसनल
1: इन्ट्रेस्ट
0: यो सबै कुराहरू के छ भने त्यो कुरा ठिक छ, त्यो कुरा महत्त्वपूर्ण होला.
1: कुरा
0: के छ भने नेसनल इन्ट्रेस्टको बारेमा के भयो भन्ने कुरा इम्पोर्टेन्ट हो. के हाम्रो त्यसमा के एचिभमेन्ट भयो? एउटा व्यक्तिले भारतबाट आफ्नो भ्यालिडेसन खोज्ने होइन नि, भारतले मलाई मान्दो रहेछ भनेर नेपालको राजनीतिमा शक्तिशाली बन्ने त्यो त्यो त्यसलाई माध्यम बनाउने होइन नि. नेपालको इन्ट्रेस्टलाई के कुरामा चाहिँ अगाडि बढाउन खोजियो, के कुरा त्यहाँ बोलियो, के कुरा आर्टिकुलेट गरियो भन्ने कुरा त केही पनि छैन।

0: खाली फुलमाला लगाए यस्तो गरे भन्ने कुरामा त्यो कुराको कुटनीतिमा खास अर्थ हुँदैन. कुटनीतिमा के छ भने तपाईँले आफ्नो अडानलाई कति सशक्तताका साथ, कति प्रभावकारिताका साथ, आफ्नो नेसनल इन्ट्रेस्टका कुरालाई कसरी अगाडि राख्नुभयो, के ब्रेक थ्रो गराउनु भयो, त्यो त्यो कुरा इम्पोर्टेन्ट छ. अब अहिले प्रधानमन्त्रीले तपाईँले बोलिरहनु भएको छ कि हामीले नै भारतको चाहिँ ल्यान्ड चाहिँ मिचेका छौँ भनेर बोल्नुभयो. यस्तो चाहिँ के छ भने नेसनलाई चाहिँ के छ भने पर्मानेन्ट नेसनल एउटा इन्ट्रेस्ट चाहिँ ड्यामेज हुने कुरा बोल्दाखेरि आज उहाँको पार्टीले एक शब्द बोल्दैन, चुइँको बोल्दैन. यस्तो त्यसैलाई चाहिँ के छ भने चाटुकारहरूबाट चाहिँ के छ भने रेसनलाइज गर्न खोजिन्छ, त्यसैमा चाहिँ त्यसलाई नै सानो यहाँ गर्न खोजिन्छ. यस्तो कुराले चाहिँ के छ भने नेपालको कूटनीति मजबुत हुँदैन, त्यस्तो कुराले नेपालको चाहिँ नेसनल इन्ट्रेस्ट चाहिँ अगाडि बढ्दैन, त्यस्तो कुराले चाहिँ हामीले आफ्नो ल्यान्ड चाहिँ के छ भने फिर्ता ल्याउन सक्दैनौँ जुन चाहिँ के छ भने अहिले भारतको कब्जामा छ. हामीले यसबाट हाम्रो के हो भने बार्गेनिङ क्यापासिटी चाहिँ हामीले लुज गऱ्यौँ, हामीले चाहिँ आफ्नो नेगोसिएटिङ क्यापासिटी लुज गऱ्यौँ. यसमा यसमा कुनै कुटनीतिक परिपक्वता छैन, यसमा यसले कुनै चाहिँ नेपालको इन्ट्रेस्टलाई बढावा दिँदैन. इट्स भेरी सिम्पल फ्याक्ट. त्यस कारण यो चाहिँ संसदको कार्यसूचीबाट यसलाई चाहिँ डिलिट गर्नै पर्छ. इट्स अ म्याटर अफ नेसनल सेम कि नेपालको प्रधानमन्त्रीले यस्तो लज्जास्पद अभिव्यक्ति दिनु हो. यस्तो कुरा चाहिँ के छ भने कुनै पनि स्वाभिमानी नेपालीले स्वीकार पनि गर्दैन, र यस्तो कुरोलाई चाहिँ ग्लोरिफाई गर्नु, रेसनलाइज गर्नु, त्यो पनि चाहिँ के हो भने त्यो कुरा पनि स्वीकार योग्य हुन सक्दैन. किनभने यो हामी आफ्नो टेरिटोरियल इन्टिग्रिटीमा पनि विश्वास गर्छौँ, अरूको टेरिटोरी मिस्ने कुरामा हामी त्यसमा पनि विश्वास गर्दैनौँ. हाम्रो नेपालको अडान चाहिँ स्पष्ट छ, त्यो कुरामा चाहिँ हाम्रो एउटा नेसनल युनिटी हुनुपर्छ. हाम्रो चाहिँ के छ भने एउटा राष्ट्रिय अठोटका साथ एउटा चाहिँ नेसनल युनिटीका साथ त्यो त्यो कुरामा चाहिँ हामीले पेस हुनुपर्छ. र एउटा कुरा निश्चित रूपमा हामीले के भन्न सक्नुपर्छ भने हाम्रो टेरिटोरियल इन्टिग्रिटीको कुरामा भौगोलिक हेर्नुहोस् नेपालको संविधानले एक इन्च जग्गा पनि छोड्ने छोड्ने अधिकार कसैले पनि दिँदैन. तपाईँले संसदलाई पनि त्यो अधिकार छैन, प्रधानमन्त्रीलाई पनि त्यो अधिकार छैन. हाम्रो जुन नेपालको जुन ल्यान्ड छ त्यो ल्यान्डमा एक इन्च पनि जग्गा चाहिँ भूमिलाई त्याग गर्ने अधिकार कसैले पनि छैन. त्यो चाहिँ हाम्रो भौगोलिक अखण्डता चाहिँ के छ भने त्यो त्यो चाहिँ अक्षुण्ण छ. त्यसमा देयर इज नो कम्प्रोमाइज, देयर इज नो नेगोसिएसन. त्यो त्यो चाहिँ त्यो चाहिँ नेगोसिएसनको विषय बन्दैन. त्यो चाहिँ नन नेगोसिएबल छ. त्यो चाहिँ फन्डामेन्टल सल्युसन हाम्रो नेसनहुडको. त्यति कुरा चाहिँ के छ भने एउटा हामीले चाहिँ बुझ्नु जरुरी छ. र जुन प्रधानमन्त्रीको जुन यो भनाइ आयो त्यसको चौतर्फी त्यसलाई चाहिँ हामी सबैले चाहिँ निन्दा गर्नुपर्छ, र त्यो त्यस्तो भनाइलाई चाहिँ सच्याउनै पर्छ. त्यो चाहिँ के छ भने भोलि हाम्रो भोलि चाहिँ नेगोसिएटिङ टेबुलमा भारतले यो यही प्रश्न उठाउँछ. त्यस कारण अब यो जुन कुरा आयो त्यो रूप त्यो चाहिँ आपत्तिजनक छ. त्यो कुरा चाहिँ त्यसले चाहिँ नेपालको नेसनल इन्ट्रेस्टलाई कहीँ बढावा दिँदैन भन्ने कुरामा चाहिँ हामी स्पष्ट हुनु जरुरी
1: हुन्छ. यहाँको महत्त्वपूर्ण समय र संवाद र सुझावका लागि धेरै धेरै धन्यवाद. नमस्कार. विश्लेषक दिनेश त्रिपाठी आदले श्रोता नेपाली पासको समय सकिएको छ. खेमबम बिदा चाहन्छु. नमस्कार.

राष्ट्रिय स्वतन्त्र पार्टी चितौन जिल्ला सभापति पदमा मिनी माधव खनाल निर्वाचित, राजसभा क्षेत्र नम्बर 3 को क्षेत्रीय उपसभापतिमा माडी बरुवाका चिरञ्जीवी तिवारी चयन। माडीका युवाहरूमा मानसिक स्वास्थ्य प्रबन्धन गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन, माडी नगरपालिकाद्वारा किसानहरूको सूचीकरण सुरु। चितवन जिल्ला स्तरीय अन्तर्विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न। निजामती अस्पतालको सेवा अब चितवनबाटै भरतपुर अस्पतालमा उपचार गर्ने कर्मचारीले सहुलियत पाउने। र माडी मेयर कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको छात्रातर्फ दिवाकर स्मृति मावि र छात्रतर्फ माडी मावि प्रथम। माडी नगर स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा सगरमाथा युवा क्लब र संगम युवा क्लबले प्रतिस्पर्धा गर्ने। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा चितवन जिल्ला सभापति पदमा मिनी माधव खनाल निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा खनालले 222 मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान जिल्ला सभापति कृष्ण प्रसाद भूषालले 111 मत प्राप्त गर्नुभयो भने अर्का प्रत्याशी प्रकाश आचार्यले 22 मत प्राप्त गर्नुभयो। निर्वाचित सभापति खनाल यसअघि राजसपाको चितवन क्षेत्र नम्बर 3 का क्षेत्रीय सभापति रहनु भएको थियो। उपसभापति पदमा निर्मला गिरी 190 मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी टिकादत्त इटनीले 84 मत तथा प्रभाकर जोशीले 73 मत प्राप्त गर्नुभयो। सचिव पदमा तेजेन्द्र प्रसाद पौडेलले 194 मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी नेत्र लामिछानेले 145 मत प्राप्त गर्नुभयो। सहसचिव पदमा कुशल पाठक 187 मतसहित विजय हुनुभएको छ। सहसचिव पदका अन्य उम्मेद्वार चुमबहादुर जीशीले 37, पार्वती पाण्डेले 69 तथा वेदप्रसाद आचार्यले 54 मत प्राप्त गर्नुभएको थियो। निर्वाचित अधिकारीहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जिल्लामा राजसपाको गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा चितवन क्षेत्र नम्बर 3 को क्षेत्रीय उपसभापतिमा माडी बरुवाका चिरञ्जीवी तिवारी चयन हुनुभएको छ। आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट तिवारी सर्वसम्मत चितवन 3 ख उपसभापति चयन हुनुभएको हो। 3 ख उपसभापतिमा पुष्पा थापा चयन हुनुभयो भने सचिवमा गणेश कडेल चयन हुनुभयो। यस क्षेत्रको क्षेत्रीय सभापतिमा भने भरतपुर 27 निवासी विष्णु पौडेल निर्वाचित हुनुभएको छ। पौडेलले 51 मत प्राप्त गर्दै विजय हुनुहुँदा उहाँका प्रतिस्पर्धी आशिष लो तामाङले 41 मत प्राप्त गर्नुभएको थियो। क्षेत्रीय सभापति बाहेक अन्य सबै पदमा सर्वसम्मत पदाधिकारी चयन भएको हो। नवनिर्वाचित तथा चयन भएका पदाधिकारीहरूले क्षेत्रीय संगठनलाई थप सुदृढ बनाउँदै पार्टीका नीति कार्यक्रम र अभियानलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। चितवनका निजी संस्थागत विद्यालयहरूको संस्था आईएसयूबीको आयोजना तथा बाल विकास इङ्ग्लिस स्कूलको सहायोजनामा माडीमा चितवन जिल्ला स्तरीय अन्तर्विद्यालय चित्रकला प्रतियोगिता सञ्चालन भएको छ। प्रतियोगितामा सिनियरतर्फ भरतपुरका सनलाइट इङ्लिस स्कूलकी सृष्टि श्रेष्ठ प्रथम, विश्वज्योतिकी तीर्थना लामिछाने द्वितीय र नमुना विद्यालयकी रितिका महतो तृतीय हुन सफल हुनुभयो। सर्वोदयकी स्मृति गुरुङले सान्त्वना स्थान हासिल गर्नुभयो। यसै गरी जुनियरतर्फ भरतपुरकै शान्ति विद्यालयकी कृषा महतो प्रथम, सर्वोदयका सचिन थापा द्वितीय र विश्वज्योतिकी शान्ति केशर तृतीय हुँदा माडीको बाल विकासका असीम राईले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो। प्रतियोगितामा माडीका 200 चितवनका 17 विद्यालयबाट 35 विद्यार्थीहरूको सहभागिता रहेको थियो। आईएसयूबीका अध्यक्ष हरकचा पगाईको अध्यक्षतामा सम्पन्न सो प्रतियोगितामा कक्षा 6 देखि 10 सम्मका विद्यार्थीहरूले ग्लोबल वार्मिङ तथा कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूले माई स्कूल शीर्षकमा चित्र बनाएको कार्यक्रमका सहजकर्ता शिक्षक सञ्जय ढकालले बताउनुभयो। माडीका युवाहरूमा मानसिक स्वास्थ्य प्रबन्धन गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद र स्वास्थ्यकर्मी युवा सञ्जालको सहकार्यमा जेठ 23 र 24 गते माडी क्याम्पसमा सो कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा मानसिक स्वास्थ्यको आधारभूत परिचय, युवा अवस्थामा देखिने मानसिक स्वास्थ्य समस्या, मनोवैज्ञानिक प्राथमिक उपचार, भावनात्मक बुद्धिमत्ता, आत्महेरचाह
आत्महत्या तथा आत्महत्या रोकथाम, तनाव व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिएको आयोजकले जनाएको छ। माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्य र स्वास्थ्यकर्मी युवा सञ्जालकी अध्यक्ष अस्मिता पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै 30 जना युवाहरू सहभागी भएका थिए। सहभागीहरूले प्रशिक्षण ज्ञानवर्धक, उपयोगी तथा व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्। माडी नगरपालिकाले किसानहरूको एकीकृत तथ्याङ्क संकलन तथा कृषिका क्षेत्रमा उपलब्ध हुने सेवा सुविधालाई व्यवस्थित गर्ने उद्देश्यले किसान सूचीकरण शुरू गरेको छ। चालु आर्थिक वर्षमा वडा नम्बर 1-5 किसानहरूको सूचीकरणका लागि गडक तथा सहजकर्ताहरूलाई जेठ 15 फिल्डमा परिचालन गरिएको नगर कृषि शाखा प्रमुख सरेश सिंहखडाले बताउनुभयो। गडकहरू हाल घर घर पुगेर किसानहरूको विवरण संकलन गरिरहेको उहाँले बताउनुभयो। नगरपालिकाले सम्बन्धित वडाका सबै किसानहरूलाई आफ्नो घरमा आउने गडक तथा सहजकर्ताहरूलाई सही र यथार्थ विवरण उपलब्ध गराई सूचीकरण प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। सूचीकृत किसानहरूको सहुलियतपूर्ण कृषि ऋण, कृषि औजार खरिदमा अनुदान तथा सहुलियत, बिउ बिजनमा छुट, कृषि पूर्वाधार निर्माणमा सहयोग लगायतका विभिन्न सेवा सुविधा प्राप्त गर्न सक्ने माडी नगरपालिकाका कृषि शाखा प्रमुख सरेश सिंहखडाले बताउनुभयो। माडीको बगोडा खेल मैदानमा सञ्चालित प्रथम माडी नगरस्तरीय युवा तथा भेटरान भलिबल प्रतियोगिताको फाइनलमा सगरमाथा युवा क्लब र संगम युवा क्लबको क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। बगौडा आन्तरिक खोज तथा विकास समाज वर्ष नेपालको आयोजनामा ज्येष्ठ 22 सो प्रतियोगिता सञ्चालनमा रहेको हो। स्वास्थ्य जीवनका लागि खेलकुद, युवा एकता र अनुशासनको आधार भन्ने नारासहित सञ्चालित सो प्रतियोगिताको फाइनल खेल आज दिउँसो 3 सञ्चालन हुने आयोजकले जनाएको छ। माडी मेर्क विद्यालय स्तरीय फुटबल प्रतियोगिता 2083 छात्रातर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय माडी 5 प्रथम भएको छ। आइतबार साँझ पख सम्पन्न फाइनल स्पर्धामा जनजीवन माध्यमिक विद्यालय माडी 8 खरकटालाई 2-0 गोलअन्तरबाट उपविजेता बनाउँदै दिवाकर स्मृतिले च्याम्पियन ट्रफी उचालेको हो। दिवाकर स्मृतिका लागि जस्मिन महतो र सरिस्का चापागाईले 1-1 गोल गर्नुभयो। खेलमा दिवाकर स्मृतिका जस्मिन महतो म्यान अफ द म्याच घोषित हुनुभयो। यसअघि सेमिफाइनल चरणमा दिवाकर स्मृतिले बाल विकास इङ्ग्लिस स्कुललाई र जनजीवन माविले माडी माविलाई पराजित गरेको थियो। छात्रातर्फको खेलमा नवप्रतिभाशाली खेलाडी सखु मगर, बेस्ट गोलकिपर प्रतीक्षा बिक, बेस्ट मिडफिल्डर सरिस्का चापागाई, बेस्ट डिफेन्स बिबिसा चौधरी, सर्वोत्कृष्ट खेलाडी जस्मिन महतो र सर्वाधिक गोलकर्ता सहारा छेत्री घोषित हुनुभयो। माडी मेर्क विद्यालय स्तरीय फुटबल प्रतियोगिताको छात्रतर्फ माडी माध्यमिक विद्यालय प्रथम भएको छ। आइतबार साँझ सम्पन्न फाइनल स्पर्धामा जनकल्याण माध्यमिक विद्यालय कल्याणपुरलाई 2-1 गोलअन्तरबाट पराजित गर्दै माडी माविले उपाधि जितेको हो। माडी माविका लागि कमल सुनार र सिद्धान्त विकले 1-1 गोलको योगदान गर्नुभयो। जनकल्याणका लागि अनिल परियारले एकमात्र सान्त्वना गोल फर्काउनुभयो। खेलको म्यान अफ द म्याच पनि विजयी गोल स्कोरर सिद्धान्त विक नै घोषित हुनुभयो। छात्रतर्फको खेलमा नवप्रतिभाशाली खेलाडी सक्षम गुरुङ, बेस्ट गोलकिपर ऋतिक शाह, बेस्ट मिडफिल्डर अविराज खताने, बेस्ट डिफेन्स विपिन विश्वकर्मा, सर्वोत्कृष्ट खेलाडी करण बोट र सर्वाधिक गोलकर्ता अनिल परियार घोषित हुनुभयो। लिबर्टी युवा क्लब माडी 3 इनार बरुवाको आयोजनामा सञ्चालित माडी नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको लेभल एतर्फ किरण राई र योगेन्द्र विश्वकर्माको जोडी प्रथम भएको छ। आइतबार बिहान सम्पन्न फाइनल खेलमा इलाका प्रहरी कार्यालय माडीका किरण राई र योगेन्द्र विश्वकर्माको जोडीले बिरु चौधरी र विवेश चौधरीको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो। उक्त विधामा सन्देश बराल र विश्वनाथ महतोको जोडी तृतीय स्थान हासिल गर्न सफल भयो। यसै गरी लेभल बीतर्फ अक्षय महतो र अभ्यास महतोको जोडी प्रथम भएको छ। ईश्वरी जाल र गौरव मोक्तानको जोडी द्वितीय तथा जितेन्द्र महतो र सञ्जय महतोको जोडी तृतीय स्थानमा रह्यो। प्रतियोगितामा आयुष महतो इमर्जिङ प्लेयर तथा रामलाल महतो भेटरान प्लेयर घोषित हुनुभयो। प्रतियोगितामा माडीनगरभित्रका विभिन्न क्षेत्रबाट 22 टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। विजेता तथा उपविजेता खेलाडीहरूलाई माडी नगरपालिकाकी नगर प्रमुख तारा कुमारी काजी महतो र माडी ब्याडमिन्टन संघका अध्यक्ष अशोक कार्कीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। निजामती कर्मचारीले स्वास्थ्य उपचारका लागि काठमाडौँकै निजामती कर्मचारी अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले प्रदेश स्तरमै उक्त अस्पतालको सेवा विस्तार गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबारदेखि नै लागू हुने गरी विभिन्न प्रदेश अस्पतालहरूबाट कर्मचारीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो। सेवा प्रदानका लागि हिजो भरतपुर अस्पतालसँग सम्झौता भएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट विश्वनाथ बगालेले जानकारी दिनुभयो।
स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। संघीय संसदको राष्ट्रिय तथा राष्ट्रिय सभा अन्तर्गतका दुईवटा महत्वपूर्ण समितिका बैठकहरू सोमबार एकै समयमा बस्दैछन्। सोमबार बिहान 11 बजे राष्ट्रिय सभाका दुई फरक समितिले विकास निर्माण र प्रादेशिक अनुगमनका विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन्। विभिन्न राजनीतिक दल समूह र सामाजिक संगठनमा आबद्ध वामपन्थी लोकतन्त्रवादी समाजवादी र पहिचानवादी युवाहरूले मुलुकको विद्यमान राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै वृहत छलफल आयोजनाको घोषणा गरेका छन्। आइतबार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले आगामी असार 4 गते छलफल आयोजना गर्ने घोषणा गरेका हुन्। स्रोतको अभाव जस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी अब सहज हुन थालेको छ। बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बीमा बापतको रकम भुक्तानीले तीव्रता पाएको हो। पछिल्लो साता मात्रै सरकारले स्वास्थ्य बीमा बापत ₹1,03,00,00,000 सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ, जसबाट 155 सरकारी, 25 सामुदायिक तथा 37 निजी अस्पतालले बीमा बापतको रकम प्राप्त गरेका छन्। नेपाल सरकारले दुई दिन शनिबार आइतबार सार्वजनिक बिदा दिँदै आएकोमा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ। हिजो केही मिडियाहरूमा सरकारले हप्तामा दुई दिन शनिबार आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो। संघीय संसद र प्रदेश सभाका सांसदहरूले आफ्नो कार्यगत दक्षता बढाउन र कानून निर्माणको कार्यलाई गुणस्तरीय बनाउने भन्दै औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। सुदूरपश्चिमको टिकापुरमा जेठ 22-24 गतेसम्म आयोजित अन्तर व्यवस्थापिक मञ्चको 11 सम्मेलनबाट औपचारिक रूपमा यस्तो माग अगाडि सारेका हुन्। सरकारका काम कारबाहीमाथि प्रभावकारी निगरानी बढाउने तथा संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित नेपाली काङ्ग्रेसले जिम्मेवारी तोकेका विभागीय मन्त्रालयगत योजनाहरूको बैठक आइतबार बसेको छ। संसदीय दलका नेता विष्णुराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्य सम्पादन तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूबारे धारणा व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय कार्यालय वनस्थलीमा बाराको कलाई उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै कार्यकर्ताहरूले आइतबार केन्द्रीय कार्यालयमा धरना दिएका थिए। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका नेता सुदन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले विरोध मात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गोर्खाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। ललितपुरको गोदावरी स्थित फुलचोकी घुम्न जाने क्रममा जंगलमा अलपत्र परेका दुई विद्यार्थीसहित 4 जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ। काठमाडौँको बागबजार स्थित एसएस एकाडेमीबाट शिक्षक र विद्यार्थीहरूको टोली शनिबार फुलचोकी क्षेत्रमा शैक्षिक भ्रमण तथा दृश्य अवलोकनका लागि गएका थिए। र फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान 8.2 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको लगत्तै फिलिपिन्स, इन्डोनेसिया र जापान सहितका एसियाली देशहरूमा सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण USGSका अनुसार भूकम्प सोमबार बिहान स्थानीय समयअनुसार 7:40 बजेभन्दा केही अघि मिन्डानाओ टापुको तटीय क्षेत्रमा गएको हो। भूकम्पको धक्का कतिपय छिमेकी देशका तटीय क्षेत्रमा समेत महसुस गरिएको छ। आज माडीको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 23 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 76% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति पदमा मिनी माधव खनाल निर्वाचित। रासपा क्षेत्र नम्बर 3 को क्षेत्रीय उपसभापतिमा माडी बरुवाका चिरञ्जीवी तिवारी चयन। माडीका युवाहरूमा मानसिक स्वास्थ्य प्रबन्धन गर्ने उद्देश्यले 2 दिने प्रशिक्षण कार्यक्रम सञ्चालन। माडी नगरपालिकाद्वारा किसानहरूको सूचीकरण सुरु। माडीमा चितवन जिल्ला स्तरीय अन्तर्विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न। निजामती अस्पतालको सेवा अब चितवनबाटै भरतपुर अस्पतालमा उपचार गर्ने कर्मचारीले सहुलियत पाउने। र माडी मेयरका विद्यालय स्तरीय
फुटबल प्रतियोगिताको छात्रातर्फ दिवाकर स्मृति मावि र छात्रातर्फ माडी मावि प्रथम, माडी नगर स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा सगरमाथा युवा क्लब र संगम युवा क्लबले प्रतिस्पर्धा गर्ने। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल हुनुहुन्छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: गुड मर्निङ, नमस्कार।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशनहरू एकदमै सौहार्दपूर्ण ढङ्गले, उत्साहपूर्ण ढङ्गले चाहिँ सम्पन्न भयो, होइन? तपाईँ पनि ओखलढुङ्गा हुनुहुन्थ्यो, कस्तो रह्यो अधिवेशन?
1: राष्ट्रिय स्वतन्त्र पार्टीको यो अधिवेशन एकदमै उत्साह मात्र देखिएन यसमा। यसमा धेरै नेपाली नागरिकहरू जोडिन, एकदमै दौडमा रहेको पाइयो।
0: कतै कतै त व्यापक रूपमा फाइट पनि देखियो नि त, कला देखियो, झगडा देखियो, होइन, उफ्रा उफ्री पनि देखियो नि त, नाराबाजी लगाएको पनि देखियो,
1: होइन? त्यो त्यसबाट पनि के सङ्केत गर्छ भने धेरै नागरिकहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिन उत्साहित छन्। हिजोका दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको सङ्गठन विस्तार गराउँदा धेरै ठाउँमा खोजी मान्छेहरू ल्याउनु पर्ने अवस्था थियो भने अहिले स्वस्फूर्त रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिनको लागि ठुलो सङ्ख्यामा नागरिकहरू उत्साहित रूपमा उपस्थित भएको कारणले गर्दाखेर र सबैले जिम्मेवारीमा जाने चाहना राखेको कारणले गर्दाखेर केही ठाउँमा यस्ता सामान्य घटनाहरू भएका छन्। तर जति ठुलो मात्रामा नागरिकहरूको यसमा जोडिने उत्साह देखियो त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति नारीहरू ठुलो भरोसा विश्वास छ भन्ने कुरा चाहिँ प्रष्ट पारेको छ।
0: होइन, अब यो अधिवेशनले चाहिँ आगामी असार, होइन, 7-8 गतेको महाधिवेशनका निम्ति जुन तीव्रतर रूपमा चाहिँ अधिवेशन हुँदैछ, चितवनको नारायणको किनारले चाहिँ फेरि एकपटक सन्देश दिनेछ राष्ट्रिय स्वतन्त्र पार्टीको विकल्प निर्विकल्प सभापतिमा रवि लामिछाने नै हुँदैन,
1: होइन? उहाँको नेतृत्वमा यति ठुलो उपलब्धि प्राप्त भएको छ, यो पार्टी उहाँको नेतृत्वमा यति छोटो अवधिमा दुई तिहाई मत पनि प्राप्त गरेको छ, सङ्गठन विस्तार पनि व्यापक रूपमा भएको छ र उहाँलाई नेताको रूपमा, नेतृत्वको रूपमा र उहाँबाट यो पार्टीले प्राप्त गरेको उपलब्धिको रूपमा सबैले स्वीकार गरिसकेको छन्। त्यसैले उहाँको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टीले सोचेको छैन।
0: होइन, अब रवि लामिछानेको विकल्पमा चाहिँ कसैले पनि सोच गरेका छैन, होइन? अहिले उहाँ नै हो नेतृत्वमा, हुने सभापतिमा उहाँ नै हो, होइन? उहाँको विकल्प प्रतिस्पर्धा कसैले पनि गर्दैन, होइन? पार्टीमा,
1: पार्टीलाई यति छोटो अवधिमा यति ठुलो उचाइमा ल्याउनु भयो र ठुलो आफूले पनि त्याग गर्नुभयो, एउटा त्यागीको हिसाबले गर्दा पनि उहाँलाई अत्यन्तै सामान्य नेताको रूपमा हेरिन्छ र उहाँकै नेतृत्व कार्यकालमा यति छोटो अवधिमा यति ठुलो उचाइमा पार्टीलाई ल्याउनु भएको छ, यो ऐतिहासिक छ। कुनै पनि नेताले तपाईँले कति लामो सङ्घर्ष गर्दा पनि आफू लागेको पार्टीको उचाइ यसरी पुर्याउन सकेको इतिहासमा कमै देखिन्छ। त्यसैले रवि लामिछानेको विकल्पमा छैन मात्रै होइन, रवि लामिछानेले ऐतिहासिक रूपमा पार्टीलाई उचाइमा पुर्याएको कुरालाई सम्मानका साथ उहाँको नेतृत्वलाई फेरि पनि अझ सफलताको शुभकामना सहित अगाडि जाओस् भन्ने कामना गर्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण शुभेच्छकहरू।
0: होइन, पार्टीमाथि धेरै विश्वास छ, धेरै भरोसा छ, होइन? नेपाली नागरिकहरूले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी, यसको सरकार, सुशासन, हरेक कुरामा चाहिँ जुन किसिमको अपेक्षा लिएको छ त्यो ढङ्गले चाहिँ सरकार सत्ता अगाडि बढिरहेको छ। अहिलेको अवस्थामा सुशासन केन्द्रित छ सरकार, सरकारका कैयन गतिविधिहरू, सरकारका प्रमुखका कैयन गतिविधिहरू, सरकारका प्रमुखका बोलीहरू, होइन, गराईहरू, हिँडाइहरू, हरेक कुराले चाहिँ आलोचना भइरहेको छ नि त अहिले देशभरि नागरिकहरूमा, विश्वजी।
1: होइन, सरकारले पनि मुलुकलाई छिटोभन्दा छिटो भ्रष्टाचार मुक्त गरेर हिजोका दिनमा रहेका कमी कमजोरीहरूलाई सुधार्दै, हिजोका दिनमा भएका राम्रा कुराहरूलाई संरक्षण गर्दै सरकारले एकदम स्पिडमा मुलुकलाई विकास र समृद्धिको यात्रामा एउटा उचाइमा पुर्याउने किसिमले काम गरिराखेको छ। अब काम गर्ने क्रममा एकदमै कमी कमजोरी खोजेर टिका टिप्पणी हुनु स्वाभाविकै पनि हुन्छ, किनभने यो चाहिँ बहुदलीय व्यवस्थामा यो स्वाभाविक प्रक्रिया हो। त्यहाँ जे जे टिका टिप्पणी भएको छ, जे जे कुराहरू उठेका छन्, ती कुरा टिका टिप्पणीलाई पनि सरकारले र पार्टीले पनि र यो पार्टीमा आबद्ध हामीहरू सबैले शिक्षाको रूपमा लिएका छौँ। कतिपय ती टिका टिप्पणीका कुराहरू हामीलाई शिक्षाको रूपमै ग्रहण गर्नुपर्ने आवश्यकता पनि छ। कतिपय टिका टिप्पणी कुराहरूले अब हाम्रो पार्टीलाई त्यो टिका टिप्पणी भन्दा बाहिर राख्नुपर्ने अवस्था पनि छ। त्यसले टिका टिप्पणी हुनुलाई स्वाभाविक मान्दै त्यसबाट पनि केही शिक्षा लिँदै हामी अगाडि बढ्नुपर्ने आवश्यकता छ। त्यो अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढिराखेको छ।
0: सरकारले यति लामो समय भयो होइन, अब राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ काबिल काबिल नेताहरू पनि हुनुहुन्छ, तपाईँहरू लगायत निर्वाचन लडेर आएका धेरै 182 जना नेताहरू होइन, कैयन्त मन्त्री पनि बने, तर अहिलेसम्म देशले गृहमन्त्री पाउन सकेन। आज गृहमन्त्रीको कुरा गर्ने हो भने आफैले होइन क्लिन चिटको घोषणा पनि गरेका छन्। फेरि सुदन गुरुङजीले त्यहाँ गोर्खाको एउटा सभामा, जिल्ला अधिवेशनको सभामा छानबिन समितिबाट सफाई पाइहालेको खण्डमा मलाई इच्छा आयो, काबिल देखियो र गृहमन्त्रीमा गइहाले भने मलाई 2 महिना जति समय दिनुहोला, त्यतिखेर फोटो खिच्न, माला खाना लगाउन, बधाई दिन, मन्त्रालय धाउने काम नगरिदिनुहोला भनेर अगाडि नै आफैले आफैलाई क्लिन चिट दिएका छन् होइन। मानव अधिकारको प्रतिवेदनले चाहिँ उनी लगायतका गयन राज्यसभाका सांसदहरूलाई चाहिँ होइन सूक्ष्म रूपमा अनुसन्धान गर्न भनेको छ, संवैधानिक अङ्ग हो, यसलाई कार्यान्वयन गर्नुपर्छ, होइन भने कतै विदेश भ्रमण जाँदाखेरि अन्तर्राष्ट्रिय रूपमा नै पक्राउ पर्न सक्ने स्थिति पनि रहन्छन्। हिजो धेरै घटनाहरू पनि छन्। अब राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा गृहमन्त्री दिन सक्दैन, प्रहरीहरूको सरुवादेखि बडुवादेखि सरुवा भएका ठाउँहरूका जिम्मेवारीदेखि बडुवा भएकाहरूको जिम्मेवारीदेखि हरेक कुराहरूमा प्रभाव परिरहेछ नि त यतिखेर विश्वजी।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले सुरक्षा निकायको संवेदनशीलतालाई पनि बुझेको छ, सुरक्षाको संवेदनशीलता नै बुझेको छ। सुरक्षा भने कति संवेदनशील हुन्छ, त्यसमा हामी कहीँ पनि चुक्यौँ भने के हुन्छ भन्ने कुरा हामीले भाद्र 23-24 गतेको घटनालाई हेरेर पनि शिक्षा लिएका छौँ। सुरक्षा निकाय असफल हुँदाखेर र त्यसलाई ठिक ढङ्गले चलाउन नसक्दाखेर एकै दिनमा सरकार ढलेको हिजोको दिन पनि हामीले देखेका छौँ। त्यसले यस विषयमा सरकार संवेदनशील छ र अहिले प्राइम मिनिस्टर आफैले गृह मन्त्रालय हेरिराख्नु भएको छ, त्यसलाई उच्च महत्त्व दिनुभएको छ, प्राथमिकता दिनुभएको छ। कुनै मन्त्रीलाई तपाईँ
0: धेरै महत्त्व दिनुभयो, उहाँले चाहिँ भेट्नै दिनुहुन्न कसैलाई पनि, प्रहरीका प्रमुखहरू भेट्न नपाएर छटपटीमा हुनुहुन्छ अहिले।
1: होइन, त्यो बाहिर आएको जस्तो होइन, राज्यका विषयहरूमा, सरकारका विषयहरूमा, कामकाजका विषयहरूमा त्यस्तो भेटै नपाउने भन्ने कुरै छैन। भेट पाएर निर्देशन प्राप्त गरेरै काम चलिरहेको छ, काम भइरहेको छ। त्यो बाहिर जति आउँछ त्यतिसम्म चाहिँ हामीले बुझ्नु पनि हुँदैन। बाहिर
0: आएर राष्ट्रिय स्वतन्त्र पार्टीमा कोही पनि सांसद छैन, तपाईँ गृहमन्त्री सम्हाल्न सक्नुहुन्न भोलि पार्टीले जिम्मेवार दियो भने विश्व पोखरेलजी?
1: अनि त्यस्तो नसक्ने भन्ने भएन, किनभने जुन मन्त्रालयमा 30 वर्ष मैले बिताएँ, जुन सेवामा मेरो लामो अवधिको अनुभव छ, त्यसमा नसक्ने भन्ने कुरा होइन। यसलाई कसरी चलाउनु पर्छ, यसका ल्याप्सेसहरू के छन्, यसलाई कसरी उच्च मनोबलका साथ प्रयोग गर्नुपर्छ, यसको प्रयोगमा त्रुटि हुँदा के रिजल्ट आउँछ, यसलाई प्रयोग यसको प्रयोगमा त्रुटि गरी चलाउँदाखेरि कसरी शान्ति यसलाई मजबुत र सुदृढ ढङ्गले स्थायित्व प्राप्त स्थायित्व दिँदै अगाडि लैजान सकिन्छ भन्ने कुराको एउटा अनुभव त छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र त्यस्ता धेरै नेताहरू हुन सक्छन् जसको धेरै योगदान छ, योगदानमा आधारित अवसरहरू हामीले प्रदान गर्ने भनेका छौँ। त्यसले त्यो हिसाबले अहिले प्राइम मिनिस्टरज्यूले हेरिराख्नु भएको छ, भोलिका दिनमा एउटा समय आउँछ, त्यसपछि फेरि उहाँले उपयुक्त पात्र छान्नुहुन्छ, त्यसमा धेरै ठुलो बहसको विषय नै भएन। अहिले प्राइम मिनिस्टर आफैले हेरिराख्नु भएको हुनाले त्यसलाई ठुलो इस्युको रूपमा लगिराख्नुपर्ने आवश्यकता पनि म ठानिराख्दिनँ।
0: होइन, अब बाहिरबाट हेर्नेले धेरै कुराहरू के भनिरहेका छन् भने यतिखेर चर्चाको विषय के हो भने राजसभामा गृहमन्त्री जस्तो तालुकदार निकाय हेर्ने गृह मन्त्रालयको धेरै ठुलो जिम्मेवारी हुन्छ क्या, आन्तरिक सुरक्षाको विषयमा, सुशासनको विषयमा, हरेक विषयमा होइन। त्यसमा चाहिँ एउटा के अरे राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदलाई चाहिँ नियुक्त गर्न नसक्ने स्थिति परिस्थिति आज किन बन्दैछ भन्ने खालको स्थिति त छ नि त आम नागरिकमा, चासोको विषय होइन यो।
1: होइन तपाईँले भन्नुभएको गृह मन्त्रालयमा धेरै कुराको जिम्मेवारी हुन्छ मुलुकको, किनभने हामीले सरकारको लक्ष्य प्राप्ति गर्ने कुरामा गृह मन्त्रालय ठिक ढङ्गले ह्यान्डलिङ गऱ्यौँ, ठिक ढङ्गले त्यसलाई चलाउन सक्यौँ, त्यस अन्तर्गत सुरक्षा निकायलाई ठिक ढङ्गले परिचालन गर्न सक्यौँ, ठिक ढङ्गले त्यसलाई व्यवसायीकरण गर्न सक्यौँ भने मात्रै सरकार सफल हुन्छ, सरकारका लक्ष्यहरू प्राप्ति हुन्छन्। हामी सुशासनका कुरा गर्छौँ, भ्रष्टाचारका कुरा गर्छौँ, त्यो सबै चिजहरू राजस्व ट्याक्स उठाउने कुरा हुन्छन्, सीमाका सुरक्षाका कुरा गर्छौँ, तस्करी नियन्त्रणका कुरा गर्छौँ, त्यो सबै चिजहरूलाई चाहिँ एउटा ट्र्याकमा ल्याउने र त्यस्ता कुराहरू सबै अवैध क्रियाकलापलाई नियन्त्रण गर्ने र सुशासनलाई मजबुत गरेर जनताको विश्वासिलो सरकारको रूपमा अगाडि बढाउने कुरामा गृह मन्त्रालयको अहम भूमिका छ र अन्य मन्त्रालयले विकास र समृद्धिका कुराहरूको यात्रा अगाडि बढाएर लैजाने कुरामा पनि गृह मन्त्रालयको काहीँ न काहीँ भूमिका रहि नै रहन्छ, किनभने सुरक्षाको दृष्टिकोणले यो संवेदनशीलतालाई सरकारले बुझेको छ र यो बुझेकै कारणले गर्दाखेरि अहिलेको केही समय त्यहाँ रिक्त रहँदा पनि प्राइम मिनिस्टरज्यू आफैले त्यो जिम्मेवारी निर्वाह गरिराख्नु भएको छ, त्यसैले अब केही समयको लागि प्राइम मिनिस्टरज्यू आफैले त्यसको जिम्मेवारी लिइराखेको अवस्थामा काहीँ त्यसको गृह मन्त्रालयमा चाहिँ अर्को व्यक्ति नियुक्ति भएन, किन गर्न सकेन, गर्नै सकेन भन्ने हिसाबले हेर्नुभन्दा पनि त्यो पनि हुन्छ, अर्को व्यक्ति पनि आउनुहुन्छ र नआएसम्म त्यसलाई उच्च प्राथमिकता साथ त्यसको संवेदनशीलता र त्यसको महत्त्वलाई बुझेर प्राइम मिनिस्टरज्यू आफैले हेरिराख्नु भएको छ। मैले भनिहालेँ गृह मन्त्रालय ठिक ढङ्गले चलाउन सकिएन भने त्यसले लिएका एक्सनहरू नतिजामुखी हुन सकेनन् भनेदेखि त्यसलाई ठिक ढङ्गले व्यावसायिक हिसाबले परिचालन गर्न सकेन भने भाद्र 23 जस्ता घटनाहरू हुन्छन्, 24 जस्ता घटनाहरू हुन्छन्, त्यो सबै असफलता अन्तिममा सरकारको सफलता र असफलतामा गृह मन्त्रालयको भूमिका अथवा गृह मन्त्रालय अन्तर्गतका इन्स्टिट्युसनहरूको सफलता र असफलताको ठुलो रोल रहन्छ, चाहिँ कुनै अवस्थामा क्षणभरमा सरकार असफलतातिर जाने अवस्था परिस्थिति सिर्जनाको भयो भने त्यसलाई रोक्ने काम पनि गृह मन्त्रालयले गर्छ, त्यसमा आबद्ध सुरक्षा निकायहरूले गर्छन्, त्यसलाई बचाउने काम पनि त्यो आबद्ध सुरक्षा निकायहरूले बचाउन सकेन, असफललाई रोक्न सकेनन् भनेदेखि फेरि सरकार असफलतैतिर गइराख्ने अवस्था त हिजो भाद्र 23 र 24 घटनाले पुष्टि गरिसकेको छ, त्यसले यो चिजलाई वर्तमान सरकारले राम्रोसँग बुझेको छ, प्राइम मिनिस्टरज्यूले राम्रोसँग बुझ्नु भएको छ, त्यसैले अहिले केही समयको लागि भए पनि प्राइम मिनिस्टरज्यू आफैले हेर्नुको कारण पनि त्यही छ कि कसैलाई कुनै मन्त्रीलाई कुनै अर्को अन्तर मन्त्रालयमा जिम्मेवारी पनि दिइएको छैन नि, त्यसैले केही समय हेरौँ न, हामीले हेरौँ, प्रतीक्षा गरौँ, अहिले नै नेगेटिभ टिकट टिप्पणी भन्दा समय आएपछि नयाँ
0: होइन। अब समय घर्किएको छ विश्वजी, संवैधानिक नियुक्तिहरूमा रिक्तता छ, प्रधान न्यायाधीश नियुक्ति गर्न चाहिँ हतार हतार गरियो, अध्यादेश ल्याइयो, प्रधान न्यायाधीशमा वरियता क्रम भङ्गता पनि गरियो, तेस्रो वरियतामा चौथो वरियतामा रहनुभएका होइन चौथो वरियतामा रहनुभएका चाहिँ डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा आउनु भएको छ, यद्यपि अब यो कुरालाई हामीले धेरै उनगर उहाँको कार्य सम्पादन र को हिसाबले चाहिँ जनताले मूल्याङ्कन गर्छन्, सर्वोच्चको कार्य सम्पादनको हिसाबले धेरै निकायहरू चाहिँ अहिले रिक्त अवस्थामा छन्, देशमा एक किसिमको भ्याकुम छ होइन, प्रधानमन्त्रीलाई कसैले म्यासेज गर्दा फोन गर्दाखेरि ऊ चाहिँ सिधै विभागीय कारवाहीमा पर्छ, केरकार गर्ने एउटा स्थिति बनिया छ, यो पनि कस्तो न कस्तो यो डिजाइन जस्तो देखिने होइन, प्रधानमन्त्री स्वयंले भन्नुहुन्छ म अब एम्बेसडर बन्न चाहन्छु, मलाई प्रधानमन्त्रीको फोन के अरे यो नम्बर छ भने दिनुहोस् न म्यासेज गर्नलाई भन्ने खालका विषयहरू आउँछन्। अब यसले चाहिँ जनताले गरेको आशा जुन एउटा व्यक्तिप्रतिको एउटा भरोसा छ यावत क्रियाकलापले गर्दाखेरि कतै देश फेरि एउटा भड्कालोतर्फ एउटा निराशातर्फ होइन त जाँदैन भन्ने खालका गतिविधिहरू पनि छन्, राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कतिपय मतभेदका विषयमा पनि जनताहरूले चासो दिएका विषय छन् होइन, सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रपतिका सभापति भारत भ्रमण जानु पूर्व यो नितान्त पार्टीगत भ्रमण हो यो सरकारको होइन भनेर भन्नुभयो, तर भारतमा गइसकेपछि उच्च प्राथमिकता दियो सरकारले, भारतका शक्तिशाली व्यक्तिहरूसँग उहाँको 1-to-1 वार्ता भयो होइन, त्यो किसिमले चाहिँ दुई देशबीचको सम्बन्धमा एक किसिमको सुधार आउने देखिएको एउटा परिस्थिति पनि बन्यो भन्दा कति जनताले धोका त पाउँदैनन् विश्वजी अहिलेको यी क्रियाकलापहरूले गर्दाखेरि?
1: होइन, जनताले धोका खाने अवस्थासम्म फेरि जनता सही पनि रहँदैनन्, हामीले जनताले हामीलाई नजिकबाट नियालिरहेको छ, स्वच्छ रूपमा हेरिरहेको छ र उहिले विचारहरू अभिव्यक्तिहरू हरेक दिन आइरहेका छन्। हाम्रा कमी कमजोरीका बारेमा, हाम्रा राम्रा कुराको बारेमा, हामीले सुधार्नुपर्ने कुरामा उहाँहरूको विचारले हामीलाई एउटा ऊर्जा पनि दिएको छ। हाम्रो बाटो ठिक छ छैन भनेर परीक्षण गर्दै अगाडि बढ्ने अवसर पनि प्राप्त गरेको छ। त्यसलाई हामीले नेगेटिभ रूपमा पनि हेर्नु हुँदैन, किनभने जति पनि अभिव्यक्ति आउँछन्, चाहे त्यो पोजिटिभ आओस् चाहे नेगेटिभ आओस्, पोजिटिभ अभिव्यक्तिहरूलाई संस्थागत गर्दै लैजाने कुरा र नेगेटिभ अभिव्यक्तिहरूबाट हामीले करेक्सन गर्ने, सुधार खोज्ने दुईटै अवसर प्राप्त गरेका हुन्छौँ। त्यसैले मलाई त्यस्तो लाग्दैन कि हाम्रा कमी कमजोरी भयो भने जनता टुलुटुलु हेरेर बस्छन्, केही बोल्दैन भनेर बोलिराख्नु भएको छ। हाम्रा कमी कमजोरी औलाइराख्नु भएको छ, त्यसलाई हामीले सुधार्दै गइराखेको छौँ। हामी करेक्सनको मोडमा पनि त्यत्तिकै छौँ। हिजोका दिनमा भएका कमी कमजोरीलाई करेक्सन गरेर लैजाने मोडमा पनि छौँ। आजको दिनमा भएका आफ्नै कालमा भएका कमी कमजोरीलाई करेक्सन गर्दै लैजाने प्रक्रियामा पनि छौँ। त्यसैले जनताले दिएको, देशमा रहेका विद्वत व्यक्तिहरूले दिनुभएका अभिव्यक्तिहरू, विचारहरू हाम्रो लागि एउटा लाइब्रेरी हो। त्यसबाट शिक्षा लिँदै, राम्रा कुराहरूलाई संस्थागत गर्दै, त्यसको निरन्तरतातर्फ अगाडि बढ्ने र कमी कमजोरी कुराहरूलाई करेक्सन गरेर लैजाने कुरामा हामी एकदमै दत्तचित्त भएर लागिरहेको छौँ। सरकार लागिरहेको छ, जहाँसम्म नियुक्तिको कुराहरू छ, नियुक्तिलाई पनि सरकारले प्रायोरिटी राखेर कति नियुक्तिहरूको लागि चाहिँ आह्वान पनि गरिसकेको छ। योग्य व्यक्ति काहीँ कसैलाई चाकरी चापलिसी नगरिकन पनि मुलुकको नेतृत्वमा पुग्न सकिन्छ भन्ने हिसाबले सन्देश दिने ढङ्गले सबैलाई अवसर खुल्ला गरिएको छ। कसैलाई पनि चाहिँ अवसरबाट वञ्चित हुने क्षमता हुँदा हुँदै पनि अवसरबाट वञ्चित हुने परिस्थिति सिर्जना नहोस् भन्ने तर्फ सरकारले ध्यान दिएको छ। यसलाई पोजिटिभ रूपमा पनि हेर्नुपर्नेछ। हामीले यो दुई तिहाईको सरकारले काम गरिरहँदाखेर यसका राम्रा पक्षहरूलाई भित्र्याउन सक्यौँ भने, सरकार सञ्चालन गर्ने कुरामा राम्रा पक्षहरूलाई भित्र्याउन सक्यौँ भने, त्यसलाई संस्थागत गर्न सक्यौँ भने, त्यो सबैको सम्पत्ति हुन्छ, सबै नारीको सम्पत्ति हुन्छ, मुलुकको सम्पत्ति हुन्छ। त्यो हामीले चाहिँ बुझ्नु पनि जरुरी छ। अब अलिकति यो सरकारले अहिले प्रायोरिटी दियो के भने, मैले भनिहालेँ, कोही नजिक भएको कारणले, कोही नाता परेको कारणले गर्दाखेर त्यो व्यक्तिले अवसर प्राप्त गर्ने कुरा, त्यसको पहुँचको कारणले मात्रै अवसर प्राप्त गर्ने कुरा, त्यसको एक्सिस नहुँदा प्राप्तै नगर्ने कुरा, यस्ता कुराहरू चाहिँ यो सरकारले सधैँको लागि अन्त्य गर्न चाहन्छ। त्यो प्रक्रियामा हिँड्दाखेर केही कुराहरू त पब्लिकली देखिन आउँछ, त्यो पब्लिकली देखिन आइसकेपछि पब्लिकले गरेको जुन चाहिँ त्यसको त्यो विषयमा गरेको रियाक्सन कस्तो रहन्छ, त्यो रियाक्सनको आधारमा, उनीहरूले दिएको विचारको आधारमा फेरि हाम्रा कमी कमजोरीदेखिलाई सुधार्ने कुरा र राम्रो देखिन त्यसलाई संस्था गर्दै लाने कुरामा सरकार एकदमै सावधानीपूर्वक अगाडि बढेको छ। यसमा धेरै अब यति छोटो अवधिमा धेरै अपेक्षा गरेर आजको भोलि नै यो चिज किन भएन, यहाँ किन देखिएन भनेर हामीले अगाडि बढ्नु पनि स्वाभाविक हुँदैन भन्ने मलाई लाग्छ।
0: सभापतिको भारत भ्रमण चाहिँ कस्तो रह्यो तपाईँको नजरमा?
1: होइन, सभापतिको भारत भ्रमणले नेपाल र भारतको बिचको युगौँदेखि रहेको राम्रो सम्बन्धलाई अझ बढी उचाइमा पुर्याएको छ। प्रधानमन्त्रीको भ्रमण पूर्व नै सभापतिले जुन भ्रमण गर्नुभयो र सभापतिको भ्रमणलाई जति महत्त्व दियो भारतबाट, त्यसले सबै नेपालीलाई एउटा गर्व को अनुभूत गर्ने अवस्थामा पुर्याएको छ। हामी सबै मुलुकहरूसँग र खास गरी दुईटा छिमेकी मुलुकसँग आफ्नै प्रकारको सम्बन्ध विस्तार गर्न चाहन्छौँ। हाम्रो दक्षिणतिरको मुलुक भारतसँगको सम्बन्ध जुगौँदेखिको सम्बन्ध हो र यो चाहिँ हाम्रो सांस्कृतिक धार्मिक हिसाबले पनि अत्यन्त निकट सम्बन्ध हो। त्यो सम्बन्धलाई अहिलेको हाम्रो पार्टीको सभापति रवि लामिछानेको भारत भ्रमणले झन् उचाइमा पुर्याएको छ, झन् प्रगाड बनाएको छ, झन् सुदृढ बनाएको छ र त्यहाँ रहेका हामी र उहाँहरूको बिचमा अथवा भारतीय नागरिक नेपाल नारी बिचमा रहेका सानातिना शङ्काका विषयवस्तुहरूलाई पनि यो भ्रमणले चाहिँ निमित्यान्न पारेको छ। त्यसैले गर्दाखेरि यो भ्रमण अत्यन्त उपलब्धिमूलक रह्यो भन्ने हामीहरूको बुझाइ छ। हाम्रो नेपाली नेपालको लागि यो भ्रमण ऐतिहासिक छ, यो सदैव सम्झने प्रकृतिको छ। त्यसले यो भ्रमण सफल भ्रमण, नेपाली जनताले शिर ठाडो गर्ने भ्रमण र नेपाल र भारतको सम्बन्धलाई यति मजबुत बनाउने अवसरको रूपमा भएको भ्रमणको रूपमा हामीले बुझेका छौँ र त्यसरी नै नागरिकले स्वीकारेका छन् भन्ने मलाई लाग्छ।
0: ओखलढुङ्गामा कस्तो रह्यो तपाईँको यात्रा? ओखलढुङ्गेली वासीहरूलाई चाहिँ के भन्नुहुन्छ जाँदा जाँदै?
1: अनि ओखलढुङ्गामा एकदमै राम्रो. अब हामी जिल्ला अधिवेशन गाउँपालिका अधिवेशन सबै समाप्त गरिसकेका छौँ. धेरै नागरिकहरूले यो पार्टीमा जोडिने प्रयत्न गर्नुभयो, उहाँहरू आउनुभयो, जोडिनु पनि भयो र मैले भनिहालेँ अब जोडिने क्रममा धेरै साथीहरूले भूमिकामा बसेर केही योगदान गर्छु भनेर चाहना राख्नु भएको थियो. त्यो अब सबैले एकैचोटि पाउने कुरा भएन. जो जो भूमिकामा रहनु भएको छ उहाँहरूले चाहिँ आफ्नो पार्टीको लक्ष्य अनुरूप पार्टीको गन्तव्य अनुरूप चाहिँ काम गर्छु भन्ने प्रतिज्ञा व्यक्त गर्नुभएको छ र जो जो भूमिकामा नरहिकन अलग बसेर चाहिँ पार्टीलाई सपोर्ट सहयोग गर्छु भन्नुभएको छ उहाँहरूमा पनि धेरै उत्साह देखिएको छ र सबै नागरिकहरूलाई जोड्ने काममा उहाँहरू सक्रियतासँग लागिराख्नु भएको छ. जोड्ने प्रक्रियाहरू झन्झन विस्तारित भएर गएको छ. त्यसैले ओखलढुङ्गा जिल्लाको हिजोको दिनमा म चुनाव लड्दाको अवस्था जे अवस्था थियो आजको अवस्था धेरै परिवर्तन भएको छ. राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सबैको विश्वास बढेको छ र अत्यन्त राम्रो भएको छ भन्न चाहन्छु.
0: यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद विश्व पोखरेलजी. नमस्कार.
1: नमस्कार, धन्यवाद.
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ. विश्रामपछि पुनः उपस्थित हुने
2: मानव अधिकारवादी नेता एवं राजनीतिक विश्लेषक कृष्ण पहाडीलाई आज हामीले स्टुडियोमा बोलाएका छौँ. आउनुहोस्, सुरु गरौँ कृष्ण पहाडीसँग. जनता जान्न चाहन्छन्. कृष्ण पहाडीजी, जनता जान्न चाहन्छन्, म स्वागत छ यहाँलाई.
3: हस्, धन्यवाद, नमस्कार.
2: बालेन्द्र शाहले अभिव्यक्ति दिनुभयो, नेपालले पनि भारतको भूमि मिचेको छ, त्यसमा सत्यता छ?
3: भूमि भन्नु भएन, जग्गा नेपालले पनि धेरै मिचेको रहेछ भन्नुभयो, मिचेको छ भन्नुभयो. म आकुल छु, दिक्क छु, निराश छु, खिन्न छु उहाँको यो अभिव्यक्तिबाट. किनभने उहाँले धेरै फोहोर बढार्न बाँकी छ. त्यो फोहोर कानुनसम्म ढङ्गले, विधिसम्म ढङ्गले उहाँले बढार्नुहुन्छ भन्ने अपेक्षा आम नेपाली नागरिकको छ. ननिसुमा नहलमा लिनुहोस् भनेर मैले तपाईँहरूकै कार्यक्रम मार्फत उहाँलाई धेरै पटक चाहिँ आग्रह गरेको थिएँ. अघि
2: प्रधानमन्त्री बालेन्द्र शाहले बेमौसमको बाजा बजाउनु भयो, अहिले बोल्न जरुरी थिएन.
3: आफैलाई हानि हुनेको एउटा तयार हेर्नुहोस्, मैले कहाँ सुने कि बालेन्द्र शाहजीको बारेमा के सुने भने, उहाँ आफू पनि ज्योतिषी हेर्नुहुन्छ, स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गरेको तर वास्तुको पनि हेर्नुहुन्छ भने, उहाँकै इन्टरभ्यू धेरै वर्ष अगाडिको मैले हेरेको थिएँ. मैले के लाग्यो भने वृष राशि हो क्यार उहाँको. अर्को वर्ष 2027 जुन 3 ठ्याक्कै 360 दिनपछि वृष राशि चाहिँ 7.5 सुरु हुँदैछ अघि. त्यसैले उहाँका यी अभिव्यक्तिहरू हेर्दाखेरि चाहिँ के लाग्छ भने, उहाँको सत्तारोहणको आयु बढीमा कहीँ एक वर्ष यो जुन 3 त होइन, यो 7.5 प्रभावले त उहाँ चाहिँ यी कुराहरू बकाइरहेको छैन भन्दाखेरि म दिक्क छु. किनभने अब पहिला सुरु गरौँ, उत्तेजित बनाइदिनु भयो दुईटा कुरालाई जुन राष्ट्रको हितमा छैन. पहिलो उत्तेजित उहाँले नेपाली स्वाभिमानलाई बनाइदिनु भयो कि शब्द के बोल्नुभयो भने, एक्सटेम्पर आवेगमा आएर त्यो पनि संसदमा ब्रिटिस स्टाइल भने, जस्तो ऋषि बाबु म जुन बेला पक्राउ परे 2062 माघ 27 म पक्राउ परे, मेरो बारेमा ब्रिटिस संसदमा कुरा उठ्या थियो र त्यहाँ ब्रिटिस, अहिले पनि इन्टरनेटमा हेर्नु भने ब्रिटिस राज्यमन्त्रीले, राज्यमन्त्री प्रधानमन्त्री होइनले जवाब दिनुभएको थियो. ब्रिटिस पार्लियामेन्टमा के हुन्छ भने, प्रधानमन्त्री आउनुहुन्छ र प्रधानमन्त्रीले सोझै संवाद गरेर जवाब दिनुहुन्छ. त्यो कसैलाई स्टाफलाई सोध्ने यो भन्ने हुँदैन. अब यहाँ चाहिँ 3 अगाडिको क्वेसन आन्सर के लेख्ने भन्ने थियो क्यार, उहाँ रवि लामिछानेजीको भारत भ्रमणका केही कुराबाट आकुल भएर उहाँ डेलिभरेटली जानु हो. संसदमा नआएको आरोप थियो, विपक्षलाई नन इस्युमा इस्यु दिनुभयो र संसद कब्जामा पारिदिनु भयो विपक्षको पहिल्यै दिनदेखि अनावश्यक कुरामा. राष्ट्रपति
2: उहाँले
3: जारी जानी सुन,
2: राज्यसभा सभापति रवि लामिछानेको भारत भ्रमणलाई ओझेलमा
3: पार्नको होइन, लक्षित गर्नको लागि बहुत घातक छ नि. त्यसैले राष्ट्रपति
2: आत्मघाती भयो,
3: हो राष्ट्र आत्मघाती होइन, उहाँ देशलाई गृह युद्धमा धकेल्दै हुनुहुन्छ कि भन्ने आशंका पो पैदा हुन थाल्यो. त म केही कुराहरू भन्छु, हेर्नुहोस् कुरो के भयो भने, म त चाहन्छु कि उहाँले फोहोर बढार्नुहोस् विधिसम्म ढङ्गले, तर अब कुरा सुन्नुहोस्, राष्ट्रपतिले बोल्दा बोल्दै उहाँ उठेर हिँड्नु भयो, उहाँले कसैलाई खुसी पार्ने प्रयत्न गर्नुभयो, विपक्षलाई संसद जिम्मा लगाइदिनु भयो. संसद भनेको त जागरुक सबैभन्दा ठुलो मोर्चा एक अघि, अब निर्णायक मोर्चा. त्यसपछि उहाँ जानुभयो अचानक र उहाँले हात उठाएर समय माग्नु भयो. एकदम मैले क्लिप्स नै हेरेको छु, सामुख अकमक्क पर्नु भयो, यद्यपि सामुखको भद्रता भन्छु म अघि, डोलप्रसादजीलाई गाली गर्नुको धेरै अर्थ छैन. उहाँले त्यो इस्युमा उहाँले सल्लाह गर्नुभयो र ल दिन्छु भन्नुभयो. उहाँले डेलिभरेट के बोल्नुभयो थाहा छ तपाईँको? ब्रिटिस इन्भल्भमेन्टको कुरा चाहिँ मध्यस्थताको र काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उहाँले जुन ग्रेटर नेपालको पछाडि नक्सा राख्नु भएको थियो त्यो एजेन्डालाई बिउताएर भारतलाई तर्साउने भन्ने हिसाबमा चाहिँ एउटा सन्देश दिएर भन्नुभयो. अब औकात हेर्न हुन्छ, अब सिसाको घरमा बस्नेले ढुङ्गा हान्नु हुँदैन. पहिलो कुरो अमेरिकनबाट सुरु गर्नुहोस्, अमेरिकाको राजदूत जो हुनुहुन्छ भारतमा त्यो अमेरिकाको राजदूत मात्रै होइन, अमेरिकी राष्ट्रपति ट्रम्पको विशेष प्रतिनिधि हो. उहाँलाई म भेट्दिनँ भन्नुभयो अघि. त्यसपछि जो मिश्रीजी हुनुहुन्छ, विक्रम मिश्रीजी, मिश्रीजी उहाँ मोदीजीको प्रतिनिधि भएर आउँदै हुनुहुन्छ, विदेश सचिव मात्रै होइन, भेट्दिनँ भन्नुभयो. त्यो आलोकमा रवि लामिछानेजीको भ्रमण चाहिँ भारतको तय भयो. यो कुरा बुझ्नु होला, समय यो अलिक पछाडि जान्थ्यो होला, तय भयो. र भारतीयहरू संशयमा छँदै थिए, ए अलिकति ठेउको ताल देखाउने भन्ने हिसाबमा मैले शब्द नै यही भने उनीहरूको अघि केही कुराले आकुल भएर प्रधानमन्त्रीजी चाहिँ संसदमा जानुभयो र अनएक्सपेक्टेड इन्टरभेन्सन भन्छ उहाँले सुरु गर्नुभयो. बोल्दाखेरि पहिला त ब्रिटिसको कुरा गर्नुभयो. हेर्नुहोस्, ब्रिटिसको कुरोमा डरलाग्दो कुरो चाहिँ के हो भने यो उत्तेजित बनाउनु छिमेकीलाई. म तपाईँलाई तिनवटा उदाहरण दिन्छु. एक, पिभी नरसिंह राव 1991-96 भारतको 5 वर्ष प्रधानमन्त्री हुनुभयो. त्यो बेला उहाँ काठमाडौँ आउनुभएको थियो, सायद 94-95 कहिले हो, 93-94 मैले किताबमै लेखेको छ, अहिले धेरै बिर्से तथ्याङ्क. अघि त्यो एउटा सभामा म पनि थिएँ, काठमाडौँ महानगरपालिका त्यो बेला नगरपालिका थियो, क्या सिटिएल यो सभागृहमा चाहिँ नागरिक रिसेप्सन कार्यक्रम गरेको थियो सहरको साँचो हस्तान्तरण गर्ने भनेर. म पनि त्यो 500 श्रोतामा 500-600 म पनि थिएँ. उहाँको भाषण मैले सुनेको छु, भुटानी शरणार्थीको अन्तर्राष्ट्रियकरण गर्ने भनेर गिरिजाबाबुहरूले भनिराखेको बेलामा के भाषण गर्नुभयो अङ्ग्रेजीमा भने, भुटानी शरणार्थीको अन्तर्राष्ट्रियकरण कसैको पनि हितमा हुँदैन भन्नुभयो त्यो इस्यु. त्यसपछि यहाँको सरकारहरूले अर्कै लाइनमा गइहाल्यो. हेर्नुहोस्, भुटानी शरणार्थीको मामलामा त यहाँ आएर कसैको हितमा हुँदैन भन्ने भइसकेपछि सुगौली सन्धि अगाडिको ग्रेटर नेपालका नक्सा राखेर हिँड्ने प्रधानमन्त्रीले आफ्ना अहङ्कारलाई राष्ट्रको एजेन्डा बनाएर त्यो सन्देश दिँदा भारत कति उत्तेजित भयो होला. तपाईँ उत्तेजित भन्ने शब्द प्रयोग गर्छु, एकताल सूर्य बहादुरजीले लेख्दाखेरि लेख्नु भएको छ उत्तेजित बनाउनु भएको थियो ज्ञानेन्द्र शाहले.
4: अहिले
3: भारतलाई अत्यधिक
4: नेपालले पनि भारतको भूमि मिचेको छ भन्दाखेरि त
3: म आउँछु,
4: भारत उत्साहित होला नि त.
3: होइन होइन छैन, सुन्नु त,
4: आज भन्नुहोस् न तपाईँ,
3: आज भर्खरै दीपक बोहरा भन्ने मान्छे नेपालको होइन भारतका चाहिँ पोल्यान्ड र आर्मेनियाको लागि राजदूत हुनुभएको कूटनीतिज्ञको म हेर्दै थिएँ. तथाराम गाली छ हाम्रो प्रधानमन्त्रीको बारेमा, सुन्नै नसकिने शब्द. अब त्यो शब्द म व्यक्त गर्न चाहन, उनीहरूको उत्तेजना कसरी प्रकट भइरहेको छ तपाईँ कल्पना गर्न सक्नुहुन्न. त्यो राष्ट्रको हितमा छैन. अब ब्रिटिसको स्तरको बारेमा पनि म तपाईँलाई आज बताउन चाहन्छु. भालेन्सा कुन युगमा हुनुहुन्छ अघि, पहिला पहिला 70-को दशकमा कुनै संस्थाहरूले भिसा पाएनन् भने ब्रिटिस संसदमा कुरा उठ्थ्यो. एउटा लर्ड कार्ली भन्ने मान्छे थिए अघि, त्यो लर्ड कार्ली भनेको बेलायतको माथिल्लो सदनको सदस्य, राजपरिवारकै सदस्यहरू प्रायः हुन्छन्. लर्ड कार्ली भन्ने मान्छेको बारेमा पछिल्लो चरणको उदाहरण मैले किताबमै लेखिसकेको कुरा तपाईँलाई बताउँछु, आर्टिकल कलेक्सन छापिया छ. भारत आउनुभयो सायद 5-7 वर्ष अगाडि, 7-8 वर्ष अगाडि. भारत आउँदाखेरि एयरपोर्टबाट, इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्ट बाहिर पनि निकाल्न नदिकन त्यसपछिको जहाजमा डिपोर्ट गरेर बेलायतै फर्काइदियो. बेलायतको हाउस अफ लर्ड्सको सदस्यलाई, लर्ड कार्लीलाई. कारण के थियो थाहा छ? त्यो लर्ड कार्ली भन्ने मान्छे चाहिँ बङ्गलादेशको खलिदा जियाको वकिल हुनुहुँदो रहेछ. त्यो बेला भ्रष्टाचारमा उहाँ जेल पर्नु भएको. खलिदा जियाको समर्थनमा दिल्लीमा प्रेस कन्फरेन्स गर्न आउनुभएको रहेछ. भिसा लिँदाखेरि के भनिएको छ? टुरिस्ट भिसा लिएर छ. ती समात्यो र इन्डियन अथोरिटीले के गर्यो भने, तपाईँ के को लागि आउनुभएको? प्रेस कन्फरेन्समा त तपाईँले भिसा उल्लेख गरेको छैन, तपाईँ घुम्न आउनुभएको भनेर प्लेनमा जस्तो नेपालीलाई डिपोर्ट गरेको तपाईँ समाचार सुन्नुहुन्छ नि, डिपोर्ट नै गरेर प्रत्यारोपण के भन्छ पठाएर बेलायत पठाइदियो. अहिलेको संसारमा भारतलाई अन्डर इस्टिमेट गर्नु भने बेलायतको एक एउटा सांसद र राजनीतिज्ञ लिएर गर्नु भने भूलमा हुनुहुन्छ.
4: यो कुरालाई बालेन्द्र शाहले चाहिँ भारतलाई अन्डर इस्टिमेट गरिरहनु
3: भएको होइन, उहाँले उत्तेजित बनाउनु भयो. उहाँले आ बैल बुझे मार भन्छ. तपाईँले भारतका विदेश मन्त्रीदेखि तलका सबैको हेर्नुहोस् न, कसैको पनि हितमा हुँदैन भने जस्तो पिभी नरसिंह रावले
4: बोलेको, उहाँको पछिल्लो अभिव्यक्तिले त भारतको हितमा छ. नेपालको सार्वभौम संसदबाट आत्मघाती कदम चाल्नुभयो उहाँले, त्यस्तो खालको अभिव्यक्ति दिनुभयो भनेर भनिरहेको
3: छु. भालेन्सा आजको यो व्यवहारबाट म फेरि तपाईँलाई भन्छु, भारतीयहरू कूटनीतिमा यति शालीन छन्, भालेन्साले नेपालको, सुन्नु है शब्द, भालेन्साले नेपालले पनि धेरै जग्गा मिसेको रहेछ भन्दा पनि उनीहरूले हो भनेर आक्रमण गरेन. उनीहरूले जे गर्छन् फेरि पर्दा पछाडि गर्छन्, डर लाग्दो कुरो. कुटीतिमा शब्दमा सालिन्छन् अगाडि देखिँदा, पर्दा पछाडि ढुट्याउने कुरामा चाहिँ फेरि मार खाकालाई मात्रै थाहा छ, त्यसमा अहिले नजाउँ अघि. अब दोस्रो कुरामा आउनुहोस्, उहाँको कुरामा अब बढी बाठो हुँदाखेरि के भने भन्न जानुभएको थियो, उत्तेजित गरेर भारतलाई उत्तेजित गराएर म सत्ताबाट गएँ भने पनि महान ग्रेटर नेपालको कुरा सबै भूमि फिर्ता ल्याउँदै थियो भनेर हावादारी गफ गरेर एउटा नयाँ अध्यायको राजनीति सुरु गर्न भनेर जानुभएको
4: थियो.
3: चिप्लिनुभयो कहाँनिर भने त्यसपछि चिप्लिनुभयो. 7.5 एक वर्ष अगाडि नै त्यो प्रभाव बाढीबाट के निस्क्यो भने भारतले मात्रै होइन नेपालले धेरै मिसेको रहेछ भन्नुभयो. राष्ट्रिय स्वाभिमान त आगो, म तपाईँकै कार्यक्रम मार्फत बताउँछु, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र राजनीतिक कार्यकर्ताहरू सर्वाधिक असुरक्षित छन् राजनीतिक रूपमा आज जिल्ला जिल्लामा. यो कुराले चुनावमा पनि खान्छ. किन खान्छ भने उहाँले एकैछिनमा
4: उहाँलाई यसको मूल्य महँगो पर्नेवाला छ,
3: उहाँलाई होइन राष्ट्रपाललाई नै महँगो पर्छ. राष्ट्रपालले पाले हो नि त, पाले नि साथ यो संविधान यो कानुन अन्तर्गत एउटा व्यक्ति एउटा सांसद मात्रै हो, राष्ट्रपाबाट जितेको 182 सिटबाट सबसे दलको नेता भएको, रफु गरेर हुँदैन. परराष्ट्र मन्त्रालयले हतार हतार रफु गर्यो, क्रस बोर्डर चाहिँ अकुपेन्सी या क्रस बोर्डर होल्डिङ भन्यो, यो रफु गरेर टालिँदैन.
4: 10,000 क्षेत्रलाई जोड्यो.
3: सुन ऋषि भाउ, एउटा कथा पनि सुनाऊ एक लाइनको. एउटा हावादारी राजा रहेछन् अरे सम्राट, जे पाए त्यही बोल्ने. विदेशबाट शासकहरू आउँदा एक त गफ दिएछन् अरे कि के भनेछ भने, मैले एउटै गोली हानेको मृगको मतलब हातमा र टाउकामा छेडेर लाग्यो भनेछन् अरे, असम्भव भनेछन् अरे गेस्टहरूले, रफुगार भनेछन् अरे. रफुगार जुर्क उठेर के भन्छ, मृग टाउको कराउँदै थियो अनि घातमा गोली लाग्यो, त्यही चाहिँ टाउकामा लागेको महाराज भनेपछि यस्तै गफ दिने, रफुगार भन्ने गर्ने. अनि एकपटक राजाले अनावश्यक गफ गरेछन् अरे, के भनेछ, मैले एउटा गोली हानेको हात्ती 5 चाहिँ टाउका छेडेर छेडेर मर्यो भनेछन् अरे. होइन भनेछन् अरे गेस्टहरूले, रफुगार भन्नुभएको छ. रफुगार जुरुक्क उठेर के भनेछ भने, सरकार सानो तिनो भुवाल टाल्थे, यो त भुवाङै पर्यो सरकार भनेपछि बालेन शाहजीले भुवाङ टार्नु हो. परराष्ट्र मन्त्रालयले लामी छानेजीहरूले रफु गर्न सक्नुहुन्न, लामी छानेजीले घाँटी सुक्ने गरी यहाँको नसा देखिने गरी 76 कालापानी लिपु लेखमा बोलेको कुरो पब्लिकमा अब कसरी डिफेन्ड गर्नुहुन्छ कि तपाईँको प्रधानमन्त्री तपाईँको संसदीय दलको नेताले सुन्नुहोस् एक रातमा नेपालको स्वाभिमानलाई परास्त गरिदिनु भयो. कि
4: सभापति रवि लामी छानेले पनि टेलिभिजनमा हुँदाखेरि विगतमा ग्रेटर नेपालको कुरा गर्नु भएकै हो.
3: म आउँदैछु, अब त्यो हिजो चाहिँ माथि आउन गर्नुभयो, अहिले पन्सिँदै हुनुहुन्छ, त्यसमा नजाउँ अघि. अब के हो भने भारतीयहरूलाई उत्तेजित बनाउनु भयो, त्यसको मार केमा पर्छ म चाहिँ त्राईमाम छु, नम्बर एक कुरो. नम्बर दुई कुरो, नेपालको सिमाना झन्डै 1700 किलोमिटर बनिन्छ भारतसँग, पहाड कहाँबाट सिमाना छ, पहाड सिमाना भनेको पशुपति नगरबाट मासतिर लागेपछि लगभग ताप्लेजुङसम्म हो, यता दार्चुला यो डढेलधुराको चाहिँ जोगबुडा भन्छ गएर त्यस्ता पार गरेपछि उता दार्चुलासम्म हो, नभए झन्डै 1400-1500 किलोमिटर तराईमा सिमाना छ, मधेसमा सिमाना छ. उहाँले रोस्टममा उभिएर नेपालीलाई अतिक्रमणकारी मतलब धेरै जग्गा मिसे भारतको जग्गा मिस्ने बनाइदिनु हो. र दोस्रो कुरो, मधेसीहरूलाई समग्रमा, किनभने मैले 1500 किलोमिटर त मधेसमा पर्छ, तिमीहरू जग्गा मिसा हो भनिदिनु हो. यसले गर्दाखेरि मैले तपाईँलाई भने कि यहाँ अरू पार्टी मरेका छैनन्, उनीहरूलाई इस्यु चाहिएको इस्यु दिनुभयो चुनावको बेलामा यसरी लगेर्छन् या अहिले, उहाँहरू सर्वाधिक राजनीतिक रूपमा भन्छु म, भौतिक रूपमा त मलाई थाहा छैन, असुरक्षित हुनुभयो.
4: तर अहिले राष्ट्रपा सभापति रवि लामी छानेले त रफु भर्दै हुनुहुन्छ त.
3: अब सुन्नुहोस् न,
4: माउरे हिसाबले बानकी मिलाएर कुरा गर्दै हुनुहुन्छ उहाँले.
3: अब तपाईँलाई एउटा इन्ट्रेस्टिङ किस्सा सुनाउँछु, त्यो किस्सा सुन्नुहोस् कि यो यसो लाग्दो, बालेन शाहको बारेमा रवि लामे छानेजीका नजिकका मान्छेहरूमा के लाग्छ लाग्छ या लाग्दो हो भने, यो बाघको सवारी कहिलेसम्म, बाघले त आफैलाई खान्छ. त्यस्तै बालेन शाहजीका नजिकका मान्छेहरूलाई लाग्दो हो यो स्यालसँगको मितेरी कहिलेसम्म. अब यो बाघको सवारी र स्यालसँगको मितेरी
4: स्याल त अहिले
3: अब राज्यसभामा
4: हेर्दाखेरि
3: त्यो चाहिँ सबै श्रोताहरूलाई
4: श्रोताहरूलाई
3: छुट्याउन दिनु, बाघको सवारी र स्यालको मितेरी कहिलेसम्म चल्छ. यदि
4: त्यसो भए रवि लामी छाने र बालेन्द्र शाह बीचको सम्बन्ध भनेको बाघ र स्यालको सवारी जस्तो हो,
3: बाघको सवारी र स्यालको मितेरी जस्तो भने उनीहरूका नजिककालाई लाग्छ, तपाईँले नजिक कुरा गर्नु भने थाहा पाउनुहुन्छ. आशंकाको
4: बाघको सवारी र स्यालको मितेरी जस्तो,
3: मितेरी जस्तो दुईटाको यो चलिरहेको छ. यो कति लामो चल्छ भन्ने कुरा गृहमन्त्रीमा भर पर्छ. अब नयाँ नियुक्त गृहमन्त्री गर्नुभयो प्रधानमन्त्रीजीले भने, र सुदन गुरुङजीलाई नि गर्नुभयो भने यो सरकारको आयु झनै छोटो हुन्छ. किनभने रवि लामे छानेजीले चाहेको मान्छे गृहमन्त्री बनाउनु भयो भने यो अलिक लामो धके लिएला अघि, होइन भने घाउ पाक्न सुरु भयो. अब तपाईँलाई
4: उत्तेजन गुरुङजीको छानबिन सकिसक्यो
3: सकिसक्यो तर राष्ट्रिय
4: उहाँले क्लिन चिट पाउने सम्भावना बढेर गइसक्यो
3: राष्ट्रिय
4: मानवाधिकार अनुसार पनि
3: राष्ट्रिय मानवाधिकार आयोगले दुई धारा थियो जेएनजी आन्दोलनमा एउटा शान्तिपूर्ण धारा थियो त्यसको सुदन गुरुङजीसँग बहस भयो जो भनेर भने र सुदन गुरुङको प्रवेश पछि चाहिँ

0: सम्पत्ति छानबिन आयोगमा पहिला के भनियो, ज्ञानेन्द्र शाहको पनि छानबिन गर्ने भनियो, अहिले उन्मुक्ति दियो। मैले त गणतन्त्र दिवसमा ब्यानरै लिएर बसेको थिएँ, प्ले कार्डले कसैले पनि छाप्ने आँट गरेनन्। त्यो फोटो के थियो थाहा छ? त्यसमा के थियो भने संसदबाट बनेको सरकार, संसदप्रति नै अनुदार, शान्ति समाजको जुलुसमा निर्मल निवासप्रति उदार भनेर क्वेसन थियो। नम्बर एक, आज एउटा कर्मचारी सचिवलाई पक्राउ गरिएको छ, कर्मचारी जगत उत्तेजित छ नि।
1: नेपाल सरकारका सचिव कृष्ण हरि पुष्करले प्रधानमन्त्रीलाई एउटा मेसेज लेखेको भरमा पक्राउ
0: गर्नु न,
1: नौ घन्टा
0: गिरफ्तार भयो। म तपाईँलाई भारतकै एउटा
1: हिरासतमा पुग्नु,
0: भारतकै उदाहरण दिन्छु। सात घन्टाको कुरामा राजीव गान्धी सांसद हुनुहुन्थ्यो, 1983-84 चाहिँ एसियाड हुँदै थियो, त्यो आगो लाग्यो, एसियाड भिलेजमा आगो लाग्यो। राजीव गान्धीजी पुग्नुभयो, बजरङ्गी लाल भन्ने सायद पुलिसको हेड थिए अघि, त्यहाँको चाहिँ इन्चार्ज मतलब के भने डाइरेक्टर जनरल के थिए दिल्लीको, र डिकी लाल र बजरङ्गी लाल भनेर बाउँछोराको नाम थियो, बजरङ्गी लाल डिकी लाल। उहाँ एक घन्टा कति ढिलो पुग्नुभयो, राजीव गान्धीले फड्कार्नु भयो। फड्काइसकेपछि तर पछि पुलिस मेस फेडरेसनले झन्डै झन्डै राजीव गान्धीप्रति खेद व्यक्त गरेका छ, प्रधानमन्त्रीको चोरो सांसदप्रति, उहाँको क्षेत्राधिकारमा पर्दैन। कृष्णहरि पुष्करको विगत कति विवादास्पद छ म जान चाहन्न, तर उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको सचिव हो, त्यो त एउटा एसएमएस सन्देश पठाएको, त्यो पनि जानकारीमा आएको, मैले राजदूतमा हाल्न मिल्छ मिल्दैन भन्दा त आफ्नो सेक्रेटेरिएटबाट सीमा नाग्नुभयो, त्यो चेन अफ कमान्ड नाग्नुभयो, यस्तो सन्देश नपठाउनुहोस्, एक सेकेन्डमा सिद्धिने कुरा थियो, पुलिस लाएर पक्राउनु भयो। हेर्नुहोस्, कर्मचारीहरूले विद्रोह गरेको दिनमा एकै दिन यहाँ आउँदैन नि। दोस्रो कुरो, न्यायाधीशहरूलाई सम्पत्ति छानबिनको भन्नुभयो, सम्पत्ति छानबिन उच्च स्तरीय आयोग छ, त्यो कानुनद्वारै बनाएको भए यो बलियो हुन्थ्यो। हेर्नुहोस्, अब त्यसको वजन कम भयो, आज ज्ञानेन्द्रलाई कारबाही नगर्ने, भोलि न्यायाधीशलाई चाहिँ छानबिन कारबाहीहरू छानबिन नगर्ने, पर्सि सिटिङ सांसदलाई नगर्ने भन्दा त्यसको वजन कमजोर बनाउँदै जानुभयो, सेलेक्टिभ बनाउँदै जानुभयो। मैले त्यो आयोगको विरोध गरेको होइन,
1: विद्रोह चाहिँ प्रत्येक क्षेत्रबाट सुरु हुँदैछ,
0: यो त लठे
1: शासन विरुद्धको
0: हो, लठे शासन भन्यो। एउटा श्रीपा नेपाल सरकारको सचिवलाई तपाईँको पुलिसले बलात् पग्नेर लगेर केयरकार गर्छ भने कर्मचारी तन्त्र सुरक्षित भयो, बुझेकै छैन। मैले तपाईँले भारतमा पुलिस मेस फेडरेसनले राजीव गान्धीको चाहिँ खेद व्यक्त गरेको छ भनेको, त्यो त कुनै मोरेलै रहँदैन नि। तपाईँको आएर केही मतलब के अरे ठेट्टा टाइपका मान्छेहरूले सामाजिक सञ्जालमा ल्याएर ठिक गर्नुभयो, बा बालनजी गोद्नुपर्छ चुट्नुपर्छ भने, यो राज्य विधिको राज्य हो, कानुनी राज्य हो कि?
1: राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले मत दिएका छन्, बालेन्द्र शाहलाई त्यत्रो मत दिएर विजयी गराए, प्रधानमन्त्री हुनुहुन्छ, गो हेड, एक्सन ओरिएन्टेड प्रधानमन्त्री, मल्टी गर्ने कसैले पनि छोड्नु हुँदैन,
0: मत देउवा र ओलीलाई पनि दिएका थिए। आज एकजना सिङ्गापुरबाट हङकङमा भाग्नु परेको छ, चाइनिजको अथोरिटीमा भएको हुनाले पक्रिँदैन कि चाइनिजको आड भयो भनेर, देउवा ऊ चाहिँ ओली चाहिँ हेलिकप्टरबाट भाग्ने स्थिति आयो, मत उनीहरूले पनि पाएका थिए। तपाईँको लहर र स्वेच्छाचारिता र सनकलाई अनुमोदन गरेको होइन नि, यो कुरा बुझ्नुहोस् नि सबैले, राजसभाका जातिहरूले। धेरै फोहोर बढार्नु छ, अब तपाईँलाई यही कुरा
1: फोहोर बढार्नु छ भन्नुहुन्छ, अनि उहाँको दिनगन्ती गर्नुहुन्छ तपाईँ,
0: दिनबत्ती गर्दै होइन, उहाँले आफै शनिको प्रभाव चाहिँ देखिन थाल्यो। अब यो ज्योतिषीय हिसाबमा नजाउँ, हेर्नुहोस् भारतमा अहिलेको कुरा एउटा सकौँ, रेड क्लिफ आयोग भन्ने भन्यो भारत र पाकिस्तान विभाजनको बेलामा, त्यो रेड क्लिफ आयोगले के गर्थ्यो भने नि, रेड क्लिफ कमिसन भन्ने थियो, पन्जाबदेखि लिएर गर गर्दा चाहिँ नक्सामा कागजमा बसेर सीमाङ्कन गर्थ्यो, यता आँगन पाकिस्तानमा पर्यो, घर भारतमा पर्यो, घर घर पनि यसरी चाहिँ विभाजन भए, सिमानामा क्रस बोर्डर अकुपेन्सी या तपाईँको होल्डिङ जे सुके भन्नुहोस्, भारत र बङ्गलादेशको बिचमा पनि केही वर्ष अगाडि संविधानै संशोधन गरेर गाउँ नै साटासाट भयो, बुझ्नु भएन कि? यता
1: 2014
0: सुन्नु न, यताको मान्छे उता जान्छन्, खेतीपाती गर्छन्, नेपालीले बिचेको होइन भारतको भूमि, प्रधानमन्त्रीजीले सिमाना चाहिँ भन्नु भएन, नभएको कुरा भन्नु हुँदैन मिडियामा आए जस्तो, नेपालले पनि धेरै मिचेको रहेछ भने त एक रातमा मधेश नेपालीहरूलाई तपाईँको यो के अरे जग्गा मिचाको रूपमा अनुवाद गरिदिनु भयो, यहाँका दासहरू चाहिँ सम्राट नाङ्गै हिँड्दाखेरि क्या राम्रो पोसाक,
1: तपाईँको बुझाइ र दृष्टिकोणमा चाहिँ नेपालले भारतको भूमि मिचेको छ कि छैन?
0: हेर्नुहोस्, म के कुरामा विश्वास गर्छु भने, आज म दिक्क भएको कुरामा, शासकहरूको राज्यको बिचमा झगडा हुन्छ तर नागरिक स्तरमा नेपाल र भारतको यति सुमधुर सम्बन्ध छ, संसारमै त्यो अद्वितीय छ, र नागरिक स्तरमा सम्बन्ध राम्रो राख्न पसिना बगाउने मान्छे मध्ये एकजना म पनि हुँ, र त्यो नागरिक स्तरको मित्रताको आधारमा म भन्छु, उनीहरूको स्वाभिमानलाई ब्रिटिस मध्यस्थताको कुरा गरेर उत्तेजित बनाइदिनु हो, के फाइदा तपाईँको?
1: तेस्रो पक्षलाई पनि जोड्नु भयो क्या उहाँले? त
0: त्यही
1: त झन् शक्तिशाली हुने होला नि,
0: यता नेपाली
1: दिगो हुने होला नि त, दीर्घकालीन हुने होला नि त।
0: मैले तपाईँ
1: सन 1816 अनुसार त्यति बेला

0: ब्रिटिसले भारत र नेपाल बीचको एउटा भूमिका खेलेको थियो।
1: एउटा कुरा इतिहासको कुरा गर्नुहुन्छ भने म तपाईँलाई यति चाहिँ जानकारी,
0: उहाँले जोडिसक्नु भयो इङ्ल्यान्डलाई पनि नेपाल भारत सीमा विवादमा समावेश गर्ने अनि निकास निकाल्ने।
1: त्यही त लाभिछानेजीको भ्रमणलाई बिथोल्नका लागि त्यो कुरा गर्नुभयो र पद छोड्दाखेरि लामो कुरा नगरौँ, म तपाईँलाई फेरि एक लाइन भन्छु यो कुरामा। आज धवल शमशेरजीले मैले विज्ञापन गरेँ होइन, अर्को पार्टी बनाउनु भएको छ, नेपालको इतिहासमा सर्वाधिक अधैर्य र षड्यन्त्रकारी अरू शत्रु भन्ने उहाँका लागि सिद्ध हुन सक्छ कि आफ्नै मान्छेलाई सिद्ध हुने पूर्व राजा ज्ञानेन्द्र हो। म अहिले पनि झल्झली सम्झिन्छु, खेमराज पण्डित भन्ने मान्छे राप्रपाको महामन्त्री कि सहमहामन्त्री हुनुहुन्थ्यो, सहमहामन्त्री हुनुहुन्थ्यो प्युठानको। पशुपति शमशेर अध्यक्ष हुँदाखेरि कमल थापा लाएर ज्ञानेन्द्र शाहले चाहिँ पहिला आफू राजा भएपछि राप्रपा टुटाइदिनु भयो। खेमराज पण्डितजीले राप्रपाको कार्यालयमा बारदलीमा उभिएर माथि गुहार गुहार भनेर कराएको मैले टेलिभिजनमा क्लिप्स हेरेको। पहिला पशुपति शमशेरलाई सिद्ध्याउने प्रयत्न गर्नुभयो, त्यसपछि गएर कमल थापाजीलाई सिद्ध्याउनु भयो। राजेन्द्र लिङ्गदेनलाई बोकेर चाहिँ कमल थापालाई त्यहाँबाट हिँडाउनु भयो र चुनावबाट हराइदिनु भयो आफ्नो प्रभाव प्रयोग गरेर। अहिले आएर त्यो राजेन्द्रजी बिचरा भलाद्मी मान्छे वा जलस्रोत मन्त्री र उप प्रधानमन्त्री हुँदा पनि धेरै नराम्रो कुरा चाहिँ सुनिएर मैले सुनेको छु, भित्र त के थियो, एउटा नेपालीको छोरो खायो उप प्रधानमन्त्री देखिसहनु भएन, अहिले धवल शमशेरलाई लाएर चाहिँ फेरि त्यहाँ चाहिँ विभाजन गराइदिनु भयो। कालान्तरमा त्यो तब्काले के मुख बिट्याएको छ भने मेरो आशंका के छ भने कालान्तरमा चाहिँ बालेन शाह चाहिँ रामिछानेजीसँग सियालको मितेरी र बाघको सवारी धेरै दिन चल्दैन र मोर्चाबन्दी गर्न सकिन्छ भन्ने आशयले यो भएको छ कि भन्ने आशंका गाईमै सुरु भएको छ। मैले तपाईँलाई यति
2: रवि लामिछानेको भारत भ्रमणमा चाहिँ यस्तो केही पाकेको हुन सक्छ?
1: हेर्नुहोस् भारतीयहरू मैले भने नि
2: उहाँको उच्चस्तरीय भेटवार्ता भयो,
1: भारतीयहरू
2: सम्मान पनि पाउनु, रेड कार्पेट बिछ्यायो,
1: रेकर्डमा आदर्शको कुरा बाहेक केही पनि गर्दैन। झन् प्रधानमन्त्री र राजनीतिक स्तरमा गर्नुभयो भने त दुईटाको मित्रता विकास सुमधुर सम्बन्ध भन्ने बाहेक केही पनि कुरा गर्न, कुरा इन्टरनल के हिसाबमा हुन्छ इन्टेलिजेन्सको लेभलमा हुन्छ। पुष्पकमलजी सिलिगुडी रससँग मिटिङ गर्न जानुभएको अघि होइन, ओलीजीले संसद विघटन गर्नु अगाडि 2077 सालमा रको प्रमुख चाहिँ सामन्त गोयलसँग मध्यरातमा मिटिङ गर्नुभएको अघि होइन, त्यो भित्रको कुरा अर्कै हुन्छ, डेन्जरस हुन्छ त्यो चाहिँ, मतलब के भने के गर्दिन्छन् गर्दिन्छन् तर उनीहरू अगाडि
2: अहिलेको कुरा चाहिँ डेन्जरस छ कि छैन त?
1: मेरो त बुझाइ के भने
2: भाजपा अध्यक्ष श्री नितिन नवीन अनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग
1: सुन्नु न, भारतले अत्यधिक सम्मान रवि लामिछानेजीलाई जुन दियो त्यो आफैमा एउटा सन्देश हो, उनीहरूको कति उत्तेजित छन् भन्ने कुरालाई शालीन ढङ्गले उनीहरूले गरे। र बालन शाहजीले के बुझ्नुपर्छ भने तपाईँ पपुलर भएर लोकप्रिय भएर अभ्युदय भएको होइन,
2: त्यो भनेको प्रधानमन्त्रीलाई काउन्टर हो।
1: शीर्ष नेताहरू नेपालका अलोकप्रियताको आलोकमा, शीर्ष नेताहरूको अलोकप्रियताको आलोकमा बालन शाहको अभ्युदय भएको हो। तपाईँले छिमेकीलाई उत्तेजित बनाइदिनु भयो ब्रिटिस मध्यस्थताको कुरा गरेर। अब मैले भन्न मिल्छ मिल्दैन तपाईँलाई म सुझाउँछु, म इतिहासको विद्यार्थी हुँ, मैले भारतको इतिहासको बारेमा पनि लेखेको छु, किताबमै उल्लेख छ, नेपालको पनि उल्लेख गरेको छु। म एउटा कुरा तपाईँलाई सुनाउँछु, धेरै उत्तेजित हुनुभयो भने धेरै कुरा अप्ठ्यारो पर्न सक्छ। जस्तो उदाहरणलाई सुगौली सन्धि भयो, नेपालीहरूको मोराल भन्छ मनोबल धेरै गिरियो त्यसपछि चाहिँ, अघि धेरै गिरियो तपाईँले इतिहास पढ्नुभयो भने, र सुगौली सन्धिको 10 महिनासम्म नेपाल तराई विहीन थियो। 1816 सुगौली सन्धिपछि 10 महिनासम्म के हो भने कोशी पारी र राप्ती वारीको, दाङ भन्दा वारीको र कोशी भन्दा पारीको।
2: प्रधानमन्त्री बालेन्द्र शाहले अहिले भनेको कुरा त्यही त हो नि,
1: होइन सुन्नुहोस् न,
2: सन् 1816 ग्रेटर नेपालको परिकल्पना गरिरहनु
1: भएको, कोशी पारी भनेको हाम्रो सुनसरी राजविराजबाट कोशी पारी र राप्ती वारीको भूभाग चाहिँ सबै इन्डियामा पर्यो, तर 10 महिनापछि औलो लाग्ने जङ्गल भएको अङ्ग्रेजलाई के लाग्यो, उनीहरूले एउटा चिठी नै लेखेको छ सम्झौताको तहत होइन कि, त्यो भूमि फिर्ता गर्यो र आज नेपालमा तराई नेपालमा छ। सुगौली सन्धि हेर्ने हो भने त सुगौली सन्धिमा त त्यो भूभाग पनि नेपालको कटेर गएको छ, त्यसको 59 वर्षपछि हुनुपर्छ जङ्गबहादुरको लखनऊ लुटपछि, बाके बर्दिया कैलाली र कञ्चनपुर नयाँ मुलुक हेर्नुहोस्
2: नेपाललाई
1: बक्सिस्वर खुसी भएर चाहिँ फिर्ता गरे। त्यसले सुगौली सन्धिपछि त कञ्चनपुर भन्दा यताको सप्तरी कोशी भन्दा पहाडीको त सबै भूभाग इन्डियामा गएको थियो, त पछि फिर्ता आएको फेरि। त्यसैले हाम्रो भूगोलको कुरा के छ भने मेचीटु महाकाली हो, आज हाम्रो यथार्थ त्यही हो, महाकालीमा चाँदनी दोधारा महाकाली पारी, मेचीमा चाहिँ भद्रपुरको पारी मेची पारी, दुईटा नगर वार्ड पनि छन् सायद पर्छ,
2: लिम्पिया धुरा लिपुलेक र कालापानीमा चाहिँ दाबी पुग्छै पुग्दैन त्यसमा।
1: अब हेर्नुहोस् तपाईँले यो कुरा धेरै मार खाएको मान्छे,
2: नेपालले कार्यान्वयन गर्न सकेको छैन,
1: धेरै मार खाएको मान्छे म पनि हुँ, अघि चुचे नक्साको प्रसङ्गमा चाहिँ के हो भने मानव अधिकार शान्ति सभाले विरोध प्रदर्शन गर्यो, एउटा गिरफ्तारी पनि भयो, छोडिहाल्नु भयो। संसारभरि नेपाल र चाइना, नेपाल र इन्डियाको रिलेसनको बिचमा कुनै पनि न्युज लेखिँदाखेरि 500-1000 फोटाहरू, त्यही मैले मास्क लगाएको हाम्रो संस्थाको फोटोहरू छापियो र इन्डियन पक्षहरू साह्रै रिसाए र एउटा स्टेटमेन्ट आयो त्यो बेलाको सेनाको प्रमुख भारतको एमएन नरवणे मनोज मुकुन्द मतलब मनोज मनोहर या मनोज मुकुन्द नरवणे नरवणेको नामबाट के आयो भने मेरै फोटो राखिएको थियो यसको पछाडि कोही छ भनेर चाइनालाई शङ्का गरे जस्तो गरेर 2-3 महिनासम्म उपद्रो रिसाए। त्यो प्रदर्शन मैले पनि गरेको हो तर नागरिक स्तरमा मैले अनह्याप्पिनेस सो गर्नु मेरो चाहिँ मतलब के भने नाराजगी व्यक्त गर्नुको कारण के थियो भने भारतको संशोधित नक्सा निकालेर चाहिँ कालापानी त्यता राखेर भारतले उत्तेजित बनाएको थियो एक। दोस्रो राजनाथ सिंहले अनावश्यक रूपमा गएर चाहिँ मतलब सिमानामा चाहिँ उद्घाटन गरेर त्यो ठाउँमा चाहिँ उत्तेजित बनाउनु भएको थियो। मैले त्यही दुईटा कुरालाई लिएर चाहिँ यो त कुटनीति भएन, यो त बसेर बनाउने मिल्यो भन्दै थियो र त्यो कुरा आज प्रमाणित किन भयो भने जब एमएन नरवणेले अहिले आफ्नो आत्मकथा लेख्नु भएको छ, बहुचर्चित छ, त्यसको क्लिप्स मैले पढाएको छु, पुरा किताब पढ्न पाएको छैन, यही दुईटा कुरा उल्लेख हामीले भनेकै कुरा उल्लेख गर्नुभएको छ कि उत्तेजित चाहिँ भारतले पारेको थियो। है हेर्नुहोस्, एक त राजनाथ सिंहजीले गरेर उद्घाटन गरेर त्यो बाटोमा र नक्सा संशोधित निकालेर चाहिँ भन्ने जे मैले भनेको थियो मैले भनेको थिएँ तर म तपाईँलाई आज एकदम के भने नेपाल भारत मित्रता चाहिँ अमर रहनुपर्छ र नागरिक स्तरको मित्रता त झन् भत्किनै दिनु हुँदैन भन्ने कुरा राख्दै राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राख्दै म तपाईँहरूलाई के भन्छु भने तपाईँले नक्सा त संशोधन गरेर संविधानमा फेरि हाल्नु हो, संशोधन गरिसकेपछि त त्यो त आफ्नो भूमिका ल्याउन सक्नु पर्यो नि त, त्यसमा
2: आकलन गर्न
1: सकेका छैन। त्यसमा हामीले यति मात्रै बुझौँ त्यो भूभाग चाहिँ नक्सामा स्वामित्वमा नेपालको हो। त्यो भूभाग कसरी गयो म तपाईँलाई क्लियर कुरा सुनाउँछु एक लाइनमा हेर्नुहोस्। त्यसमा भ्रम नपाल्नु, त्यो सट्टापट्टा भयो। भारत र चिनको युद्धको बेलामा सामरिक महत्त्वको भएर भारतीय सेना त्यहाँ बस्यो, त्यहाँ सोधिएको छ, यदुनाथ खनालजीका किताबहरू पढ्नुहोस् अघि, त्यहाँ सोधिएको छ राख्न दिने नदिने भनेर, अहिले भारतीयहरूलाई अप्ठ्यारो परेको छ भनेर तत्कालीन राजाले अहिले छोडिदिउँ भन्नुभएको छ र पञ्चायत लागू गरेको बदलामा त्यो भूभाग भारतलाई भोगचलन गरेर दियो त्यो तत्कालीन राजाले
2: कृष्ण पहाडीजी। त्यसो भए लिम्पिया, धुरा, लिपुलेक र कालापानी नेपालको भूभाग होइन?
1: हो भने हो भने त्यो पञ्चायत जोगाउनको लागि तत्कालीन
2: फेर त भारै छ नि होइन?
1: जनक शिक्षा सामग्री केन्द्र या कोही 60 फेर होइन, नक्सामा अघोषित रूपमा नेपालबाट नक्सामै 30 सालमा कटाइदियो नि त। तपाईँले त्योभन्दा अगाडि
2: दावी गर्न मिल्छ कि मिल्दैन त?
1: दावी होइन, त्यो नक्सामा त्यो वैधानिक रूपमा नेपालकै भूमि हो, तर त्यसको सट्टापट्टा कसरी गर्ने, सोल्युसन कसरी गर्ने, त्यो डिप्लोमेटिक हिसाबबाट जानुपर्छ। मैले भने नि त्यो त नेपालकै भूमि हो भनेर म त भारतीय दूतावास अगाडि प्रदर्शन गरेर गिरफ्तारीमा परे मान्छे हो, तर म भालेन्द्र शाहजीलाई आज प्रश्न गर्छु। मैले कुरा गरेको छु 2018 सालमा चिनको सिमानामा, तिब्बतको भनिन्छ, चिन त पछि चिनले लिएको तिब्बतलाई, अघि सिमानामा धेरै खर्कहरू, चौरी खर्कहरू, समथर भूमिहरू राम्रा राम्रा चाहिँ त्यो बेला चाहिँ चाइनाले आफ्नो भूभागमा पारेको छ, मिसेको छ, अब चाइनाले एउटा मिसेको छ। मलाई त्यो बेला सिमानामा जाने नापी गर्ने मान्छेहरूले केसम्म भनेका छन् भने छिमेकीहरू मिस्ने मामलामा दुइटै अनुदाहरण भनेका छ। चिनले पछिल्लो उदाहरण जीवन बहादुर शाही मुख्यमन्त्री हुँदाखेरि या सांसद हुँदाखेरिको कुरा डेलिगेसनको छ, उहाँहरूको हुम्लाको लिमीमा जहाँबाट मान सरोवर प्रष्ट रूपमा देखिन्छ, नेपालको टुरिस्टिक स्पट, एउटा ऐतिहासिक ठाउँ भन्छु म, लिमी भन्ने ठाउँ हो कि, त्यहाँ चाइनिजहरूले चाहिँ जुन नेपाली मेला लाग्ने जुन भूभाग छ मिचेको छ, भालेन्द्र शाहजी संसदमा गएर बोल्ने हिम्मत छ? चाइनाले मिचेको चाहिँ मतलब के भने नेपालका सीमान्त क्षेत्र ताप्लेजुङदेखि लिएर चाहिँ दार्चुलासम्मको छैन नि त।
2: भारतले मात्रै होइन, चीनले पनि नेपालको भूमि मिचेको छ,
1: दुईटै छिमेकी अनुदार छन्। हेर्नुहोस् नेपालको जग्गा मिच्ने मामलामा, र जग्गा कसरी मिचिन्छ भनेर भन्नुहुन्छ भने जङ्गे पिलर भनिन्थ्यो के, त्यो जङ्गे पिलर भत्किएर गयो, त्यसलाई सार दिए, खोलाले बाटो बग छेर्यो, त्यसमा चाहिँ अतिक्रमण गर्दै गए, त्यसैले 98% 97% नेपाल र भारतको बिचमा चाहिँ सल्व भइसकेको छ।
2: चिनले मिचेको भूमिको विषयमा चाहिँ किन मौन छन् त नेपालका राजनीतिक दलहरू?
1: त्यही त,
2: नेपाल सरकार
1: त्यही त, त्यसै कारणले गर्दाखेरि यो चिनको कुरामा मौन गरेर भारतलाई मात्रै उत्तेजित गराउन थाल्नु भने दुर्घटना निम्त्याउनुहुन्छ। आ बैल बुझे मार भन्ने कुरा हो। त्यही भालेन्द्र शाहजीको जुन अभिव्यक्ति छ संसदमा दुइटै, त्यसमा माफी मागेर संसदको रेकर्डबाट हटाउनु पर्ने हो, त्यो नहटाएर रफू गरेर राष्ट्रपतिले आफ्नो भविष्यमाथि लात हान्दैछ। मलाई किन किन लाग्छ मेरो मुखबाट कहिले कहीँ फुस्किन्छ र म तपाईँहरूकै कार्यक्रममा खण्डन गर्दिनँ। हेर्नुहोस्, मैले यो ठुलो दङ्गा फसाद हुँदैछ पनि भनेको थिएँ भविष्यवाणी। म 23 गते तपाईँकै कार्यक्रममा मैले रेकर्डमा राखेको छु, 29 गते पुसमा म गएँ चितवनमा, चुनाव हुनुपर्छ भनेर मेरो मुखबाट निस्क्यो। मैले तपाईँको कार्यक्रममा अस्ति नै भनिसकेको छु, के भने हेर्नुहोस् एकतर्फी छ चुनाव भनेको, यो राष्ट्रपतिले जित्छ हगि एकतर्फी छ, तर योभन्दा पनि रुने दिन आउन सक्छ है भनेको थिएँ। अहिले त्यो कुरा भयो, म संखुवा सभामा गएँ, सायद यो नोमिनेसनको दिन थियो 5 गते, बिहान बिहानै कार्यक्रम थियो, नुहाएर मेरो मुखबाट खुस्कियो। के खुस्कियो भने हेर्नुहोस्, चुनाव भएन भने झनै खतरा छ, चुनाव भयो भने पनि खतरा छ, तर हामी चुनाव भएर खतराको मार्ग रोक्छौँ। चुनाव
2: राष्ट्रसभाबाट चाहिँ खतरा छ होइन,
1: बालेन्साजीबाट खतरा छ, किनभने
2: रवि लामिछानेबाट खतरा छ कि छैन?
1: छैन छैन, रवि लामिछानेजीहरूको गणतन्त्र लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न गर्ने मैले ठाउँ देखेका छैन।
2: अब राष्ट्रसभा दुर्घटनामा पर्छ
1: पर्छ पर्छ,
2: रवि लामिछाने प्रधानमन्त्री बन्नुहुन्छ,
1: म त्यसरी जान्न, तपाईँहरू आफै के कुरा बुझ्नुहोस्
2: भने भन्नुहोस् न,
1: हरेक चिजको महत्त्वलाई उहाँहरूले मतलब के भने त्यसको चाहिँ महत्त्वलाई घटाइदिनु भयो। जस्तो संविधान संशोधन भनेको त उच्च स्तरीय, त्यो त एउटा चाहिँ प्रधान न्यायाधीशको नेतृत्वमा बनाउने हो नि त, राष्ट्रपतिलाई समेत विश्वासमा नलिई राजा औ देश बचाऊ भनेर लेख्ने मान्छे आफ्नो सल्लाहकारलाई बालेन्साजीले तपाईँको चाहिँ संयोजक बनाइदिनु
2: भयो, राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा,
1: त्यो उहाँले उहाँ त एक भोट मात्रै हो बालेन्साजी त, राष्ट्रपतिले 7 गति संविधान संशोधन हुँदैन, राष्ट्रिय सभामा उहाँहरूको एक सिट पनि छैन, 4 वर्षसम्म संविधान संशोधन छोड्नुहोस्। आज तपाईँहरूको कार्यक्रमबाट म एउटा घोषणा गर्छु, संवैधानिक परिषदका कुनै पनि मान्छेलाई अब महाभियोग लगाउने हैसियत राष्ट्रपतिले गुमायो बालेन्साजीले यी कुकर्महरूले गर्दा, पासै हुँदैन। किन पास हुँदैन भने 182 उहाँहरूको छ, सबै मिल्नु पर्यो, र राप्रपाले साथ देला कुनै कुनै कुरामा, जस्तो राष्ट्रपतिको बारेमा अप्रिय कुरा ल्याउनु भयो भने राप्रपाले साथ देला, त्यो पनि फुट्यो, तर राष्ट्रपा आफै फुट्छ, पास चाहिँ हुँदैन, राष्ट्रपा आफै फुट्छ, अब कसैको पनि विरुद्धमा
2: महाभियोग पार्टी फुट्छ,
1: महाभियोग कसैको बारेमा पनि ल्यायो भने, र दोस्रो कुरो गाउँ गाउँबाट लखेट्ने अभियान,
2: लामिछानेले त प्रष्टीकरण दिइसक्नु भयो त,
1: सुन्नुहोस्
2: राष्ट्रपा फुट्दैन,
1: राष्ट्रपा विरुद्ध
2: के पूर्व घोषित कुराहरू अनुसारै अघि बढ्छौँ,
1: सुन्नु न, राष्ट्रपा विरुद्ध के षड्यन्त्र भइरहेको छ भने म षड्यन्त्र भन्छु, गाउँ गाउँमा कसरी लखेट्ने भनेर षड्यन्त्र भइरहेको थियो बालेन्साजीले, त्यो ठाउँ दिनुभयो, जस्तो सुकुम्बासीहरूलाई उत्तेजित बनाउनु भयो, पहिला व्यवस्थापन गरेर पो तपाईँको पुनर्वासको चाहिँ के अरे विस्थापनको कुरा आउँछ त। राष्ट्रपाको 91 नम्बरमा हेर्नुहोस् न शासकीय सुधारको के लेखिएको छ, ऋषि भाउ 91 नम्बरमा के लेखिएको छ भने, पहिला प्रमाणीकरण भनिएको छ, कहाँ प्रमाणीकरण गर्नुभयो, हेर्नुहोस् दाङमा उहाँहरूलाई गाउँ पस्न नदिने सांसदहरूलाई भन्ने भइसकेपछि उहाँहरूले एउटा विज्ञप्ति जारी गर्नु, दुईटा कुरामा चिप्लिनु भएको छ आफ्नो शासकीय स्वरूपमा, एउटा त्यो प्रमाणीकरण नगरी विस्थापनमा जानुभयो हगि, दोस्रो कुरो चाहिँ यो जेएनजी आन्दोलनमा भएको भदौ 24 को तोडफोडमा 7 नम्बरमा चाहिँ छानबिन समिति बनाउने भन्नुभयो, आजसम्म बनाउनु भएन, अब मानव अधिकार आयोगले पनि शङ्का गर्यो, कार्की आयोगले पनि शङ्का गर्यो, अब त्यो बनाउनुहुन्न भने परिणाम के हुन्छ, त्यसले नेपालको सेनाले पनि एउटा कुरा बुझ्नुपर्छ नि, 46 सालमा पनि सेना परिचालन भएको हो, 62 सालमा पनि सेना परिचालन भएको हो, बुझ्नु भएर के नेपाली जनताको सेनाप्रति, सेना भनेको राज्यको निकाय हो, छुट्टै निकाय होइन नि, सरकारको मातहतमा त्यो चल्छ, तर सेना धेरै उत्ताउलिन थाल्यो भने तपाईँले 46 साल र 62 साल नबिर्सिनुहोस् नै, किनभने वैशाख 11 गते उहाँले जुन विज्ञप्ति दिनुभयो जङ्गी अड्डाले, त्यो सेनाको मर्यादा विपरीत छ, प्रेसलाई धम्काइएको छ नि, एउटा हिमाल भन्ने सायद साप्ताहिक दैनिकमा के लेखिएको छ भने, भद्रकालीको अभद्र पत्र भनिएको छ, सेनाको बारेमा निगरानी गरिन्छ, कारवाही गरिन्छ भनेर लोकतन्त्र दिवसको दिनमा त्यो सुहाउँदैन, त्यो रक्षा मन्त्रालय थ्रु आउनु पर्थ्यो। दोस्रो, सेनाको बारेमा जति पनि नराम्रो खेती गरिरहेका छन् त्यो पूर्व राजावादीहरूले गरिरहेका छन्, राजालाई साथ दिने सेनाले, सेन त्यसले कारवाही किन हुँदैन, त्यस्ता हाराधारी कुरा गर्ने मान्छेहरूलाई, त्यसमा चाहिँ सेना मौन रहने, त्यसले सेनालाई राजनीतिमा मिसाउने र यो उत्ताउलोपनमा धेरै सामेल गराउन थाल्नुभयो भने त्यो चाहिँ अर्को देश चाहिँ अर्को अप्ठ्यारोमा जान्छ।
2: नेपालको राजनीतिमा सेना हावी भएको छ पछिल्लो समय,
1: म तपाईँलाई त्यसरी भन्दिनँ, म तपाईँलाई के भन्छु भने वैशाख 11 गते भद्रकालीको अभद्र पत्र भनेपछि प्रेसको एउटा ठुलो हिस्सा चाहिँ एकदम अनह्याप्पी मात्र होइन कि क्रुद्ध छ, तपाईँको चौथो अङ्गलाई त्यसरी चाहिँ धम्क्याउन चाहिँ पाइँदैन ऋषि भाउ। हेर्नुहोस्, हामी एउटा स्वाभिमान छ, हाम्रो एउटा मर्यादा छ लोकतन्त्रमा, प्रेस, नागरिक समाज, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका भन्ने, न्यायाधीशहरूले सम्पत्तिको रडारमा पारेको भनेर आज पूर्व न्यायाधीश समाजले हाम्रो संविधानले उन्मुक्ति दिया छ पर्दैन भनेर उत्तेजित बनाएको छ, मौका पार्ने बित्तिकै न्यायालयले विद्रोह गर्दैछ नि तपाईँको, यो हरेकलाई तपाईँले चलाउनु भयो, तर भालेन्साजी के हो भने
2: न्यायालयमा निरन्तरतामा क्रम भङ्गता गरिसक्नुभयो,
1: सुन्नुहोस् न, त्यो मर्यादा
2: न्यायाधीश नियुक्ति प्रकरणमै हेर्नुहोस्,
1: सुन्नुहोस् न, के हुन्छ भने एउटा ढङ्गले गर्नुपर्छ, जस्तो न्यायालयको बारेमा कुरा के हुन्छ भने नि कार्यपालिकाको छाया चाहिँ त्यहाँ पर्नु हुँदैन, राजनीतिक दलको छायाबाट मुक्त गराउने अभ्यास गर्नुहोस् भनेको थियो तर आफ्नो छायामा पार्ने प्रयत्न गर्न थाल्नुभयो, त्यसैले न्यायाधीश समाज पनि उत्तेजित भएको म देख्दछु। मैले भनेको कर्मचारी तन्त्रमा एउटा सचिवलाई प्रधानमन्त्री कार्यालयको एकजना मान्छेले चाहिँ उठाएर ले भनेको भरमा उहाँहरूको शैली नै त्यही छ अरे। म प्रहरी र प्रशासनका मित्रहरूलाई आग्रह गर्दछु, अर्काका आदेशमा जथाभावी तपाईँ गर्नु भने कालो सूचीमा पर्न बेर्लाउनु र संसारभरि मुख देखाउन नहुने स्थितिमा फेरि पुग्नु होला। यार राजनीतिज्ञ त के हो, कहिले सिङ्गापुर भागिया छ, कहिले हेलिकप्टरबाट भागेको छ, उसमा त के हुन्छ? तर कर्मचारी तन्त्र भनेको स्थायी सरकारको त्यसको मर्यादा हुन्छ, ती घुसिया छन् भने कारवाही गर्नुपर्छ अघि। र एउटा कुरा हेर्नुहोस्, अब बौरी छ, तपाईँले मलाई राख राख्दै पार्न खोज्नुभयो, मैले सङ्केत त गरेका थिएँ, मन्त्रीहरूको सम्पत्ति सार्वजनिक हुने बित्तिकै तपाईँले भन्दा मैले साङ्केतिक रूपमा जवाब दिया छ, 5 वर्ष भएपछि बौरिन्छ, उहाँहरूले किलोका किलो सुन आफ्नो सम्पत्तिमा देखाउनु भएको छ नि, कहाँबाट बिल किनेर ल्याउनु भयो? हेर्नु, सुनको त स्रोत हुन्छ, उहाँहरू आफै एउटा रडारमा परिसक्नु भएको छ। अब किलोका किलो सुन मन्त्रीहरूको उहाँहरूले कहाँबाट ल्याउनु भयो भन्ने त
2: बनेको 100 दिन भएको छैन, तपाईँले एक एक फायर खोल्न थाल्नुभयो।
1: ल, फायर मैले खोले कि शनिको दशाको प्रभावले प्रधानमन्त्रीज्यूले खोल्नुभयो? मेरो म उहाँको बाटोमा आएको होइन नि, मेरो मार्गमा उहाँ आउनुभयो, लोकतन्त्रको मार्गमा। उहाँले गणतन्त्र जिन्दाबाद भनेर भन्नुभएको छ, जुन गणतन्त्रले उहाँलाई प्रधानमन्त्री बनाए, जुन मतदाताले उहाँलाई प्रधानमन्त्री बनाए, उहाँले राजाऊ देश बचाऊ भन्ने मान्छेलाई कार्यदलको संयोजक बनाउनु भएको छ। स्वाभिमान भएको मान्छेले कसैले पनि त्यस सिफारिसमा जानु हुँदैन, किन सिफारिस गर्ने? त्यो राष्ट्रपालले बनाएको हो,
2: त्यही भएर तपाईँ आक्रोशित हुनुभएको?
1: आक्रोशित होइन नि, तपाईँको आएर संविधान संशोधन उहाँहरू गर्न नै सक्नुहुन्न।
2: राजाको ओकालत गर्ने व्यक्तिलाई स्पेस दिने बित्तिकै
1: फायर होइन, भालेन्स आजीको बारेमा मैले तपाईँको प्रोग्राममा 100 भविष्यवाणी गरेको छ, तपाईँहरूले स्वीकार गर्नुहुन्छ 95 मिलेको छ भनेर। भालेन शाहजीको अन्तस्करणमा निर्दलीयताको एउटा बीच छ र महेन्द्रलाई राष्ट्रवादको महेन्द्रीय राष्ट्रवादको उहाँ उग्र वकालत गर्नुहुन्छ, त्यो जनताले मत दिएको हिसाबले त त्यो त रिफ्लेक्ट हुनु हुँदैन थियो।
2: उहाँ अब निरङ्कुश बाटोतर्फ उद्धत हुँदै हुनुहुन्छ,
1: सबै शैली त निरङ्कुश छ, मान्छेलाई उठाएर ले पक्री थुनिहाल भन्ने एउटा पुलिसको एसपीको आदेशमा एउटा इन्सपेक्टरले सचिवलाई पक्रिन्छ, कहाँ रह्यो मर्यादा? मैले तपाईँलाई भारतको बजरङ्गी लाल र डिकी लालको कुरा पनि सुनाएँ, मैले तपाईँलाई रेड क्लिपको कुरा पनि सुनाएँ अघि, मैले तपाईँलाई यहाँनेरि चाहिँ मतलब के भने आएर पिबी नरसिंह रावले भनेको कुरा पनि सुनाएँ होइन।
2: त्यसमा तपाईँको स्पष्ट बुझाइ हो बालेन्द्र शाह इलेक्टेड अटोक्रेट बन्दै हुनुहुन्छ।
1: हेर्नुहोस्, उहाँको काँधमा बन्दुक राखेर कसैले संसद विघटनका लागि प्रयास गर्दै थियो, अब त्यो सक्नुहुन्न, किन त्यो राष्ट्रपतिले रोकिदिनुहुन्छ, पहिला अदालतले रोकिदिइहाल्छ, राष्ट्रपतिले अर्को प्रधानमन्त्री बनाइहाल्छ, अब उहाँबाट संसद विघटनको उहाँले जति फुर्ती गरे पनि उहाँले सक्नुहुन्न, नम्बर एक कुरो।
2: त्यसमा राष्ट्रपाको काँधमा राखेर कसैले बन्दुक पड्काउँदैछ,
1: भालेन्द्र
2: शाहजीको बन्दुक चाहिँ
1: भालेन्द्र शाहजीको काँधमा राखेर कसैले आफ्नो भारतलाई उत्तेजित बनाएर नेपाली स्वामी, एउटा कुरा भन्नुहोस् त, हामीले कालापानी भारतको भन्दाखेरि कत्रो विरोध गऱ्यौँ, हामीले गिरफ्तारी दियौँ, आज आएर संसदमा उभिएर सार्वभौम संसदमा उभिएर देशको प्रधानमन्त्रीले नेपालले धेरै ठाउँमा जग्गा मिचेको रहेछ भन्दा हामी म हुन्छौँ भने हामी भन्दा बोरेको सियालहरू को हुन्छ तपाईँको? तर पनि कुरा के छ भने मै पनि अहिले संयमित किन कुरामा छु भने सुन्नुहोस्, संयमित छु भने नेपालै खल्तीमा राखेको छु, राजनीतिक समाज प्रेस सबै खल्तीमा राखेर हिँडेको छु भन्ने केही गलत तबकालाई पनि उहाँले कारवाही सुरु गर्नुभएको छ, ती कारवाहीका प्रक्रियाहरू नरोक्यौँ, उहाँले बढाएर नै अभियान सुरु गर्नुभएको छ, त्यो तर्कसँग ढङ्गले अगाडि बढोस्, विधिसम्म ढङ्गले अगाडि गरोस्, अब आएर पटमग्री झडबेबा जस्तो चाहिँ त्यसलाई मारिदेऊ, त्यसलाई समातिदेऊ, त्यसलाई थुनिदेऊ भन्यो भने त त्यसले प्रेसले विद्रोह गरिसक्यो, गर्दैछ प्रेसले चाहिँ विद्रोह गर्छ अघि। अब मैले त भनेकै हो, संसद संसदीय सर्वोच्चता जोगाऊ हामीले प्रदर्शनै गरिसक्यौँ, न्यायालय दलको छायाबाट पहिले अहिले चाहिँ कार्यकारीको छायाबाट सरकारको छायाबाट मुक्त गराऊ, र सरकार लोकतन्त्र विरोधीको लौरो र भन, मेरो त कुरो यही हो, वा लोकतन्त्र विरोधीको लौरो भन्दा
2: फरक, भारतले नेपाललाई त विश्वास गरिरहेछ, नेपाल सरकारलाई, भारतले शाहलाई, अहिले मात्रै परराष्ट्र मन्त्री शिशिर खनाल भारतमा हुनुहुन्छ,
1: यस्तो नि भारत अमेरिका चीन
2: सबैले लामी छाने फर्किएकै दिन परराष्ट्र मन्त्री शिशिर खनाललाई रेड कार्पेट बिछाइयो,
1: भारत अमेरिका चीन सबैले नेपाल सरकारलाई विश्वास गर्छन्, गर्नुपर्छ, अविच्छिन्न उत्तराधिकारवाला सम्बन्ध, कन्टिन्युस रिप्रेजेन्टेसन भन्ने, आज शिशिरजीले जे साइन गर्नुहुन्छ त्यो भोलिको सरकारले हाम्रो हिजोकोले गर्यो मान्दिन भन्दा पाइँदैन, त्यो लागू हुन्छ, त्यसैले नेपाल भारत बीचको नागरिक स्तरको सम्बन्धमा जुन मिठास छ त्यसमा चाहिँ कङ्कड घोल्ने प्रयत्न बालेन शाहजीले गर्नुभयो, मधेसका समग्र नागरिकहरूलाई तिमीहरू जग्गा मिचा भन्दैन हो, अब कसरी थपडी पड्काउने? हाम्रो राष्ट्रिय स्वाभिमान आहत भयो कि भएन ऋषि भाउ? नेपालीलाई धेरै जग्गा नेपालले मिचेको रहेछ भनेको
2: भूमि एक आपसमा भोगचलन गरेका कुरा चाहिँ सत्य हो,
1: त्यो संसारमा
2: भने तपाईँ राष्ट्रपाकै सांसद बब्लु गुप्ताले भन्नुभयो।
1: हेर्नुहोस् बब्लु गुप्ताजीहरूका कुरा छोड्नुहोस्, उहाँले त भारतको त्यो नक्कली फोटो हाल्नुभयो भनेर त्यो सिमानाको पिलरको कुरा आइसकेको छ। यो रफुगारहरूका कुरा छोड्नुहोस्, हेर्नु स्तरीय रफुगार भनेको रवि लामिछानेजी हो, अहिले उहाँ चाहिँ बालेन्साको त्यो चाहिँ दोस्रो दर्जाको कमेडियनको चाहिँ रफुगारको रोल गर्दै हुनुहुन्छ, तर भित्र अपमानको घुट पिएर बाँच्नु भएको छ रवि लामिछानेजी। म त अनुहार हेर्ने बित्तिकै एक्सरे गर्छु, हेर्नुहोस् कतिपयको मनमा के छ कसो छ भन्ने, मेरो कुरा सुन्नुहोस्। रवि लामिछानेजीले जति अपमानको घुट पिएर अहिले कोही पनि बाँच्छ,
2: रवि लामिछानेले नै बालेन्द्र शाहलाई विस्थापित गर्दै हुनुहुन्छ है त?
1: यस्तो नि, पाँच वर्षपछि चुनाव लड्नु छ कि छैन, आज आएर नेपालीको स्वाभिमानमा बलात् प्रहार गरेर कि नेपालले नेपालीहरू शब्दै हो, नेपालले धेरै ठाउँमा नेपालीले जग्गा नेपालले जग्गा मिचेको रहेछ भनेपछि त संसारमा म यति मात्रै भन्छु ऋषि भाउ, संसारमा कुनै पनि शासकले आफ्नो रोस्टमबाट उभिएर यस्तो कुरा गरेका छैन, गरेपछि प्रधानमन्त्री रहन सक्दै सक्दैन नैतिक रूपमा। अब किन रहिराख्नु भएको छ? अब त्यो त राष्ट्रपाको कुरो, यसको मार राष्ट्रपाले भोग्नुपर्छ, राष्ट्रपाले भोग्नुपर्छ।
2: भारतले अब प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रमाणका रूपमा पनि दर्ज गर्न सक्छ?
1: ल, कुनै पनि बेला चाह्यो भने अब भारतीयहरूले, म तपाईँलाई सुनौँ, बिहार र युपीको इलेक्सनमा कहिलेकाहीँ कुरा उठ्थ्यो, अब तपाईँले भन्नुभयो, मैले सुनाएँ कि नेपाल जैसे छोटे देश ने भी आँख दिखा दिया भनेर चाहिँ उत्तेजित बनाउँथे त्यहाँको मासलाई, बुझ्नु भएन कि? त्यहाँका तब्का छ, नेपालीले हाम्रो भूमि मिचेको छ भन्ने तब्का छ, त्यसलाई फ्युएलिङ गर्ने पेट्रोल भर्ने काम चाहिँ बालेन शाहजीले गर्नुभयो। युपी र विशेष गरेर सिक्किमको कुरा गर्दैन, नेपालको बोर्डर भएको उत्तराखण्डको पनि म अलिकति कुरा गर्दैछु। अब कालापानी र लिपु लेकको कुरालाई चाहिँ तपसिलमा गर्तमा तल धकेलिदिइहाल्नु भने बालेन शाहजीले, नेपालीले धेरै ठाउँमा जग्गा मिचेका छन्, नेपालले मिचेको रहेछ भनेपछि त तिमीहरूले धेरै मिचिया रहेछौ, यो त सिद्धि हो भने
2: त झन् दुवै देशहरू सकारात्मक भएर वार्ताको टेबलमा बसेर निष्कर्ष निकालेर समाधान खोज्ने बाटोतर्फ उनीहरू उन्मुख छन् होइन र?
1: ल, कस्तो कुरा? लिपु लेख र कालापानीको बारेमा नेपालको जुन स्ट्यान्ड थियो हामीले संविधान संशोधन गरेका थियौँ, सुन्नुहोस्,
2: प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्टमबाट स्पष्ट रूपमा भन्नुभएको छ त,
1: सबैलाई रद्दीको टोकरीमा फालिदिनु भयो,
2: टेबल टक गर्ने, अब निकास निकाल्ने।
1: कसले?
2: बालेन्द्र शाहले।
1: अनि निकास निकाल्ने कुरा हो भने उत्तेजित गराउने काम गर्नुहुन्छ, त्यसै कारणले गर्दाखेरि के भने अब छिमेकीले पिल्छन् कि तपाईँले त मिस्नु भएको छ भन्ने, र मलाई सबैभन्दा दिक्क लागेको चाहिँ कालापानी लिपु लेकको सन्दर्भमा त्यसलाई सेकेन्डरी बनाइदिनु भयो। अब मूल मुद्दा के भन्छन्? नेपालले मिसेको भन्नुभयो, र फेरि उहाँले कहाँ मिसेको तराईमा भन्नुभएको छैन, कालापानी पनि नेपालले मिसेको हो कि जग्गा मिसेको रहेछ भने हो कि भने, त्यो त खतम भइहाल्यो नि, त्यो त अरू देशमा भयो, दुई मिनटमा राजीनामा लिइसक्थ्यो पार्टीले, राजीनामा दिएर गइसक्थे। अब यहाँ त
2: त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले केही बोलेको छैन,
1: अब
2: बाध्यता भनाइमा समर्थन जनाइरहेछ।
1: हेर्नु, म तपाईँलाई फेरि एउटा कुरा भनौँ, 2082 साल फागुन 21 गते चुनाव भएपछि काउन्टिङ नभए, काउन्टिङ राति 1 बजे भयो, मलाई एउटा टेलिभिजनबाट लाइभ इन्टरभ्यूमा बोलाइयो, मैले भने कति भोट आउँछ होला भनौँ, मैले भने काङ्ग्रेसको 17 लाख भोट नआग्यो भने मोरल रूपमा जितेको ठान्नुहोस्, मैले मैले त्यही 17 लाख आउँछ भने 17.5 लाखमा रह्यो, एमालेको 15 लाख भोट पुग्यो भने नैतिक विजय भयो भने ठान्नुहोस् भने, बाँकी कसको भोट आउँछ त मैले भनिनँ, तर कहाँ जान्छ त बुझिहाल्नु भयो, एमालेको पनि 14,52,000 कति त्यही 15 लाखको आयो होइन। त्यसपछि मैले के भने भने इलाहाबादको उदाहरण दिएर हेर्नुहोस्, बालेन शाहजी रवि लामिछानेजी तपाईँहरू सङ्गिनु भयो भने अर्को 40 वर्ष काङ्ग्रेस अहिले इलाहाबादमा चुनाव नजिते जस्तो काङ्ग्रेसले त्यही स्थिति हुन सक्छ भने राष्ट्रपाको नियति त्यही हो। यो रफु गरेर हिँड्नु भएको छ नि, उहाँहरूलाई गाउँ गाउँमा डिफेन्सिभ बनाइदिन्छ त, अब ननिसु बोल्नु पर्ने के जरुरी थियो? जाने बित्तिकै के भन्छ, खेदिने भनेको राजनीतिक रूपमा म अप्रिय शब्द प्रयोग गरेर डिफेन्सिभ भन्छ, अनि तपाईँको
2: रक्षात्मक अवस्था
1: नुर नै गिराइसकेपछि ङ्याङ्याङ गुङ गरेपछि यसो गरेपछि कहाँबाट भोट आउँछ? तपाईँको खतम खतम भयो भने ध्वस्तै पार्नु भने, आफूले जुन सुशासनको सुरु गर्नुभयो त्यो फोहोर बढार्ने ती सबैलाई चाहिँ कमजोर बनाउनु भने व्यक्तिको
2: उहाँहरूबाट आश गर्ने ठाउँ छैन,
1: छ व्यक्तिको सनक र लहरको मूल्य देशले तेर्न सक्दैन, छ नि, स्वीकार गर्ने हो भने अहङ्कारी शासनको जहाँ पनि पतन भएको छ, को अहङ्कारी, चारजना नाम मैले भनिनँ, ज्ञानेन्द्र शाह अहङ्कारी, ओली अहङ्कारी, सुशीला कार्कीजी अहङ्कारी, पत्तन बालेन शाहजी अहङ्कारी, अहङ्कारी हुनुहुन्न भने संसदको रोस्टमबाट जन्म भयो यो कुराको, संसदको रोस्टमबाटै अब म राजनीतिक पृष्ठभूमिबाट आएको पनि होइन भनेर ग्याङ्ग्याङ गरेर मैले शब्द फिर्ता लिएँ, मबाट चिप्लियो होइन भनेर सुधार्नुहोस् न, सुधार्नुहुन्न भने तपाईँको पतन निश्चित छ। किनभने नेपालीले सबै कुरा सहन्छ,
2: राजेन्द्र शाहले माफी माग्नु पर्यो,
1: नेपालीले सबै कुरा सहन्छ,
2: उहाँले सोपाउनुहुन्छ,
1: राष्ट्रिय स्वाभिमानमाथि प्रहार चाहिँ नेपालीले सहँदैन, यो कुरा बुझ्नु होला ऋषि भाउ, बुझ्नु भने क्या, त्यो विद्रोह प्रकट भएको दिनमा यो समाजमा हिंसा र ध्वंसलाई बढावा दिन्छ कि भनेर त्रास छ, जेको लागि मैले पसिना बगाएँ, हिंसा विरुद्ध अहिले फेरि हिंसा बौरिन खोज्छ कि भन्ने छ,
2: उहाँहरू त अब झन् शक्तिशाली भएर अघि बढ्ने,
1: विखण्डन
2: गुरुङलाई फेरि गृहमन्त्री बनाउने,
1: विखण्डनको विरुद्ध हामीले पसिना बगायौँ, गलायौँ, हिंसालाई गलायौँ, विखण्डनका एजेन्डा बोक्नेलाई गलायौँ, आज फेरि ती बौरिन्छन् कि भन्ने त्रासले गर्दा म तपाईँसँग यो कुरा रेकर्डमा राख्न भन्दैछु। अब बनाउनु होला मानव अधिकार आयोग त प्रष्ट बनाएको छ, उहाँ आएपछि हिंसा भड्किएको छानबिन गर्नुहोस् भनेको छ,
2: मानव अधिकार आयोगको प्रतिवेदन चाहिँ चित्तबुद्ध छ,
1: सिङ्ग्र पुछर सबै काटिहाल्यो नि, सिङ्ग्र पुछर सबै काटिहाल्यो नि, उहाँहरूले बाहिर लिक गर्दाखेरि भालेन्द्र शाहजीको र प्रधान सेनापतिको भूमिकाको बारेमा अखबारमा छपाउनु भयो, त्यो दुईटामा केही पनि छैन। त्यसले अब म त भन्छु सरकारकै बारेमा, यो मेरो भनाइ होइन नि, मानव अधिकार आयोगका
2: प्रधानमन्त्री र प्रधान सेनापति सामु चाहिँ मानव अधिकार आयोगको प्रतिवेदन निरीह साबित भयो,
1: म त्यो भन्दिनँ नि, उहाँहरूले चुहाउनु भयो प्रेसमा, तपाईँहरूकैमा पनि आएको थियो, ककलले छापे, तर त्यो त थिएन, त्यसैले मेरो भनाइ सुन्नु न, आयोग भाग्यो 24 घण्टामा भाग्यो, र सरकारले रियलाइज गरेर के गर्यो भने आफ्नो शासकीय स्वरूपमा चाहिँ हामी समिति गठन गर्छौँ भन्यो, त मानव अधिकार आयोग भाग्यो, केही कुरा राप्रा छन्, केही कुरा चाहिँ मैले अस्ति पनि भनेको थिएँ, केही कुरा चाहिँ मतलब रिट्रोस्पेक्टिभ ल बनाउने भन्ने कुरा चाहिँ, र त्यसको लागि आधार चाहिन्छ, त्यो बन्दै सक्दैन, अन्तर्राष्ट्रिय कानुनले निषेध गरेको छ, त्यो बन्दै हो भने मानवता विरुद्धको अपराधमा बन्छ।
2: त्यसमा गौरीबहादुर कार्की नेतृत्वको आयोग र लिली थापा नेतृत्वको मानव अधिकार
1: दुइटैले सिफारिस गरे, सकेनन् त सरकारले भन्यो कि हामी बनाउँछौँ, अब सरकारले दुइटैका सिफारिसलाई एउटा बास्केटमा राखेर एउटा उच्च स्तरीय शक्तिशाली आयोग बनाएर निष्पक्ष र टुङ्ग्याओस्, टुङ्ग्याएन भने नागरिक आयोग बन्न सक्छ, नागरिक आयोग पनि बनाएन भने अन्तर्राष्ट्रिय समुदायले आफूलाई चाहेको दिन तान्दिन सक्छ, त्यो आफूलाई चाहेको दिन तान्दा को को तानिन्छ त भने।
2: तर मानव अधिकार आयोगको प्रतिवेदन विरुद्ध त नेकपा एमाले अदालतमै जानी भइसक्यो,
1: होइन बार एसोसिएसनले निन्दा गर्यो, किनभने त्यो आयोगमा के गरियो भने नि, अब मैले अस्ति तपाईँहरूकै कार्यक्रममा बोलिसकेँ,
2: दुइटै आयोगको प्रतिवेदन चाहिँ रद्दीको टोकरीमा गयो,
1: होइन दुइटै आयोगका रिपोर्टलाई राखेर 24 गतेको कुरामा त मानव अधिकार आयोगले पनि त 24 गतेको घटनामा त सूक्ष्म अनुसन्धान गर्नु भन्यो नि त, सुशीला कार्कीकै भूमिकाको बारेमा पनि भन्यो नि त, अब सूक्ष्म अनुसन्धान कसले गर्यो त भन्दा सरकारले शासकीय स्वरूपमा राखेको बुदा नम्बर 7 को आयोग बनाउने, त एक हप्तामा बनाउने भनेको आयोग, आज म त एउटा मानव अधिकार कर्मी हो, आज तपाईँको चाहिँ 2 महिना बितिसक्दाखेरि पनि किन गठन भएन भने बालेन शाहजी कसैले आफैलाई जोगाउनु लाग्नु भयो, अब त शङ्काको सुई उहाँहरूमाथि नै सोच्यो कि सोच्छन् ल भन्नु, आफै मैले त बनाउन भने होइन नि त, भने त हो
2: 24 गतेको घटनामा बालेन्द्र शाह पनि दोषी हुनुहुन्थ्यो,
1: भदौ 24 को घटनामा तपाईँले सोधिहाल्नुहुन्थ्यो बालेन्द्र शाहजीको बारेमा चाहिँ म एकलाई भनौँ, किनभने उहाँहरूले 2 महिना बनाउनु भएन, बालेन्द्र शाहजीले त आह्वान गर्नुभएको छ नि स्कुले विद्यार्थीहरूलाई ड्रेसमा आउनुहोस् र किताब कापी लिएर आउनुहोस् भनेको, गोली नचलोस् भनेर सिल्डको रूपमा उहाँले महानगरको पुलिसलाई पानी खुवाउन पठाएको हो र त्यहाँ, ती सबै कुरा सूक्ष्म छानबिनका विषय हुन्। त्यसले मानव अधिकार आयोगको रिपोर्टलाई पनि, कार्की आयोगको रिपोर्टलाई पनि लिएर अब उच्च स्तरीय सरकारकै प्रतिबद्धता अनुरूपको आयोग बनेन भने उहाँहरूको ध्वंसात्मक रोल रहेछ भने आफै प्रमाणित हो, आफूले खनेको खाडनमा आफै फस्नु भयो।
2: तपाईँ मानव अधिकारवादी नेता, मानव अधिकार आयोगको प्रतिवेदनमा बालेन्द्र शाहलाई र प्रधान सेनापतिलाई, प्रधानमन्त्री र प्रधान सेनापतिलाई दोषी देखाइएको थियो सुरुमा चाहिँ,
1: तपाईँहरूका र नेपालका प्रख्यात मिडियाहरूका न्युज आयो, त्यो आयोगका सदस्यहरूले चुहाए,
2: पछि संशोधन गरेर निकाल्यो,
1: संशोधन त भन्न मिलेन, तर उनीहरूलाई के कारवाही गर्नु पर्यो गलत सूचना प्रवाह गरेकोमा, बुझ्नु भने के उनीहरूले सिङ र पुछर काटे, अब सत्तामा जो जो बसेका थिए उनीहरूको कसैको पनि नाम ल्याएनन्, तर के भने भने सूक्ष्म छानबिन गर भने, अनुसन्धान गर भने, अब सूक्ष्म अनुसन्धान गर्ने दायित्व थड्ने कार्की आयोगले सकेन, मानव अधिकार आयोगले सकेन, सरकारलाई नै फरवार्ड गर्यो,
2: सत्ता शक्तिको अगाडि
1: मेरो सबैभन्दा अनह्याप्पीनेस के हो भने, नाराजगी भन्छ क्या नेपालीमा, के भन्छ हिन्दीमा, मानव अधिकार आयोगसँग के हो भने, आयोग स्वायत्त संवैधानिक स्वतन्त्र निकाय हो, आयोगले त आफूले अनुसन्धान गर्ने हो, आयोगको म्यान्डेटमा हेर्नुहोस् संविधानको धारा 245 कतिमा छ, अघि 121 पेजमा छ, मानव अधिकार आयोगमा चाहिँ छानबिन र अनुसन्धान गर्न सक्छ, केसम्म गर्न सक्छ भने कुनै पनि ठाउँमा चाहिँ छापा पनि मार्न सक्छ बिना सूचना बिना पूर्जी आयोगले, जफत गर्न सक्छ कतिपय कुरा भनेको छ, आयोगलाई त्यति अधिकार छ र आयोगले छानबिन र चाहिँ अनुसन्धान गर्छ भने, अब सरकारलाई नै अनुसन्धान गर भनेपछि त के हो त भन्दा त्यो सरकारको छाया भइहाल्यो नि त, सरकारको निकाय जस्तो भइहाल्यो नि त, भने उसले सकेन आत्मसमर्पण गर्यो भन्ने अर्थमा बुझ्नुहोस्। उसले लेखेका पोजिटिभ कुराहरूलाई लिएर नेगेटिभ कुरा पनि छन्, दण्डहीनतालाई बढावा दिने र अन्तर्राष्ट्रिय कानुनले निषेध गरेको कुरालाई कानुन बनाऊ भनेको छ, पश्चातगामी पश्चातदर्शी कानुन, पश्चातदर्शी कानुन त्यो बेलामा बन्न सक्छ जब मानवता विरुद्धको अपराध युद्ध अपराध र नरसंहार मात्रै हुन्छ, त त्यो नरसंहार र मानवता विरुद्धको अपराध हो भनेर उहाँले लेख्नु भएको छ, त्यसरी बार एसोसिएसनले निन्दा गरेका छ मानव अधिकार आयोगकै।
2: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
1: हस् नमस्कार।
2: नमस्कार।

0: शरीरलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98512409 34।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
5: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
4: माडी नगरपालिका, बसन्तपुर, चितवन।
6: सिप हुन्छ साथमा, रोजगारी हातमा।
7: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
5: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय, यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्षीय डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
8: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
9: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
10: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
7: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550-39122 र 98550-39123। राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
11: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
7: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
11: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
7: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
11: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550-92260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसोपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक, समसामयिक राजनीतिक विषयमा छलफल हुने। स्वास्थ्य बीमा रकम भुक्तानी केही सहज, विगतको बक्यौता क्रमशः पठाइँदै। कम्बोडियामा गैर कानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध, भिसा नवीकरण नगर्नेलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने। फिलिपिन्समा 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त क्षेत्रका केही देशहरूमा सुनामीको चेतावनी। र फिफा विश्वकपको तयारी स्वरूप भएको मैत्रीपूर्ण खेलमा कोलम्बिया

0: द्वारा जोर्डन पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। समसामयिक राजनीतिको विषयमा छलफल गर्न उहाँले अहिले केही बेरमा सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक सार्वजनिक लेखा समितिको हल संसद सचिवालय सिंहदरबारमा बस्नेछ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति सहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खन्नालले नेपाल भारत बीच रहेका सीमा लगायतका विषयमा वार्ता र कूटनीतिक संयन्त्र मार्फत समाधान खोजिने बताउनु भएको छ। भारतको तीन दिने औपचारिक भ्रमण सकाएर हिजो स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भारतसँगको सिमाना लगायत विषयमा दुई देशबीच गठित कूटनीतिक संयन्त्रले समाधानका लागि काम गरिरहेको जानकारी दिनुभयो। लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका सम्बन्धमा सोधिएको जिज्ञासामा परराष्ट्र मन्त्री खन्नालले त्यो भूमि नेपालको रही आएको ऐतिहासिक अडान दोहोर्याउँदै यसबारेमा भारत र चीनलाई कूटनीतिक नोट मार्फत आधिकारिक रूपमा स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो। भारतसँगको सिमानाका विषयमा समाधानका लागि नेपाल सरकारले तेस्रो पक्ष वा मध्यस्थताको आवश्यकता नखोजेको बताउँदै उहाँले तथ्य र ऐतिहासिक प्रमाणका आधारमा वार्ता मार्फत समाधान खोजिने सरकारको धारणा रहेको बताउनुभयो। स्रोतको अभाव जस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी केही सहज हुन थालेको छ। पछिल्लो हप्ता मात्रै सरकारले स्वास्थ्य बिमा बापत 1.3 करोड रुपियाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ, जसबाट 155 सरकारी, 25 सामुदायिक तथा 37 निजी अस्पतालले बिमा बापतको रकम प्राप्त गरेका छन्। सरकारले अघिल्लो वर्षको बक्यौता बिमा रकम समेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्था पटक पटक गरी 1.3 करोड रुपियाँ पठाएपछि स्वास्थ्य बिमाको रकम सम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको छ। स्वास्थ्य बिमा बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पवन शाहले केही समय अघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बिमा बापतको रकम भुक्तानी गर्ने गरिएकोमा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिनुभएको छ। भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बिमा कार्यक्रमको भविष्य अन्योलमा छाउने अवस्था आउन नदिन सरकारले यसपटक 15 अर्ब रुपियाँ रकम छुट्याएको छ। यसका साथै स्रोतको परिधिभित्र आउने गरी बिमा गराउने, अस्पतालको स्वास्थ्य परीक्षण र सामान खरिदमा कडा अनुगमन गर्ने जस्ता उपाय अप्नाउने सरकारले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमा जस्तो कल्याणकारी कार्यक्रमलाई अन्यलमा पर्न नदिन सरकारले अहिलेसम्मका बक्यौता रकम भुक्तानी गर्दै जाने बताउनुभयो। समस्या दोहोरिन नदिन अबको स्वास्थ्य बिमालाई कडाइका साथ निगरानी र नियमन गरिने उहाँको भनाइ छ। थाइल्यान्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परि कानुनी आधार बिना कम्बोडियामा लुकी छिपी बस्ने नेपाली नागरिकलाई यही जेठ 29 गते भित्रमा नेपाल फर्किन अनुरोध गरेको छ। दूतावासले सूचना निकालेर विभिन्न प्रलोभनमा परि कानुनी आधार बिना कम्बोडियामा लुकी छिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानुनी व्यवस्था अनुसार तत्काल पक्राउ परि कठिन कानुनी सजाय बेहोर्नुपर्ने अवस्था रहेको भन्दै यस्तो आग्रह गरेको हो। दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेर आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका 602 जना नेपाली नागरिकका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गरी नेपाल फर्कन सहजीकरण गरिएको थियो। तर इमेल, फोन तथा वाट्सएप मार्फत सम्पर्क गर्दा ती नेपाली नागरिकले नेपाल फर्किन तदारुकता नदेखाएको पाइएको दूतावासले जनाएको छ। तोकेका समयमा आफ्नो देश नफर्कने विदेशी नागरिक उपर कम्बोडिया सरकारले त्यहाँको नयाँ कानुन अनुसार अनुसन्धान गरी कसुरको प्रकृति अनुसार 5 लाख अमेरिकी डलर सम्मको जरिवानाका साथै आजीवन कारावासको सजाय हुने व्यवस्था गरेको पनि दूतावासले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्चाङभित्रका खबरहरू सँगै अरू खबरहरू पनि बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अबका केही दिन पनि तराईमा गर्मी बढ्ने तथा पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा बदली भई एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। विश्वका 70 भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबोटिक र कोडिङ सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन्। इन्डोनेसियाको राजधानी जकार्तामा यही जेठ 2 र 3 गते भएको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने 6 विद्यार्थी टोली पुरस्कार जित्न र 3 टोली 30 उत्कृष्टभित्र पर्न सफल भएका हुन्। संयुक्त राष्ट्र सङ्घले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भई वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापन जस्ता विषयमा नवीनतम अवधारणा पेश गरी नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन्। सूचना प्रविधिको क्षेत्रमा क्रियाशील निमा एजुकेशन फाउन्डेसनले यस वर्ष पनि विभिन्न विद्यालयसँग समन्वय गरेर 8 वर्षदेखि 18 वर्षसम्मका 98 विद्यार्थीलाई प्रतियोगितामा समावेश गराएको थियो। यसै सन्दर्भमा निमा एजुकेशन फाउन्डेसनले जकार्तामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसहित नेपालको प्रतिष्ठा बढाउने विद्यालय तथा विद्यार्थीलाई हिजो काठमाडौँमा सम्मान तथा पुरस्कृत गरेको छ। अब विदेशको खबर। फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको जनरल सान्तोस सिटीको समुद्री तट नजिक 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट कम्तीमा 1 जनाको ज्यान गएको र अरू 4 जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ। धेरै घरहरू भत्किएका छन्। उद्धार तथा राहत टोलीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन्। आज बिहान गएको भूकम्पको तीव्र कम्पन दक्षिणी फिलिपिन्सका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायत प्रशान्त क्षेत्रका केही देशहरूले सुनामीको चेतावनी जारी गरेका छन्। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ। अब खेल खबर। फिफा विश्वकप 2026 को तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा कोलम्बियाले जोर्डनलाई 2-0 गोलले हराएको छ। अमेरिकाको स्न्याप डार्गन रङ्गशालामा आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई जित दिलाउन जोन एरियास र जामिन्टन काम्पाजले 1-1 गोल गरे। यो सँगै कोलम्बियाले लगातार 2 मैत्रीपूर्ण खेलमा जित हात पारेको छ। यसअघि कोलम्बियाले कोस्टारिकालाई 3-1 गोलले हराएको थियो। जोर्डनले भने लगातार 2 हार बेहोरेको हो। विश्वकपको तयारीका क्रममा जोर्डन यसअघि स्विजरल्यान्डसँग 4-1 गोलले पराजित भएको थियो। जोर्डन फिफा विश्वकपको समूह जेमा रहेको छ। जोर्डनले समूह चरणमा अस्ट्रिया, अल्जेरिया र अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। कोलम्बिया भने समूह केमा रहेको छ। कोलम्बियाले समूह चरणमा पोर्चुगल, कङ्गो र उज्बेकिस्तानसँग खेल्ने तालिका छ। विश्वकप सुरु हुन केही दिन मात्र बाँकी रहँदा दुवै टोलीले अन्तिम तयारीका रूपमा यो मैत्रीपूर्ण खेल खेलेका हुन्। यसैबीच फ्रेन्च ओपन टेनिस प्रतियोगितामा जर्मनीका एलेक्जेन्डर ज्वेरेबले ऐतिहासिक सफलता हासिल गर्दै आफ्नो जीवनकै पहिलो ग्रान्ड स्लाम उपाधि जितेका छन्। गैराती सम्पन्न पुरुष एकल फाइनलमा ज्वेरेबले इटलीका फ्लाभियो कोबोलीलाई 6-1, 6-4, 6-4, 6-7 र 6-1 पराजित गर्दै पहिलो पटक ग्रान्ड स्लाम ट्रफी उचालेका हुन्। निर्णायक सेटमा ज्वेरेबले लगातार दुई पटक सर्भ ब्रेक गर्दै 3-0 अग्रता बनाएका थिए। त्यसपछि खेल आफ्नो नियन्त्रणमा राख्दै उनले करियरकै सबैभन्दा ठूलो सफलता हात पारे। यो ज्वेरेबको व्यावसायिक करियरको 25 उपाधि हो। यसै गरी फ्लाभियो कोबोलीका लागि भने यो पहिलो ग्रान्ड स्लाम फाइनल थियो। यसैबीच महिला एकलतर्फ रुसी किशोरी मिरा आन्द्रेयभाले उपाधि जितेकी छिन्। चार भन्चाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा सभापति लामी छानेको आह्वानमा आज सर्वदलीय बैठक, समसामयिक राजनीतिक विषयमा छलफल हुने। स्वास्थ्य बिमा रकम भुक्तानी केही सहज, विगतको वक्यौता क्रमशः पठाइँदै। कम्बोडियामा गैर कानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध, भिसा नवीकरण नगर्नेलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने। फिलिपिन्समा 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त क्षेत्रका केही देशहरूमा सुनामीको चेतावनी। र फिफा विश्वकपको तयारी सुरु भएको मैत्रीपूर्ण खेलमा कोलम्बियाद्वारा जोर्डन पराजित।
4: नेपाल बैंक माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
5: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
4: मैडी नगरपालिका बसंतपुर चितवन।
6: ओहो ल ल ल ल क्यामेराम्यान खसेछ, हेत तेरीका हात खुट्टा दुवै भाचे जस्तो छ। ल होस पनि छैन, ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
7: पर्ख दीपक,
6: किन
7: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
8: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ।
9: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
11: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
12: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
13: माडीवासीहरूका लागि खुसीको खबर,
14: ढकाल शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या। एक दिदी कता गयौँ कता गयौँ होइन, घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छादेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्न पर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लान पऱ्यो भनेर सम्दिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएका हुँदैन है, तर आयुर्वेदिक दबाईले म बचेँ।
0: सार्वजनिक विदा लागू भएपछि ललितपुरको जावला खेलमा रहेको सदर चिडियाखानामा आन्तरिक पर्यटकको आगमन बढेको छ। चिडियाखाना प्रशासनका अनुसार अन्य दिनमा दैनिक करिब 1,700 देखि 1,800 जना अवलोकनका लागि आउने गरेकोमा शनिबार 5,000 देखि 7,000 र आइतबार 3,500 देखि 5,000 जनाले भ्रमण गर्ने गरेका छन्। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार वार्षिक रूपमा करिब 10,00,000 अवलोकनकर्ताले चिडियाखाना भ्रमण गर्ने गरेका छन्। आइतबारको विदाका कारण आगन्तुकको संख्या थप बढ्ने र यससँगै आमदानीमा पनि वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। काठमाडौँ महानगरपालिकाले सार्वजनिक ठाउँमा पुगेर सहयोगापेक्षी खोज्ने र व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ। अस्ति वडा नम्बर 15 स्वयम्भूको कारखाना चोकबाट 12 जनालाई उद्धार गरिएको छ। मानव सेवा आश्रमका केन्द्रीय सदस्य कृष्ण पौडेलका अनुसार 2 जना महिला, 8 जना पुरुष र 2 जना बालकलाई उद्धार गरिएको हो। महानगर क्षेत्रभित्र माग्दै जीवन चलाउनु पर्ने बेसहारा, अशक्त, असहाय अभिभावक बिन सडक आश्रित व्यक्तिको अवस्था र आवश्यकता बुझ्न कार्यवाहक मेयर सुनिता डङ्गोल उद्धार कार्यमा निस्कनु भएको थियो। उहाँले सहयोग नचाहिने तर माग्ने व्यक्तिहरूलाई भने सिप सिकेर उद्यमी बन्न प्रोत्साहित गरिने र सिपमूलक तथा व्यावसायिक तालिमका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि बताउनु भएको छ। प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप 3 जनालाई पक्राउ गरेको छ। प्रहरीले तारकेश्वर नगरपालिकाका विक्रम थापा मगर, काठमाडौँको बालाजु बस्ने पूजन थापा छेत्री र जुम्लाको हिमा गाउँपालिकाका प्रतीक्षा आचार्यलाई पक्राउ गरेको हो। तारकेश्वर नगरपालिका 6 पैयुटारका कुमार थापाले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी श्रीमती ईश्वरीको हत्या गरेको अभियोगमा पक्राउ गरिसकेको छ। यस घटनामा संलग्न रहेका भन्ने किटानी जाहेरीका आधारमा उनीहरूलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। लेखक तथा साहित्यकार खुशीराम डौलियाले लेख्नुभएका 20 कृतिको एकै पटक विमोचन गरिएको छ। मस्याङदेव वाङ्मय प्रतिष्ठानले हिजो आयोजना गरेको कार्यक्रममा प्राध्यापन सँगै साहित्य क्षेत्रमा लागेका लमजुङ सुन्दर बजार नगरपालिका 9 फेदी कुनाका डौलियाका विभिन्न विधाका 20 कृति एकैपटक विमोचन गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा डौलियाका कविता, कथा, नियात्रा, उपन्यास र जीवनी लगायतका कृति रहेका छन्। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। स्वास्थ्य बिमा रकम भुक्तानी केही सहज, विगतको बक्यौता क्रमशः पठाइँदै। 2 दिनको बिदाले चिडियाखानामा अवलोकनकर्ता बढे, बिदाको एकै दिनमा 7,000 सम्मले अवलोकन गरे। र काठमाडौँ महानगरद्वारा सडक सहयोगापेक्षी खोज्ने र व्यवस्थापन गर्ने कार्य तीव्र। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो।

0: एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो पछाडि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
4: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
3: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
4: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656 58 853 58 953।
8: हेलो
9: हेलो बुढी, के छ खबर?
8: ठिकै छ, चलेकै छ।
9: ल भिडियो अन गर त, तलाई हेरम।
8: भिडियो अनै छ त, देख्नु भएन र?
9: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
8: माडीको नेट यस्तै त हो नि।
9: के भन्छ यो, माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी IP टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 98452 0828 40। साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
10: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई।

0: डायलग बाजी पढी भयो
1: म इन्स्पेक्टर प्रिया तिमीहरूलाई पक्रिनुको लागि केही समयदेखि यही गाउँमा यही गाउँको गाउँले भएर बसिरहेको थिएँ तपाईँलाई त मैले नायक सम्झेको थिएँ तपाईँ त खलनायक पो निस्किनु भयो
0: मैले पनि तिमीलाई लक्ष्मी सोचेको थिएँ तिमी त माँ दुर्गा निस्क्यौ डायलग बाजी पढी भयो ट्याकटुक पारेर काम सकिहाल न खै यता ल्याऊ By the way, DSP सपूत
2: हजुर छरीबा
1: त्यो चेलीबेटी बिर्सना त हामीले पक्र्यौ नि
2: हो राम्रो भयो त्यस्तालाई त पत्ता फर्कनु पर्छ
1: अनि आमा कहाँ हुनुहुन्छ
2: ए तेरो आमा काउली

0: एचपी कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556-93-495,
2: मोबाइल 98550-64-040 र 98550-65-260।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564-93-738, मोबाइल 98550-88-002।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउन त होला नि।
8: त के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फार्मदेखि न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ।
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: सो लवली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: बैंक को विशिष्ट बचत खाता नेपाल को पहिलो डोरस्टेप बैंकिंग सुविधा रेडियो
1: आमन्त्रण गरिएको थियो तर कांग्रेस एमाले र नेकपाले पार्टी प्रमुखलाई पठाएका छैनन् भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन भने बैठकमा सहभागी भएका छन्। यता हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले बैठक नै बहिष्कार गरेको छन्। नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहभागी नभएका हुन्। बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस का संसदीय दलका नेता विष्णुराज आङदेम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर मोहर, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल र नेता वर्षमान पुन सहित सहभागी छन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको 18 बैठक केही बेरमा बस्दैछ। आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल र विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लीले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाब समेत आज अर्थमन्त्री वाग्लीले दिने कार्यसूची रहेको छ। राष्ट्रीय

प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको पूर्व निर्धारित बैठक केही दिन पछि धकिलिएको छ। यसअघि 28 देखि 29 जेठमा बस्ने भनिएको बैठक 5 देखि 6 असारमा बस्ने भएको हो। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विशेष कारणवश केन्द्रीय कार्य समिति बैठक पछि सरेको बताएका छन्। काठमाडौँमा बस्ने बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालय सम्बन्धी प्रतिवेदनहरू पेश हुने बताइएको छ। बैठकमा समसामयिक परिस्थितिको समीक्षा पनि हुने जनाइएको छ। संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, सांगठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मिति समेत बैठकमा तय हुने राप्रपा संघ र प्रदेशका सभामुखहरूले घुमाउरो शैलीमा सांसदहरूका लागि स्वकीय सचिवको सुविधा माग गरेका छन्। सुदूरपश्चिम प्रदेशको टिकापुरमा हालै सम्पन्न अन्तर्व्यवस्था पिका मञ्चको 11 सम्मेलनले 8 बुधे सन्देश पत्र जारी गरेको छ, जसको बुधा नम्बर 5 संघीय संसद तथा प्रदेश सभाका सदस्यहरूको कार्यगत दक्षता अभिवृद्धि गरी कानून तर्जुमाको कार्य एवं संसदीय क्रियाकलापलाई गुणस्तरीय र प्रभावकारी तुल्याउन पहल गर्ने विषय छ। हाल संघीय संसद तथा प्रदेश सभाका सदस्यहरूले सहयोगी कर्मचारी पाउँदैनन्। यसअघि स्वकीय सचिवको सुविधा पाउने गरेका थिए। उक्त सुविधा सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले सांसदका स्वकीय सचिवको पद खारेज गरेको थियो। खर्च कटौती अन्तर्गत तत्कालीन सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको हो। तर यो निर्णयप्रति त्यसै बेला संघीय संसदका तत्कालीन पदाधिकारीहरूले असन्तुष्टि जनाएका थिए। फेरि सांसदहरूले स्वकीय सचिवको सुविधा माग गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
2: आईएमई गरौँ,
3: आईएमई गरौँ, आईएमई गरौँ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाले 56 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। जेठ 23 र 24 गते भएको 68 जिल्ला मध्ये 56 जिल्लामा अधिवेशन सम्पन्न भएको प्रवक्ता मनिष थाले जानकारी दिनुभयो। झाका अनुसार 12 जिल्लामा अधिवेशन भइराखेको छ। एक जिल्लामा अधिवेशन स्थगित भएको बताउँदै उहाँले डोल्पा, हुम्ला, रुकुम, पूर्व मनाङ र मुस्ताङमा पनि अधिवेशन स्थगित भएको बताउनु भएको छ। राष्ट्रिय गौरवको सुनकोशी मरेड बहुद्देश्य डाइभर्सन आयोजना अन्तर्गत बाँध निर्माणका लागि सरकारले पुनः अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ। आयोजना कार्यालयले बाँध विद्युत गृह सहितका सिभिल संरचना तथा हाइड्रो मेकानिकल उपकरणको आपूर्ति र जडानका लागि ठेक्का आह्वान गरेको हो। नयाँ ठेक्का प्राप्त गर्ने कम्पनीले रामेछापको मन्थली नगरपालिका 6 सेलेखाट स्थित निर्माणाधीन संरचनाको बाँकी कामलाई अघि बढाउनेछ। यसअघि आयोजनाले 2079 पुस 17 गते भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमर कन्स्ट्रक्सनसँग 14,07,59,00,000 रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। सन् 2027 भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भए पनि निर्माण कम्पनीले झण्डै 3 वर्षको अवधिमा 10% समेत भौतिक प्रगति हासिल गर्न नसकेपछि आयोजना कार्यालयले ठेक्का रद्द गरेको थियो। ठेक्का रद्द गर्ने आयोजनाको निर्णय विरूद्ध निर्माण कम्पनी सर्वोच्च अदालत पुगेको थियो। अदालतले गत माघ 27 गते आयोजनाकै पक्षमा फैसला गरेपछि नयाँ ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको हो। सम्झौता अनुसार काम गर्न असफल भएको उक्त निर्माण कम्पनीलाई सरकारले हाल कालो सूचीमा समेत राखिसकेको छ। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदापछि इजलासमा फर्किनु भएको छ। गत जेठ 5 गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्माले पदभार ग्रहण गर्नुअघि कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा प्रधान आफैले विदा स्वीकृत गरेर विधामा बस्नु भएको थियो। उहाँको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी परेको छ। उहाँको इजलासमा 7 पेशी तोकिएको छ भने न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा 166 पेशी तोकिएको छ। सर्वोच्चमा वरियतामा पहिलो रोलक्रममा रहेका मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद भुइँयाललाई पन्साएर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेपछि मल्ल असन्तुष्ट हुनुहुन्थ्यो। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथ

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिंग, रिसेप्शन, पिज्जा
0: 94-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिंग, रिसेप्शन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
3: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
3: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
3: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
3: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
4: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
3: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
4: माडी नगरपालिका, बसन्तपुर।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 099, 98074 46 182 र 98491 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपाले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेको भारत भ्रमण र सरकारका काम कारवाहीबारे छलफल। अङ्कमा विपक्षी कमजोर भए पनि शक्ति पृथकीकरणको सिद्धान्त नभत्काउन सुझाव। गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान। आज पनि पहाडी र हिमाली भेगमा वर्षाको सम्भावना। नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी सुरु। भारतमा रहेका नेपालीले सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने। फिलिपिन्समा भूकम्पबाट 3 जनाको ज्यान गएको पुष्टि। 5 जना घाइते। केही ठाउँका भवन तथा पूर्वाधारमा क्षति। र एसियाली खेलकुद छनौटमा मलेसिया तेस्रो। उपाधिका लागि नेपाल र हङकङ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकमा लामिछानेको भारत भ्रमण र सरकारको अहिलेसम्मको काम कारवाहीबारे छलफल भएको छ। हालै भारतको भ्रमणबाट फर्कनुभएका लामिछानेले यी दुईवटा विषयमा छलफल र सुझाव लिनका लागि बैठक बोलाएको जानकारी गराउनु भएको बैठकमा सहभागी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो। बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग बोल्दै अध्यक्ष लिङदेनले भारत भ्रमणको सन्दर्भमा जानु अगाडि नै भेट भएको भए राम्रो हुन्थ्यो भनेको र यस सरकारका केही कामहरू ठिक नभएको भन्दै सुझाव दिएको बताउनुभयो। गणितीय हिसाबले प्रतिपक्षी कमजोर भए पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई भत्काउने काम नहोस् भनेर विपक्षीहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्तिलाई लिएर राम्रो नभएको पनि विपक्षी दलले बताएका छन्। साथै परराष्ट्र मन्त्री शिशिर खन्नालको भारत भ्रमणको क्रममा पुरानो भारी नबोक्ने भन्ने अभिव्यक्तिमा पनि आफूहरूले प्रश्न उठाएको लिङदेनले बताउनुभयो। अब केही दिन गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज मधेसदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रमा तातो दिन हुने

0: छ। भोलि मधेश बाहेक मध्य र पश्चिम तराईमा मात्रै तातो दिन हुने सम्भावना छ। पर्सि बुधबार लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा मात्रै तातो दिन हुने महाशाखाले जनाएको छ। यस अवधिमा पूर्वी र मध्य भेगमा भने बिस्तारै गर्मी कम हुने महाशाखाले अनुमान गरेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको केही तराई भेगसहित हिमाली र पहाडी भूभागमा बदली भए एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। भोलि र पर्सि भने देशका धेरै जसो भागमा पानी पर्ने सम्भावना छ। भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भएको P2P क्रस बोर्डर रियल टाइम ट्रान्ज्याक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था सुरु भएको छ। तीन वर्ष अघि नेपाल र भारत बीच भएको अन्तर सीमा भुक्तानी सम्झौता अन्तर्गत यो सेवा सुरु भएको हो। भारतको युनिफाइड पेमेन्ट इन्टरफेयर र नेपालको नेसनल पेमेन्ट इन्टरफेसलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ गरिएको हो। यो सम्झौताबाट भारतमा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीले त्यहाँको आफ्नो खाताबाट नेपालमा रहेको आफ्नो वा अन्य नेपालीको खातामा रकम जम्मा गर्न पाउने व्यवस्था भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ। आज पनि सुनको भाव घटेको छ। आज तोलामा 900 रुपियाँले घटेर सुन 2,99,900 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो पनि सुन तोलामा 8,200 रुपियाँले घटेको थियो। गएको 21 गतेदेखि सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव भने तोलामा 10 रुपियाँले बढेको छ। हिजो तोलामा 335 रुपियाँले घटेको चाँदी आज भने 10 रुपियाँले बढेको हो। आज तोलाको 4,905 रुपियाँमा कारोबार भइरहेको छ। हिजो भने चाँदी तोलाको 4,895 रुपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा निजामती कर्मचारी अस्पतालको सेवा अब चितवन र पर्सामा पनि, विशेषज्ञता हासिलका लागि मेडिकल काउन्सिलको विशेष परीक्षाको फारम खुल्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपाले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेको भारत भ्रमण र सरकारका काम कारवाही बारे छलफल, गर्मी क्रमिक रूपमा कम हुँदै जाने, आज पहाड़ी र हिमाली भेगमा वर्षाको सम्भावना लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। निजामती कर्मचारीले पाउने स्वास्थ्य सम्बन्धी सेवा सुविधा चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल वीरगंजबाट पनि उपलब्ध हुने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल काठमाडौँले उपलब्ध गराउने छुट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर अस्पताल र नारायणी अस्पतालमा पनि उपलब्ध हुन लागेको हो। छुट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा निजामती कर्मचारी अस्पतालबाट परिचय पत्र प्राप्त गरेका निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा उनीहरूको आश्रित परिवारलाई तोकिए बमोजिमको सेवा उपलब्ध हुनेछ। यो सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचय पत्र साथमा लिए जानुपर्ने मन्त्रालयले जनाएको छ। नेपाल मेडिकल काउन्सिलले साउनमा हुने विशेष परीक्षाका लागि फारम खुलाएको छ। आउने साउनको 7 र 8 गते सञ्चालन हुने विशेष परीक्षाका लागि फारम खुलेको हो। काउन्सिलले असार 23 गतेसम्म नियमित शुल्कमा फारम भर्न सकिने र त्यसपछिका थप दुई दिन विलम्ब शुल्क तिरेर फारम भर्न सकिने जनाएको छ। चिकित्सा विषयमा स्नातकोत्तर विशेषज्ञता हासिल गरेका चिकित्सकहरू यस परीक्षामा उत्तीर्ण भएपछि विशेषज्ञ चिकित्सकको दर्जा पाउनेछन्। कैलालीको टिकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ। पालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर विद्यालय तथा समुदाय स्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको जनाएको छ। अहिलेसम्म 20 वटा विद्यालय र 10 वटा समुदायमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिसकेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो। कक्षा 8 देखि 10 मा अध्ययन विद्यार्थी र टोल विकास संस्था आबद्ध स्थानीयलाई मानसिक स्वास्थ्य बारे सचेतना दिइएको उहाँले जानकारी दिनुभएको छ। मानसिक स्वास्थ्य सेवाका लागि टिकापुर नगरपालिकामा 2 जना परामर्शदाता छन्। अब विदेशको खबर। फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिक आज बिहान गएको 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण 3 जनाको ज्यान गएको छ, अरू 5 जना घाइते भएका छन्। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर पछिल्लो मूल्याङ्कनपछि जारी गरिएको चेतावनी हटाइएको छ। भूकम्पका कारण केही क्षेत्रमा भवन तथा पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। उद्धार तथा राहतको काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। सरकारी अधिकारीहरूले तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँ र उच्च भूभागतर्फ जान आग्रह गरेका छन्। अब खेल खबर। एसियाली खेलकुद छनौट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको ओमान 19 ओभर 2 बलमा 90 रनमै अल आउट भयो। ओमानले दिएको 91 रनको सामान्य लक्ष्य मलेसियाले 10 ओभरमै मात्र 2 विकेट गुमाएर पूरा गर्यो। जितसँगै मलेसियाले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ। आज हुने फाइनलमा नेपाल र हङकङ खेल नेपाली समय अनुसार खेल दिउँसो केही बेरमा सुरु हुनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान आगामी एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपाले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेको भारत भ्रमण र सरकारका काम कारवाही बारे छलफल, अङ्कमा विपक्षी कमजोर भए पनि शक्ति पृथकीकरणको सिद्धान्त नभत्काउन सुझाव। गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान आज पनि पहाडी र हिमाली भेगमा वर्षाको सम्भावना नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी सुरु भारतमा रहेका नेपालीले सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने फिलिपिन्समा भूकम्पबाट 3 जनाको ज्यान गएको पुष्टि 5 जना घाइते केही ठाउँका भवन तथा पूर्वाधारमा क्षति र एसियाली खेलकुद छनौटमा मलेसिया तेस्रो उपाधिका लागि नेपाल र हङकङ खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0564-93-495,
2: मोबाइल 98550-64-040 र 98550-65-260।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
2: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564-93-738, मोबाइल 98550-88-002।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा एघारमा शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5848 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
2: माडी नगरपालिका, बसन्तपुर, चितवन।
3: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी साथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।

0: 98550761 र 98550753
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0564 93 440 493 580 र 98550 26 440
2: It's 1 o'clock. अहिले 1 बजेको छ।

Radio N Aryan 99.1 समय को ख्याल राखौं। एक बज्यो।

नेपाली रेडियो नमस्कार। नेपाल भारत सीमा विवादबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदको अवरोध जारी रहने नेकपा एमाले चेतावनी दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आज सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक ऐन महरले यस्तो बताउनु भएको हो। बैठकमा राष्ट्रपा सभापति रवि लामिछानेको भारत भ्रमण र संसदको गतिरोध अन्त्यबारे छलफल भए पनि राष्ट्रपाबाट स्पष्ट धारणा नआएको एमालेको आरोप छ। प्रमुख सचेतक महरले भारत भ्रमणका क्रममा प्रबुद्ध व्यक्ति समूह ईपीजी र सीमा विवादबारे कुरा उठ्यो कि उठेन भन्ने बारे लामिछानेले स्पष्ट जवाफ नदिएको दावी पनि गर्नुभएको छ। राष्ट्रपा नेतृत्वको सरकार गठन भए ता पहिलोपटक आयोजना गरिएको यो सर्वदलीय बैठकमा संसदको अवरोध हटाउने विषयमा समेत कुनै सहमति हुन सकेन। राष्ट्रपा सभापति लामिछानेले यसबारे पार्टीभित्र र प्रधानमन्त्रीसँग थप छलफल गर्ने जवाफ दिनुभएको छ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद पुनर्गठनसँगै नवनियुक्त पाँचजना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुख कृष्णबहादुर गर्ती मगरले बुटोल स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहका बेसमा उहाँहरूलाई शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा पुनर्गठित मन्त्रीपरिषदमा नेकपा एमालेका चारजना र जनता समाजवादी पार्टी जसपाका एकजना नयाँ मन्त्री थपिनु भएको छ। नवनियुक्त मन्त्रीहरूमध्ये एमालेका तुलसी प्रसाद चौधरीलाई कृषि, डिलराज भूषाललाई ऊर्जा, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य र रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिएको छ। यस्तै जसपाका भण्डारी लाल अहिरले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने साविकको व्यवस्था खारेज हुने भएको छ। इप्यान कार्य समिति बैठकले विधान 2078 संशोधन गर्दै नेतृत्वका लागि खुला प्रतिस्पर्धा गराउने निर्णय गरेको छ। यही जेठ 29 गते हुने 24 वार्षिक साधारण सभामा यो संशोधन प्रस्ताव आधिकारिक रूपमा लगिँदैछ। नयाँ व्यवस्था लागू भएपछि कार्य समितिमा एक कार्यकाल पूरा गरेका योग्य सदस्यले अध्यक्षमा उम्मेद्वारी दिन पाउनेछन्। यद्यपि आगामी साधारण सभाबाट भने पुरानै व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगिने अध्यक्ष बन्नुहुनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। बाँकेको कोहलपुर नगरपालिकाका विद्यालयहरूमा सोमबारदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिइएको छ। पछिल्ला केही दिन यता बाँके सहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले विद्यालयमा तीन दिने बिदा दिने निर्णय गरेको हो। उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले यो निर्णय गरेको जनाइएको छ। कोहलपुर नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारका अनुसार आजदेखि 27 गतेसम्म तीन दिन नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा नियमित पठन पाठन स्थगन गरिएको छ। इसका साथ ही काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दुई बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमानि होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 491 95 225।
2: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
6: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
7: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
6: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
7: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
6: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
7: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7038। मोबाइल 98550-88002।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
8: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
8: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डढेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
8: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550-92260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: देखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त उजाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
0: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
8: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
9: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।

0: स्कुल बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त हैन इनरलाई सुधार्नको लागि कहीँ के खुल्या छैन
1: छ माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुका साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ
2: सम्पर्क 97484-36036 र 98244-42209
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ
1: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घन्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0556-8853-5189-53
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन
6: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

चोरको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। प्रधानमन्त्री बालन शाहको सीमा सम्बन्धी अभिव्यक्ति र बजेटमा करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले आज पनि प्रतिनिधि सभा बैठकमा आफ्नो अवरोध कायमै राखेका छन्। बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएपछि संसद मुख्य कार्यसूचीमा प्रवेश गर्न सकेन। संसद खुलाउने प्रयासमा आजै सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा समेत सत्ता र विपक्षी बीच सहमति जुट्न सकेन। विपक्षी दलहरूले भारत भ्रमण र सीमा विवादबारे प्रधानमन्त्री शाह आफैले संसदमा जवाब दिनुपर्ने अडान राखेका छन्। बैठकमा एमाले संसदीय दलका उपनेता पद्मा अरियालले प्रधानमन्त्रीले राष्ट्रिय सार्वभौमिकतामा आँच पुग्ने अभिव्यक्ति फिर्ताले क्षमा याचना गर्नुपर्ने माग गर्नुभयो। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेरको सूचना चुहावट भएको भन्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्न माग गर्नुभएको छ। संसदमा दर्ता भइसकेको आर्थिक विधेयकबाट 16 पेज हटाएर अर्थ मन्त्रालयले नयाँ विवरण सार्वजनिक गरेको भन्दै सांसद शाहीले यो कुशासनको बाटो भएको आरोप लगाउनुभयो। संसद अवरुद्ध भए पनि सभामुख रोल प्रसाद अरियालले विपक्षीले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास व्यक्त गर्दै सदनको कार्यसूची अगाडि बढाउन आग्रह गर्नुभयो। तर विपक्षी दलहरूले निरन्तर अवरोध राखेपछि 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब 3 साता लामो विदापछि आजदेखि आफ्नो कार्यभारमा फर्किनु भएको छ। न्यायाधीश डाक्टर मनोज शर्मा प्रधान न्यायाधीशमा नियुक्त भएकै दिनदेखि उहाँ विदामा बस्नु भएको थियो। सर्वोच्च अदालत फर्किएसँगै आजका लागि उहाँको नेतृत्वमा 2 इजलासको जिम्मेवारी तोकिएको छ। न्यायाधीश मल्लले आज एकल इजलास र त्यसपछि न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा मुद्दाहरूको सुनवाई सुरु गर्नुभएको छ। गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलको आज विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालतका न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा बयान भइरहेको हो। बयान र थुन्सेक बहस सकिएपछि उनलाई पूर्वपक्षका लागि थुनामा पठाउने, धरौटी माग्ने वा साधारण तारिखमा राख्ने भन्ने बारे अदालतले निर्णय गर्नेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेल विरूद्ध 23.75 करोड रुपियाँ बिगो र जरिवानाका साथै स्रोत नखुलेको सम्पत्ति जफतको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो नेपाली रेडियो
4: यो आवाज हो नेपाल

अब बाँकी खबर। नेपालमा ब्रेन्ट उमेरका बिरामीको संख्या अघिल्लो वर्षको तुलनामा 15.4% बढेको पाइएको छ। विश्व ब्रेन्ट उमर दिवसको अवसरमा राष्ट्रिय ब्रेन्ट उमर केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् 2025 करिब 3,000 जनाले यसको उपचार गराएका छन्। तथ्याङ्क अनुसार यो रोगबाट 30-50 वर्ष उमेर समूहका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित भएका छन्। बिरामी मध्ये 55.9% निकै जटिल अवस्थामा पुगेपछि मात्रै अस्पताल आउने गरेको पाइएको छ। विश्व ब्रेन ट्युमर दिवसकै अवसर पारेर वीर अस्पतालले आगामी असार 16 गतेसम्म ब्रेन ट्युमरको शल्यक्रिया निशुल्क गर्ने घोषणा गरेको छ। यस्तै नेपालमा न्युरो अन्कोलोजी सेवामा उत्कृष्ट योगदान पुर्याए बापत डाक्टर चारधाम बुढाथोकीलाई च्याम्पियन अफ न्युरो अन्कोलोजी केयर 2026 सम्मान समेत गरिएको छ। हेरा जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका स्थित फुलचोकी जंगल क्षेत्रमा मानिसहरू हराउने र सम्पर्कविहीन हुने घटना बढेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। घना जंगल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय र कलेजका विद्यार्थी एवं पर्यटकहरूलाई सतर्क रहन प्रहरीले अनुरोध गरेको हो। ललितपुरका सहायक प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पछिल्लो एक वर्षमा फुलचोकी क्षेत्रमा हराएका 6 जनाको सकुशल उद्धार गरिएको छ। गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले भ्रमणका क्रममा समूह वा गाइडसँग मात्र यात्रा गर्न, अपरिचित छोटो बाटो प्रयोग नगर्न र मोबाइल फोन तथा खानेपानी जस्ता आवश्यक सामग्री साथमै राख्न सर्वसाधारणलाई अपील गर्नुभएको छ। हौस्ते यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसपछि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
7: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
7: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घन्टा इमर्जेन्सी सेवा,
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
7: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
7: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 0656-18853-58953।
9: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
10: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
11: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, ब्लक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
7: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा एघारमा शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5748 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
2: माडी नगरपालिका, बसन्तपुर, चितवन।
3: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
4: मैयादेवी कन्या कलेजको कक्षा एघारमा भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा एघारमा व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0056-93-495।
5: मोबाइल 98550-64040 र 98550-65260।

0: दिउँसोको 3 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। सीमा विवादबारे जवाफ दिन प्रधानमन्त्री आउन नसक्ने राष्ट्रपा सभापति लामिछानेको भनाई। नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै, प्रारम्भिक उपचारले जीवन बचाउन सकिने। आज विश्व समुद्र दिवस। प्लास्टिकको प्रयोग घटाउन र कार्बन उत्सर्जन कम गर्न विज्ञको सुझाव। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गयो, 7 जना बेपत्ता, 134 जना घाइते। र एसियाली खेलकुद छनौटको फाइनलमा नेपाल हङकङले दिएको 189 रनको लक्ष्य पछ्याउँदै T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पुरा। नेपाल खबरमा अब पुरा खबर। विपक्षी दलको अवरोधका कारण 15 मिनटको लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः नबसी भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद आर्यले 15 मिनटको लागि बैठक स्थगित गर्नुभएको थियो, तर समय सकिँदा पनि बैठक बस्न नसकेपछि संसद सचिवालयले सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरेको हो। गएको फागुन 21 गते भएको चुनावपछि आएको यो नयाँ प्रतिनिधि सभामा पहिलोपटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो। आजको बैठक सुरु हुने बित्तिकै प्रतिपक्ष दलका सांसदहरू उठेर विरोध गरेका थिए। सभामुख डोलप्रसाद आर्यले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताएका छन्। प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिए यता विपक्षीहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन्। यसैबीच सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिबारे जवाफ दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ नि भनिदिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनु भएको हो। लामिछानेले परराष्ट्र मन्त्रीले जवाफ दिएपछि आवश्यकता परेमा आफूले पनि जवाफ दिने तर प्रधानमन्त्री आउन नसक्ने जानकारी गराउनु भएको हो। तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका छन्। देशसँग जोडिएको विषय रहेकाले प्रधानमन्त्रीले जवाफ दिएर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने विपक्षीहरूको माग छ। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा 1 हप्ता अघि मन्त्री परिषद पुनर्गठन गरिएको थियो। पुनर्गठित मन्त्री परिषदको नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसी प्रसाद चौधरी, दिल्लीराज भूषाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारी लाल अहिर रहनु भएको छ। अहिर प्रदेश सभाको 4 वर्ष कार्यकालमा यो समेत 4थो पटक मन्त्री बन्नु भएको हो। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा बढी न्युरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्युरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा बढी 30-50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरका प्रमुख लक्षण हुन्। विश्व ब्रेन ट्युमर दिवसको यस वर्षको

0: प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ। आज विश्व समुद्र दिवस, जसले हामीलाई जीवित राखेको छ त्यसैलाई जीवित राखौँ भन्ने नाराका साथ मनाइँदैछ। समुद्रले पृथ्वीको आधाभन्दा बढी अक्सिजन उत्पादन गर्ने तथ्य औल्याउँदै विज्ञहरूले यसको संरक्षणमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। जलवायु तथा पर्यावरण विज्ञ उज्जवल उपाध्यायका अनुसार अक्सिजन उत्पादनसँगै समुद्रले मानव गतिविधिबाट उत्सर्जित कार्बन डाइअक्साइडको झन्डै 30% शोषेर जलवायु सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। तर अत्यधिक कार्बन उत्सर्जन का कारण समुद्रको पानी अम्लीय बन्दै गएको छ, जसले कोरल रिफ लगायत समुद्री जीवजन्तुमाथि प्रत्यक्ष खतरा निम्ताइरहेको छ। प्लास्टिक प्रदूषण अर्को गम्भीर समस्याको रूपमा देखिएको छ। नेपाल समुद्रबाट टाढा भए पनि यहाँका नदी नाला मार्फत वार्षिक झन्डै 20,000 टन प्लास्टिक समुद्रसम्म पुग्ने अनुमान छ। विज्ञले प्लास्टिकको प्रयोग घटाउन, कार्बन उत्सर्जन कम गर्न र जलवायु मैत्री जीवनशैली अपनाउन सबैलाई आह्वान गरेका छन्। विज्ञका अनुसार जलवायु सन्तुलन, जैविक विविधता, खाद्य सुरक्षा र मानव अस्तित्वको आधार रहेकोले समुद्र जोगाउनु सबैको जिम्मेवारी रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 56 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। 12 जिल्लामा अधिवेशन प्रक्रियामा रहेको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। 12 मध्ये केही जिल्लामा चुनाव भएर मतगणनाको प्रक्रियामा छ। मध्य प्रदेशका सबैजसो जिल्लामा अधिवेशन हुन बाँकी छ। महोत्तरी, रौतहट, सिराहा, पर्सा, सर्लाहीको अधिवेशन चुनावको चरणमा छ। सप्तरी र बाराको अधिवेशन भोलिका लागि तोकिएको छ। धनुषाको अधिवेशन पर्सि बुधबार तय भएको छ। सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नेतृत्व चयनमा पुगेर अवरुद्ध बनेको प्रवक्ता झाले बताउनुभयो। रासोपाका अधिवेशन भएका मध्ये अर्घाखाँचीमा सीता पराजुली र बर्दियामा शान्ता पुढा छेत्री गरी 2 महिला नेतृत्व निर्वाचित भएका छन्। रासोपाले पार्टीका तल्ला कमिटीको अधिवेशन सम्पन्न गरेर आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवन प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ। अब विदेशको खबर। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 ज्यान गएको छ। दक्षिण फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 बेपत्ता रहेका र 134 घाइते भएका बिबिसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनेरल सान्तोस सहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड साइन्स होमोलोजीले मिन्डानाओका 6 क्षेत्रका सुनामीका छालहरू रेकर्ड गरिएको बताएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरै जसो अब हटाइएका खबरमा उल्लेख छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। अब खेल खबर। एसियाली खेलकुद छनौटको फाइनलमा हङकङले नेपाललाई 189 रनको लक्ष्य दिएको छ। सिङ्गापुरमा टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन रथले 80, शाहिद वासिफले 55 रन बनाए। नेपालका शेरमल्लले 4 विकेट लिए। हङकङले दिएको 189 रनको लक्ष्य नेपालले पछ्याइरहेको छ। सेमी फाइनलमा नेपालले ओमनलाई र हङकङले मलेसियालाई हराउँदै फाइनलमा पुगेका हुन्। नेपाल र हङकङ अपराजित रहँदै उपाधि नजिकै पुगेका हुन्। यस्तै ओमनलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमनलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। यसैबीच नेपाली टी20 क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पुरा गरेका छन्। आजको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। दिपेन्द्र टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन्। उनले सन् 2018 नेदरल्यान्डसँगको खेलमा टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। यस्तै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र पछि सोमपाल कामीले 92 र करण केसीले 91 खेल खेलेका छन्। चार भन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठकको सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। सीमा विवादबारे जवाफ दिन प्रधानमन्त्री आउन नसक्ने राष्ट्रसभा सभापति लामिछानेको भनाई। नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै, प्रारम्भिक उपचारले जीवन बचाउन सकिने। आज विश्व समुद्र दिवस। प्लास्टिकको प्रयोग घटाउन र कार्बन उत्सर्जन कम गर्न विज्ञको सुझाव। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 ज्यान गयो, 7 बेपत्ता, 134 घाइते। र एसियाली खेलकुद छनौटको फाइनलमा नेपाल हङकङले दिएको 189 रनको लक्ष्य पछ्याउँदै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पुरा।
3: लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानु भई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर 3 फुलचोकीमा अलपत्र परेका 3 प्रहरीले उद्धार गरेको छ। फुलचोकी भ्रमणपछि फर्किने क्रममा बाटो भुलेर जङ्गलमा अलपत्र परेका काठमाडौँ महानगरपालिका 22 एक पुरुष र 2 महिलाको उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। यसैबीच जिल्ला प्रहरी परिसर ललितपुरले फुलचोकी जङ्गल क्षेत्रमा मान्छे हराउने र तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सावधानी अपनाउन आग्रह गरेको छ। परिसरका सहायक प्रहरी निरीक्षक गौतम मिश्रले एक वर्षमा फुलचोकी क्षेत्रमा हराएका व्यक्ति सम्बन्धी 6 सूचना प्राप्त भएका र सबैको साकुशल उद्धार गरिएको जानकारी दिनुभयो। चन्द्रगिरी नगरपालिकाले 8 पूर्व कुमारीलाई चन्द्रगिरीमा रहेको भालेश्वर महादेवको दर्शन तथा अवलोकन गराएको छ। प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको विधि विधान अनुसार पूजा दर्शन तथा त्यस आसपास क्षेत्रका पर्यटकीय स्थलको हिजो अवलोकन गराएको नगरपालिकाले जनाएको छ। अवलोकनमा कुमारी जात्रा व्यवस्थापन समिति, इन्द्र जात्रा व्यवस्थापन समिति, भैरव जात्रा व्यवस्थापन समितिका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो। यस वर्षको इन्द्र जात्रामा ऐतिहासिक इन्द्र दहमा लाग्ने मेलामा सहभागिता जनाउन कुमारीहरूलाई निमन्त्रण समेत गरिएको कुमारी जात्रा व्यवस्थापन समितिका संयोजक गौतम रत्न साख्यले जानकारी दिनुभयो। जनमत पार्टीले प्रदेशहरूलाई पूर्ण स्वतन्त्रता घोषणा गर्न माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले कर्मचारी प्रशासन तथा पालिकालाई प्रदेश मातहत राख्न, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तथा प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत ल्याउन माग गरेका छन्। प्रदर्शनकारीहरूले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या समाधान, किसानलाई मलखाद तथा सहुलियतपूर्ण ऋण, सूर्य क्षेत्रमा दोहन तथा अतिक्रमण रोक्न र सीमान्तकृत समुदायमा माथिको दमन, शोषण र विभेद अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन्। काठमाडौँको टोखा नगरपालिका 10 टोकियो बजारबाट लागौषध सहित 1 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरानुप महानगरपालिका 15 घर भएका 38 वर्षीय युगसाङ राई रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभा गोङ्गुबाट खटिएको टोलीले उनको कोठा खान तलासी गर्दा लागु औषध बरामद गरेको हो। र काठमाडौँ मेयर कप स्विमिङ च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। ललितपुरको 7 बाटो पौडी पोखरीमा सम्पन्न प्रतियोगितामा पुलिस क्लब 1036 अङ्कसहित पहिलो, निसर्ग बाटिका स्कुल 778 अङ्कसहित दोस्रो र नेपाल एफएफ क्लब 576 अङ्कसहित तेस्रो भए। उत्कृष्ट महिला खेलाडीमा पुलिस क्लबकी देवांशी जोशी र उत्कृष्ट पुरुष खेलाडीमा एफएफका जेडन श्रेष्ठ र प्रहरीका इर्विन श्रेष्ठ संयुक्त रूपमा घोषित भए। कार्यवाहक मेयर सुनिता डङ्गोलले विजेतालाई पुरस्कार प्रदान गर्दै स्थानीय स्तरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि महानगरपालिकाले खेलकुदमा लगानी बढाउँदै जाने बताउनुभयो। दिउँसो 3 राष्ट्रिय र 4 खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठकका सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। सीमा विवादबारे जवाफ दिन प्रधानमन्त्री आउन नसक्ने राष्ट्रपा सभापति लामिछानेको भनाइ। ललितपुरको फुलचोकीमा अलपत्र परेका 3 उद्धार। भ्रमणका बेला सावधानी अपनाउन प्रहरीको अनुरोध। र काठमाडौँ मेयर कप स्विमिङ च्याम्पियनसिपको उपाधि पुलिस क्लबले जित्यो। अहिलेलाई 4 खबर यति नै। बेलुकी 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

नाल निकट स्रोतका अनुसार उहाँ जेठी गतेस गते प्रस्थान गरी असार तीन गते स्वदेश फर्कने कार्यसूची रहेको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले असार एक र दुई गते चीनका विदेश मन्त्री वाङ यी तथा चिनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख ल्यू हाइसिङसँग उच्च स्तरीय भेटवार्ता गर्नुहुनेछ। भेटमा दुई देश बीचको पारस्परिक सम्बन्ध, आर्थिक सहायता तथा व्यापारिक अर्थनीतिका विषयमा छलफल हुने बताइएको छ। प्रहरी महानिरीक्षक धनबहादुर कार्कीले देशभरका 263 स्थायी प्रहरी चौकी अत्यन्त जीर्ण अवस्थामा रहेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै महानिरीक्षक कार्कीले बजेट अभावका कारण ती जीर्ण संरचनाहरूको पुननिर्माण गर्न नसकिएको गुनासो व्यक्त गर्नुभएको छ। सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकीहरू भत्किने अवस्थामा पुगेकाले प्रहरी कर्मचारीहरू जोखिम लेर काम गर्न बाध्य भएको उहाँको भनाइ छ। अस्थायी चौकीहरूको अवस्था त झनै नाजुक रहेको उल्लेख गर्दै महानिरीक्षक कार्कीले संघीय मामिला तथा स्थानीय तहको समन्वयमा प्रहरी भवनहरू निर्माण हुन सके प्रहरीले न्यूनतम मानवीय सुविधा पाउने अपेक्षा व्यक्त गर्नुभएको छ। एसई र कक्षा 12 को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन र स्मार्ट घडी नष्ट गरिएको विरोधमा सिराहामा संयुक्त विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय सिराहाले परीक्षामा बरामद गरिएका 7 आइफोन सहित 496 थान मोबाइल र स्मार्ट घडीका घडीलाई 24 घण्टा पानीमा डुबाएर नष्ट गरेपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्। सिराहा क्याम्पस अगाडिबाट सुरु भएको प्रदर्शनले जिल्ला प्रशासन कार्यालय घेराउ गर्नका साथै प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको छ। विद्यार्थी संगठनहरूले परीक्षामा हुने चोरी वा अनियमितताको कारवाही स्वरूप जरिवाना वा लिलामी गर्न सकिने ठाउँमा करिब 1 करोड रुपियाँ बराबरको निजी सम्पत्ति नष्ट गरिनु नागरिकको सम्पत्तिको हक विपरीत भएको बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर सडक डिभिजन कार्यालय महेन्द्रनगरले पूर्व पश्चिम महेन्द्र राजमार्गको सडक सीमा मिचेर बनाइएका अवैध संरचना 15 दिनभित्र खाली गर्न भनेको छ। कञ्चनपुरको गड्डा चौकीदेखि कैलालीको चिसापानीसम्मको 116 किलोमिटर सडक खण्डमा पर्ने करिब 80% अतिक्रमित जमिन तत्काल खाली गर्न कार्यालयले सूचना जारी गरेको हो। सडकको केन्द्रबिन्दुबाट दायाँ बायाँ 25-25 मिटर भित्र स्वीकृत बिना बनाइएका घर टहरा शौचालय लगायतका संरचना तोकिएको समयभित्र नहटाए सार्वजनिक सड़क ऐन 2031 बमोजिम प्रशासन आफैले हटाउने सड़क डिभिजन कार्यालयका प्रमुख राजेश कुमार यादवले बताउनु भएको छ। यसरी संरचना हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित धनीबाटै असुल गरिने कार्यालयले जनाएको छ। र साताको सुरुवाती कारोबारमै धितोपत्र बजार ओह्रालो लागेको छ। आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 20.27 अङ्कले घटेर 2735.14 बिन्दुमा झरेको छ। परिसूचक घटे पनि 4,08,48,00,000 रुपियाँ भन्दा बढीको सेयर किनबेच भएको छ। नेप्सेका अनुसार आज 211 कम्पनीको सेयर मूल्य घट्दा कालिन्चोक हाइड्रो क्रेस्ट माइक्रोलाइफ र सोपान फार्मास्युटिकल्स लगायत 43 कम्पनीको सेयर मूल्यमा भने वृद्धि भएको छ। समूहगत सूचकतर्फ फाइनान्स समूह बाहेक कारोबारमा आएका अन्य सबै उपसमूह रातम्य देखिएका छन्। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.5

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: पर्ने छैन बेखबर स्वदेश एफएम 93.2 मेगाहर्जमा दिसमिसे बिहानदेखि राति अबेरसम्म खबरै खबर खबरै खबर खबरै खबर
1: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक

सीमा विवादलाई अस्थायी रूपमा मात्र नभई स्थायी रूपमा निरूपण गर्नुपर्ने बताउनुभयो। समस्या समाधानका लागि दुवै जिल्लाका जनप्रतिनिधि, स्थानीय तह, प्रशासन र सरकारवाला पक्षबीच प्रभावकारी समन्वय र निरन्तर संवाद गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। यसै गरी समितिले दुर्गम क्षेत्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीका लागि भौगोलिक कठिनाई र खाद्यान्न अभावलाई ध्यानमा राखी आवश्यक सेवा सुविधा उपलब्ध गराउन समेत सरकारको ध्यान आकर्षण गराउनु भएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आगामी बुधबार बस्ने भएको छ। ललितपुरको सानिपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान 11 बजेका लागि बैठक आह्वान गरिएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा 4 मुख्य कार्यसूची तय भएका छन्। बैठकमा विभिन्न उपसमितिका संयोजकले नीतिगत अवधारणामा पत्र प्रस्तुत गर्ने, पार्टीलाई थप अनुशासित बनाउन तयार पारिएको प्रस्तावित आन्तरिक आचार संहितामाथि छलफल गर्ने तथा नयाँ उपसमितिहरू गठन गरी जिम्मेवारी धारण गर्ने तयारी छ। बैठकको अन्तिम चरणमा देशको समसामयिक राजनैतिक परिस्थिति र पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा समेत समीक्षा हुने कांग्रेसले जनाएको छ। सरकारले 10 विशिष्ट श्रेणीका सचिवको सरुवा गरेको छ। मन्त्रालयको संख्या 22 घटाएर 18 झारिएपछि गाभिएका मन्त्रालयका सचिवलाई जिम्मेवारी हेरफेर गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा र ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ। अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाइएको छ। चेन अफ कमाण्ड मिचेको आरोपमा केही दिन अघि केरकारमा पर्नुभएका उपराष्ट्रपतिको कार्यालयका सचिव डाक्टर कृष्ण हरि पुष्कर र पोखरा विमानस्थल अनियमितता प्रकरणमा निलम्बनमा पर्नुभएका गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानिएको छ। वन मन्त्रालयका पूर्व सचिव गोविन्द शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मेवारी सुम्पिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: र राजमार्गको सड़क सीमा मिचेर बनाइएका अवैध संरचना 15 दिनभित्र खाली गर्न निर्देशन दिएको छ। कञ्चनपुरको गड्डा चौकीदेखि कैलालीको चिसापानीसम्मको 136 किलोमिटर सड़क खण्डमा पर्ने करिब 80% अतिक्रमित जमिन तत्काल खाली गर्न कार्यालयले सूचना गरेको हो। सड़कको केन्द्रबिन्दुबाट दायाँ बायाँ 25-25 मिटरभित्र स्वीकृति बिना बनाइएका घर टहरा शौचालय लगायतका संरचना तोकिएको समयभित्र नहटाए सार्वजनिक सड़क ऐन 2031 बमोजिम प्रशासन आफैले हटाउने सड़क डिभिजन कार्यालयका प्रमुख राजेश कुमार यादवले जानकारी दिनुभयो। साताको शुरूवाती कारोबारमै धितोपत्र बजार ओह्रालो लागेको छ। आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 20.27 अंकले घटेर 2735.14 बिन्दुमा झरेको छ। परिसूचक घटे पनि 4,48,48,00,000 रुपियाँ भन्दा बढ़ीको शेयर किनबेच भएको छ। नेप्सेका अनुसार आज 211 कम्पनीको शेयर मूल्य घट्दा कालिन्चोक हाइड्रो, क्रेस माइक्रोलाइफ र सोपान फार्मास्युटिकल्स लगायत 43 कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

यतिन्जेल हामीले प्रस्तुत गर्यौं यो मिठो भाका। केही छिनको व्यावसायिक विश्राम पछि बिल्कुलै नयाँ गीत मन्जु भट्टराईको काँचो बेलौती प्रस्तुत गर्नेछौ। प्रतीक्ष

0: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
6: मोबाइल 98550-64040 र 98550-65260।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 4 91 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 5 50 92 260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 63 98 550 77 061 98 550 77 053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सभी रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4 93 580 98 550 26 440
3: 6 o'clock अहिले 6 बजेको छ
4: 29 54 81 वेबसाइट झुले.com.np
5: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना यस नगरपालिका भित्र सञ्चालनमा रहेका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी नगरपालिका ललितपुर
6: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले देलुकीको 6 बज्यो
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
3: राष्ट्रको शान किसान
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै प्रारम्भिक पहिचानमा चिकित्सकको जोड।
1: चिनिया राष्ट्रपति सी 7 वर्षपछि उत्तर कोरियाको भ्रमणमा, द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने।
0: र नेपालले एसियाली खेलकुद छनौटको उपाधि जित्यो। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। आउँदो बिहिबार रातिदेखि शुरू हुने विश्वकप फुटबल धेरै हिसाबले फरक हुने।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी आफ्नो अभिव्यक्तिबारे सदनमा जवाफ नदिने अडान कायमै राखेपछि आज पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्री शाहले गएको 17 गते आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। विपक्षीहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएर त्यो भनाई सच्याई अभिलेखबाट हटाउनु पर्ने माग गर्दै बैठक अवरूद्ध गर्दै आएका छन्। एक हप्तादेखि अवरोध खुलाउने प्रयासमा आज पनि गति नभएको हो। आज संसद बैठक अघि राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु भएको थियो। बैठकमा राष्ट्रपाले दलका नेताहरूलाई सरकारका काम कारवाही बारे पनि सुझाव दिन भनेको थियो। बैठकमा विपक्षी दलले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे सदनमा जवाफ दिन माग गरे, तर सभापति लामिछानेले आफ्नो अभिव्यक्तिको जवाफ दिन प्रधानमन्त्री शाह संसदमा नआउने जानकारी दिनुभयो। त्यसपछि बसेको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीको मुखबाट निस्किएको शब्दलाई उहाँकै मुखबाट सच्याउनु पर्छ भन्ने आफूहरूको माग रहेको बताउनुभयो। यस्तै नेकपा एमालेकी सचिव पद्मा अरियालले सदनबाट संकल्प प्रस्ताव पारित गर्ने विकल्प अघि सार्नुभयो, तर सभामुख डोलप्रसाद अरियालले बैठकको कार्यसूची अघि बढाउन खोजेपछि विपक्षी दलले उभिएर विरोध गरे। त्यसपछि 15 मिनटका लागि स्थगित भएको बैठक पुनः 9 बजी सूचना टाँसेर भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको छ।
0: लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुटलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा 1 हप्ता अघि मन्त्री परिषद पुनर्गठन गरिएको थियो। पुनर्गठित मन्त्री परिषदको नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसी प्रसाद चौधरी, दिल्ली राज भूषाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारीलाल अहिर रहनु भएको छ। अहिर प्रदेश सभाको 4 वर्ष कार्यकालमा यो समेत 4थो पटक मन्त्री बन्नु भएको हो।
1: पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नो छोरी दावी गरी झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंह सहित 7 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सिंह सहित वीरगंज 3 का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत षड कुमार पोखरेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राणा राणा र शाखा अधिकृत परशुराम पोखरेल तथा सिन्धुपाल्चोकी रीता भट्टराईलाई प्रतिवादी बनाएको थियो। यसअघि लिखित कृत्य सम्बन्धी कसुरमा पक्राउ परेका वीरगंजका मेयर सिंह गएको हप्ता धरोटीमा छुटेका थिए। अख्तियारले त्यसबारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल विरूद्ध पनि मुद्दा चलाएको छ।

0: नगरपालिकाका मेयर सिंह गएको हप्ता पक्राउ परि धरोटीमा छुटेका थिए। भ्रष्टाचारको मुद्दा खेप्ने उनी महानगरपालिकाका पहिलो मेयर बनेका छन्।
1: हुम्ला बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले विवाद तत्काल शान्त देखिए पनि दीर्घकालीन समाधान नभएको भन्दै दुवै जिल्लाका जनप्रतिनिधि, पालिका प्रशासन र सरोकारवाला पक्षबीच निरन्तर समन्वय तथा संवाद आवश्यक रहेको बताउनुभयो। उहाँले गृह मन्त्रालयलाई सीमा विवाद समाधानका लागि निरन्तर पहल गर्न, तीनै तहका जनप्रतिनिधि बीच समन्वय बढाउन र स्थानीय बासिन्दाको मानव अधिकार, शान्ति र सुरक्षा सुनिश्चित गर्न निर्देशन दिनुभयो। यस्तै बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विवादित सीमा क्षेत्रमा प्रहरी प्रधान कार्यालयको स्वीकृति बिना प्रदेश सरकारले बजेट विनियोजन गरी चौकी निर्माण थालिएपछि झडप भएको जानकारी दिनुभयो। प्रहरीको प्रारम्भिक अध्ययन अनुसार यो सीमा विवादको पृष्ठभूमिमा जडीबुटी व्यापार, ओसार प्रसार र चीनतर्फको व्यापारिक पहुँच सम्बन्धी विषय मुख्य कारण रहेको देखिएको छ। यसअघि कार्तिक महिनामा पनि चरिचरण विषयमा दुई पक्षबीच झडप भएको उहाँले बताउँदै विवादको स्थायी समाधानका लागि प्रहरी चौकी स्थापनाको सुझाव आएको जानकारी दिनुभयो।
0: बजेटमा प्रस्तुत गरेका करका दरमा हेरफेर गरेको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ। सांसदले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग समेत गरेका छन्। आजको बैठकमा बोल्दै सांसदले करका दरमा हेरफेर गरेको विषय बाहिर आएको भन्दै संसदमा टेबल भएको प्रस्तावका विषयमा संसद बाहिर थपकट गर्न नपाइने बताए। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वदेशी उद्योगलाई संरक्षण गर्न अन्तर्राष्ट्रिय अभ्यास अनुसार आलोचना खेप्नुपर्ने अवस्था आए पनि कर पुनर्संरचना गरेको बताउनु भएको छ। उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट पछिको छलफल कार्यक्रममा उहाँले आन्तरिक उत्पादन संरक्षणका लागि कर संरचनामा परिवर्तन गरेको बताउनुभयो। अन्त शुल्क हटाएर आन्तरिक उत्पादन संरक्षण शुल्कको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले यस्तो शुल्क आयातित वस्तुमा मात्रै लाग्ने र स्वदेशी उत्पादनमा नलाग्ने भएकाले आन्तरिक उत्पादनलाई संरक्षण पुग्ने बताउनुभयो। उहाँले लामो समयदेखि छुन नसकेका संस्थाहरूको पुनर्संरचना गर्न पनि सरकारले हात हालेको बताउनुभयो। उहाँले देशको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो। पुरानो अभ्यासबाट फाइदा लिइरहेकाहरू अहिले भ्रम फैलाउन लागेको जिकिर गर्दै उहाँले यो अन्तिम छटपटी रहेको र धेरै नटिक्ने दावी गर्नुभयो।
1: अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत नेपाललाई 4.29 करोड डलर अर्थात 6.5 अर्ब रुपियाँ भन्दा धेरै सहायता उपलब्ध गराउने निर्णय गरेको छ। आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण नेपालले संरचनागत सुधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले सहायता उपलब्ध भएको आइएमएफले निकालेको विज्ञप्तिमा उल्लेख छ। मौद्रिक सञ्चालन प्रणालीको आधुनिकीकरण, वित्तीय क्षेत्रको निगरानीमा सुधार, ऋण पोर्टफोलियो समीक्षा सम्पन्न गरेको, वित्तीय ढाँचा तथा पारदर्शितामा सुधार, सार्वजनिक लगानी व्यवस्थापन, सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी संरचना सुदृढ बनाउने, कानूनी सुधार गर्ने तथा सार्वजनिक संस्थाहरूको जवाफदेहिता बढाउने कार्यले सुशासनका क्षेत्रमा पनि सुधार भएका विज्ञप्तिमा भनिएको छ। यो सहित विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत नेपालले प्राप्त गर्ने कुल सहायता 38.41 करोड अमेरिकी डलर पुगेको छ। आइएमएफले चालु आर्थिक वर्ष 2025-26 नेपालको आर्थिक वृद्धि 3% रहने प्रक्षेपण गरेको छ। राजनैतिक प्रदर्शनका कारण सिर्जित अवरोध, कृषि उत्पादनमा कमी, निजी लगानीमा सुस्तता तथा मध्यपूर्व युद्धको प्रभावका कारण अपेक्षाकृत न्यून वृद्धि हुने अनुमान गरिएको हो।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आफ्नो अभिव्यक्तिबारे सदनमा जवाफ नदिने प्रधानमन्त्री शाहको अडान कायमै विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित, लुम्बिनी प्रदेशको मन्त्री परिषद पुनर्गठन, नवनियुक्त 5 जना मन्त्रीले शपथ लिए, वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर, बजेटमा प्रस्तुत करका दर हेरफेर बारे अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने विपक्षी सांसदको माग, स्वदेशी उद्योगलाई संरक्षण गर्न कर पुनर्संरचना गरेको अर्थमन्त्री वाग्लेको भनाई लगायतको खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाले आजदेखि 3 दिनका लागि विद्यालय बन्द गरेको छ। केही दिन यता बाँके सहित तराईका जिल्लामा अत्याधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजाले जानकारी दिनुभयो। उहाँका अनुसार पानी नपरेमा भने बिहिबार र शुक्रबारका लागि पनि विदा थप हुन सक्छ। उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बाँकेका विभिन्न ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। पछिल्लो 12 घण्टामा गण्डकी प्रदेशभन्दा पूर्वका क्षेत्रमा केही ठाउँमा सामान्य पानी परे पनि पश्चिम तराईमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाले मधेश र कोशी प्रदेशका तराई मधेशमा भोलिदेखि केही शीतल अनुभव भए पनि पश्चिम तराईमा आउँदो 3 दिनसम्म नै तातो दिन हुने भन्दै शरीरलाई शीतल राख्न र गर्मीबाट जोगिने उपाय अपनाउन आग्रह गरेको छ।
0: नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा बढी न्युरो केन्द्रको अधीनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्युरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा बढी 30-50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै को जीवन बचाउन सकिने बताउनुभयो। स्टेज 1 र स्टेज 2 मा शल्यक्रिया मार्फत उपचार सम्भव हुने भए पनि स्टेज 3 र 4 मा शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरका प्रमुख लक्षण हुन्। वीर अस्पतालले 2 वर्षदेखि प्रदान गर्दै आएको निशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा आउँदो जुन महिनासम्म उपलब्ध रहने डाक्टर झाले जानकारी दिनुभयो। विश्व ब्रेन ट्युमर दिवसको अब यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ।
1: आज विश्व समुद्र दिवस, जसले हामीलाई जीवित राखेको छ त्यसलाई जीवित राखौं भन्ने नाराका साथ मनाइँदैछ। समुद्रले पृथ्वीको आधा भन्दा बढी अक्सिजन उत्पादन गर्ने तथ्य औंलाउँदै विज्ञहरूले यसको संरक्षणमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। जलवायु तथा पर्यावरण विज्ञ उज्जवल उपाध्यायका अनुसार अक्सिजन उत्पादनसँगै समुद्रले मानव गतिविधिबाट उत्सर्जित कार्बन डाइअक्साइडको झण्डै 30% शोषेर जलवायु सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। तर अत्याधिक कार्बन उत्सर्जनका कारण समुद्रको पानी अम्लीय बन्दै गएको छ, जसले कोरल रिफ लगायत समुद्री जीव जन्तुमाथि प्रत्यक्ष खतरा निम्त्याइरहेको छ। प्लास्टिक प्रदूषण अर्को गम्भीर समस्याका रूपमा देखिएको छ। नेपाल समुद्रबाट टाढा भए पनि यहाँका नदी नाला मार्फत वार्षिक झण्डै 20,000 टन प्लास्टिक समुद्रसम्म पुग्ने अनुमान छ। विज्ञले प्लास्टिकको प्रयोग घटाउन, कार्बन उत्सर्जन कम गर्न र जलवायु मैत्री जीवनशैली अपनाउन सबैलाई आह्वान गरेका छन्। विज्ञका अनुसार जलवायु सन्तुलन जैविक विविधता खाद्य सुरक्षा र मानव अस्तित्वको आधार रहेकोले समुद्र जोगाउन सबैको जिम्मेवारी रहेको छ।
0: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक निप्सी आज 20.27 अङ्कले घटेर 2,735.14 बिन्दुमा झरेको छ। आज फाइनेन्स बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 1.77% ओह्रालो लागेको छ। आज निप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 5,62 करोड रुपियाँ कारोबार भएकोमा आज 356 कम्पनीका 92,36,000 किता सेयर 4,08 करोड रुपियाँमा किनबेच भएको छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बक्यौता असुली अघि बढाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। उहाँले बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिनुभएको हो। डेडिकेटेड फिडर र ट्रङ्कलाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। उहाँले कानूनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिन नहुने बताउनुभयो। महालेखा परीक्षकको 63 प्रतिवेदनमा विद्युत महसुल बक्यौता 50,01,00,000 रुपियाँ रहेको छ।
0: धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर 1 चित्रपुरमा आउँदो असार 5-7 गतिसम्म 3 दिने आँप महोत्सव हुने भएको छ। चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा हुने यस महोत्सवमा स्थानीय जातका आँप तथा आँपजन्य परिकारको प्रदर्शनीमा राखिनेछ। पर्यटकले बगैँचा अवलोकन गर्न, रुखबाटै आँप टिप्ने अनुभव लिन तथा ताजा आँप खरिद गर्न पाउनेछन्। नेपाल दर्पणमा विश्वकप फुटबलमा यस पटक भएका नयाँ व्यवस्थाहरूको चर्चासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
11: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
12: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
11: हाम्रा सेवाहरू
12: ओपिडी सेवा,
11: विशेषज्ञ ओपिडी सेवा,
12: निशुल्क औषधि वितरण,
11: सशुल्क फार्मेसी सेवा,
12: फिजियोथेरा सेवा,
11: अकुपंचर सेवा,
12: योग परामर्श सेवा,
11: क्रियाकल्प सेवा,
12: पूर्व कर्म पंचकर्म सेवा,
11: छार सूत्र सेवा,
12: जलौका सेवा,
11: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
12: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
11: विस्तृत जानकारीका लागि
12: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर, गैरी गाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6690 98514-2463।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। चीनका राष्ट्रपति सी जिङपिङ 7 वर्षपछि उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नु भएको छ। 2 दिने राजकीय भ्रमणका क्रममा उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा उच्च स्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ। चिनिया समाचार संस्था सिन्हाओका अनुसार सीसँग उनकी पत्नी पेङ लियुआन, विदेश मन्त्री वाङ यी तथा कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारीहरू पनि प्योङयाङ पुग्नु भएको छ। गएको वर्ष बेजिङमा भएको भेटपछि सी र किम बीचको यो पहिलो औपचारिक शिखर वार्ता हो। यो भ्रमण अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनसँगको शिखर वार्तापछि भएको हो। चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार र कूटनीतिक समर्थक रहँदै आउनुभएको छ भने यस वर्ष दुवै देश बीचको पारस्परिक रक्षा सन्धिले 65 वर्ष पूरा गरेको छ। विश्लेषकका अनुसार यो भ्रमणलाई केवल नियमित कूटनीतिक भेटवार्ता नभई उत्तर पूर्वी एसियाको बदलिदो शक्ति समीकरणलाई प्रभावित पार्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
0: फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 जना बेपत्ता रहेका र 134 जना घाइते भएका बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड साइजलोमोलोजी मिन्डानोआका 6 क्षेत्रमा सुनामीका छालहरू रेकर्ड गरेको बताएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरै यसो अब हटाइएको खबरमा उल्लेख छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। हङकङलाई हराउँदै नेपालले एसियाली खेलकुद छनौटको उपाधि जितेको छ। सिङ्गापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो। नेपालका कुशल भोर्तेलले 65, रोहित पौडेलले नट आउट 35 रन बनाए। हङकङका आयुष शुक्ला र एहसान खानले 1-1 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन रथले 80, शाहिद बासिफले 55 रन बनाए। नेपालका शेर मल्लले 4 विकेट लिए। यस्तै ओमानलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। यस्तै नेपाली टी20 क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गरेका छन्। आजको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। दिपेन्द्र टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन्। उनले सन् 2018 नेदरल्यान्डसँगको खेलमा टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। यस्तै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र पछि सोमपाल कामी 92 र करण केसी 91 खेल खेलेका छन्।
0: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 आउँदो बिहिबार रातिदेखि सुरु हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगिता यसैका संस्करणभन्दा धेरै हिसाबले फरक र ऐतिहासिक हुने भएको छ। प्रतियोगितामा सहभागी टोली, खेल संख्या र प्रतियोगिताको ढाँचामै ठूलो परिवर्तन भएको छ। विश्वकपको इतिहासमै पहिलो पटक 48 टोली सहभागी हुँदैछन्। यस्तै नयाँ प्रविधिहरूको पनि प्रयोग हुँदैछ। थप चर्चा साथी विकास चापागाईबाट।
13: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 यस अघिका संस्करणभन्दा धेरै हिसाबले फरक र ऐतिहासिक हुने भएको छ। आउँदो बिहिबार रातिदेखि अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगितामा सहभागी टोली, खेल संख्या र प्रतियोगिताको ढाँचामै ठूलो परिवर्तन गरिएको छ। विश्वकपको इतिहासमै पहिलो पटक 48 टोली सहभागी हुँदैछन्। यसअघि सन् 1998 32 टोलीले खेल्दै आएका थिए। टोली संख्या बढेसँगै विश्वका थप देशले विश्वकप खेल्ने अवसर पाउने भएका छन्। त्यस्तै प्रतियोगिता तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो विश्वकप पनि हुनेछ। खेलहरू अमेरिका, क्यानाडा र मेक्सिकोका 16 शहरमा सञ्चालन हुनेछन्। नयाँ ढाँचा अनुसार 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टोली रहनेछन्। समूहका शीर्ष 2 टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने 8 तेस्रो स्थानका टोली पनि नक आउट चरणमा पुग्नेछन्। पहिलो पटक राउन्ड अफ 32 समावेश गरिएको छ। त्यसपछि राउन्ड अफ 16, क्वार्टर फाइनल, सेमी फाइनल र फाइनल हुनेछ। यसका कारण उपाधि जित्ने टोलीले अब 7 होइन 8 खेल खेल्नु पर्नेछ। टोली संख्या बढेपछि प्रतियोगिताका खेल पनि उल्लेख्य रूपमा बढेका छन्। सन् 2022 कतार विश्वकपमा 64 खेल भएका थिए भने यसपालि 104 खेल हुनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो। यसै गरी प्रतियोगिताको अवधि पनि लम्बिएको छ। अघिल्ला विश्वकप भन्दा लामो समय चल्ने यो प्रतियोगिता झण्डै 39 दिनसम्म सञ्चालन हुनेछ। फिफाले विश्वकप 2026 इतिहासकै सबैभन्दा ठूलो, सबैभन्दा धेरै देश सहभागी भएको र सबैभन्दा धेरै खेल भएको संस्करणका रूपमा प्रस्तुत गरेको छ। विश्व फुटबलको नियम बनाउने निकाय आईएफएबी र फिफाले विश्वकप अघि नियमहरूमा महत्वपूर्ण परिवर्तन गरेका हुन्। विश्वकपमा अब अफसाइड निर्णय अझ छिटो हुने भएको छ। नयाँ सेमी अटोमेटेड अफसाइड प्रविधि मार्फत सहायक रेफ्रीले तत्काल सूचना प्राप्त गर्नेछन् र स्पष्ट अफसाइडमा तुरन्त झण्डा उठाउन सक्नेछन्। साथै अत्याधुनिक क्यामेरा, बलमा जडित सेन्सर तथा 3D अवतार प्रविधिको प्रयोग गरिनेछ। समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न गोलकिपर खेलाडीमाथि कडाई गरिएको छ। थ्रो इन र गोलकिक 5 भित्रै लिनुपर्नेछ। समय सीमा नागेमा विपक्षी टोलीलाई बलको अधिकार दिइनेछ वा कर्नर प्रदान गरिनेछ। प्रतिस्थापन गरिएका खेलाडीले 10 भित्र मैदान छाड्नुपर्नेछ। ढिला गरेमा मैदान प्रवेश गर्ने नयाँ खेलाडीलाई अतिरिक्त 1 कुर्नुपर्ने व्यवस्था गरिएको छ। VAR अधिकार क्षेत्र पनि विस्तार गरिएको छ। अब गलत कर्नर निर्णय, दोस्रो पहेँलो कार्डका घटनाहरू तथा कर्नर वा फ्रिकिक अघि भएका फाउलहरूको समेत समीक्षा गर्न सकिनेछ। खेलाडीको व्यवहार सम्बन्धी नियम पनि कडा बनाइएको छ। विवादका क्रममा मुख छोपेर कुरा गर्ने खेलाडी वा प्रशिक्षकलाई सिधै रातो कार्ड देखाउन मिल्नेछ। रेफ्रीको निर्णय विरुद्ध प्रदर्शन स्वरूप मैदान छाडेमा पनि रातो कार्डको व्यवस्था गरिएको छ। घाइते खेलाडीको उपचार सम्बन्धी नियम पनि परिवर्तन गरिएको छ। उपचारका लागि मैदान बाहिर गएका खेलाडी कम्तीमा 1 मैदानमा फर्किन पाउने छैनन्। यसले नकली चोट देखाएर खेल रोक्ने प्रवृत्ति नियन्त्रण गर्ने अपेक्षा गरिएको छ। फिफाका अनुसार यी परिवर्तनले खेलको गति बढाउने, रेफ्रीका निर्णयलाई थप विश्वसनीय बनाउने तथा दर्शकको अनुभव सुधार गर्ने लक्ष्य राखिएको छ। सन् 2026 फिफा विश्वकपमा 3 फुटबल सुपरस्टारले नयाँ इतिहास रच्ने भएका छन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेसी र मेक्सिकोका गुइलेर्मो ओचोआ लगातार 6 पटक विश्वकप खेल्ने दुर्लभ उपलब्धिको सङ्घारमा पुगेका छन्। विश्व फुटबलका धेरै जसो स्टार खेलाडी उपस्थित भए पनि केही चर्चित नाम भने प्रतियोगिताबाट बाहिरिएका छन्। केही खेलाडीको देश नै छनौट हुन नसक्दा, केही चोटका कारण र केही प्रशिक्षकको अन्तिम टोलीमा नपर्दा विश्वकप गुमाएका हुन्। केही चर्चित खेलाडीहरूको अनुपस्थितिले प्रतियोगितामा केही खल्लोपन महसुस हुने देखिन्छ।
0: विश्वकप फुटबलमा यसपटक भएका नयाँ कुराहरू बारेको चर्चासँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आफ्ना अभिव्यक्तिबारे सदनमा जवाफ नदिने प्रधानमन्त्री शाहको अडान कायमै, विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित।
0: बजेटमा प्रस्तुत करका दर हेरफेरबारे अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने विपक्षी सांसदको माग, स्वदेशी उद्योगलाई संरक्षण गर्न कर पुनर्संरचना गरेको अर्थमन्त्री वाग्लेको भनाई।
1: नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै, प्रारम्भिक पहिचानमा चिकित्सकको जोड।
0: चिनिया राष्ट्रपति सी 7 उत्तर कोरियाको भ्रमणमा, द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने।
1: र नेपालले एसियाली खेलकुद छनौटको उपाधि जित्यो। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। आउँदो बिहिबार रातिदेखि सुरु हुने विश्वकप फुटबल धेरै हिसाबले फरक हुने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
14: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
15: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
16: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

0: माडी नगरपालिकामा गत आर्थिक वर्षमा चितवनकै न्यून 33,45,000 रुपियाँ मात्रै बेरोजी महालेखा परीक्षकको कार्यालयले माडी नगरपालिकालाई उपभोक्ता समिति मार्फत सञ्चालन गर्ने माडीमा ट्र्याक्टर व्यवसायीहरूको माग अनुसार ट्र्याक्टर तथा कृषि यन्त्रको भाडादर बढाएको भन्दै किसानहरूले विरोध सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोके पनि चितवनका किसानले भने उक्त मूल्य पाउन सकेनन् समयमै सडक बत्तीको महसुल भुक्तान नहुँदा माडी नगरपालिकाले तिर्यो 3,00,000 बढी जरिवाना माडीको लक्ष्मी निवास स्थित मनमोहन बालग्रामका सबैजसो कोठाहरू पंखा जडान र पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित 7 विरुद्ध भ्रष्टाचारको मुद्दा दायर हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली खेलकुद छनौटको उपाधि नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ म श्रीजा थापा तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा विगतमा वार्षिक करोडौं बेरोजी रहने गरेको माडी नगरपालिकामा गत आर्थिक वर्ष 2081-82 चितवनकै न्यून कुल 2,13,01,53,000 लेखा परीक्षणमा 0.157% अर्थात 33,45,000 रुपियाँ मात्र बेरोजी देखिएको छ महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन अनुसार लेखा परीक्षणका क्रममा कुल 1,32,02,000 रुपियाँ बेरोजी देखिएकोमा 98,57,000 रुपियाँ फर्सेट भई सो रकम बराबरको बेरोजी बाँकी रहेको हो बाँकी बेरोजी मध्ये 1,22,000 असुल गर्नुपर्ने 1,29,000 रुपियाँका प्रमाण कागज पत्र पेश हुनुपर्ने 29,59,000 रुपियाँ नियमित गर्नुपर्ने तथा 1,35,000 रुपियाँ पेसकी शीर्षकमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा माडी नगरपालिकाको कुल बेरोजी 48,14,74,000 रुपियाँ रहेको थियो आर्थिक वर्ष 2081-82 33,45,000 रुपियाँ थपिएपछि नगरपालिकाको अध्यावधिक बेरोजी रकम 48,48,13,000 रुपियाँ पुगेको छ महालेखा परीक्षकको कार्यालयले माडी नगरपालिकालाई उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजना सम्झौता अनुसारको जनसहभागिताको अंश वास्तवमै जुटेको छ वा छैन भनेर यकिन गर्न मात्रै भुक्तानी गर्न सुझाव दिएको छ आर्थिक वर्ष 2081-82 लेखा परीक्षण प्रतिवेदन मार्फत महालेखाले बजेट तथा विकास आयोजनाको कार्यान्वयनमा थप पारदर्शिता जवाबदेहिता र प्रभावकारिता अप्नाउनुपर्ने औल्याउँदै सो सुझाव दिएको हो यसैगरी प्रतिवेदनमा आन्तरिक आयको क्षेत्र पहिचान गरी आय वृद्धि गर्न र विद्यार्थी अनुपातका आधारमा शिक्षक संख्या कायम गरी बढी भएका शिक्षक समायोजन गर्न सुझाव दिएको छ यसबाहेक विद्यालयमा छात्रवृत्ति पाठ्यपुस्तक तथा अन्य अनुदान रकम समयमै निकासा गर्नुपर्ने पूर्व तयारी पूरा भएका आयोजनामा मात्रै बजेट विनियोजन गर्नुपर्ने तथा स्रोत सुनिश्चित नभएका योजनामा आगामी वर्षको दायित्व सिर्जना हुने गरी भुक्तानी बाँकी नराख्न पनि सुझाव दिएको छ यस्तै भवन निर्माण सडक सिंचाई तथा खानेपानी जस्ता आयोजनामा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर परीक्षण अनिवार्य गर्नुपर्ने र परीक्षण प्रतिवेदन संलग्न गरेर मात्रै भुक्तानी दिनुपर्ने तथा जटिल प्रविधि र उपकरण प्रयोग हुने निर्माण कार्य उपभोक्ता समितिबाट गराउने प्रवृत्तिमा नियन्त्रण गर्नुपर्ने प्रतिवेदनले जनाएको छ यसै गरी कृषि पशुपालन तथा शहरी क्षेत्रलाई प्रदान गरिने अनुदानमा किसानको सूचीकरण वर्गीकरण स्पष्ट छनौट मापदण्ड तथा प्रभावकारी अनुगमनको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ अनुदान वितरणपछि त्यसको उपाधि मूल्याङ्कन र सदुपयोगको सुनिश्चितता गर्ने प्रणाली विकास गर्न पनि सुझाव दिएको छ माडी नगरपालिकाले ट्र्याक्टर व्यवसायीहरूको माग अनुसार ट्र्याक्टर तथा कृषि यन्त्रको भाडादर बढाएको भन्दै किसानहरूले विरोध जनाएका छन् किसानहरूले नगरपालिकाले व्यवसायीहरूको पक्षमा निर्णय गर्दै भाडादर वृद्धि गर्नुका साथै बाहिरबाट आउने सस्तो सेवा प्रदायकलाई रोक्न सिन्डिकेट लागू गर्न सघाएको उनीहरूको भनाइ छ नगरपालिकाले यसअघि 2081-82 निर्धारण गरेको भाडादर अनुसार हाइरो वा कल्टीले जोत्दा प्रति मिनट 30 रुपियाँका दरले प्रति घण्टा 1,800 रुपियाँ शुल्क तोकेको थियो भने हाल कल्टी र हाइरोले जोत्दा तथा थ्रेसर प्रयोग गर्दा प्रति घण्टा 2,400 रुपियाँ कायम गरिएको छ जुन साबिकको दरभन्दा करिब 33% बढी हो यस्तै रोटाभेटरले जोत्दा प्रति मिनट 35 रुपियाँका दरले प्रति घण्टा 2,100 रुपियाँ भाडादर तोकिएकोमा अहिले 2,400 रुपियाँ पुर्याइएको छ यो साबिकको मूल्यभन्दा करिब 29% बढी हो शुक्रबार नगर कार्यपालिकाको सभाहालमा भाडादर नियन्त्रण समितिका संयोजक तथा नगर उपप्रमुख खेमप्रसाद महतोको अध्यक्षतामा ट्र्याक्टर व्यवसायी र किसान प्रतिनिधि बीच भाडादर सम्बन्धी छलफल भएको थियो छलफलमा सम्बन्धमा ट्राक्टर व्यवसायीहरूले डिजलको मूल्य वृद्धि, किसानहरूको उदारोमा सेवा लिएर समयमै भुक्तानी नगर्ने प्रवृत्ति, भर्मसम्भार तथा पाठपूर्जाको लागत बढेको लगायतका कारण भाडादर समायोजन आवश्यक भएको बताएका थिए। यता किसान प्रतिनिधिहरूले भने माडीमा लागू गरिएको भाडादर छिमेकी पालिका तथा जिल्लाको तुलनामा 1.5-2 गुणासम्म महँगो रहेको भनेको समयमा सेवा नपाइने गरेको तथा सरकारी अनुदानमा खरिद गरिएका ट्राक्टरहरूले समेत कुनै छुट नदिएको गुनासो गरेका थिए। नगर उपप्रमुख महतोले ट्राक्टर व्यवसायीहरूले हाल प्रति घण्टा करिब 3,000 रुपियाँसम्म शुल्क लिँदै आएको र त्यसको तुलनामा नगरपालिकाले 300 रुपियाँ कम दर निर्धारण गरेको बताउनुभयो। स्मरण रहोस्, ट्राक्टर व्यवसायीहरूले नगरपालिकाद्वारा निर्धारित भाडा दर उल्लङ्घन गरी महँगो शुल्क लिइआएको चौतर्फी गुनासो रहिआएको छ। किसान प्रतिनिधि गंगा बहादुर अधिकारीले भने बैठकमा किसान पक्षको माग र सुझावलाई व्यवस्था गर्दै ट्राक्टर व्यवसायीहरूको माग अनुसार मात्रै भाडा दर वृद्धि गरिएको आरोप लगाउनुभयो। साथै बाहिरबाट सस्तो दरमा सेवा दिन आउने ट्राक्टरलाई रोक्ने निर्णय गरेर नगरपालिकाले नै सिन्डिकेट प्रणालीलाई प्रोत्साहन गरेको उहाँको दावी छ। अर्का किसान चन्द्रकान्त अधिकारीले मल, बिउ, मजदुरी र कृषि यन्त्रको भाडा सबै महँगिँदै गएको अवस्थामा खेतीपाती गर्न कठिन बन्दै गएको बताउनुभयो। उहाँले ट्राक्टर भाडा दर पुनरावलोकन गरी घटाउन वा त्यसो गर्न नसके किसानलाई भाडा दरमा अनुदान उपलब्ध गराएर भए पनि राहत दिन नगरपालिकासँग माग गर्नुभयो। सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,856.49 रुपियाँ तोके पनि पाँडीसहित चितवनका किसानले भने उक्त मूल्य पाउन सकेका छैनन्। बजारमा किसानले प्रति क्विन्टल 1,500-1,800 रुपियाँसम्म धान बिक्री गर्न बाध्य भएको बताएका छन्। उत्पादन लागत बढ्दै गए पनि धानको मूल्य नपाउँदा किसान दोहोरो मारमा परेको एक किसानले बताउनुभयो। कृषि सामग्री, मजदुरी र ट्राक्टर भाडा महँगिँदै गएको अवस्थामा कम्तीमा 3,000 रुपियाँ प्रति क्विन्टल मूल्य भए पनि राहत हुने अवस्था रहेको तर चितवनमा त्यस्तो व्यवस्था नदेखिएको किसानको गुनासो छ। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कडेलले सरकारले तोकेको समर्थन मूल्य व्यवहारमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै किसानले उचित मूल्य पाउन बजार व्यवस्थापन र सरकारी खरिद प्रणाली प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। सिंचाईको प्रबन्ध राम्रो हुँदै जाँदा माडी क्षेत्रमा समेत ठूलो क्षेत्रफलमा चैते धान खेती हुन थालेको छ। माडीमा चैते धान पकेट कार्यक्रम समेत सञ्चालन हुने गरेको छ। यस्तोमा सरकारले गत चैतमै चैते धानको समर्थन मूल्य निर्धारण गरे पनि खरिद सुनिश्चित गर्न संयन्त्र अभावका कारण किसानहरूले तोकिएको मूल्यको लाभ पाउन नसकेकाले निराशा व्यक्त गरेका हुन्। माडी नगरपालिकाका केही वडा र कार्यालयहरूमा समयमै सडक बत्तीको महसुल भुक्तान नहुँदा माडी नगरपालिकाले 3,00,000 बढी जरिवाना तिर्नु परेको छ। माडी नगरपालिकाले गत आर्थिक वर्ष 2081-82 वडा कार्यालय शाखा स्वामित्वमा रहेका भवन तथा सडक बत्तीसँग सम्बन्धित रु 16,49,011 रुपियाँ बराबरको बिजुली महसुल समयमा भुक्तानी हुनहुँदा 3,74,829 रुपियाँ जरिवाना थप गरी भुक्तानी गर्नुपरेको महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदनले जनाएको छ। स्रोतका अनुसार मुख्य रूपमा माडी एक वडा कार्यालयले गत आर्थिक वर्षमा सडक बत्तीको भुक्तानका लागि 8,00,000 तिरे पनि करिब 6,00,000 रुपियाँ बिल भुक्तान बाँकी नै रहेको थियो। वडाभित्र निकुञ्ज छेउका बस्तीमा जंगली जनावरको प्रवेश रोक्न ठूलो क्षमताका ह्यालोजन लाइट बाल्ने र हुलाकी तथा भित्री बाटोहरूमा गरी सर्वाधिक सडक बत्ती बल्ने भएकाले छुट्याएको बजेटभन्दा धेरै महसुल उठेर बेरोजीमा परेको हो। माडीको लक्ष्मी निवास स्थित मनमोहन बालग्रामका सबैजसो कोठाहरूमा पंखा जडान गरिएको छ। माडी नगरपालिकाले आन्तरिक स्रोतबाट बालग्रामका डर्मिटरी, अफिस, रिडिङ रूम र किचन कोठाहरूमा पंखा जडान गरेको हो। बालग्राममा संरचित अभिभावकविहीन एवं सहकापेक्षी बाल बालिकाहरूको बसाई सहजताका लागि बालग्राममा 9 पंखाहरू जडान गरिएको माडी नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले बताउनुभयो। यसबाहेक बालग्रामको व्यवस्थापनका लागि शिक्षक व्यवस्थापन गर्न लागि उहाँले जनाउनुभयो। यसअघि चितवनका प्रमुख जिल्लाधिकारी सिडिओ गणेश अर्यालले गत ज्येष्ठ 10 गते बालग्रामको अनुगमन गरी त्यहाँ आश्रित बालबालिकाको बसोबास, खानपान, अभिलेख व्यवस्थापन र समग्र संस्थागत सञ्चालनप्रति असन्तोष व्यक्त गर्दै तत्कालै सुधार गर्न निर्देशन दिनुभएको थियो। बालग्रामको अवस्था सुधार्न माडी नगरपालिकाको विशेष भूमिका रहने उहाँले औलाउनु भएको थियो। करिब 6 वर्ष अघि तत्कालीन चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुसुम खोलामा रहेका सुकुम्बासी चेपाङ बस्तीमा आगजनी गर्दै हात्ती लगाई घर भत्काउँदा घरबार बिहीन हुन पुगेका बालबालिकाहरूको शिक्षाको निरन्तरताका लागि माडी नगरपालिकाले समायोजनपछि खाली भएको लक्ष्मी निवास स्थित विद्यालय भवनमा राखेको थियो। त्यस कार्यका निम्ति नगरपालिकाको अनुरोध र सहयोगमा हेल्पिङ सोसाइटी नेपाल संस्थाले सो बालग्राम व्यवस्थापन गरेको हो। सुरुवातदेखि नै आर्थिक अभावमा परेको सो बालग्रामलाई जन्मदिन वा अन्य सन्दर्भमा माडीवासी नागरिकले सहयोग गरिआएका छन्। हाल बालग्रामलाई संस्थागत र भौतिक सुधार गर्दै व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। मारी नगरपालिका वडा नम्बर छ अन्तर्गत साबिक रामराजेपुर र मजुवा क्षेत्रमा रहेका जनसेवा बागेश्वरी विकास टोल विकास संस्थालाई एकीकृत गरी मजुवा टोल विकास संस्था गठन गरिएको छ। भिराले शेरबहादुर सुवेदीको अध्यक्षतामा 9 सदस्यीय कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा लक्ष्मी सेन्चुरी, सचिवमा तम बहादुर विश्वकर्मा, कोषाध्यक्षमा सन्तु बिक तथा सहसचिवमा थमन बहादुर घरती चयन हुनुभएको छ। यसै गरी सदस्यहरूमा प्रतिभा सुनार, पार्वती सुनार, भूपेन्द्र आचार्य र सुखबहादुर सुनार रहनु भएको छ। नवनिर्वाचित समितिले टोलको समग्र विकास, सामाजिक एकता तथा स्थानीय समस्याको समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह निलम्बनमा पर्नु भएको छ। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंह विरूद्ध विशेष अदालत काठमाडौँमा अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झुटो विवरणका आधारमा नागरिकता दिलाएको ठहर सहित मुद्दा दायर गरेसँगै सिंह निलम्बनमा पर्नु भएको हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत प्रदेश र स्थानीय तहलाई कुल 4,24,27 करोड रुपियाँ भन्दा बढी बजेट विनियोजन गरेको छ। कुल रकम मध्ये स्थानीय तहले 3,14,62 करोड रुपियाँ प्राप्त गर्नेछन् भने 7 प्रदेशका लागि 1,09,65 करोड रुपियाँ छुट्याइएको छ। स्थानीय तहमध्ये गाउँपालिकाका लागि 1,52,71 करोड, नगरपालिकाका लागि 1,38,66 करोड, महानगरपालिकाका लागि 11,73 करोड, उपमहानगरपालिकाका लागि 11,50 करोड रुपियाँ बजेट विनियोजन गरिएको छ। सरकारले 10 सचिवको सरुवा गरेको छ। गत शुक्रबार मन्त्री परिषदको निर्णयका आधारमा 10 सचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सरकारले मन्त्रालय समायोजन गर्नु अगाडि वन तथा वातावरण मन्त्रालयको सचिव रहेका गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तानेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मा दिएको छ। भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश पठाउन काउन्टर सेटिङ गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा करार सेवामा कार्यरत ग्राउन्ड ह्यान्डलिङ स्टाफ छन्। ग्राउन्ड ह्यान्डलिङमा कार्यरत वायुसेवाका कर्मचारीले काउन्टर सेटिङ गर्ने गरेको सुराकी पाएपछि अध्यागमन विभागले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्रचार गरेको थियो। उनीहरूले एकजना भारतीय नागरिकलाई सुरुमा भारत जाने बोर्डिङ पास दिएका थिए। सुरक्षा जाँच पार गरेपछि उनलाई फेरि दुबई जाने बोर्डिङ पास दिएर काउन्टर सेटिङ गरेको आरोप लागेको छ। नेपाली काङ्ग्रेस केन्द्रीय अनुशासन समितिले संघ सभाका दुई नेताहरूलाई प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै स्पष्टीकरण सोधेको छ। समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का र पार्टीको संघ सभा जिल्ला कार्य समिति सचिव कुमारबाबु अधिकारीलाई 5 दिनभित्र लिखित जवाब पेश गर्न निर्देशन दिँदै स्पष्टीकरण सोधेको हो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका 263 स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै उहाँले उक्त जानकारी दिनुभएको हो। जीर्ण रहेका प्रहरी चौकीहरूको पुननिर्माणका लागि आवश्यक बजेट नभएको उहाँले स्पष्ट पार्नुभयो। नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको 4 बैठक 27 गतेका लागि आह्वान गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय सानिपा स्थित बीपी स्मृति भवनमा बिहान 10 बजे बस्ने गरी बैठक तय भएको हो। काङ्ग्रेसका कार्यभाग मुख्य सचिव कृष्ण प्रसाद दलालले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थित हुन निर्देशन अनुसार अनुरोध गर्नुभएको छ। डाक्टर सिकी राउत नेतृत्वको जनमत पार्टीले विभिन्न मागहरू राख्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। तराई मधेसका मुद्दाहरू र आम नागरिकका जीविकाका सवालहरूलाई लिएर आयोजना गरिएको सो विरोध प्रदर्शनपछि पार्टीले सोमबार नै प्रधानमन्त्री बालेन्द्र शाहलाई 11 बुँदे ज्ञापन पत्र बुझाएको छ। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गएको छ। दक्षिणी फिलिपिन्समा आज बिहानै गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 जना बेपत्ता रहेको र 134 जना घाइते भएको जनाइएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डिनाओको जेनरल सान्तोस सहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। सो टापु माछाका लागि प्रख्यात मानिन्छ। र हङकङलाई हराउँदै नेपालले एसियाली खेलकुद छनौटको उपाधि जितेको छ। सिङ्गापुरमा भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो। यस्तै उमनलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि भएको खेलमा मलेसियाले उमनलाई 8 विकेटले हरायो। सो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। अब पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 33 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 65% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिकामा गत आर्थिक वर्षमा चितवनकै न्यून 33,42,000 रुपियाँ मात्रै बेरोजी महालेखा परीक्षकको कार्यालयले माडी नगरपालिकालाई उपभोक्ता समिति मार्फत सञ्चालन गरिने। माडीमा ट्र्याक्टर व्यवसायीहरूको माग अनुसार ट्र्याक्टर तथा कृषि यन्त्रको भण्डारण भाडा दर बढाएको भन्दै किसानहरूले विरोध। सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोके पनि चितवनका किसानले भन्ने उक्त मूल्य पाउन सकेनन्। समयमै सडक बत्तीको महसुल भुक्तान नहुँदा माडी नगरपालिकाले तिर्यो 3,00,000 बढी जरिवाना। माडीको लक्ष्मी निवास स्थित मनमोहन बालग्रामका सबैजसो कोठाहरूमा पङ्खा जडान। र वर्षाको बिरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित 7 विरुद्ध भ्रष्टाचारको मुद्दा दायर। हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली खेलकुद छनौटको उपाधि। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 7 o'clock अहिले 7 बजेको छ

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र दलहरू बीचको सहकार्यका सम्बन्धमा छलफल। अख्तियारद्वारा पर्साको वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क। र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेट छनौट खेलमा नेपालको जीत।

0: भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आएका छन्। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले विरोध कायम राख्दै अवरोध गरेका थिए। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध शुरू गरेपछि सभामुख अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास व्यक्त गर्नुभयो। सभामुख अर्यालले विगत केही दिनदेखि सदन स्थगित भइरहेको सदनमा उठिरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सत्तापक्ष र प्रतिपक्षी दलबीच संवाद भइरहेको बताउनुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्म अर्यालले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लङ्घन गर्दै अभिव्यक्ति दिएको भन्दै भूल सुधार गर्नुपर्ने अडान राख्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रधानमन्त्री शाहले दिनुभएको विवादित अभिव्यक्तिका सम्बन्धमा संसदमा आएर जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीको तर्फबाट फोरूको अडान कायमै रहेको बताउनुभयो। नेपाली कंग्रेसका सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति भत्सना योग्य रहेको भन्दै त्यसलाई विषयान्तर नगरी सच्याउन र संसदप्रति उत्तरदायी बनेर जवाफ दिन माग गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै सिमानामा नेपाली सेना तैनात राख्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले प्रतिपक्षी दलका सांसदहरूलाई बैठकलाई कार्यसूचीमा प्रवेश गराउन सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध जारी राखेपछि उहाँले पहिले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा सांसदहरूको संसदको गतिरोध अन्त्य र दलहरूबीचको सहकार्यका विषयमा छलफल भएको छ। राजनीतिक गतिरोध अन्त्य गरी संसद सञ्चालन र सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। महामन्त्री बुर्लाकोटीले नेपाल भारत सीमा विवादको विषयगत सम्बन्ध परराष्ट्र मन्त्रालयसँग भएकोले समग्र कूटनीतिक विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनलाई सम्बोधन गर्ने बारेमा पनि छलफल भएको बताउनुभयो।
1: अहिले सदनमा जारी गतिरोध अन्त्यको लागि पार्टी सभापति रवि लामिछानेज्यूले अनुरोध गर्नुभयो। कति मुद्दाहरू लामो छलफल पश्चात मात्र त्यो समाधान हुन्छ र यसमा सरकारको तर्फबाट यसलाई स्पष्ट गर्ने गरी परराष्ट्र मन्त्री र परराष्ट्र मन्त्रालयले त्यसलाई आवश्यक पर्छ भने सदनमा पनि राख्न सकिन्छ भन्ने हिसाबमा सभापतिज्यूले राख्नुभयो र अरू दलहरूको तर्फबाट यसमा चाहिँ छलफल गरेर मात्रै हामी अगाडि बढौँ भन्ने हिसाबको कुरा छ।
0: बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिनुभएको अभिव्यक्तिको रेकर्ड सदनबाट हटाउनु पर्ने र प्रधानमन्त्री शाहको संसदप्रति जवाफदेहिता सुनिश्चित गर्दै संसद सञ्चालनको वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो।
2: एउटा सार्वभौम देशको प्रधानमन्त्रीले अरू कुनै देशको चाहिँ भूमि मिचेको छ भन्ने कुरा यो चाहिँ गम्भीर विषय हो। प्रधानमन्त्रीको स्टेटमेन्ट प्रधानमन्त्रीले संसदमै आएर यसको जवाब दिनुपर्छ र स्पष्ट बनाउनुपर्छ। हामी संसद खोल्न तयार छौँ। हामीलाई संसद प्रत्यावरोध गर्ने अवरोध गर्ने कुनै हाम्रो रहर चाहना होइन। हामी पनि यसबाट मर्माहत भएका छौँ। बजेट आएको छ, अरू इस्युजहरू छन्, छलफल गर्नुपर्ने छ, तर संसद खोल्ने वातावरण बनाउनुहोस् भन्ने हामीले आग्रह गर्यौँ।
0: बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले संसदमा विपक्षी दल अल्पमतमा रहेको भन्दै बहुमतको सरकारले सबै संवैधानिक व्यवस्था भत्काउने तथा शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त कमजोर बनाउने कार्य गर्न नहुने बताउँदै कूटनीति सम्बन्धका विषयमा संवेदनशील भई अभिव्यक्ति दिनु आवश्यक रहेको औल्याउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेन लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको थियो। पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह सहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार सिंह सहित वीरगंज महानगरपालिका वडा नम्बर 3 का तत्कालीन वडा

0: भिकारी राय, तत्कालीन ओडा सदस्य एवं कार्यवाहक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत शरद कुमार पोखरेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। यसै गरी गृह मन्त्रालय छानबिन समितिका संयोजक र सदस्य तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ओडा नम्बर 10 की रीता भट्टराई विरुद्ध सो मुद्दा दायर भएको छ। आयोगका अनुसार पर्साको वीरगंज महानगरपालिका ओडा नम्बर 3 र जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्म दर्ता तथा नागरिकता बनाउँदा गलत लिखत तयार पारी सरकारी कागजात सच्याई नोक्सान गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लामपाटा च्याचौर क्षेत्र रानीसैनमा चर्किएको सीमा विवाद अहिले सामान्य अवस्थामा आएको जानकारी दिनुभयो। साथै बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समितिलाई त्यहाँको सुरक्षा अवस्था बारे जानकारी दिनुभयो। महानिरीक्षक कार्कीले प्रहरीसँग पर्याप्त स्रोत साधनको अभाव भएकोले अस्थायी संयुक्त सुरक्षा बेस बनाउन गृह कार्य भइरहेको बताउनुभयो। सशस्त्र प्रहरी बल महानिरीक्षक नारायण दत्त पौडेलले भौगोलिक रूपमा हुम्ला र बाजुराको सिमानामा पर्ने उक्त थलो निकै दुर्गम भएको बताउनुभयो। बैठकमा सांसद नारायण दत्त मिश्र, रोशनी मेचे, श्रीकृष्ण प्रसाद अधिकारी, सोनाम गेलजेन शेर्पा, किरण बाबु श्रेष्ठ, धर्मेन्द्र पासवानले सीमा विवादका कारण उब्जिएको विवादलाई छिटो र दीर्घकालीन रूपमा समाधान गर्न सुझाव दिनुभयो। जेठ 3 गते बाजुराको हिमाली गाउँपालिका 3 लामपाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खारपुनाथ गाउँपालिका 2 थालीका स्थानीय बीच विवाद सुरु भएको थियो। विवादमा कुटपिट र झडप हुँदा स्थानीय घाइते समेत भएका थिए। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको संख्या बढेको हो। प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने नाराका साथ यो दिवस मनाइएको छ। नेपालभरका 20 भन्दा बढी न्युरो केन्द्रबाट भएको अध्ययनका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डाक्टर राजीव झाले जानकारी दिनुभयो। उहाँका अनुसार 2082 सालमा 3000 जना ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको छ। विक्रम सम्मत 2081 यो संख्या 2600 थियो। शल्यक्रिया गरिएका ब्रेन ट्युमरका बिरामी मध्ये पुरुष बढी रहेको तथ्याङ्कमा उल्लेख छ। वरिष्ठ न्युरो सर्जन डाक्टर झाले नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या वर्षेनी बढी रहेको भन्दै प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। निरन्तर टाउको दुख्नु, बिहानै उठ्ने बित्तिकै बान्ता हुनु, कान नसुन्नु, छारे रोग हुनु, शरीरमा प्यारालाइसिस देखिनु जस्ता लक्षण ब्रेन ट्युमरका हुन्। वीर अस्पतालले 2 वर्षदेखि निशुल्क ब्रेन ट्युमर शल्यक्रिया गर्दै आएकोमा यो सेवा आगामी जुन महिनासम्म उपलब्ध हुने डाक्टर झाले बताउनुभयो। सरकारले विभिन्न 18 मन्त्रालयको संख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ। सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली 2083ले साबिकको 22 मन्त्रालयबाट 18 कायम भए अनुसार सचिवहरूको दरबन्दी मिलान गरिएको हो। दुईवटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाई एकमात्र कायम गर्ने गरी कुल 23 जना सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरिएको छ। 6 सचिवको विभिन्न निकायमा कार्यभार तोकी सरुवा गरिएको छ। नयाँ जिम्मेवारी अनुसार सचिव भूपाल बराललाई गण्डकी प्रदेश, चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालय, प्रमिला देवी बज्राचार्यलाई विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय, दीनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्र, चिरञ्जीवी चटौतलाई नेपाल ट्रस्टको कार्यालय र सरजु कुमार वैद्यलाई जल तथा ऊर्जा कार्यालय ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ। 6 जना सचिवलाई अतिरिक्त समूहमा राखिएको छ। मध्य प्रदेशका सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तर पछिल्लो समय खस्किँदै गएको छ। सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्किनुमा शिक्षक विद्यार्थी अनुपात नमिल्नु, विषयगत शिक्षकको अभाव हुनु, भौतिक संरचना पर्याप्त नहुनु, सरोकारवालाहरूले ध्यान नदिनु लगायतका समस्या देखिएका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
1: सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई राम्रो सेवा सुविधा प्रदान गरे पनि मधेसको शिक्षाको गुणस्तर खस्किरहेको छ। मधेसका विद्यालयहरूमा शिक्षक विद्यार्थी अनुपात नमिलेको, मिले पनि शिक्षकले इमानदारी पूर्वक पढाउने नगरेको र केही शिक्षकले राम्रो पढाए पनि अभिभावक र विद्यार्थी सचेत नभएका कारणले शिक्षाको गुणस्तर खस्दै गएको छ। धनुषाका कपिलेश्वरका समाजसेवी रामबाबु यादव:
2: शिक्षाको स्तर सुधार गर्नलाई सर्वप्रथम यहाँको स्थानीय र अभिभावकको भूमिका हो मेन, र शिक्षकको पनि त्यतिकै भूमिका हुन्छ। हाम्रो विद्यालयमा त्यसको धेरै कमी महसुस हामीले गरिरहेछ। 20 वर्ष अगाडिदेखि यो स्कुलको शिक्षा उन्नतिको लागि म विरोध गरिरहेछु एक्लै, तर न यहाँको प्रतिनिधिले कुनै मतलब राखिरहेछ, न यहाँको समाजसेवीले।
1: सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कनुका विषयमा जनकपुर धामका एक सामुदायिक विद्यालयका शिक्षिका जगतारण कुमारी यादव:
3: शिक्षाको गुणस्तर बढाउनको लागि शिक्षक मात्र होइन, अभिभावक, प्रधानाध्यापक, शिक्षा प्रमुख सबैको यसमा अहम भूमिका छ।
1: मधेस प्रदेशका जिल्लाहरूमा विज्ञान, गणित, अङ्ग्रेजी, नेपाली विषयको सिकाइ उपलब्धि निकै कमजोर रहेको पाठ्यक्रम विकास केन्द्र सानो ठिमीले जनाएको छ। शिक्षाको गुणस्तर सुधारमा जनप्रतिनिधिको अहम भूमिका रहन्छ। जनकपुर धाम वडा नम्बर 16 का वडा अध्यक्ष रामचन्द्र पजियार:
4: तराईतिरको हाम्रो शिक्षा धेरै गुणस्तरहीन भइसकेको छ, त्यसको लागि सरकारी जति स्कुलहरू छ त्यसमा टिचरहरूको बहाली या नियुक्ति गर्नलाई विषयगत टिचरहरू दिनु पर्यो। बोर्डिङ स्कुलमा पढाउने गरेका छन् जुन ठुला बडा व्यक्तिहरूले, त्यो सरकारी स्कुलमा पढाउने वातावरण बनाउनु पर्यो।
1: शिक्षाको गुणस्तर सुधारका विषयमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह:
5: धेरै यहाँ 50 वटा विद्यालय मध्ये थोरै विद्यालयहरू राम्रा पनि छन्। ग्रामीण भएका विद्यालयहरूको गुणस्तर सुधार्नु पर्ने आवश्यक छ। विषयगत शिक्षक ल्याएर यसका भौतिक संरचनादेखि लिएर पाठ्यक्रमदेखि पाठ्यपुस्तक सबै सुधार गर्नका लागि क्वालिटी एजुकेसनका लागि लागि परेका छौँ।
1: शिक्षामा तिनै तहको फरक फरक अधिकार दिएका कारणले समस्या देखिएको छ। कुनै एक पक्षलाई बढी जिम्मेवारीका साथ अधिकार दिएको खण्डमा खस्केको शिक्षाको स्तरमा सुधार गर्न सकिन्छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई 8 पटक म्याद थप गरेको छ। न्यायाधीशहरू नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप 3-3 दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। सम्पत्ति शुद्धिकरण विभागले भट्ट र अग्रवाल विरूद्ध सम्पत्ति शुद्धिकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बीमा सम्बन्धी कसुर र धितो पत्र ऐन सम्बन्धी कसुरमा छुट्टा छुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। सीआईबीले बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका 3 स्थित फुलचोकी जंगल क्षेत्रमा मान्छे हराउने तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। घना जंगल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो। गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले सार्वजनिक विधामा फुलचोकी भ्रमणमा आउनेको संख्या बढेको तर फर्कने क्रममा छोटो बाटो प्रयोग गर्न खोज्दा धेरैजसो व्यक्ति हराउने गरेको बताउनुभयो। भ्रमणका क्रममा समूह वा गाइडसँग मात्र यात्रा गर्न, परिवार वा साथीभाइलाई जानकारी दिएर मात्र जान, अपरिचित बाटो प्रयोग नगर्न तथा मोबाइल फोन, खाने पानी र आवश्यक सामग्री साथमा राख्न समेत उहाँले आग्रह गर्नुभयो। डिलीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डाक्टर डिलीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार 2082 वरिष्ठ चिकित्सक डाक्टर गौरी शंकरलाल दास र वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ। साथै डाक्टर डिलीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार 2026 संस्थागत तर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकालाई प्रदान गरिएको छ। आज आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो। राष्ट्रिय शान्ति पुरस्कारको राशि 1,00,000 रुपियाँ रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको मिन्डानाओ टापुको तटीय क्षेत्रमा आज गएको 7.8 म्याग्नेच्युडको भूकम्पमा परि कम्तीमा 32 जनाको मृत्यु भएको छ। राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार अझै धेरै मानिसहरू हराइरहेका छन् भने 134 जना घाइते भएका छन्। अमेरिकी भौगोलिक सर्वेक्षण संस्था USGSका अनुसार भूकम्प गएको करिब 2 घण्टापछि 6.5 म्याग्नेच्युडको शक्तिशाली पराकम्प गएको थियो। प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले जारी गरेको सूचनामा फिलिपिन्स, इन्डोनेसिया, जापान र अस्ट्रेलियाको तटीय क्षेत्रमा सुनामीको लहर आउने सम्भावना रहेको बताएको थियो। चीनका राष्ट्रपति सी जिनपिङ 7 वर्षपछि पहिलो पटक उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नु भएको छ। 2 दिने राजकीय भ्रमणका क्रममा उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग उच्च स्तरीय वार्ता गर्दै द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। विश्लेषकहरूका अनुसार यो भ्रमणले उत्तर कोरियामाथि चीनको प्रभाव पुनः बलियो बनाउने र बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा बेजिङको भूमिका थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ। चिनिया सरकारी समाचार संस्था सिन्हुआका अनुसार सीसँग उहाँकी पत्नी पेङ लिवान, विदेश मन्त्री वाङ यी तथा चिनिया कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारीहरू पनि प्योङयाङ पुग्नु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बकेउता असुलीलाई आफ्नो दैनिक कार्यसूचीमा राखेर अघि बढाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उपकारीका निर्देशकहरूको छुट्टा छुट्टै बैठकमा मन्त्री श्रेष्ठले महसुल बकेउता लामो समयदेखि अल्झिरहेको र रकम समेत ठूलो रहेको हुँदा त्यसलाई छिटो फर्स्युट गर्न निर्देशन दिनुभएको हो। प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासकीय पुनरावलोकन समिति गठन गरिसकेको र सो समितिले अब विद्युत महसुल जरिवाना लगायतका विवाद समिति मार्फत पुनरावलोकन गर्न सकिने पनि मन्त्री श्रेष्ठले बताउनुभयो। डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बकेउता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ रहेको छ। महालेखा परीक्षकको हालै प्रकाशित पछिल्लो प्रतिवेदनमा विद्युत महसुल बकेउता 50,01,00,000 रुपियाँ बराबर रहेको देखाइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आर्थिक वर्ष 2083-84 बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको बताउनु भएको छ। बजेट माथिको नीति संवाद कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटको सफलता कार्यान्वयनमा निर्भर हुने बताउनु भयो। उहाँले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिकोणबाट नभई लगानीको वातावरणमा सुधार, उत्पादन वृद्धि र रोजगारी सृजनाको आधारमा मूल्याङ्कन गर्ने पनि बताउनु भयो। अध्यक्ष श्रेष्ठले बजेटले अन्त शुल्क हटाएको भने पनि विभिन्न शीर्षकमा शुल्क कायम राखिएकोले करको वास्तविक भार नघटेको तर्क थियो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी भएको बताउनु भयो। हाल सुरुङ मार्ग भएर आवाजावत गर्ने सवारी साधनसँग अन्त शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिम सहित प्राविधिक काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन एआरटी जेबी बीच यसअघि नै सम्झौता भइसकेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्याजित विधान समितिको सोमबारको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कुल भौतिक प्रगति 99.5% र वित्तीय प्रगति 96% भएको जानकारी दिनुभयो। दैनिक 8,000 सवारी साधन सुरुङ मार्ग भएर आवत जावत गरेमा वार्षिक 35 करोड बराबरको टोल शुल्क उठ्ने अपेक्षा आयोजनाले गरेको छ। नेपाल र चीन बीचको रसुवागढी नाकाबाट चालू आर्थिक वर्षमा 40 अर्ब भन्दा बढी मूल्यका सामान नेपालमा आयात भएका छन्। रसुवा भन्सार कार्यालयका निमित्त भन्सार प्रमुख भरत सिंह विकले चालू आर्थिक वर्षको साउनदेखि हालसम्म त्यस नाकाबाट 40,10,00,000 रुपियाँ बराबरका चिनिया वस्तु नेपाल भित्रिएको जानकारी दिनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
8: एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट छनौट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ। सिङ्गापुर स्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङमाथि 19 रनको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो। वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको विजयी लक्ष्य पछ्याएको नेपाल 11.3 ओभरमा 2 विकेट गुमाएर 114 रनको योगफल बनाएको थियो। त्यसपछि वर्षा भएपछि नेपाल र हङकङ बीचको खेल रोकिएको थियो। वर्षाका कारण खेल पुनः शुरू हुन नसकेपछि नेपालले डकवर्थ लुइस पद्धतिमा नेपालले प्रतियोगिताको उपाधिमाथि जित हासिल गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक 65 रनको योगदान दिए। उनले 40 बलमा 8 चौका र 3 छक्काको सहयोगमा सर्वाधिक 65 रन बनाएका हुन्। यस्तै अर्का ओपनर आसिफ शेख शून्यमा नै आउट भए। रोहित पौडेलले 24 बलमा 35 रन जोडे। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्ति पाएको हङकङले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 188 रनको योगफल बनाएको थियो। बलिङतर्फ नेपालका लागि शेयर मल्लले 4 विकेट लिए। यसै गरी करण केसीले 2 विकेट लिए भने सन्दीप लामिछानेले 1 विकेट लिए। नेपालले सेमी फाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो। यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेमका लागि छनौट भइसकेका छन्। अन्डर 19 महिला राष्ट्रिय क्रिकेट अन्तर्गत घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार बेहोर्दा मधेसले भने लगातार दोस्रो जित निकालेको छ। सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका 3 खेल जितेर उपाधि दावेदारीलाई बलियो बनाएको छ। सोमबार कालुङचोक मैदानमा कर्णाली विरुद्धको खेलमा मधेस 9 विकेटको फराकिलो अन्तरले विजयी भयो। आफ्नो पहिलो खेलमा कोशीमाथि जित निकालेको मधेसले लगातार दोस्रो जितसँगै महत्वपूर्ण 4 अङ्क प्राप्त गरेको छ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट। अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 11.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.3 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस र दिपालको अधिकतम 39.7 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र दलहरू बीचको सहकार्यका सम्बन्धमा छलफल। अख्तियारद्वारा पर्साको वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह सहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा दायर। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट छनौट खेलमा नेपालको जित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
9: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
10: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4, र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
9: माडी नगरपालिका, बसन्तपुर, चितवन।
10: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
11: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
10: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9842211343 र 9814829230
12: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
13: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
12: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
14: मोबाइल 9855640 र 9855650260
15: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
16: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
17: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
10: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
13: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
10: सम्पर्क 9819-32811 र 9653573687
13: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
18: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
19: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
18: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
19: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
18: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
19: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
10: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564397738 मोबाइल 9855088002
20: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
21: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिन पनि चित्त बुझाउन त होला नि
22: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
13: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 9745231963
23: चना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विपक्षी दलको अडान र अवरोध बीच संसद ठप्प, सहमतिको सूत्र अझै भेटिएन, सर्वदलीय बैठक समेत निष्कर्ष विहीन।
1: एजिटेट गर्ने या त्यसलाई टेन्सन गर्ने या प्रगतहरू परिवर्तन गर्ने सबै जनताको प्रतिनिधिले गर्ने हो अथवा सांसदले गर्ने हो या संसदले गर्ने हो, त्योभन्दा बाहिर त कसरी टेन्सन गर्ने सक्छ।
0: कम्बोडियामा अल्पत्र 66 नेपालीलाई तत्काल फर्किन दूतावासको आग्रह, कारवाहीको जोखिम बढ्दै करका दर हेरफेरमा अर्थमन्त्रीले संसदमा परेको दर्ता गरेको पत्र अस्वीकार रहेको विपक्षी दलको भनाई, सूचना चुहाउनेलाई कारवाही गर्न माग।
2: दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ सम्माननीय सभापति।
0: पूर्व गृहमन्त्री सुदन गुरुङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष, पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न आवश्यक, पशु कल्याणको छुट्टै विधेयकको आवश्यकता रहेको दावी।
1: पशु कल्याण विधेयक आवश्यक पर्छ किनभने विश्व पशु स्वास्थ्य संगठनले पनि पशु कल्याणलाई विशेष क्षेत्रको रूपमा परिभाषित गरेको छ।
0: र फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म
2: ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ सम्माननीय सभापति।
0: पूर्व गृहमन्त्री सुदन गुरुङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष, पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न आवश्यक, पशु कल्याणको छुट्टै विधेयकको आवश्यकता रहेको दावी।
1: पशु कल्याण विधेयक आवश्यक पर्छ किनभने विश्व पशु स्वास्थ्य संगठनले पनि पशु कल्याणलाई विशेष क्षेत्रको रूपमा परिभाषित गरेको छ।
0: र फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म 32 विश्वव्यापी संकट निम्ताएको छ। फिनल्यान्ड, डेनमार्क र नर्वे जस्ता देशले वातावरण संरक्षणमा एकदमै राम्रो उदाहरण प्रस्तुत गरेका छन्। त्यहाँबाट नेपालले फोहोर व्यवस्थापन, रिसाइकल र हरियाली संरक्षणका पाठ सिक्न सक्दछ। त्यसैले शिष्टाचार मानिसबीचको व्यवहारमा
3: बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो, तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर भोलि दिउँसो 1 बजेका लागि सारिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारतको सीमाको विषयमा दिनुभएको अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक विवादले संसदको नियमित काम कार्यवाही प्रभावित बनाएको हो। विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनु पर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर माफी माग्नुपर्ने अडान कायम राखेका छन्। यही माग पूरा नभएसम्म सदन सञ्चालन हुन नदिने विपक्षी दलका सांसदहरूले बताएका छन्।
4: सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो संसदमा उपस्थित गराएर क्षमा याचन सहित त्यो रेकर्ड हटाउने काम गरौँ, त्यो नहुँदासम्म हामीले यो विरोधलाई जारी राख्नेछौँ। तसर्थ म आग्रह गर्न चाहन्छु आजको यो सदन स्थगित गरियोस्।
5: उहाँले आफ्नो भनाइ सच्चाउनु पर्छ, हामी यो माग राख्न चाहन्छौँ। त्यो कुरा नसच्चिन्जेलसम्म हामी अन्य विषयमा प्रवेश गर्नु भनेको मिथ्या रहन्छ, किनभने देश रहनको लागि भूगोल चाहिन्छ।
3: सत्तापक्ष र विपक्षी दलहरूबीचको आफ्नो अडानका कारण संसद सम्वाद अवरुद्ध भइरहेको छ। संसद अवरुद्ध हुँदा विधेयकहरू, नीति तथा कार्यक्रमसँग सम्बन्धित छलफल र जनसरकारका विषयहरू समेत प्रभावित भइरहेका छन्। राजनीतिक दलहरू सार्वजनिक रूपमा सम्वादको पक्षमा देखिए पनि व्यवहारमा आफ्नो अडानबाट पछि हट्न तयार नदेखिँदा निकास अझै अनिश्चित बनेको छ। विवाद समाधानका लागि दिनभर विभिन्न तहमा प्रयास भए पनि निष्कर्ष निस्कन नसकेको हो। रासोपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक मार्फत सम्वादको पहल गर्नुभएको थियो, तर बैठकबाट साझा समझदारी बन्न नसक्दा संसद पुनः स्थगित हुन पुगेको हो। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले संसदलाई छलेर आर्थिक विधेयकमा कुनै हेरफेर गर्ने अधिकार अर्थमन्त्रीलाई नरहेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संसदमा टेबल भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको आर्थिक विधेयक भिन्नता देखिएको बताउनुभयो। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर र करका दर बारेको सूचना चुहाउने कार्यलाई राजद्रोहको संज्ञा दिनुभयो।
2: बजेट बन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ सम्माननीय सभापति।
3: संसदमा टेबल भइसकेको कुनै पनि विधेयकमा संसदको पूर्ण बैठक वा समितिले मात्रै संशोधन गर्न सक्ने संसदीय नियम र अभ्यास छ। तर अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक विधेयकमा गरेको संशोधनलाई मान्यता दिलाउन संसद सचिवालयमा त्रुटि सुधार सम्बन्धी पत्र पठाउनु भएको थियो। तर संसदमा टेबल भइसकेको विधेयकमा संसद सचिवालयले संशोधन प्रस्ताव दर्ता गर्नै नमिल्ने भन्दै फिर्ता पठाएको थियो। तर गत बुधबार संसदका महासचिव पद्म प्रसाद पाण्डेले नै तोक लगाएर दर्ता गर्न पठाएपछि आर्थिक विधेयककै अन्तिममा थपेर पुनः अपलोड गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
6: सरकारले विधेयकहरू लिइसके पछाडि दर्ता संसद सचिवालयमा नै हुने हो। आर्थिक विधेयक पनि संसद सचिवालयमा दर्ता भएको हो। आर्थिक विधेयक संविधान बमोजिम नै कानुन बमोजिम नै जेठ 15 गते दर्ता हुने हो। जेठ 15 गते बजेट वक्तव्य आइसके पछाडि अर्थमन्त्रीज्यूले त्यसपछि बस्ने बैठकमा अर्थ विधेयक टेबल गर्नु भएको थियो। त्यसपछि गएर जेठ 15 गते त टेबल भयो, तर 17 गतेतिर चाहिँ त्यो त्रुटिहरू छन् भनेर चाहिँ अर्थमन्त्रीले नै त्यसलाई सच्याएर विधेयक पठाछु भनेर पत्र प्राप्त भयो सचिवालयलाई। त्यसपछि सचिवालयले अब त्रुटि हटेर प्राप्त गरेको विधेयक चाहिँ हाम्रो वेबसाइटमा उपलब्ध गराएको हो।
3: यसरी संसदमा टेबल भइसकेको विधेयकलाई सरकारले आफू खुसी संशोधन गर्ने अधिकार रहन्छ? कानूनविद चन्द्रकान्त गेवालीले सीआईएनसँग भन्नुभयो।
7: संसद सचिवालय मतलब भएन के, यो त संसदमा पेश गरेको जुन बजेट छ नि त्यो त एक्जिक्युटिभबाट आयो। एक्जिक्युटिभबाट आइसकेपछि त्यो त प्रस्ताव हो। प्रस्तावलाई चाहिँ एडिटेज गर्ने या त्यसलाई चाहिँ चेन्ज गर्ने या प्रगतहरू परिवर्तन गर्ने सबै जनताका
8: प्रतिमा सम्बन्धी समाधान गर्न बित्तिकै त्यहाँका चाहिँ सबै कुराहरू
3: छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुदन गुरुङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ। समितिले प्रधानमन्त्री समक्ष बुझाएको प्रतिवेदनमा गुरुङको नाममा रहेको 89 तोला सुन र 6 किलो चाँदी पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ। समितिका अनुसार सम्पत्ति विवरणमा देखाइएका सबै जग्गा गुरुङको नाममा नभई अधिकांश बुवा र हजुरबुवाको नाममा रहेको पाइएको छ। धनकुटामा 19 रोपनी 15 आना जग्गा मात्रै उहाँको नाममा भेटिएको छ भने चितवन र गोर्खाका जग्गा परिवारको नाममा रहेको उल्लेख छ। शेयर खरिदका क्रममा ऋण लिएको देखिएको तथा सम्पत्ति शुद्धिकरण तथा अस्वाभाविक सम्पत्ति भेटिएको प्रमाण नदेखिएको समेत समितिको निष्कर्ष छ। साथै जग्गा कारोबारमा वास्तविक मूल्यभन्दा कम मूल्य देखाउने प्रणालीगत कमजोरी रहेको भन्दै सुधारको सुझाव पनि दिइएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधान दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता प्रशासन र सम्बन्धित निकायबीच वृहत छलफल गरेर दीर्घकालीन समाधान निकाल्न निर्देशन दिनुभयो।
8: सीमा सम्बन्धी चाहिँ समाधान गर्न बित्तिकै त्यहाँका चाहिँ सबै कुराहरू समस्याहरू निर्भर हुन्छ भन्ने कुरा पनि होइन। त्यही कारणले हामी यो समितिको बैठकबाट होइन आजको बैठकले चाहिँ हामी यही चाहन्छौँ कि यो समितिको बैठकले यो दुवै जिल्लामा जुन पहिलो पहिलो दुवै जिल्लाहरूको चाहिँ यो समस्या बढ्दै गइरहेको छ यसलाई निराकरण गर्नको लागि अथवा न्यूनीकरण गर्नको लागि मान्यहरू उठाउनुभयो जस्तै उहाँहरूको कोही उहाँहरूको बिचमा चाहिँ समन्वय कायम गर्नु पर्यो र त्यसको समाधान
3: जेठ 3 गते बाजुराको हिमाली गाउँपालिका 3 लामपाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका 2 थालीका स्थानीयबीच विवाद शुरू भएको थियो। विवादमा कुटपिट र झडप हुँदा स्थानीय घाइते समेत भएका थिए। पशु अधिकारको संरक्षण र पशुमाथि हुने क्रूर र व्यवहार नियन्त्रण गर्न आवश्यक मानिएको पशु कल्याण ऐन अझै जारी हुन सकेको छैन। पशु कल्याण सम्बन्धी छुट्टै कानून आवश्यक रहेको निष्कर्षमा सरकार पुगेको 5 वर्षभन्दा बढी भइसकेको छ, तर पनि विधेयकले हालसम्म पूर्णता पाउन सकेको छैन। सरकारले 2078 सालमा नै पशु कल्याण विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको थियो। सोही अनुसार पशु सेवा विभागले मस्यौदा तयार गरी तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गरेको थियो। मन्त्रालयले मस्यौदा संशोधन गर्न दिएको सुझावका आधारमा विभागले 3 पटकसम्म मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको छ। पछिल्लो पटक करिब डेढ वर्ष अघि विभागले मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको जनाएको छ। तर मन्त्रालयमा छुट्टै ऐन भन्दा पनि हाल कायम रहेको पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 नै पशु कल्याणको विषय समेट्ने भन्ने विषयमा छलफल भएपछि ऐन रोकिएको हो। लामो समयदेखि प्रक्रियामा रहेको यस ऐनमा अबको प्रक्रिया के हुँदैछ? सीआईएनसँग कुरा गर्दै कृषि मन्त्रालयका उपसचिव रामनन्दन तिवारीले भन्नुभयो,
9: त्यो मसौदा बन्ने क्रममा छ होइन, भएको ऐनमा राखेर पछिल्लो पशु स्वास्थ्य पशु सेवा ऐन छ, त्यो ऐनमा पशु कल्याणको विषय पनि राख्नुपर्छ भने त्यसले एकजुट ऐन बनाउने भन्ने किसिमको कुराहरू भएन। त्यसमा मसौदा चाहिँ के अरे बनाउने क्रममा छ, मसौदा बनिसकेपछि हामीले सार्वजनिक पनि गर्छौँ, कोषमा राख्छौँ, सुझाव माग्छौँ, सरकारलाई पनि पठाउँछौँ होइन, त्यही क्रममा रहेको अवस्था छ।
3: तर पशु अधिकार कर्मीहरूले भने पशु कल्याण ऐन छुट्टै जारी गर्न सरकारसँग माग गरेका छन्। ऐन अन्य ऐनहरूसँग मिसाएर एकीकृत रूपमा जारी गरे कार्यान्वयनमा समस्या हुने भन्दै छुट्टै ऐन जारी गर्नुपर्ने पशु अधिकार कर्मी स्नेहा श्रेष्ठले सीआईएनसँग बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म 32 जनाको मृत्यु भएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 24 जना बेपत्ता रहेका छन् भने 134 जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ। यस्तै 10,000 भन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस सहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। र खेल खबरमा, नेपालले एसियन गेम्स छनौट जितेको छ। आज सम्पन्न खेलमा नेपालले डीएलएस मेथड मार्फत हङकङलाई 19 रनले पराजित गरेको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11.3 ओभरमा 2 विकेट गुमाउँदै 114 रन बनाएको थियो। तर वर्षा नरोकिएपछि नेपाल विजेता बनेको हो।
0: सुशीला श्रेष्ठ। डडेलधुराको अमरगढीमा जंगली जनावरको आतंकले किसानहरूलाई हैरानी।
10: बानर लाग्छन्, यहाँ सौड पनि आउँछ, कहिले काहीँ बनिएर पनि लाग्छन्। ठ्याक्क यो तरकारी फल्ने बेला खन्ने बेला लाग्छन् बढी जसो। एकजनाले पोरी बस्नु पर्छ, त्यसको लागि समस्या छ।
0: क्षति न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न किसानको माग। रिपोर्टसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा प्रभावकारी तर प्रभावकारिता खस्कदु लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
13: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
14: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
13: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
14: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
11: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
15: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
11: एकीकृत पर्वतीय विकास केन्द्र इसमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसिरहेका 66 जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्यान्ड स्थित नेपाली दूतावासले आग्रह गरेको छ। पटक पटक सम्पर्क र सहजीकरणका लागि प्रयास भए पनि उनीहरू स्वदेश फिर्ता प्रक्रियामा सहभागी नभएपछि दूतावासले सार्वजनिक सूचना मार्फत अन्तिम चेतावनी दिएको हो। डडेलधुराको अमरगढी नगरपालिका क्षेत्रमा जंगली जनावर तथा छाडा पशु चौपाएको आतंक बढ्दै जाँदा किसान हैरान भएका छन्। आलु लगायतका तरकारी बालीमा बाँदर बँदेल दुम्सी छाडा चौपाएले क्षति पुर्याउन थालेपछि खेतबारीमै कठपुतली टाँगेर बाली जोगाउने प्रयासमा किसानहरू जुटेका हुन्।
17: जंगली जनावर तथा छाडा पशु चौपाएको आतंक बढ्दै जाँदा डडेलधुराको अमरगढी नगरपालिका क्षेत्रका किसानहरूले पुराना कपडा टोपी प्रयोग गरेर मानिस जस्तै देखिने कठपुतली बनाएर खेतका बीच भागमा राख्ने गरेका छन्। टिनका टुक्रा तथा आवाज निकाल्ने सामग्री समेत प्रयोग गर्न थालेका छन्। अमरगढी नगरपालिका एकी चन्द्रिका एरले छाडा पशु चौपाया बाँदर र बँदेलका कारण बाली नाली जोगाउनै कठिन भएको बताउनुभयो।
18: धेरै सताउँछन्। बादललाई त रोकथाम गर्न सकिँदैन। एउटा यो छडुवा गाईले सताइरहेको छ कि दुन्छन् खान्छन्। आज वन जङ्गल छाडिदिन्छन्, घरतिर आउँछन्। समस्या धेरै छ गाईले।
17: जङ्गली जनावरलाई डर देखाएर बाली जोगाउने उद्देश्यले यस्तो उपाय अप्नाएको किसान बताउँछन्। उनीहरूका अनुसार बाँदर दुम्सी र बँदेलले विशेष गरी तरकारी फल्ने बेला बढी क्षति पुर्याउने गरेका छन्। भातकाणाकी अर्की किसान देवकी भट्ट।
10: जङ्गल जनावरको समस्या भन्न लाग्छन् यहाँ, अनि सौड पनि आउँछ कहिले काहीँ, बनिएल पनि लाग्छन्। ठ्याक्क यो तरकारी फल्ने बेला खन्ने बेला लाग्छन् बढी जसो।
17: रातिको समयमा दुम्सी र बँदेलले खेत खनेर बाली नष्ट गर्ने तथा दिउँसो बाँदरको समूहले तरकारी सखा पार्ने गरेका छन्। छाडा चौपायले पनि खेतबारीमा पस्दै आलु लगायत अन्य तरकारी बालीमा क्षति पुर्याइरहेका छन्। स्थानीय सरकारले भने जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि हालसम्म कुनै विशेष कार्यक्रम सञ्चालन गरेको छैन। अमरगढी नगरपालिकाका कृषि शाखा प्रमुख रमेश भण्डारी।
19: क्षति न्यूनीकरणको लागि कार्यक्रमको लागि बजेट विनियोजन गरेको छैन। पालिका दिशबाट एकदम न्यून बजेट विनियोजन हुन्छ कृषि क्षेत्र। हाम्रो जो वर्षको चालु आरोको वार्षिक बजेट पनि 10 लाख मात्रै छ पालिका दिशले गरेको। त्यो कार्यक्रममा त हामीले त्यस्तो घेरबार कार्यक्रम चाहिँ गर्न सकेका छैन।
17: किसानहरूले जङ्गली जनावर नियन्त्रण घेरबार कार्यक्रम तथा छाडा चौपाय व्यवस्थापनमा स्थानीय सरकारले तत्काल पहल नगरे खेतीपाती नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्। कतिपय किसानले जङ्गली जनावरबाट बाली जोगाउन खेतबारी वरिपरि तारबार गरेर विद्युत बत्ती समेत जडान गरेका छन्। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विदेशमा रहेका श्रमिकका लागि टेलिमेडिसिन सेवा विस्तारमा ढिलाइ, श्रमिक अझै समस्यामै।
20: पहिलो कुरो हाम्रो अहिले चाहिँ त्यो 10 to 5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको, यो टाइम अनुसार त धेरैको त मिल्दैन, त्यो कारणले पनि कठिनाई आइरहेको छ नि तपाईँको।
0: टेलिमेडिसिनको 5 वर्ष अपेक्षा ठूलो तर उपलब्धि कम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
22: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
23: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
24: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
25: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको तथ्याङ्क अनुसार करिब 40 लाख भन्दा बढी नेपाली विदेशमा कार्य गरिरहेका छन्। विशेष गरी खाडी मुलुक मलेसिया, दक्षिण कोरिया तथा अन्य देशहरूमा कार्यरत श्रमिकहरूले स्वास्थ्य समस्याको समयमा उपचार र परामर्श पाउन गाह्रो छ। यही समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले टेलिमेडिसिन सेवा मार्फत स्वास्थ्य परामर्श उपलब्ध गराउने प्रयास सुरु गरेको 5 वर्ष बित्न लाग्दा समेत श्रमिकले लाभ लिन सकेका छैनन्। टेलिमेडिसिन सेवा र यसको प्रभावकारिताको बारेमा हामीले वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख गुरुदत्त सुवेदीसँग कुराकानी गरेका छौँ।
20: टेलिमेडिसिन सेवालाई हामीले सञ्चालन गरिरहेछौँ, जस्तो वीर हस्पिटलसँग सम्झौता गरेर हामी त्यहाँ चलिरहेछौँ। हाम्रो डक्टर लगायतको हाम्रो चाहिँ स्टाफहरू पनि हुनुहुन्छ। यसमा विशेष गरेर फोनभन्दा वाट्सएप, इमो लगायतका भाइबर, म्यासेन्जर, सबै सामाजिक सञ्जाल सबै युज गरेर पनि फोनमा भन्दा बढी
1: पैसा पनि
20: चाहिँ वाट्सएपको रूपमा बढी आउँछ। किन भन्दा फोनमा पैसा पनि लाग्ने भयो, ऊ पनि भयो होइन, त्यही हिसाबले गर्दाखेरि
1: हेरेर
20: भिडियो कल गर्न सकियो। त्यो अनुसार हामीले चाहिँ परामर्श सेवाहरू पनि दिइरहेका छौँ र चाहिँ विशेषज्ञ सेवा पनि हामी चाहिँ त्यो उहाँको केस हेरेर त्यसले सम्बोधन गर्न सक्नु भएन भने अर्को डक्टरलाई चाहिँ ऊ गरेर टाइम लिएर त्यसरी पनि गरिरहेछौँ भने अहिले चाहिँ हाम्रो यहाँ अफिस टाइममा 10-5 नै छ होइन। त्यसपछि चाहिँ त्यति ऊ छैन। अब आगामी दिनमा हामीले यो पनि 24/7 ऊ गरेर गर्ने र यसमा चाहिँ साइको सोसल काउन्सिललाई पनि अलिक बढी जोड्ने
1: त्यसलाई
20: मनोसामाजिक भनेर किन भन्दा अघि हामीले भनिसक्यो नि त सुसाइड लगायतका चाहिँ घटनाहरू धेरै घटे। मान्छे कसैलाई त्यस्तो घटना घटाउँ भन्ने आफूलाई लाग्छ भने पनि पख भनेर काउन्सिलिङ गरेर फकाएर यसो चाहिँ हामफाल नै लागेकोलाई पनि फर्काउने त्यो खालको लाइभ गर्नुपर्छ भनेर 24 आवर नै चाहिँ साइको सोसियल काउन्सिलहरू पनि सब थपेर हामीले त्यसलाई अगाडि प्रभावकारी बनाएर लाग्न लागिरहेछौँ। यसले गर्दाखेरि आगामी दिनमा अझ फलदायी होला र त्यसलाई अझ हामी परिष्कृत बनाएर लाँदैछौँ।
1: अहिले अब वीर अस्पतालसँग मात्रै यहाँहरूको सम्झौता छ, वीर अस्पताल मार्फत मात्रै यो सेवा सुविधा चाहिँ दिइरहेको छ। विशेष गरी कुन कुन देशमा चाहिँ तपाईँहरूले यो सेवा दिइरहनु भएको छ?
20: होइन, देश भन्ने त छैन, तपाईँको सबै जुन देशबाट आए पनि हाम्रो चाहिँ
1: सेवा
20: जुनसुकै देशबाट फोन आउन सक्छ, जुनसुकै देशबाट उहाँहरूले मेसेज लेख्न सक्नुहुन्छ, ऊ गर्नुहुन्छ।
1: श्रमिकहरू मात्रै भन्ने पनि हो अथवा अरूले पनि गर्न सक्छन्?
20: होइन, अरूले पनि जसले पनि गर्न सक्नुहुन्छ। अब तपाईँ श्रमिक हो कि होइन, तपाईँको पासपोर्ट के हो, श्रम स्वीकृति के हो भनेर हामी भेरिफाई गर्दैनौँ, जसले पनि गर्न सक्नुहुन्छ। अब यसलाई अझ हामी थप प्रायोरिटी बनाउन लागिरहेको छौँ।
1: भनेपछि जुनसुकै देशबाट जसले पनि विदेशमा रहेका नेपालीले फोन गरेर यो सुविधा
20: लिन सक्नुहुन्छ।
1: अहिले फोनहरू कतिका आउँछन्?
20: होइन, फोनहरू चाहिँ आइरहेछन्। फोनहरूमा भन्दा नि मैले भने नि त्यही वाट्सएप लगायत मेसेन्जर
1: हेर्दाखेरि गत वर्ष 1300 जना जतिले चाहिँ टेलिमेडिसिन सेवा लिएका थिए। यो वर्षको केही तथ्याङ्क आइसकेको छ?
20: आइसकेको छ। अहिले टेलिमेडिसिन सेवा लिने चाहिँ झन्डै 5000 भन्दा बढीले सेवा अहिलेसम्म 5000 भन्दा बढीले सेवा लिनु भएको छ।
1: त्यो त संख्या साह्रै न्यून भयो। वैदेशिक रोजगारीमा जाने त अब श्रम स्वीकृति लिने नै यो वर्ष गत वर्ष 8 लाख पुगे भनेपछि 8 लाखमा 4000-5000 फोन गरेर सेवा लिनु भनेको त एकदमै धेरै न्यून भयो। यसलाई त विस्तार गर्नुपर्ने रहेछ, किनभने सरकारको सोच राम्रो छ, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको स्वास्थ्य सेवा पहुँच सरल होस् भन्ने हिसाबले सुरु गरियो नि त। किन यसलाई अझ यो स्थापना भएको त 5 वर्ष पुरा भइसक्यो, विस्तार गर्न किन
20: सकिएको? एउटा चाहिँ अलिक यहाँले भने जस्तै यो एकदम सत्य कुरा हो कि त्यत्रो संख्यामा गइराख्नु भएको छ किन थोरै भयो त भन्ने विषय चाहिँ एउटा चाहिँ एकदम जायज विषय हो। अब एउटा कुरा चाहिँ के छ भन्नुहुन्छ भने पहिलो कुरो हाम्रो अहिले चाहिँ त्यो 10-5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको, यो टाइम अनुसार त धेरैको त मिल्दैन, त्यो कारणले पनि कठिनाइ आइरहेछ नि तपाईँको।
1: अब विशेष गरी अमेरिकी अनि अस्ट्रेलिया, युरोपियन
20: टाइम मिल्दैन, यता राति हुन्छ उता ऊ हुन्छ, त्यो हिसाबले पनि एउटा बाधा भइरहेछ भन्ने हामीले महसुस भएको छ। त्यही भएर यसलाई हामी 24/7 24 आवरै बनाउँदैछौँ। त्यो भयो भने चाहिँ यो अभियसली यो धेरै बढिहाल्छ होइन तपाईँको। अनि अर्को कुरो चाहिँ तपाईँको चाहिँ यहाँ एउटा अर्को पनि कठिनाइ छ, हामी त्यसलाई पनि कसरी सल्भ गर्ने भनेर लागिरहेछौँ। जस्तो यहाँ काउन्सिलिङ त गऱ्यो होइन, काउन्सिलिङ गरिसकेपछि काउन्सिलिङको पाटो त यसले काम गर्ने भयो, त बिरामी भयो, त औषध उपचारको मेडिकलका कुराहरू भए, अब ठ्याक्कै यहाँको उबाट त्यो सिफारिस गरेर डक्टरले यो फलानु औषधि खानु भनेर त्यो औषधि नि पाइँदैन, पाइएन। अब यहाँको प्रेस्क्रिप्सन त्यहाँ काम पनि गर्दैन कि त्यहाँकै त्यो मेडिकल उसमा चाहिँ रजिस्टर नभइकन चाहिँ त्यहाँ गर्न पनि पाइएन भनिसकेपछि अब हामीले चाहिँ के पनि सोचिरहेको छौँ भने यो महत्त्वपूर्ण जुन हुन्छ नि ठुल्ठुला चाहिँ सहरहरू धेरै चाहिँ हाम्रो वैदेशिक रोजगारमा गएका धेरै साउदी अरेबिया युएई खाडी मुलुकहरूमा त्यहाँको कुनै त्यहाँको प्रपर डक्टरहरूलाई हाम्रो कन्ट्याक्टमा राख्ने हामी दूतावास मार्फत तिनीहरूलाई त्यो ठुल्ठुलो सहरमा हामी चाहिँ कन्ट्याक्टमा राख्छौँ अनि त्यो गरिसकेपछि चाहिँ यहाँबाट चाहिँ हाम्रो टेलिमेडिसिनवाला डक्टरले रिफर गरे अनुसार उहाँले सहजीकरण गरेर प्रेस्क्रिप्सन दिनुभयो भने त त्यो पनि समाधान भयो भने त्यो खालको पनि मेकानिजममा जोड्न सकिन्छ कि भन्ने त्यो कारणले पनि एउटा घट्नुको कारण त हो क्या तपाईँ
1: अब कुरा मात्रै चलेको हो अथवा तपाईँहरू प्रक्रियामै गइसक्नु भएको छ डक्टरको विषयमा
20: पनि अब त्यहाँ सम्पर्क गरेर को हुन्छ त्यसमा पनि गर्नुपर्छ भनेर हामी लागिरहेका अवस्था त्यस कारण कमी हुनको जस्तो सल्लाह सुझावको हिसाबले चाहिँ यसो गर उसो गर यसो गर डक्टर देखाऊ भन्ने त भयो डक्टरले देखाउने भाषामै समस्या छ त्यहाँ जान सक्ने पनि समस्या छैन नि त त्यस कारण त्यो विषयमा पनि हामी लागिरहेछौँ तपाईँको त्यो भयो भने यो सङ्ख्या पनि बढ्छ अझ थप प्रभावकारी पनि हुन्छ भन्ने छ
1: टेलिमेडिसिनको बारेमा चाहिँ विदेशमा रहेका नेपालीहरूलाई थाहा नभएर यस्तो सुविधा चाहिँ नेपाल सरकारले उपलब्ध गराइरहेको छ भन्ने कुरा थाहा नभएर पनि जोडिन नसकेको हो कि भन्ने एउटा प्रश्न त छँदैछ नि त
20: कतिपय त्यो पनि हुनसक्छ तपाईँको जुन लेभलमा हाम्रो चाहिँ प्रचार प्रसार
1: धेरै भरभरै आयो भने हामीले हान्न सक्दैनौँ कि भन्ने पनि होला तपाईँहरूलाई
20: हुनुपर्ने हो त्यो हिसाबले चाहिँ नभएको हुनसक्छ अब हामी आगामी दिनमा चाहिँ 24/7 गर्छौँ र त्यसपछि यो प्रचार प्रसारलाई व्यापक रूपमा गरेपछि यो प्रभावकारी हुन्छ हजुर
0: प्रमुख विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर सोनी मवाग्लेले संघीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन् छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ राष्ट्रिय सभा संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादमा उब्जिएको समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण 32 बढीको मृत्यु भएको छ र नेपालले एसियन गेम्स चनौट जितेको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य बिदा हुन्छु नमस्कार शुभरात्री
2: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना
4: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ
2: माडी नगरपालिका बसन्तपुर चितवन

0: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरि का 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गते देखि 30 गते सम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 59 69 53 98 550 77 0 61 र 98 550 77 0 53।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 93 440, 493 580 र 98 550 26 440।
4: It's 8 o'clock. अहिले 8 बजेको छ।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: अर्थमन्त्रीमाथि संसदीय समिति गठनको माग, प्रधानमन्त्रीको जवाफ बटम लाइन। संसद सञ्चालनमा प्रधानमन्त्री र सभामुखले चासो नदिएपछि रविको अग्रसरता।
0: सुदूरपश्चिम र लुम्बिनी प्रदेशको मन्त्री परिषद पुनर्गठन। सुदूरमा कङ्ग्रेसका 5, लुम्बिनीमा एमालेका 4 र जसपाका 1 मन्त्रीको इन्ट्री।
1: आइतबार विदा हटाउने बहस सतहमा आउँदा प्रधानमन्त्री कार्यालयको प्रष्टीकरण। अझै भरि सिलिन्डर ग्यास दिन सकिने अवस्थामा रहेको आयल निगमको जवाब।
0: इरान इजरायल युद्ध विरामको 2 महिनापछि फेरि युद्ध सुरु। दुई देश बीचको तनाव चर्किँदा तेलको मूल्य बढ्यो।
1: र एसियन गेम्स छनौटको उपाधि नेपाललाई, फाइनलमा हङकङ 19 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली

0: संसदीय समिति गठनको अर्को माग अघि सारेका छन्। संसदमा दर्ता भइसकेको आर्थिक विधेयकका 16 पेज हटाएर अर्थ मन्त्रालयले विधेयक संशोधन गरेपछि विपक्षी दलले आर्थिक अपराधको संज्ञा दिएका छन्। करका दर हेरफेर गरिएको भन्दै विपक्षी दलले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका हुन्। प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदले करको दर हेरफेर गरेर बियुआईडी गाडी मार्फत ठूलो घोटाला गरेको भन्दै अर्थमन्त्रीमाथि छानबिनको माग गरेका छन्। यसअघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा भएको समिति गठनको सन्दर्भ उल्लेख गर्दै विपक्षले अहिले पनि सही प्रकृतिको समिति बनाउनु पर्नेमा जोड दिएका छन्। संसद बैठकपछि नेकपा एमाले संसदीय दलको उपनेता पद्मा अर्यालले संसदको क्षेत्राधिकार भित्र रहेको विधेयकमा अनधिकृत रूपमा परिवर्तन गरिनु आर्थिक अनुशासनको गम्भीर उल्लङ्घन भएको बताउनु भएको छ। संसद छलेर करका दर हेरफेर गर्नुलाई आर्थिक अपराध भन्दै उहाँले अर्थमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्नुभयो।
1: आर्थिक वर्ष 79-80 को बजेटमा पनि यस्तै विवाद भएको थियो, करको दर हेरफेर भएको सन्दर्भ, अनाधिकृत मान्छेलाई प्रवेश गराएको सन्दर्भसित जोडेर भएको थियो र त्यतिखेर संसदीय विशेष समिति पनि बनेको थियो। यसपटक पनि जे प्रश्न आर्थिक विधेयकसित जोडेर आएको छ त्यो विषयमा निरूपण गर्नको निम्ति, सत्य तथ्य पत्ता लगाउनको निम्ति एउटा संसदीय समिति गठन गर्नुपर्छ भन्ने माग छ।
0: विशेष गरी चिनिया विद्युतीय सवारी साधन बियुआईडी को कर हेरफेरमा चरम घोटाला भएको दावी गर्दै उहाँले यसलाई नीतिगत नभई नियतगत भ्रष्टाचार भन्नुभएको छ।
1: जहाँसम्म चाइनिज यो बिआइडी गरीको गाडीको सन्दर्भसित जोडिएर भएको घोटाला हो, त्यहाँ चरम घोटाला भएको छ, यसको सत्य तथ्य बाहिर ल्याउनु पर्छ। यो नीतिगत भ्रष्टाचार होइन, नियतगत भ्रष्टाचार हो भन्ने कुरा हामीले ठोकेर भनेका छौँ।
0: आज बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र साईले करका दर हेरफेर गरेर बियुआईडी गाडी भित्राउनेको कन्फ्लिक्ट एन्ड इन्ट्रेस्ट हो कि होइन भनेर सोध्नुभयो।
2: सूचना लिक भएर 753 गाडी केरला नाकाबाट भित्रिन्छ, 14 गते भन्सार पास गरिन्छ, 20 गते गाडी आउँछन्, अनि यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नभएर यो चुहावट चाहिँ कसले गर्यो? अनि सरकारले छानबिन समिति बनाउँछ बडा गजबको, आफै छानबिन समिति बनाउने अनि कर्मचारीलाई डाम्नेतिर जान्छ। हामीलाई थाहा छैन बजेट बन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ सम्माननीय सभापति महोदय? आज कसको आधारमा यो गरियो यसको जवाफ अर्थमन्त्रीले संसदमा दिनुपर्छ।
3: एमाले र राप्रपाले अर्थमन्त्रीबारे संसदीय समिति गठनको माग गर्दा कङ्ग्रेस भने प्रधानमन्त्रीकै अभिव्यक्ति सच्याउनेमा केन्द्रित देखिएको छ। संसद अधिवेशन सुरुदेखि प्रधानमन्त्री खोजेका विपक्षीलाई सभामुखले प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न सक्नु भएको छैन। कङ्ग्रेस सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने अवसर दिएको भन्दै सभामुखको ध्यान आकर्षण गराउनु भयो।
4: संसदप्रति उत्तरदायी भएर प्रधानमन्त्रीज्यूले यहाँ आफ्नो स्पष्टीकरण दिनुपर्छ। संसदलाई कहाँ कहाँ नेपालले भारतको भूभाग मिचेको छ त्यो कुरा प्रष्टताका साथ भन्नुपर्छ। नेपाली काङ्ग्रेसको तर्क यही नै हो र नेपाली काङ्ग्रेस मर्यादित भएर संसदलाई अझै परिष्कृत बनाएर तपाईँलाई नै शक्तिशाली बनाएर सभामुखज्यूलाई नै मानेर अगाडि बढ्न सदैव तयार छ।
3: त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सम्मले प्रधानमन्त्रीले सदनमा आएर जवाब नदिएसम्म अवरोध नहट्ने बताउनु भएको थियो। त्यसपछि 15 मिनटका लागि स्थगित भएको बैठक चलाउन सहमति नभएपछि सूचना टाँसगरी भोलिसम्मका लागि धकेलिएको छ। बिहान 11 बजे बोलाइएको बैठक सभामुख छलफलमा जुटेपछि 2 घन्टा ढिलो गरी सुरु भएको थियो।
0: प्रधानमन्त्रीले सदनमा बोलेपछि पनि विपक्षीले अवरोध कायम राखेका छन्। राष्ट्रपा सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणमा गएपछि संसद बैठक करिब 1 साता स्थगित गरियो। यसबीचमा सभामुख र प्रधानमन्त्रीले सदन सञ्चालनका लागि कुनै पहल नगरेको विपक्षीको आरोप छ। आज बिहान राष्ट्रपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएर सदन सञ्चालनका लागि पहल थालेपछि नेकपाका सांसद एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सकारात्मक कदम भन्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा उहाँले पछिल्लो 1 साता संसद स्थगित गरेर सरकारले डेडलकको अवस्था सिर्जना गरेको भन्दै सत्तारूढ दलका सभापतिले भए पनि संवाद सुरु गर्नु सकारात्मक सुरुवात हो भन्नुभयो। आज सत्तारूढ़ पार्टी राष्ट्रपतिका सभापति

0: मोदीजीले सर्वदलीय बैठक आयोजना गर्नुभयो, राम्रो छलफल पनि भयो, सकारात्मक सुरुवात पनि भएको छ र हामीलाई के विश्वास छ भने प्रतिपक्षी दलहरूको तर्फ त म स्वयं आफ्नो दलतर्फ त भन्नुपर्दा संसद नियमित रूपले चलोस्, बजेटका विनियोजनहरूमाथि छलफल गर्नुपर्नेछ, अरू अरू विषयहरू छन् त्यसै गरी मन्त्रालयगत विनियोजनहरूमा छलफल गर्नुपर्नेछ, त्यो क्रम नियमित चलोस्।
1: बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाकामा प्रतिनिधित्व गर्ने राजनैतिक दलबाट पार्टी अध्यक्ष वा सभापति सहित दुई दुईजनालाई आमन्त्रण गरिए पनि शीर्ष नेता सहभागी भएनन्। बैठकमा कङ्ग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपाबाट सहसंयोजक माधव कुमार नेपाल, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन, एमालेबाट प्रमुख सचेतक एन महर, जसपाबाट सुरेन्द्र कुमार झा लगायत नेताहरू सहभागी हुनुभयो। अर्क साम्पाङ राई नेतृत्वको सर्वसंस्कृति पार्टीले भने बैठकमै बहिष्कार गरिदियो। कङ्ग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा जानु भएन। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने हाल बिरामी हुनुहुन्छ। सर्वदलीय बैठकमा राजोपालले प्रधानमन्त्रीको अभिव्यक्ति र भारत भ्रमणबारे सभापति लामिछाने र परराष्ट्र मन्त्रीले सदनलाई जानकारी दिने बताए पनि विपक्षी दलले प्रधानमन्त्रीले नबोलेसम्म सदन चल्न नदिने बटम लाइन सुनाएका थिए। लामिछानेले प्रधानमन्त्री संसदमा उपस्थित नहुने बताएपछि विपक्षीले अवरोध कायम रहने जनाए। सत्तारूढ राजोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सदनको अवरोध हटाउने विषयमा विपक्षी दलसँग थप छलफल हुने बताउनु भएको छ।
2: अरू विषयमा त लगभग अगाडि बढेर टुङ्गिसकेको अवस्था छ। भारत भ्रमण समसामयिक राजनीतिको विषयमा चाहिँ छलफल निष्कर्षमा पुगेको छ र अहिले सदनमा जुन अवरोध छ त्यो सदनको अवरोध हटाउने विषयमा चाहिँ छलफल धेरै अगाडि बढिसकेको छ। केही कुराहरू चाहिँ अझै बाँकी हो कि भन्ने जस्तो देखिन्छ।
3: सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री परिषद पुनर्गठन गर्नुभएको छ। मुख्यमन्त्री शाहले कंग्रेसका तर्फबाट 3 मन्त्री र 2 राज्यमन्त्री नियुक्त गर्नुभएको हो। कंग्रेस संसदीय दलको निर्णय अनुसार आज मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रीमा विक्रम सिंह धामी, सोही मन्त्रालयको राज्यमन्त्रीमा जुनाद दानी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर रावल, सामाजिक विकास मन्त्रीमा बेलबहादुर राणा र सो मन्त्रालयको राज्य मन्त्रीमा मधु भारतीलाई नियुक्त गर्नुभएको छ। यो सँगै बहादुर सिंह थापा, मेघराज खड्का र शिवराज भट्ट मन्त्रीबाट तथा सरस्वती खड्का र प्रकाश बम राज्य मन्त्रीबाट विदा हुनुभएको छ। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजिर मियाले शपथ ग्रहण गराउनु भएको छ। प्रदेश सरकारमा नेकपा एमाले भने आफ्ना मन्त्रीहरूलाई फेरबदल नगर्ने भएको छ। कङ्ग्रेसले मुख्यमन्त्री बाहेक आफ्ना सबै मन्त्री परिवर्तन गर्दा सत्ता साझेदार एमाले भने तत्काल मन्त्री फेरबदल नगर्ने निर्णयमा पुगेको हो। एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बजेटको मुखमा मन्त्री फेर्नु उचित नभएकाले एमाले यसबारे छलफल नै नगरेको बताउनु भयो।
4: यो बजेटको बेलामा यस्तो कुरा गर्नुहुन्न भन्ने भयो, हामीलाई पनि ठिकैको कुरा पनि लाग्यो। संसदीय दलमा कुनै छलफल नै पहिले नगरालाई बाहिर आफै हिजो अस्तिदेखि नै त्यो पेपरबाजी गरेर गर्ने कुले गरे थाहा पनि छैन। हाम्रो कुनै निर्णय त्यसो भएको पनि होइन।
1: लुम्बिनी प्रदेशमा पनि 5 जना मन्त्री थपिएका छन्। नवनियुक्त 5 मन्त्रीले आज शपथ लिए। लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घरतीले बुटोलस्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीलाई शपथ गराउनु भएको हो। एमालेबाट रूपन्देहीका तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घा खाँचीका रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, बाँकेका रत्न प्रसाद खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गुल्मीका डिलीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको हो। यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। मुख्यमन्त्री चेतनाथ आचार्यले 20 गते सिफारिस गरे पनि मुख्यमन्त्री लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घरती मगर प्रदेश बाहिर रहेकाले नयाँ मन्त्रीको शपथ आज भएको हो। नेपाल परिवेशमा वीरगन्जका मेयर सिंह सहित 7 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर। कङ्ग्रेसले सोध्यो चुनावमा असहयोग गरेको भन्दै पूर्व मन्त्री सहित तीनजनालाई स्पष्टीकरण लगायतका थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
5: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन् जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गरौँ। नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
6: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
7: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।
9: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: सातामा दुई दिन सार्वजनिक बिदाको उपयोगिताबारे बहस सुरु भएको छ। सरकारले गत चैत 22 गते इन्धन खपत घटाउने भन्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। विशेष गरी पश्चिम एसियामा देखिएको तनावका कारण इन्धन अभाव हुन नदिन यस्तो व्यवस्था लागू गरिएको हो। तर दुई दिन बिदा प्रणाली प्रभावकारी नभएको भन्दै अहिले विभिन्न तहबाट प्रश्न उठ्न थालेका छन्। माधव तिमल सिन्हाको एक सामग्री।
10: आइतबार पनि बिदा दिने संघीय सरकारको निर्णय कार्यान्वयन गर्न विद्यालयदेखि निजी क्षेत्रले आनाकानी गरिरहेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नै आइतबार बिदा दिन उपयुक्त छ त भनेर सुझाव मागेपछि प्रदेश नै बिदा दिन तयार नरहेको बुझिएको छ। केही स्थानीय तहका विद्यालयमा आइतबार पठन पाठन जारी रहेको पाइएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एनपेप्सनका महासचिव प्रकाश खड्काले संघीय र स्थानीय सरकार बीचको द्वन्द्वको मारमा निजी विद्यालय परेको टिप्पणी गर्नुभयो। उहाँले निजी विद्यालयले आफू खुसी नियम बनाउन नसक्ने भन्दै आफूहरूले सरकारले तय गरेका नीतिको कार्यान्वयन मात्रै गर्न सक्ने बताउनुभयो।
11: एउटा स्थानीय सरकारको र अर्को चाहिँ तपाईँको संघीय सरकार बीचको द्वन्द्वको मारमा चाहिँ अहिले निजी विद्यालयहरू पर्या हो। यसमा हाम्रो चाहिँ भूमिका केही पनि हुन्न। हामी एकदमै त्यो इम्प्लिमेन्ट गर्ने निकाय मात्रै हो। हामीले नियम बनाउन सक्दैनौँ, हामीले बनेको नियमलाई इम्प्लिमेन्ट गराउने हो। त्यसैले अहिले हामी कन्फ्युजनमा छौँ।
10: निजी क्षेत्रका प्रतिनिधि तथा उद्योगी व्यवसायी विनोद सेडाईले सरकारी कार्यालयको कार्य समय प्रभावकारी रूपमा कार्यान्वयन नभएसम्म दुई दिने बिदाको उद्देश्य पूरा नहुने बताउनु भएको छ। उहाँले ब्याङ्किङ बाहेक अरू निजी क्षेत्र आइतबार पनि अधिकांश समय नियमित सञ्चालन भइरहेकाले व्यवहारमा अपेक्षित परिवर्तन नदेखिएको धारणा राख्नुभयो।
12: कानुन त कसैले बन्द गर्नले रोकेका छैनन् कि बन्द गर्नैपर्छ। त्यसले गर्दाखेरि सबै किनकि या त अफिस आवर्स सरकारी जस्तो एक्सटेन्ड गर्नु पर्यो। एक्सटेन्ड नगरेपछि अन्दाजी 10-5 या 10-6 जुन काम गर्छ त्यो त सबैले गरिराख्यो। त्यो 10 त नगरेका छैन मान्छेले क्षेत्रमा प्रायः जस्तोले। त
10: केही दिनदेखि सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा आइतबारको बिदा हटाउन लागि भन्दै चर्चा भइरहेको छ। सरकार भने हालका लागि आइतबारको सार्वजनिक बिदा यथावत रहने बताउँछ। प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले सञ्चार माध्यममा आएका समाचार भ्रामक रहेको बताउनुभयो। उहाँले दुई दिने बिदाले इन्धन खपत घटाउन सहयोग पुगेको दावी गर्दै तत्काल निर्णय पुनरावलोकन गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो।
13: दुई दिन बिदा हुने बित्तिकै स्वाभाविक रूपले इन्धन त कटौती भएकै छ। विगतको तुलनामा कटौती भएको देखियो। खास यो इन्धनको मूल्य बढेको चरम रूपमा बढेको अवस्थामा आएको हो नि त यो दिन है। त्यसले गर्दाखेरि ठिकै
1: पश्चिम एसियामा जारी तनावका कारण नेपाली बजारमा सुरु गरिएको आधा सिलिन्डर ग्यास बिक्री व्यवस्था अझै कायम छ। हाल बजारमा आधा सिलिन्डर ग्यासको मूल्य 1,080 रुपियाँ र भरि सिलिन्डरको मूल्य 2,160 रुपियाँ तोकिएको छ। दैनिक करिब 1,00,000 सिलिन्डर बजारमा जाने भएकाले 7.1 केजी अर्थात् आधा सिलिन्डर व्यवस्थाले ठूलो अतिरिक्त लागत थपिएको व्यवसायहरूको गुनासो छ। आधा सिलिन्डर ग्यास बिक्री गर्दा आयल निगमलाई मासिक 68 करोड घाटा परेको जनाइएको छ। तर आयल निगम भने तत्काल भरि सिलिन्डर दिन नसकिने अवस्थामा रहेको बताउँछ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट
14: भारतबाट ग्यास आयात प्रभावित हुने सम्भावना देखिएको भन्दै नेपाल आयल निगमले गत फागुन अन्तिम सातादेखि खाना पकाउने ग्यास आधा सिलिन्डरमा बिक्री गर्न थालेको थियो। इन्डियन आयल कर्पोरेसनबाट नियमित आपूर्ति भइरहेको अवस्थामा पनि भरि सिलिन्डर ग्यास बिक्री खुल्ला नहुँदा लागत अनावश्यक रूपमा बढिरहेको उपभोक्ता अधिकार कर्मीहरूले बताउने गरेका छन्। अहिलेको व्यवस्थाले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हाको भनाइ छ।
15: बिग्रेको अवस्थामा विशेष गरी उपभोक्ता के कुरा हुन्छ भने नै एउटा अधिकार कर्मीको रूपमा म कहाँ 14.1 केजीको सिलिन्डर एकपल्ट पुगेर आउँदै गर्दा घर नजिकको दिदीले मलाई 100 रुपियाँ ल्याइदिन्थ्यो भने 7.1 केजीको सिलिन्डर आउँदै गर्दा पनि उसले पनि 100 रुपियाँ लिन्छ भनिसकेपछि मैले महिनामा 2 सिलिन्डर परेको गर्दा एक पैसा तिर्न परेको अवस्था छ।
14: अध्यक्ष तिमिल सिन्हाले भरि सिलिन्डर वितरण गर्दा उद्योगी व्यवसाय र उपभोक्तालाई फाइदा नै पुग्ने भन्दै भरि ग्यास वितरण गर्नुपर्ने बताउनु भयो।
15: अहिले चाहिँ तत्कालीन अवस्थामा यस्ता पैसा तिर्न परेको छ, एक्स्ट्रा बढाउन भइरहेको कारणले गर्दा फेरि तत्कालै 14.2 केजीकै ग्यास सिलिन्डर
14: नेपाल आयल निगम भने मध्य पूर्वको द्वन्द्वका कारण प्रभावित बनेको आयात अहिले पनि कायमै रहेकाले तत्काल पुनर्विचार गर्न नसकिने बताउँछ। नेपाल आयल निगमको एलपिजी विभागका प्रवक्ता मनोज ठाकुरले अहिले पनि बजारमा ग्यास अभाव कायमै रहेकाले आयातमा सहजता सुनिश्चित नहुँदासम्म भरि सिलिन्डर ग्यास वितरण गर्न नसकिने बताउनुहुन्छ।
16: हामीले 100% आयात गरेर ल्याउँछौँ, हामी जुन मुलुकबाट ल्याउँछौँ उसले पनि 60% आयातै गर्ने हो। यहाँलाई पनि जानकारी नै छ, अब न्युजमा चाहिँ इरान र कुवेतको फेरि हिजो हप्ता छ, तर हामीले चाहिँ पहिला चाहिँ सप्लाईको सुनिश्चितता नभइकन एकचोटि 14 जाँदाखेरि त्यसले बजारमा चाहिँ बजारलाई चाहिँ बिगार्छ भन्ने चाहिँ पहिला चाहिँ बुझ्न जरुरी छ।
14: उपभोक्ता र व्यवसायीहरूको यो गुनासो स्वाभाविक रहेको बताउँदै त्यसको समाधानका उपाय बारे पनि निगमले आवश्यक छलफल गरिरहेको प्रवक्ता ठाकुरले बताउनु भयो।
16: 7.1
17: पर्साको बिरगञ्ज बिरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित 7 विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीहरू विरुद्ध आरोप पत्र दायर गरेको हो। अरूकी छोरीलाई आफ्नो छोरी दावी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा उनीहरू विरुद्ध आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ। मेयर सिंहले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर 10 रिता भट्टराईकी छोरी रुबिना श्रेष्ठलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाउनु भएको थियो। यस कार्यका लागि उहाँले स्थानीय जनप्रतिनिधि र कर्मचारीसँग मिलोमत गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। 2071 साल कार्तिक 20 गते पीरगंज महानगरपालिका वडा नम्बर 3 कार्यालयमा रुबिना श्रेष्ठको झोटो विवरण राखी जन्मदर्ता प्रमाणपत्र बनाइएको थियो। सोही जन्मदर्ता प्रमाणपत्रका आधारमा वडाबाट सिफारिस गराई जिल्ला प्रशासन कार्यालय पर्साबाट 2075 साल साउन 13 गते रुबिनाको नाममा नागरिकता जारी गरिएको थियो। अख्तियारले मेयर सिंह र बालिकाकी आमालाई यो अवैध काम गराउन मुख्य सहयोगी मतियार बनेको आरोप लगाएको छ। त्यसै गरी तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तैफुल अख्तर ठकुराईमाथि जानी जानी गलत सरकारी कागजात जन्मदर्ता र नागरिकता सिफारिस तयार पारेको आरोप छ। गलत विवरणका आधारमा नागरिकता जारी गर्ने प्रक्रियामा संलग्न रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत शरद कुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।
1: नेपाली कङ्ग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व मन्त्री एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित सङ्घका सभाका 3 नेतालाई अनुशासन उल्लङ्घनको आरोपमा स्पष्टीकरण सोधेको छ। समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य खड्का, सङ्घका सभा जिल्ला कार्य समितिका सचिव कुमार बाबु अधिकारी र अर्का महाधिवेशन प्रतिनिधि थलकुमार लिङ्खालाई पार्टी विधान विपरीत कार्य गरेको भन्दै पत्र प्राप्त भएको पाँच दिनभित्र लिखित जवाब पेश गर्न भनिएको छ। केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापा मगरद्वारा हस्ताक्षरित छुट्टा छुट्टै पत्र मार्फत उनीहरूमाथि कारवाही प्रक्रिया अघि बढाउँदै स्पष्टीकरण सोधिएको हो। उनीहरूमाथि पार्टी उम्मेद्वार विरुद्ध अन्तर्घात गरेको र विपक्षी दलका उम्मेद्वारलाई चुनावमा विजयी गराउन भूमिका खेलेको आरोप छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहसंचार.com र थाहखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साता लामो बिदापछि सर्वोच्च अदालतमा फर्कनु भएको छ उहाँ आजदेखि काममा फर्कनु भएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ आज उहाँका दुईवटा इजलासको जिम्मेवारी तोकिएको थियो न्यायाधीश डाक्टर मनोज शर्मा प्रधान न्यायाधीशमा नियुक्त भएपछि जेठ पाँच गते मल्लले कायम मुकायम प्रधान न्यायाधीशको हैसियतमा आफैले आफ्नो बिस दिनको विदा स्वीकृत गर्नुभएको थियो
3: अत्याधिक गर्मीका कारण नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विद्यालय भोलिदेखि चार दिन बन्द हुने भएका छन् यस्तै कोहलपुर नगरपालिकाले पनि आजदेखि तीन दिनसम्म विद्यालय बन्द गरेको छ राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानका दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ समितिको आजको बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता प्रशासनलाई सम्बन्धित निकायबीच वृहत छलफल गरी दीर्घकालीन उपाय अपनाउन भन्नुभएको हो छलफलमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लामपाटा च्याचौर क्षेत्र रानी सैनमा चर्किएको विवाद अहिले सामान्य भएको जानकारी गराउनु भएको थियो
4: प्रहरी महानिरीक्षक आइजिपी दानबहादुर कार्कीले बजेट अभावमा देशभरका 263 स्थायी प्रहरी चौकी पुनर्निर्माण गर्न नसकेको बताउनु भएको छ राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा कार्कीले जीर्ण रहेका प्रहरी चौकीको पुनर्निर्माणका लागि बजेट नभएको बताउनु भएको हो उहाँले सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेको भन्दै प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य रहेको बताउनुभयो
3: साताको पहिलो कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक 20.27 अङ्कले घटेको छ यससँगै नेप्से 2735 बिन्दुमा कायम भएको छ शुक्रबार पनि नेप्से 11.37 अङ्कले घटेको थियो आज गत शुक्रबारको तुलनामा कारोबार रकम पनि घट्यो शुक्रबार 5.61 अर्ब करोडको कारोबार भएको बजारमा आज 4.08 अर्ब करोडको मात्रै शेयर किनबेच भयो आज 41 कम्पनीको शेयर मूल्य बढ्दा 223 कम्पनीको शेयर मूल्य घट्यो भने 6 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार युद्ध विरामको दुई महिनापछि इरान र इजरायल बीच फेरि युद्ध सुरु भएको छ इरान समर्थित हिजबुल्ला लक्षित गरी इजरायलले लेबनानको राजधानी बेरुतमा हमला गरेपछि इरानले इजरायलको तेल अबिबमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोप्स आइआरजिसीको एरो स्पेस फोर्सले अपरेसन नसर सुरु गरेको भन्दै इजरायलका दुई प्रमुख राजनीतिक सैन्य अखडाहरू नेभा टिम र तेल नोफलाई निशाना बनाएको बताएको छ त्यसको जवाफमा इजरायलले आज दक्षिण पश्चिम इरान स्थित महसहर मेट्रोकेमिकल कम्प्लेक्स तथा अन्य सैन्य संरचनामा आक्रमण गरेको जनाएको छ इरानी हमलाको डरका कारण इजरायली नागरिकहरू बङ्करमा लुक्न बाध्य बनेका छन् भने इजरायलले एयर लन्च ब्यालिस्टिक मिसाइल प्रहार गरेसँगै इरानले राजधानी तेहरान स्थित इमाम खामिनी अन्तर्राष्ट्रिय विमानस्थल सहित देशको हवाई क्षेत्र बन्द गरेको छ इजरायलले इरान र लेबनानमा नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध थप सर्किने चिन्तासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 4% भन्दा बढीले बढेको छ आज ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल 4.02 डलर अर्थात् 4.3% बढेर 97.11 डलर पुगेको छ त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट WTI कच्चा तेलको मूल्य 3.90 अर्थात् 4.3% बढेर प्रति ब्यारेल 94.44 डलर पुगेको छ
3: नेपाल परिवेशमा अब खेल समाचार। एसियन गेम्स पुरुष क्रिकेट छनौटको उपाधि नेपालले जितेको छ। आज भएको फाइनलमा हङकङलाई डिएसएल पद्धतिका आधारमा 19 रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछाएको नेपालले 11.3 ओभरमा 2 विकेटको क्षतिमा 114 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। वर्षाले प्रभावित खेलमा नेपालले डिएलएस पद्धतिका आधारमा जित दर्ता गरेको हो। नेपालका लागि रोहित पौडेल 35 र कप्तान दिपेन्द्र सिंहरी 9 रनमा अभिजित रहे। कुशल भुर्तेलले 65 रनको योगदान दिए। सिङ्गापुर नेसनल क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 188 रन बनाएको थियो। हङकङका लागि अंशुमन रथले 80 रन बनाए। साहित बासिफले 55 रन थपे। सेवा माथुरले 26 रन बनाए। नेपालका लागि शेर मल्लले 4 विकेट लिए। करण केसीले 2 र सन्दीप लामिछानेले 1 विकेट लिएका थिए। यस प्रतियोगिताबाट नेपालसँगै हङकङ मलेसिया र ओमान यसअघि नै जापानमा हुने 20 एसियन गेम्सका लागि छनौट भइसकेका छन्।
4: र अफगानिस्तान विरुद्धको एकमात्र टेस्ट क्रिकेटमा भारत फराकिलो अन्तरले विजयी भएको छ। न्यू चण्डीगढमा फलो अनमा परेको अफगानिस्तान दोस्रो इनिङ्समा पनि 112 रनमा अल आउट भएपछि भारत एक इनिङ्स र 300 रनको फराकिलो अन्तरमा विजयी भएको हो। अफगानिस्तान दोस्रो इनिङ्समा मात्र 35.5 ओभरमा 112 रनमा अल आउट भएको हो। उसका लागि सदिकुल्लाह अतलले सर्वाधिक 42 रन बनाए। भारतका लागि वासिङटन सुन्दरले 4 र कुलदीप यादवले 3 विकेट लिएका थिए। यसअघि पहिलो इनिङ्समा अफगानिस्तान 152 रनमा अल आउट भएको थियो। अफगानिस्तानका राहत शाहले 60 रन बनाए। भारतका लागि भानव सुथारले डेब्यू टेस्टमा 6 विकेट लिएका थिए। प्रसिद्ध कृष्णाले 3 विकेट हात पारे। भारतले भने पहिलो इनिङ्स 8 विकेटको क्षतिमा 564 रन हुँदा डिक्लेयर गरेको थियो। कप्तान शुभमन गिलले 126 र केएल राहुलले शतक बनाएको इनिङ्समा साई सुदर्शन र ऋषभ पन्तले समान 81 रन जोड्दा वासिङटन सुन्दरले 52 रन बनाएका थिए।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: अर्थमन्त्रीमाथि संसदीय समिति गठनको माग, प्रधानमन्त्रीको जवाफ बटम लाइन। संसद सञ्चालनमा प्रधानमन्त्री र सभामुखले चासो नदिएपछि रविको अग्रसरता।
3: सुदूरपश्चिम र लुम्बिनी प्रदेशको मन्त्री परिषद पुनर्गठन। सुदूरमा कङ्ग्रेसका 5 र लुम्बिनीमा एमालेका 4 र जसपाका 1 मन्त्रीको एन्ट्री।
4: आइतबार विदा हटाउने बहस सतहमा आउँदा प्रधानमन्त्री कार्यालयको प्रष्टीकरण। अझै भरि सिलिन्डर ग्यास दिन सकिने अवस्थामा नरहेको आयल निगमको जवाफ।
3: इरान इजरायल युद्ध विरामको 2 महिनापछि फेरि युद्ध सुरु। दुई देश बीचको तनाव चर्किँदा तेलको मूल्य बढ्यो।
4: र एसियन गेम्स छनौटको उपाधि नेपाललाई, फाइनलमा हङकङ 19 रनले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
5: माया कुमारी ढकाल शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा माउनदेखि घुमा क्या यदि दिदी कता गयो होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जोइन्ट छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जोइन्ट लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
6: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली सम्पर्क लाइन्स चोक आनन्दमार्ग नयाँगढ चितवन। मोबाइल 98555 5,934।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
0: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार।

0: सीबीसी नेपाली सेवाको साझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सहमति नजुट्दा सदनको अवरोध कायमै, विपक्षीलाई मनाउने सभापति लामिछानेको प्रयासबारे रासोपाका एक नेता भन्छन्,
1: गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने दिशामा आजदेखि संवाद सुरु भएको छ, थप छलफलले नै सोलुसन के हो भन्ने कुरा निकाल्छ।
0: सत्ता पक्षको प्रष्टीकरण प्रति विपक्षीहरू किन अझै असन्तुष्ट?
2: प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अघि सत्यार्थ भएन र त्यही कुरामा मिलेन।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा इजरायल माथिको हमला रोक्ने इरानको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। दुई पक्ष बीच दुई महिना यता पहिलो पटक भएको प्रत्यक्ष लडाईपछि इरानको सेनाले आफूले इजरायल विरुद्धको सैनिक कारवाही स्थगित गरेको बताएको छ। उसले इजरायलमाथि पीडादायी प्रकृतिको जवाब दिएको भन्दै दक्षिण लेबनन सहितमा थप आक्रमण नगर्न चेतावनी दिएको छ। सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानले तत्कालै युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्,
4: President Trump in his first reaction.
3: सामाजिक सञ्जालमा आफ्नो पहिलो प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई आक्रमण रोक्न आह्वान गरेका थिए। उनले शान्तिका लागि अन्तिम चरणका वार्ताहरू भइरहेको र बीचमा देखा पर्ने अज्ञानता र मूर्खताले त्यसलाई प्रभावित पार्न सक्ने बताएका थिए। बीबीसीकी अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट, इरानले आफूले इजरायलको हाइफा स्थित एउटा पेट्रोकेमिकल प्लान्ट सहितका स्थानलाई निशाना बनाएको बताएको छ। इजरायलले मध्य र पश्चिम इरानमा आक्रमण गरेको जनाएको थियो। यमनका हुथीहरूले पनि इजरायलमा क्षेप्यास्त्र हमला गरेका छन्। युरोपेली नेताहरूले आइतबारको संसदीय निर्वाचनमा स्पष्ट विजय हासिल गरेकोमा आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियानलाई बधाई दिएका छन्। उनको ईयू पक्षधर सिभिल कन्ट्राक्ट पार्टीले 50% भन्दा थोरै कम मत ल्याएको थियो। युरोपियन काउन्सिलका प्रमुख एन्टोनियो कोस्टाले आर्मेनियाका नागरिकहरूले शान्ति, स्थिरता र छिमेकीहरूसँग बलियो सहकार्यको पक्षमा मत हालेको बताए। युक्रेनका राष्ट्रपतिले पासिनियानको विजयलाई आर्मेनियाको सार्वभौम सत्ताको जित भनेका छन्। रुसले चुनावमा उसकै शब्दमा पश्चिमा हस्तक्षेप भएको भन्दै आलोचना गरेको छ। ब्रिटेनको सरकारले एप्पल र गुगल सहितका प्रविधि कम्पनीहरूलाई स्मार्टफोन र अन्य उपकरणहरू मार्फत नग्न तस्विरहरूमा बालबालिकाको पहुँचलाई प्रतिबन्ध लगाउन 3 महिनाको समय दिएको छ। प्रधानमन्त्री कियर स्टार्मरले कम्पनीहरूले या त ती उपकरणहरू बनाउँदै नयाँ फिचरहरू ल्याउनु पर्ने या अपरेटिङ सिस्टमलाई अपडेट गरेर 18 वर्षभन्दा मुनिका बालबालिकालाई नग्न सामग्री खिच्न, पठाउन र हेर्न रोक लगाउनु पर्ने बताए। यदि कम्पनीहरूले त्यस्तो नगरेको खण्डमा नयाँ कानून ल्याएर उनीहरूलाई बाध्य बनाइने जनाइएको छ। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियमनबारे ब्रिटेन सरकारले केही दिनमै घोषणा गर्ने ठानिएको छ। दक्षिणी फिलिपिन्सका अधिकारीहरूले मिन्डाओ टापुमा गएको एउटा भूकम्पमा कम्तीमा 32 जनाले ज्यान गुमाएको पुष्टि भएको जनाएका छन्। गैर सैनिक रक्षा अधिकारीहरूले 100 भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। 7.8 म्याग्निच्युडको उक्त भूकम्पपछि सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए। र चिनिया राष्ट्रपति सी जिनपिङले आफ्ना उत्तर कोरियाली समकक्षीलाई आफूले दुई देश बीचको सम्बन्धलाई उनकै शब्दमा नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। 7 वर्षपछि उनी 2 दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनको गतिरोध सहितका विषयबारे छलफल गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आज आयोजित सर्वदलीय छलफल कुनै निष्कर्षमा नपुगे पनि त्यसले संवादको वातावरण सिर्जना गरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले त्यसलाई सकारात्मक भनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादका कारण विपक्षीहरूले स्पष्टीकरणको माग गर्दै विगत 1 सातादेखि सदन सञ्चालन हुन दिएका छैनन्। सदनको अवरोध आज पनि जारी रह्यो। एक रिपोर्ट। प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलहरूले केही दिन यता संसदका दुवै सदनमा अवरोध गरेपछि आज रासोपा सभापति लामिछानेले सर्वदलीय छलफलको आह्वान गरेका थिए। उक्त बैठकमा आफूहरूले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले सदनमै आएर जवाफ दिनुपर्ने अडान व्यक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बताए।
5: सत्तापक्षको सभापति माननीय रवि लामिछानेज्यूले त्यही भन्नुभयो, परराष्ट्र मन्त्रीले दिनुहुन्छ सरकारका तर्फबाट, उहाँले बोल्नुहुन्छ सदन स्थान में बरू पछि प्रधानमंत्री भी पछि आउनुहुन्छ कहीं सधैं केही नपुगेका कुराहरु छन् भने अब होइन भने म पनि अलिकति केही विषयहरु छन् भने म पनि बोल्न तयार छु भन्दै हुनुहुन्थ्यो अनि हामीले के भन्यौं भने प्रधानमंत्री स्वयं उपस्थित भएर रोस्टमा त्यसरी बोलिसकेका कुरा चाहिँ अरूले सच्याउने कुरा अरूबाट आउने कुरा त्यो राम्रो हुँदैन स्वयं प्रधानमंत्रीले नै त्यसलाई करेक्सन गर्नुपर्छ भन्ने कुरा हामीले राख्यौं
0: सत्ता पक्षले भने कुनै मन्त्रीले सरकारका तर्फबाट भनाइराख्दा त्यसले सिङ्गो सरकारकै प्रतिनिधित्व हुने बताउँदै आएको छ सांसद समेत रहेका रासोपा नेता विपिन आचार्य आजको बैठकले संवादहीनता तोडेको बताउँछन्
1: आज छलफलमा उठेका कुराहरू अथवा हाम्रो तर्फबाट चाहिँ गतिरोध अन्त्य गर्नका लागि हामीले राखेका कुराहरूलाई चाहिँ आफ्नो पार्टीमा पनि छलफल गरेर हामी फेरि विल गेट ब्याक टु यु भन्ने खालको कुराहरू गर्दै गर्दाखेरि त्यसले कहीँ न कहीँ संवादहीनताको यात्रालाई त टुङ्ग्याएको छ नि त जति पनि इस्युजहरू छन् त्यो रिजोल्भ गर्ने भनेको त अल्टिमेटली फेरि छलफलै गरेर निकाल्ने हो नि त निचोड त
0: विपक्षीहरूले भने प्रधानमन्त्रीले जवाफ दिनु नै सबैभन्दा उचित हुने तर्क गर्दै आएका छन् रासोपा नेता आचार्यले सदनको गतिरोध हटाउने उपाय खोज्न विपक्षीहरूसँग निरन्तर संवाद गरिने बताए
1: सबैजनालाई चाहिँ सहज हुने र संसदको गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने पाठ पनि सत्ता पक्ष र प्रतिपक्षका साथीहरू बसेर नै फिगर आउट गर्ने हो थप छलफलले नै त्यो सोलुसन के हो भन्ने कुरा निकाल्छ
0: हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने आजको सर्वदलीय बैठकमा भाग लिएको थिएन उक्त बैठक लगत्तै बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राख्दा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन यसै सन्दर्भमा हामीले आजको सर्वदलीय बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई टेलिफोन सम्पर्क गरी सुरुमा सत्ता पक्षको प्रष्टीकरणप्रति तपाईँहरू किन अझै असन्तुष्ट भनेर सोधेका छौँ
6: कमसेकम संवाद सुरु भयो खुसीको कुरा हो तर चाहिँ जो राष्ट्रिय स्वाधीनता त्यसै गरी सीमाका विषय जो विवादित विषय उहाँले राख्नुभयो यो गलत हो गलत विषयलाई सच्याउनु पर्छ संसदको रेकर्डबाट हटाउनु पर्छ स्वयं प्रधानमन्त्रीले यसलाई स्पष्ट गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो र त्यो अहिले पनि जारी छ र त्यसको लागि चाहिँ प्रधानमन्त्रीजीको जिम्मेवारी हो यसलाई स्पष्ट गर्ने किनभने एकजनाले बोल्ने अर्कोले स्पष्ट भन्ने त हुँदैन आज यद्यपि छलफल राम्रो भयो केही डेडलक खुल्दै गएको जस्तो देखियो संवाद सुरु भयो परराष्ट्र मन्त्री या यस्तै प्रधानमन्त्रीले कुनै मन्त्रीलाई खटाएर प्रष्टीकरण गर्ने भन्ने कुराहरू पनि आए हाम्रो भनाइ के रह्यो भने प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ अरूले सच्याएर त भएन उहाँले बोलिसकेपछि उहाँकै मुखबाट चाहिँ के भन्न खोज्यो भन्ने सुन्न चाहन्छौँ भन्ने कुरा भयो र त्यही कुरामा मिलेन यद्यपि छलफल संवाद सुरु भएको छ सकारात्मक मान्नुपर्छ यसलाई
0: तर उहाँहरूको कुरा चाहिँ के छ भने सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेको प्रधानमन्त्री सरकार वा सरकारको नेतृत्व गर्ने राजनीतिक दलकै जवाफ हो नि त त्यो भन्ने कुरा छ नि त
6: अहिलेसम्म हामीले त्यसरी बुझेका छैनौँ किनभने संसदमा प्रत्यक्ष प्रश्न उत्तर गर्ने प्रधानमन्त्रीले हो त्यो प्रश्न उत्तरको क्रममा उहाँले व्यक्त गर्नुभएको हो र त्यो कुरा प्रधानमन्त्रीको प्रश्न उत्तरमा आएका कुरालाई विदेश मन्त्री अथवा परराष्ट्र मन्त्री वा अरू कसैले करेक्सन गर्ने स्पष्ट गर्ने भन्ने कुरा त्यति सान्दर्भिक विषय होइन
0: अब यो आर्थिक विधेयक माथिको छलफलको कुरा छ अरू छलफलका कतिपय विषय वस्तुहरू पनि छन् कहिलेसम्म तपाईँहरू सदन अवरोध गरिरहनुहुन्छ त त्यसो भए
6: हामी प्रतिपक्षी दलहरूको तर्फबाट एक दिन पनि एक घन्टा पनि अवरोध गर्न चाहँदैन नियमित चलोस् नीति कार्यक्रम छलफल भयो पास भयो बजेटका सिद्धान्त प्राथमिकताहरू छलफल भयो पास भयो त्यसै गरी विनियोजन विधेयक र मन्त्रालयगत विनियोजनहरू समयमै छलफल होस् पास होस् हाम्रो अपेक्षा यो सदन नियमित चलोस् हाम्रो अपेक्षा हो किनभने हामीले बन्द गरे त होइन प्रधानमन्त्रीजी जवाफ दिन आउनुभयो आफै समय मागेर आकस्मिक बोल्नुभयो अनि त्यसमा राष्ट्रियता विषय यति कमजोर कुरा जिम्मेवार मान्छेले राखिसकेपछि सीमा सम्बन्धी हुँदै नभएका विवादको राखिसकेपछि त्यो बारे त संसद स्वतः जवाफ दिए बन्नुपर्छ प्रधानमन्त्री भन्ने कुरा हो त्यसैले हामी कुनै रहरले चाहनाले नियोजित यो बन्द या अवरोध गरेको विषय नै होइन नि त
0: भनेपछि जहिलेसम्म प्रधानमन्त्रीजी आउनुहुन्न तपाईँहरू संसद चल्न दिनुहुन्न
6: निश्चय पनि
0: उनी थिए नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन अब अर्को प्रसङ्ग सगरमाथाको कठोर वातावरणमा हराएका दावा शेर्पा हालै झण्डै एक सातापछि जीवित भेटिन धेरैले त्यसलाई चमत्कार जस्तै माने ओखलढुङ्गा घर भएका पथ प्रदर्शक शेर्पा यतिखेर काठमाडौँमा उपचाररत छन्। परिवारले समेत आशा मारिसकेको अवस्थामा उनी जीवितै भेटिएका थिए। बीबीसीसँग कुरा गर्दै शेर्पाले हिउँ र चकलेटको भरमा आफूले ज्यान जोगाएको बताएका छन्। सगरमाथामा बिताएका ती चुनौतीपूर्ण क्षणबारे हाम्रा साथी कमल परियारले अस्पतालमै पुगेर उनीसँग कुराकानी गरेका छन्।
7: झारको होइन, म अक्सिजन सिधेर पछिल्लो भएको हो। अक्सिजन सिध्यो, अब अक्सिजन सिध हिँड्नु सकेन, रन पनि हो। अब खाने खाने खाली खाने पेटमा खाने हुँदैन, त्यसो भने त्यो खाने मात्र हो अक्सिजन भन्ने। दुई दिनसम्म केही पनि खाएन, अनि त्यो म त्यो आइस भन्ने चाहिँ बरफ बरफ चपाउँदै बसेँ। अब यता बरफ चपाउँदाखेरि दाँत पनि दुख्यो, चपाउँदा त्यो बरफ त्यो अनि त्यो त ऊ हुन्छ, बरफ चाहिँ पुरा चपाएँ। खानेकुरा त्यति त्यो चक्लेटहरू थियो अब भुजी भुजीमा, अब अनि त्यही त्यो अलिकति भिजाउँदै अनि पानी भिजाउँदै खायो। त्यहाँबाट उता पछाडि हेरेको अनि यस्तो यस्तो अब यस्तो यस्तो खाप खाप खप खप त्यो राति दुम त गर्दै थियो, अनि खाप खप रहेछ त्यसमा आउँछ खाप खपमा। त्यहाँबाट चाहिँ अब हाम्रो त्यो हिउँमा टेक्ने त्यो यस्तो हुन्छ, हातमा त केही पनि छैन अनि अब हिउँमा टेक्ने त्यो त्यसले गरेर कलपत्र चढेर अलिक माथि चढेर निस्केर हेरेको त आउनलाई माथि बाहिर निस्किन सक्ला सक्ला जस्तो लाग्यो कि। अनि त्यहाँबाट चाहिँ फेरि ल सक्दो रहेछ भने त त्यता नि डोरी खोजेर गएँ। डोरी त्यो डोरी हुन्छ त्यो डोरी कहाँनिर रहेछ, डोरीको एरिया खोज्दै गएँ। अर्को ठाउँमा डोरी पायो, डोरी पाएपछि डोरी पाएपछि डोरीमा समातेर उता गएँ। फेरि त्यहाँ पनि अर्कै पहिरो आएको रहेछ, त्यहाँबाट फेरि आउँला आउँला जस्तो त्यो फेरि खाल्टो खोल्यो रहेछ, डाँडा काटेर कता कता डाँडा काटेर अनि त्यहाँबाट तल आएँ। त्यो उँधो बाहिर निस्केपछि रातभरि हिँड्यो, त्यो दिन भोलि पनि हिँड्यो रातभरि पनि हिँड्यो। अनि ठ्याक्कै रातभरि हिँडेपछि त्यहाँ बिसिएम भन्ने ठाउँमा आइपुग्यो, यो एसपिसी चाहिँ भन्ने एउटा कम्पनी हुन्छ, उनीहरूको केटाहरू माथि सामान फोर ऊ गर्नुलाई जाँदो रहेछ। त्यहाँबाट भेट्यो अनि उनीहरूले जला गरेर बोकेर ल्यायो। बाँचेले भने नाक्दाखेरि थिएँ, अब म यतिकोमै सिलिन्डर भन्नु लाग्ने थियो।
0: दावा शेर्पा बिबिसी नेपालीसँग कुरा गर्दै। तपाईँ नेपालका विभिन्न एफएम स्टेसनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौँ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अप्रेल यता पहिलो पटक दुई पक्षबीच भएको लडाईँपछि इरानले इजरायलमाथि हमला रोक्ने बताएको छ। तर देशको सैनिक कमान्डको मुख्यालयले इजरायलले दक्षिणी लेबननमा हमला गरेको खण्डमा थप चरम प्रतिक्रिया जनाउने उल्लेख गरेको छ। यसअघि राष्ट्रपति ट्रम्पले दुई देशले युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
3: इरानको प्रमुख सैन्य कमान्डको मुख्यालयले इजरायलमाथिको पछिल्लो आक्रमण अन्त्य भएको घोषणा गरेको हो। उसले इजरायलले दक्षिण लेबनानमा हमला गरेको खण्डमा इरानले पहिलाभन्दा चरम र शक्तिशाली प्रतिकार गर्ने बताएको छ। इरानी राष्ट्रपति मेसुद पेजिस्क्यानले आफ्नो मुलुकले युद्धको मैदान वा वार्ताको टेबल दुवै नछाडेको बताएका छन्। एक्समा राखिएको एउटा पोस्टमा उनले आफ्नो देशको प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताए। उनले कुनै पनि धम्कीबाट पछि नहट्ने पनि उल्लेख गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई गोलाबारी रोक्न भनेका थिए। उनले दुई देशले तत्कालै युद्ध विराम गर्न खोजेको पनि उल्लेख गरेका थिए। यसैबीच इजरायलको च्यानल 12ले राष्ट्रपति ट्रम्पको अनुरोधमा इजरायलले इरानमाथि हमला रोकेको जनाएको छ। उक्त रिपोर्टमा हिजबुल्लाले आक्रमण गरेको खण्डमा दक्षिण लेबनानमा इजरायली आक्रमण जारी रहने भनिएको छ। इजरायली र अमेरिकी सञ्चार माध्यमहरूले राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोनमा कुराकानी भएको जनाएका छन्। तर उनीहरू बीच के छलफल भयो त्यो प्रष्ट छैन। यसअघि बेरुतमा इजरायलले गरेको हमलाको जवाफमा इरानले सैन्य कारवाही गरेको बताएको थियो। इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले पश्चिम र मध्य इरानमा हवाई हमला गरेको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र दलहरू बीचको सहकार्यका सम्बन्धमा छलफल। अख्तियारद्वारा पर्साको वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क। र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट छनौट खेलमा नेपालको जित। अब समाचार विस्तारमा। प्रतिनिधि सभा बैठक भोलिसम्मलाई स्थगित भएको छ। प्रतिपक्षीको अवरोधका कारण आजै 15 मिनटका लागि स्थगित भएको बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधि सभाको बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएकाले भोलि दिनको 1 बजे बस्ने गरी सभामुख टोल प्रसाद अर्यालले समय निर्धारण गर्नुभएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। प्रधानमन्त्री वालेन्द्र शाहले केही दिन अघि प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचिएको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आएका छन्। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले विरोध कायम राख्दै अवरोध गरेका थिए। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध शुरू गरेपछि सभामुख अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास व्यक्त गर्नुभयो। सभामुख अर्यालले केही दिनदेखि सदन स्थगित भइरहेको, सदनमा उठिरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सत्ता पक्ष र प्रतिपक्षी दलबीच संवाद भइरहेको बताउनुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्म अर्यालले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लङ्घन गर्दै अभिव्यक्ति दिएको भन्दै भूल सुधार गर्नुपर्ने अडान राख्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रधानमन्त्री शाहले दिनुभएको विवादित अभिव्यक्तिका सम्बन्धमा संसदमा आएर जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीको तर्फबाट आफूहरूको अडान कायमै रहेको बताउनुभयो। नेपाली कंग्रेसका सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति भत्सनायोग्य रहेको भन्दै त्यसलाई विषयान्तर नगरी सच्याउन र संसदप्रति उत्तरदायी बनेर जवाफ दिन माग गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै सिमानामा नेपाली सेना तैनाथ राख्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले प्रतिपक्षी दलका सांसदहरूलाई बैठकलाई कार्यसूचीमा प्रवेश गराउन

0: पुर्लाकोटीले नेपाल भारत सीमा विवादको विषयगत सम्बन्ध परराष्ट्र मन्त्रालयसँग भएकोले समग्र कूटनीतिक विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनलाई सम्बोधन गर्ने बारेमा पनि छलफल भएको बताउनुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको रेकर्ड सदनबाट हटाउनु पर्ने र प्रधानमन्त्री शाहको संसदप्रति जवाबदेहिता सुनिश्चित गर्दै संसद सञ्चालनको वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले संसदमा विपक्षी दल अल्पमतमा रहेको भन्दै बहुमतको सरकारले सबै संवैधानिक व्यवस्था भत्काउने तथा शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त कमजोर बनाउने कार्य गर्न नहुने बताउँदै कूटनीतिक सम्बन्धका विषयमा संवेदनशील भई अभिव्यक्ति दिनु आवश्यक रहेको औल्याउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको थियो। पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिंह सहित वीरगंज महानगरपालिका वडा नम्बर 3 का तत्कालीन वडा सचिव भिकारी राय, तत्कालीन वडा सदस्य एवं कार्यवाहक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत शरद कुमार पोखरेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। यसै गरी गृह मन्त्रालय छानबिन समिति संयोजक र सदस्य तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर 10 घर भएकी रीता भट्टराई विरूद्ध मुद्दा दायर भएको छ। आयोगका अनुसार पर्साको वीरगंज महानगरपालिका वडा नम्बर 3 र जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्म दर्ता तथा नागरिकता बनाउँदा गलत लिखत तयार पारे, सरकारी कागजात सच्याई नोक्सान गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लामपाटा च्याचौर क्षेत्र रानीसैनमा चर्किएको सीमा विवाद अहिले सामान्य अवस्थामा रहेको आएको जानकारी दिनुभयो। साथै बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समितिलाई त्यहाँको सुरक्षा अवस्था बारे जानकारी दिनुभयो। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै गएको छ। ब्रेन ट्युमर दिवसको विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको संख्या बढेको हो। नेपालभरका 20 भन्दा बढी न्युरो केन्द्रबाट भएको अध्ययनका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डाक्टर राजीव झाले जानकारी दिनुभयो। उहाँका अनुसार 2082 सालमा 3000 जना ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको छ। विक्रमसम्म 2081 यो संख्या 2600 थियो। शल्यक्रिया गरिएका ब्रेन ट्युमरका बिरामी मध्ये पुरुष बढी रहेको तथ्याङ्कमा उल्लेख छ। सरकारले विभिन्न 18 मन्त्रालयको संख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ। सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली 2083 साविकको 22 मन्त्रालयबाट 18 कायम भए अनुसार सचिवहरूको दरबन्दी मिलान गरिएको हो। दुईवटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाई एकमात्र कायम गर्ने गरी कुल 23 जना सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटवार्ताका क्रममा उहाँहरूबीच पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य अभिवृद्धि गर्दै नेपाल जापान सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान प्रदान भएको मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा

0: एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
1: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। जिल्ला प्रहरी परिसर ललितपुर रे गोदावरी नगरपालिका 3 स्थित फुलचोकी जंगल क्षेत्रमा मान्छे हराउने तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। कना जंगल, अपरिचित मदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो। दिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डाक्टर दिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार 2082 वरिष्ठ चिकित्सक डाक्टर गौरी शंकर लाल दास र वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ। साथै डाक्टर दिल्ली रमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार 2026 संस्थागत तर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकालाई प्रदान गरिएको छ। आज आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभएको हो। राष्ट्रिय शान्ति पुरस्कारको राशि 1,00,000 रुपियाँ रहेको छ। अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको मिन्डानाओ टापुको तटीय क्षेत्रमा आज गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि कम्तीमा 32 जनाको मृत्यु भएको छ। राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार अझै धेरै मानिसहरू हराइरहेका छन् भने 134 जना घाइते भएका छन्। अमेरिकी भौगोलिक सर्वेक्षण संस्था यूएसजीएसका अनुसार भूकम्प गएको करिब 2 घण्टापछि 6.5 म्याग्निच्युडको शक्तिशाली पराकम्प गएको थियो। अब आर्थिक समाचार।
2: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बकेउता असुलीलाई आफ्नो दैनिक कार्यसूचीमा राखेर अघि बढाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उप कार्यकारी निर्देशकहरूको छुट्टा छुट्टै बैठकमा मन्त्री श्रेष्ठले महसुल बकेउता लामो समयदेखि अल्झिरहेको र रकम समेत ठुलो रहेको हुँदा त्यसलाई छिटो फर्सुट गर्न निर्देशन दिनुभएको हो। प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासकीय पुनरावलोकन समिति गठन गरिसकेको र सो समितिले अब विद्युत महसुल जरिवाना लगायतका विवाद समिति मार्फत पुनरावलोकन गर्न सकिने पनि मन्त्री श्रेष्ठले बताउनुभयो। डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सडक बत्ती लगायतका सबै क्षेत्रको बकेउता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइरहेको छ। महालेखा परीक्षकको हालै प्रकाशित पछिल्लो प्रतिवेदनमा विद्युत महसुल बकेउता 50 अर्ब 1 करोड रुपियाँ बराबर रहेको देखाइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आर्थिक वर्ष 2083-84 बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको बताउनु भएको छ। बजेट माथिको नीति संवाद कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटको सफलता कार्यान्वयनमा निर्भर हुने बताउनुभयो। उहाँले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिकोणबाट नभई लगानीको वातावरणमा सुधार, उत्पादन वृद्धि र रोजगारी सृजनाको आधारमा मूल्याङ्कन गर्ने पनि बताउनुभयो। अध्यक्ष श्रेष्ठले बजेटले अन्त शुल्क हटाएको भने पनि विभिन्न शीर्षकमा शुल्क कायम राखिएकोले करको वास्तविक भार नघटेको तर्क थियो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग ढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो। हाल सुरुङ मार्ग भएर आवाजावत गर्ने सवारी साधनसँग अन्त शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिम सहित प्राविधिक काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन एआरटी जेबी बीच सम्झौता भइसकेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्याजित विधान समितिको सोमबारको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कुल भौतिक प्रगति 99.5% र वित्तीय प्रगति 96% भएको जानकारी दिनुभयो। दैनिक 8,000 सवारी साधन सुरुङ मार्ग भएर आवत जावत गरेमा वार्षिक 35 करोड बराबरको टोल शुल्क उठ्ने अपेक्षा आयोजनाले गरेको छ।
3: एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट छनौट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ। सिङ्गापुर स्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङमाथि 19 रनको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो। वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको विजयी लक्ष्य पछ्याएको नेपाल 11.3 ओभरमा 2 विकेट गुमाएर 114 रनको खल बनाएको थियो। त्यसपछि वर्षा भएपछि नेपाल र हङकङ बीचको खेल रोकिएको थियो। वर्षाका कारण खेल पुनः सुरु हुन नसकेपछि नेपालले डकवर्थ लुइस पद्धतिमा नेपालले प्रतियोगिताको उपाधिमाथि जित हासिल गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक 65 रनको योगदान दिए। उनले 40 बलमा 8 चौका र 3 छक्काको सहयोगमा सर्वाधिक 65 रन बनाएका हुन्। यस्तै अर्का ओपनर आसिफ शेख शून्यमा नै आउट भए। रोहित पौडेलले 24 बलमा 35 रन जोडे। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्ति पाएको हङकङले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 188 रनको योगफल बनाएको थियो। बलिङतर्फ नेपालका लागि शेयर मल्लले 4 विकेट लिए। यसै गरी करण केसीले 2 विकेट लिए भने सन्दीप लामिछानेले 1 विकेट लिए। नेपालले सेमी फाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो। यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेमका लागि छनौट भइसकेका छन्। अन्डर 19 महिला राष्ट्रिय क्रिकेट अन्तर्गत घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार बेहोर्दा मधेसले भने लगातार दोस्रो जित निकालेको छ। सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका 3 खेल जितेर उपाधि दावेदारीलाई बलियो बनाएको छ। सोमबार कालुङचोक मैदानमा कर्णाली विरुद्धको खेलमा मधेस 9 विकेटको फराकिलो अन्तरले विजयी भयो। आफ्नो पहिलो खेलमा कोशीमाथि जित निकालेको मधेसले लगातार दोस्रो जितसँगै महत्वपूर्ण 4 अङ्क प्राप्त गरेको छ। पहिले ब्याटिङ गरेको कर्णालीले 4 विकेटको क्षतिमा 103 रनको लक्ष्य दिएको थियो। मधेसले यो लक्ष्य 9.1 ओभरमा 1 विकेट गुमाएर पूरा गरेको थियो।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा एस्ट्रोसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र दलहरू बीचको सहकार्यका सम्बन्धमा छलफल। अख्तियारद्वारा पर्साको वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह सहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा दायर। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क। फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको मिन्डा नाओ टापुको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा 32 मृत्यु। र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट छनौट खेलमा नेपालको जित। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पछि

0: निष्पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चाहिँ टाढा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है नकरा

साइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमाने लता छु साइली खोली झरे माछी जालमा।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: स्वदेश एफएम तिराना पृथ्वीको 2 मेगाहर्ज
1: मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज

0: तिम्रो सानो ठुलो आफ्नो अर्काको भन्ने मनबाट हटाइदेऊ अनि सबै तिम्रो हो, तिमी सबैका हौ, तिमी आफू आफै भगवानमा अर्पित हौ, यही नै सबभन्दा ठुलो सहारा हो।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित रामभक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः म मेरो परमात्मा समा ब्रह्मज्ञानी श्री गुरुदेवको चरणमा धन्यवाद प्रणाम गर्दै गीतोपदेश भगवान् श्री कृष्णले जुन बक्सिनु भएको छ त्यसको म प्रवचन गर्ने अनुमति माग्छु। अहिले म गीता अध्याय 4:35 मन्त्रबाट यहाँहरू समक्ष प्रवचन गर्ने अनुमति माग्छु। भगवान् श्री कृष्ण दया परवश भएर आफ्नो मित्र अर्जुनलाई भन्नुहुन्छ, यस ज्ञात्वा न पुनर्मोह मिमं यास्यसि पाण्डव येन भूता निशेषाणी द्रक्षस्याद् मन्यथो मयि भन्नुहुन्छ। परमात्मा अर्जुनप्रति आत्मसाक्षात्कार गरेका व्यक्तिहरूबाट वास्तविक ज्ञान पाइसकेपछि तिमी फेरि कहिल्यै यस्तो मोहजालमा पर्दैनौ, तिमी ज्ञानी भइहाल्छौ, संसार तुच्छ देख्छौ, किञ्चित् न पश्यन्ती जगत समग्र। ज्ञानीहरूले यो जगतलाई एउटा तृण बराबर पनि देख्दैन भनिएको छ, किनभने यो ज्ञानद्वारा तिमीले सबै जीव परमात्माका अंश हुन् तथा तिनीहरू सबै मेरै हुन् भन्ने अनुभव गर्न सक्छौ। यसरी सारा प्राणीभित्र र मभित्र पनि त्यही परमात्मा एउटा प्रवेश गरेको छ, यसरी बुझ्न पर्यो। त्यही एउटा परमात्मा, त्यही एउटा आकाश हरेकको घडाभित्र पस्छ, हरेकको घरभित्र पस्छ। आकाश त्यही हो, मेरो घरमा पसे प्रवेश गरेको आकाश र तपाईँको घरमा प्रवेश गरेको आकाश छुट्टै होइन। त्यसो भएर सुरमुनिदेखि भूसुनासम्म छौ प्रभु सबका घटमा टम्म, यसरी परमात्मा एउटै सबैको घटमा बस्नु भएको छ भनेर त्यो परमात्मालाई याद गर्ने, कसरी याद गर्ने देखेको छैन भन्नु होला है। सारा विषय चिन्तन नगर्नुहोस्, तपाईँ बिना विषयको निर्विषय हुनुहुन्छ, त्यो निर्विषय जुन वस्तु हो त्यो आत्मा हो, त्यो ज्ञान जसले तपाईँभित्र बसेर तपाईँलाई प्रकाश दिइराखेको छ हो त्यो ज्योति, तपाईँको जीवनलाई उज्यालो दिने जुन ज्योति हो त्यही हो परमात्मा। यसरी त्यो परमात्माको अनुभव विषयलाई त्यागेपछि हुन्छ, निर्विषय मन मुक्तो निर्विषय मन एव मनुष्याणाम कारणम बन्ध मोक्षयो बन्धश्च विषयासक्त मुक्तो निर्विषयान मन। निर्विषय भएर त्यो परमात्माको याद गर्नुहोस् आफ्नै घरमा, आफ्नै दरबारमा, आफ्नै बगैँचामा बस्नुहोस्, याद गर्नुहोस्। परमात्मालाई खोज्न कहीँ पनि जानु पर्दैन, तपाईँभित्र छ परमात्मा। त्यसलाई विषय वासनामा आबद्ध भएको जीवले ठहर्याउन अलिक गाह्रो पर्छ, त्यस भएर अभ्यास गर्नु। आत्मसाक्षात्कार गरेका व्यक्तिबाट ज्ञान प्राप्त गर्नु परिणाम स्वरूप व्यक्तिले वस्तुको यथार्थ ज्ञानकारी जानकारी प्राप्त गर्दछन् र साथै सम्पूर्ण जीवात्मा भगवान के अंश हुन् भन्ने कुरा बुझ्दछन्। परमात्मा भन्दा भिन्न अस्तित्व बोध हुनलाई माया भनेको छ। माया अनि त्यो मायाको जाल हुन्छ, फेरि त्यो मायाको जालमा हामी फसिराखेका छौँ। मा भनेको होइन होइन, या भनेको जुन वस्तु हो, त्यो दुईटा शब्द जोडेपछि माया भन्छ। मा शब्द निषेधात्मक हो। या भनेको यो, अर्थात् यो होइन भन्ने भाव नै माया हो। केही मानिसहरूका विचारमा परमात्मा एकजना महान ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ, उहाँसँग हाम्रो केही सम्बन्ध छैन र परब्रह्म निराकार छ। वास्तवमा भगवद्गीताका अनुसार निराकार ब्रह्म भन्नु भगवान् श्रीकृष्ण आफै नै हुनुहुन्छ। परमात्मामा अथवा भगवान् हुनुहुन्छ प्रत्येक प्राणीको हृदयभित्र, हृदय पुण्डरीक भएर यहाँ लेखिएको छ। हृदय पुण्डरीक गीतामा त्यो हृदय पुण्डरीकमा भगवान्को निवास हुन्छ। हृदय पुण्डरीक मुटु हो, त्यो मुटुको आसपासमा दुई अङ्गुल हुन्छ। हो त्यहीँनिर परमात्माको दरबार छ, त्यही हो परमात्माको निवास स्थान। यसरी त्यो परमात्मालाई हृदय पुण्डरीकमा त्यो बाटुलो मुटुको नजिकै सम्झनुहोस्। कहीँ जानु परेन, त्यसलाई ज्ञान चक्षुले हेर्नु, विचार गर्नु। बाहिरी जे देख्नु भएको छ त्यो नाशवान वस्तु हो, त्यो भित्र बसेको जुन परमात्मा हो त्यो मात्रै सत्य हो। जो बाहिर रूप र नामले सुसज्जित छन्, त्यो रूप र नाम तिनीहरूको अस्तित्व धेरै समय रहँदैन। नाम रूपादि जगत यसरी सम्पूर्ण वस्तुका कारण हुनुहुन्छ परमात्मा। ब्रह्म संहितामा पनि भनिएको छ परमात्मा भगवान् हुनुहुन्छ र सबै कारणका पनि कारण हुनुहुन्छ। लाखौँ लाख अवतारहरू उहाँका विस्तार मात्र हुन्। यो सारा जगत जम्मै परमात्माको अवतार हो। हजुर, हामी यहाँ अवतरित भएका छौँ तर अज्ञानी भयौँ। हामी संसारमा अवतरित त भइयो तर अज्ञानी भइयो। संसारिक ज्ञान त अहिले पाइन्छ जत्र तत्र। यो ज्ञान, आध्यात्मिक ज्ञान पाउन बहुत मुस्किल छ। यसै गरी सम्पूर्ण जीवात्माहरू परमात्माकै अंश हुन्। परमात्माका अनेक अंशहरूको विस्तारमा उहाँको आफ्नो छुट्टै अस्तित्व हराउन पुग्छ भन्ने मायावादीहरू दार्शनिकहरूको विचार झुटो हो। यो विचार सत्य होइन। यसरी यो भौतिकवादी विचार हो। भौतिक जगतमा यदि कुनै वस्तुलाई विखण्डित पारिन्छ भने त्यसको मूल स्वरूप नष्ट हुन जान्छ। यस्तो अनुभव हामीले गरेका छौँ। तर परमात्माका स्तरमा एक मात्र, एक जोडा एकै हुन्छ र एकमा एक हटाउँदा पनि एकै बाँकी रहन्छ भन्ने मान्यता मायावादीहरूका भेटिँदैनन्। वास्तवमा परब्रह्मको स्वरूप यस्तै रहन्छ। ब्रह्म विज्ञानको पर्याप्त ज्ञान नहुनुले हामी मायाद्वारा ढाकिएका छौँ। सम्पूर्ण कुराहरू हामी देख्न सक्छौँ। त्यो आनन्द भन्ने वस्तु नपाएर हामी कुन चिज भए आनन्द प्राप्त होला भनेर धेरै जिज्ञासा गऱ्यौँ। विवाह भए आनन्द हुन्छ कि भएन, छोरा पायो हुन्छ कि भएन, पलङ बनाएर हुन्छ कि दरबार खडा गरेर हुन्छ कि अनि भैँसी पालेर हुन्छ कि के गरेर हुन्छ। आनन्द खोज्दा खोज्दै आनन्द पाइएन, किन त्यसलाई ढाकिराखेको छ, त्यो काम क्रोधादिले ढाकेको छ। त्यही हो तपाईँको आनन्द, भित्र रहेको परमात्मा। यहाँसम्म यो प्रवचन गरेर म बिदा लिन्छु। जयथु संस्कृतम। भोलि भेट।

0: आज विक्रम सम्वत 2083 साल जेठ 26 गते मंगलबार जेठ कृष्ण नवमी 9 जुन सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: बजेटपछि चुपचाप फेरिए करका दर, अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग, दिल्लीबाट फर्किएको सात दिनमै बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल, सत्तापक्ष र विपक्षी बीच अविश्वासको खाडल बढ्दै, रविलाई प्रधानमन्त्रीको अफर, बालन सच्याउन रविलाई हैरानी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको सिंचाई आयोजनाले फेरिँदै किसानको खेतीबाली शीर्षकको शुभ समाचार।
0: तेह्रथुम छत्तर गाउँपालिका छका किसान टंकबहादुर लिम्बु बिहानै खेततिर निस्कँदा अहिले उहाँको मनमा पहिले जस्तो चिन्ता हुँदैन। केही वर्ष अघिसम्म भने अवस्था फरक थियो। खेतमा पानी पुर्याउने चिन्ता, कुलो भत्किने डर र पानीको पालो कुर्दा कुर्दै बित्ने रातहरू उहाँको दैनिकी बनेका थिए। खेती गर्नुभन्दा पानीको व्यवस्थापन गर्न बढी समय खर्च हुन्थ्यो। उहाँ विगत सम्झिँदै भन्नुहुन्छ, कहिले रातभरि पानी थुन्नु पर्थ्यो, कहिले पालो कुर्नु पर्थ्यो, खेतमा पानी पुग्छ कि पुग्दैन भन्ने चिन्ता हुन्थ्यो। टंकबहादुर मात्र होइन, छथर छका अधिकांश किसानको कथा उस्तै थियो। अन्न बाली, तरकारी तथा फलफूल खेती नै मुख्य आयस्रोत भए पनि पर्याप्त सिंचाई सुविधा नहुँदा उत्पादन अपेक्षा अनुसार हुन सकेको थिएन। वर्षा कम हुँदा बाली सुक्ने, तरकारी खेती विस्तार गर्न नसकिने र फलफूलका बिरुवाले समयमै पानी नपाउने समस्या वर्षौंदेखि किसानले भोग्दै आएका थिए। किसान अन्जान आँखे वा पनि सिंचाईका लागि प्रयोग हुने माटोका कुलोहरू किसानको बाध्यता थिए। माटोको कुलोबाट पानी ल्याउँदा धेरै ठाउँमा चोहिन्थ्यो। उहाँ भन्नुहुन्छ, कतै कुलो भत्किन्थ्यो, कतै पानी हराउँथ्यो, खेतसम्म पर्याप्त पानी पुग्दैनथ्यो, खेती गर्न निकै कठिन थियो। यही समस्यालाई समाधान गर्ने उद्देश्यले निर्माण गरिएको कमान सिंचाई आयोजना अहिले गाउँमा परिवर्तनको आधार बनेको छ। छरछरे खोलालाई मुहान बनाएर निर्माण गरिएको करिब 2153.97 मिटर लामो सिंचाई कुलोले किसानको वर्षौं पुरानो समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बजेटपछि चुपचाप फेरिए करका दर, अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग शीर्षकमा हिमालय टाइम्समा खबर छ। करका दर हेरफेरको विषयले प्रतिनिधि सभामै प्रवेश पाएको, संसदमा टेबल भइसकेको आर्थिक विधेयकमा आफू खुसी करका दर हेरफेर गरिएको भन्दै सांसदहरूले चर्को विरोध जनाएका हुन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रक्रिया मिचेर अर्थ मन्त्रालयले आफू खुसी करका दर संशोधन गरेको भन्दै विपक्षी दलका सांसदहरू आक्रोशित बनेका छन्। विधेयकका 16 पाना हटाएर अर्थ मन्त्रालयले वेबसाइटमा नयाँ विधेयक राखेको भन्दै उनीहरूले छानबिन समेत माग गरेका छन्। संसदको स्वीकृति बिना मनलाग करका दरहरू हेरफेर गरिएकोमा अर्थमन्त्री डाक्टर सोडी मुवागले माथि संसदीय छानबिन हुनुपर्ने उनीहरूको माग रहेको छ। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साईले करका दर हेरफेर र करका दरबारे सूचना लिक गर्ने कार्यलाई राजद्रोहको संज्ञा दिनुभयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले संसदलाई छलेर सरकारले मनलाग्दी हेरफेर गर्न नमिल्ने बताउनुभयो। नेपाली काँग्रेसकी प्रमुख सचेतक वासुना थापाले संसदमा दर्ता भइसकेको विधेयकमा अर्थ मन्त्रालयले आफू खुसी त्यसका प्रावधान चलाउने कार्य आर्थिक अपराध भएको बताउनुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले जेठ 15 गते संसदमा प्रस्तुत गरेको शुरूआती आर्थिक विधेयक 464 पृष्ठको थियो, तर व्यापक त्रुटि र आलोचनापछि मन्त्रालयले 16 पृष्ठ हटाएर 448 पृष्ठको अर्को विधेयक वेबसाइटमा सार्वजनिक गरेको थियो। शुरूआती आर्थिक विधेयकमा करका दरमा व्यापक त्रुटि भेटिएपछि सरकारले भ्याट फिर्ताको व्यवस्था संशोधन गर्दै पहिले तत्काल भ्याट फिर्ता गरिने भनिएकामा पछिल्लो संशोधित व्यवस्थाले तत्काल छुट दिने भन्ने प्रावधान राखेको छ। कांग्रेस सांसद अर्जुन नरसिंह केसीले संसदको अवरोध खुलाउन सत्तापक्षले तत्परता नदेखाउनु खेदजनक रहेको बताउनु भएको छ। सदन खुलाउन तत्परता नदेखाउनु केवल प्रतिपक्षको उपेक्षा मात्र नभएर जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च नीतिगत मञ्च संसदप्रतिको अनादर भएको विपक्षीको आरोप रहेको छ। बजेटपछि चुपचाप फेरिँदै करका दर, अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ।
0: बाटो फर्किएको साता दिनमै बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। तीन दिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदैछन्। चिनिया समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चार दिने 31 जेठदेखि 3 असारसम्मको भ्रमणका लागि बेजिङ जाने भएका हुन्। खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ। भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनिया कम्युनिष्ट पार्टी सीपीसीका नेताहरूलाई समेत भेट्नेछन्। भ्रमण निश्चित भएपछि परराष्ट्र मन्त्रीले आवश्यक तयारी थालिसक्नु भएको छ। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने वास्तवमा चीन भ्रमण निश्चित भएपछि मात्र उहाँ छोटो तयारीमै दिल्ली जानु भएको हो। दिल्लीमा रहँदा मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। उनीहरूबीच सीमा, व्यापार, वाणिज्य, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा र रासायनिक मलको आपूर्ति लगायतका द्विपक्षीय विषयहरूमा छलफल भएको थियो। वर्तमान सरकार पश्चिमा मुलुकतर्फ बढ़ी ढल्किएको भन्ने बेजिङको आशंका बीच परराष्ट्र मन्त्री खनाल चीन जान लागेको उनी निकट एक अधिकारीले बताए। परराष्ट्र मन्त्रीको बेजिङ भ्रमणको उद्देश्य त्यो आशंकालाई चिर्नु र नेपाल सन्तुलित कूटनीतिमा प्रतिबद्ध रहेको कुरामा चिनिया नेतृत्वलाई आश्वस्त पार्नु हो। यसको अर्थ दुवै छिमेकीसँग नेपालको सन्तुलित नीति देखाउनु पनि हो। ती अधिकारीले थपे, मन्त्री खनालले बेजिङ जानु अघि पूर्व मन्त्री, नेताहरू, उच्च अधिकारी र चीन विज्ञहरूसँग सुझाव लिने भएका छन्। 21 फागुनको निर्वाचन लगत्तै सीपीसीका केही नेता काठमाडौँ आएका थिए। उनीहरूले रासोपा सभापति रवि लामिछाने र खनाल लगायत नेताहरूसँग भेटवार्ता गर्दै नयाँ सरकारको दृष्टिकोणबारे छलफल गरेका थिए। त्यसक्रममा उनीहरूले नयाँ सरकारले पश्चिमा नीति अवलम्बन गर्छ कि भनेर जिज्ञासा समेत राखेका थिए।
2: सत्ता र विपक्षी बीच अविश्वासको खाडल बढ्दै सहमतिमा ल्याउने रविको प्रयास शीर्षकमा हिमालय टाइम्समा खबर छ। झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार र सानो संख्यामा रहेका विपक्षी दलहरूबीच अविश्वास झन्झन बढ्दै गएको छ। सदनमा सरकार र विपक्षी बीच टकरावको स्थिति छ। संसदमा उपस्थिति र सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रतिनिधि सभा बैठक अवरुद्ध गरिरहेका छन्। विपक्षी दलको अवरोधका कारण अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल हुन सकेको छैन। विपक्षी दलहरूले सरकारको कार्यशैलीको चर्को आलोचना गरिरहेका छन्। स्वयं प्रधानमन्त्री तथा मन्त्रीहरूका विवादित अभिव्यक्ति र कार्यशैली सरकार विरूद्ध विपक्षीका लागि मसला बनिरहेको छ। सत्ता र विपक्षी बीच द्वन्द बढ्दै जाँदा सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्षीय दलहरूलाई विश्वासमा ल्याउने प्रयास शुरू गरेको छ। यही बीचमा सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रसभाका सभापति रवि लामिछानेले भारतको 5 दिने औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ। भ्रमणको क्रममा नयाँ दिल्लीमा पाएको उच्च सम्मानले उत्साही हुनुभएका सभापति लामिछानेले सत्ता र विपक्षी बीच बढ्दै गएको दूरी कम गर्ने प्रयास गर्नुभएको हो। विश्वासको संकट कम गर्ने उद्देश्यले राष्ट्रपति सभापति लामिछानेले सोमबार सर्वदलीय बैठक आयोजना गर्नुभयो। संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि रासपा सभापति लामिछानेले बोलाएको बैठकमा चार दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन्। सोमबारको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने छ दल मध्ये चार दलका नेतृत्वकर्ता बैठकमा अनुपस्थित भएका हुन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहभागी नभएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन भने बैठकमा सहभागी हुनुभएको थियो। बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर मोहर, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल र नेता वर्षमान पुन सहित सहभागी थिए। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाब दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनु भएको छ। सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनु भएको हो। सभापति लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराउनु भएको छ। सोमबार सिंह दरबारमा सर्वदलीय बैठक राखेर लामिछानेले भ्रमणबारे जानकारी गराउनु भएको हो।
0: बालन सच्याउन रविलाई हैरानी शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। संसदको अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक राखेर विपक्षीहरूसँग संवादको ढोका खोलेका छन्। निर्वाचन नतिजा आएको तीन महिनापछि उनले विपक्षी दलहरूसँग संवाद थालेका हुन्। तर रविले बोलाएको बैठकमा विपक्षी दलका शीर्ष नेतृत्व मात्र होइन आफ्नै दलका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह समेत उपस्थित भएनन्। प्रधानमन्त्री शाहकै विवाद आस्पद अभिव्यक्तिका कारण उत्पन्न लफडा साम्य पार्ने सभापति रविको चाहनामा सोमबारको छलफलबाट समाधान भने निस्किएन। जेठ सत्रमा संसदको रोस्टमबाटै नेपालले पनि भारतको जग्गा धेरै मिचेको रहेछ भनेपछि विपक्षीहरूले प्रधानमन्त्रीसँग त्यसको तथ्य र प्रमाण माग गर्दै निरन्तर संसद अवरोध गरिरहेका छन्। अवरोध हटाउँदै सरकारका कामलाई सहजीकरण गर्न सभापति लामिछानेले थालेको संवाद सकारात्मक भए पनि सदन अवरोधको विषयमा प्रधानमन्त्रीबाटै निकास खोजिनुपर्ने विपक्षी दलका नेताहरूले अडान राखे। प्रधानमन्त्रीले नेपालले भारतीय जग्गा मिचेको प्रमाण देखाउन वा आफ्नो अभिव्यक्ति सदनबाटै सच्याउनु पर्ने माग गरेका हौं। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले भने विपक्षीहरूको एजेण्डालाई प्रधानमन्त्री शाहले भने कुनै महत्व दिएका छैनन्। संसददेखि सर्वदलीय बैठकमा समेत अनुपस्थित हुने बालेनको कार्यशैलीप्रति सत्ता पक्षकै कतिपय सांसदहरू पनि सन्तुष्ट छैनन्। एकपछि अर्को त्रुटि गर्दै आएका प्रधानमन्त्रीका विवादास्पद अभिव्यक्ति, सामाजिक सञ्जालमा लेखिने टिप्पणी र उनको कार्यशैलीलाई सच्याउन सभापति लामिछाने तल्लीन छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सदनको गत्यावरोध हटाउने लामिछानेको प्रयास थियो।
2: निजामतीमा हलचल शीर्षकमा नागरिक दैनिकमा खबर छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव सहित संघीय निजामती सेवा ऐनको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वृत्तमा हलचल मचिएको छ। अहिले सबैजसो सरकारी कार्यालयमा यही विषयमा चर्चा र टीका टिप्पणी हुने गरेको छ। मस्यौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकपटकका लागि अनिवार्य अवकाशमा पठाउने व्यवस्था गरिएको छ। प्रस्तावित प्रस्ताव अनुसार ऐनको विधेयक संसदबाट पास भएमा 55 वर्ष उमेर पुगे 20 वर्ष सेवा अवधि पुगेका कर्मचारी अनिवार्य अवकाशमा जानेछन्। त्यसपछि कर्मचारीको अवकाश उमेर सीमा 60 वर्ष हुने मस्यौदामा उल्लेख छ। एकपटकका लागि 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि राखेर 10,000-15,000 कर्मचारीलाई अवकाश दिएर बाँकी युवा पुस्ताका कर्मचारीको अवकाशमा उमेर सीमा 60 वर्ष राख्ने प्रस्ताव गरिएको छ। नयाँ सरकारको भावना अनुसार कर्मचारी वृत्तमा पनि पुरानो पुस्तालाई विदा गरी नयाँ पुस्ता ल्याउन यस्तो प्रस्ताव गरिएको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। प्रस्ताव मस्यौदामा परिमार्जन गरी 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि राखिएपछि यसको अर्थ 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि मध्ये जुनले सुन्छ त्यो कर्मचारी अनिवार्य अवकाशमा जानुपर्छ भनिएको छ। यसको अहिले सर्वत्र विरोध भइरहेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप शुरू गरेको जिल्ला अधिवेशन 56 जिल्लामा सम्पन्न गरेको छ। देशभरका 77 जिल्ला मध्ये बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रासोपाले जनाएको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र एक जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो। रासोपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन शुरू गरेको थियो। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिए लगत्तै मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन शुरू हुँदैछ। रासोपा प्रदेश अधिवेशन आजदेखि शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: वीर अस्पताल व्यथितिको चाङ सकसमा बिरामी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। जेठ 2 साता अन्त्यतिरको कुरा हो। 40 वर्ष आसपासका एक पुरुष छातीमा असह्य दुखाइ भएपछि वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका थिए। चिकित्सकले बिरामीलाई हृदयघात भएको आशंका गरे र प्रोथोम्बिन टाइम इन्टरनेशनल नर्मलाइज रेसियो परीक्षण गर्नुपर्ने निष्कर्ष निकाले। पीटीआईएनआर परीक्षण रगत जम्ने क्षमता जाँच गर्न प्रयोग गरिने परीक्षण हो। रक्तचापको औषधि प्रयोग गरिरहेका बिरामीमा अक्सर यस्तो परीक्षण आवश्यक हुन्छ। तर परीक्षणका लागि आवश्यक रिड एजेन्टको अभावमा पछिल्लो 5 महिना यता वीरमा यस्तो सेवा ठप्प रहेको छ। समयमै टेन्डर प्रक्रिया शुरू नगरिदा अस्पतालमा यस्तो अवस्था आइपरेको। हृदयघातको दुखाइका कारण छटपटिएका बिरामीलाई पहिल्यै अरू 2 बिरामी सुतिरहेको बेडमा बस्न भनियो, किनकि इमर्जेन्सीमा बेड संख्या भन्दा 3-4 गुणा धेरै बिरामी आउनु र तिनलाई यसै गरी कोचाकोच गरेर राख्नु वीर अस्पतालमा सामान्य जस्तै भइसकेको छ। रिएजेन्टको अभावमा परीक्षण रोकिएपछि थप उपचार प्रक्रिया प्रभावित भएर त्यही बेला बिरामीको मृत्यु भयो। अस्पतालमा कार्यरत 2 स्वास्थ्य कर्मीले यो घटनाबारे पुष्टि गर्दै भने, यति बेला न सिनियर डाक्टर थिए न परीक्षण नै हुन सक्यो, बचाउन सकिने बिरामीलाई पनि बचाउन सकिएन। इमर्जेन्सीमा बिरामीको मृत्युको घटनापछि मृतकका परिवारहरूले सब बुझ्न अस्वीकार गर्दै लापरवाहीले बिरामीको मृत्यु भएको बताए। अस्पतालको आकस्मिक विभागमा कार्यरत एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा भने, बिरामीको मृत्युपछि अस्पतालमा निकै ठूलो हंगामा भयो। सब बुझ्न परिवारका सदस्यलाई सहमत गराउन 2 लाग्यो। यो घटनाबारे जानकार इमर्जेन्सी विभागमा कार्यरत अर्का स्वास्थ्य कर्मीले भने, उनीहरू अस्पतालसँग परिवारका एक सदस्यलाई जागिर र क्षतिपूर्तिको माग गरिरहेका थिए। पछि कसरी कुरा मिल्यो थाहा भएन। मृतकको परिवारको सम्पर्क र परिचय खुल्ने अन्य जानकारी अस्पताल प्रशासनले उपलब्ध गराउन इन्कार गर्यो। तर यो घटनाबारे अस्पतालकी कार्यवाहक निर्देशक सह प्राध्यापक डाक्टर प्रभात चापागाई र प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले रिएजेन्टको अभावमा समयमै परीक्षण हुन नसकेको र बिरामीको मृत्यु भएको स्वीकार गरे, तर चिकित्सकीय लापरवाही नभएको बताए। उनीहरूले अरू बेला यस्तै अवस्थामा यस्तो परीक्षण अन्य अस्पतालमा गर्न पठाउने गरेको पनि बताएका छन्। वीर अस्पतालभित्र व्यथितिको सूची लामै छ, जुन पछिल्ला महिनाहरूमा झन पेचिलो बन्दै गएको छ। महाराजगंज स्थित त्रिविशिक्षण अस्पताल, मनमोहन कार्डियोथोरास